0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: सुशासनको आधारशिलामा सरकारको ध्यान बीमा दावी भुक्तानी सरलीकरण गर्ने कार्यविधि लागू चार दिनको वर्षा बाढ़ीमा मृत्यु हुनेको संख्या 30 पुग्यो पाक्नै लागेको धानमा क्षति पुगेपछि किसान चिन्तित कांग्रेस महाधिवेशनमा 7,000 प्रतिनिधि सहभागी हुँदै साक्षरता अभियानमा 36 अर्ब खर्च कोशीको 43% माटोमा अम्लिएपन इराकबाट 2 दशकमा अमेरिकी सेना बाहिरिँदै इरानले मध्यपूर्वका अमेरिकी पूर्वाधारमाथि आक्रमण गर्ने चेतावनी युक्रेनले सुरक्षाको कारण देखाउँदै विद्यार्थीलाई घरमै अनलाइनमा पढ्न निर्देशन
3: र जापानमा जारी विश्व एसियाली खेलकुदमा वरियताको मारमा एसोसिएट राष्ट्रहरू आर्चरीमा नेपालको कमजोर प्रदर्शन 10 राष्ट्रिय खेलकुदको तयारी तीव्र
4: कयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM
2: साझा खबरको सबैभन्दा सुरुमा चार दिनको लगातारको वर्षापछि परेको प्रभावको प्रसंग
1: यही असोज 8 देखि 11 गतेसम्म भएको अत्यधिक वर्षा बाढ़ी र पहिरोका कारण देशभर 30 जनाको मृत्यु भएको छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो अवधिमा 571 विपदका घटना रेकर्ड भएका छन् प्राधिकरणको प्रतिकार स्थिर प्रतिवेदन अनुसार विपदका घटनामध्ये 315 पहिरो 90 बाढ़ी र 136 भारी वर्षाका घटनाहरू भएका छन् पहिरोमा 23 बाढ़ीमा 4 र भारी वर्षाका कारण 3 जनाको मृत्यु भएको छ विपदका घटनामा 3 जना बेपत्ता भएका छन् भने 15 जना घाइते भएका छन् घाइते मध्ये पहिरोमा 8 र भारी वर्षाका कारण 7 जना छन् यस अवधिमा 1,923 परिवार प्रत्यक्ष प्रभावित भएका छन् विपदका कारण 234 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 150 घरमा आंशिक क्षति पुगेको छ 10 पुल प्रभावित भएका छन् भने 33 गोठमा क्षति पुगेको छ 118 पशु चौपायमा समेत क्षति पुगेको प्राधिकरणले जनाएको छ लगातार 4 दिनको वर्षाका क्रममा देशभरका 186 मापन केन्द्रमा 100 मिलिमिटर भन्दा बढ़ी वर्षाको रेकर्ड भएको थियो सबैभन्दा बढ़ी नवलपरासी पूर्वको डेटगाउँमा 544.2 मिलिमिटर कास्कीको 85 5.2 मिलिमिटर र तनहुँको अत्रौलीटारमा 472 मिलिमिटर वर्षा मापन भएको थियो किसानले लगाएको धानबालीमा लगातारको पानीले क्षति पुर्याएको छ धानका किसान पनि धानबालीमा क्षति पुगेपछि चिन्तित छन्
5: सिंचाईको सुविधा भएका कारण असारमै धान खेती गरेका दाङ देउखुरीका किसान धान भित्र्याउन ठिक्क परेका थिए मौसमको पूर्व सूचना अनुसार किसानले यो वर्षापछि धान काट्ने तयारी गरेका थिए तर वर्षाले धान बालीमा ठूलो क्षति पुर्याएको छ गढवा गाउँपालिका 5 चैनपुरका किसान विष्णु बहादुर महरा
6: मेरो 14 धान ढल्यो पानीले डुब्या छ वर्ष दिनमा मैले के खान्यो घर 4 त्यो पनि ढल्या छ त्यहाँ पानी जमा
5: लगातारको वर्षा र हावाहुरीका कारण धान सबै खेतमै ढलेको छ भने खेत जलमग्न छ वर्ष दिनलाई खाने धान हावाहुरी र वर्षाका कारण खेतमै ढलेपछि उत्पादन घट्नुका साथै खानका लागि समस्या पर्ने भएपछि सोही ठाउँका अर्का किसान वसन्त बहादुर खड्का चिन्तित हुनुहुन्छ
7: 2-4 दिनपछि अब सुरक्षा लाग्यो काट्नु पर्ला भित्र भने 4 दिन भयो पानी आउनु लाग्यो धान त स्वाम मेसी हाम्रो कान्छीको भयो हाम्रो भाउजूको भयो अहिले छन् मान्छे त थुप्रो उता मात्र होइन कैछिन उता
5: देउखुरी क्षेत्रका लमही राप्ती गढवा र राजपुर गाउँपालिकामा अधिकांश किसानको खेतमा धान पाकेर पहेँल पुर्छ किसानले यो वर्ष मात्रै होइन वर्षेनी यस्ता खालका समस्याहरू भोग्दै आइरहेका छन् कहिले काटेर भित्र्याउन ठिक्क पारेको धान पानीले भिजाउँछ भने कहिले हावाहुरी र डुबानका कारण धान खेतीमा क्षति हुने गरेको छ गढवा गाउँ पालिका 5 किसान सलिम खान
8: यो 3-4 दिनको पानीले काट्न ठिक्क पारेको धान बाली सबै नोक्सानी गर्यो अब पानीले त धेरै क्षति पुर्यायो भन्ने सबैको हाम्रो यहाँ हाम्रो मात्रै नभएर सबैजनाको काट्ने धान बाली ठिक्क परेको अनि सबै क्षति भएको छ अब खाने जतिको धान जसको थियो उसको त अब खानेमा के कम पर्ने भयो बेच्ने जति धान त अब सडेर कोहेर जाने भयो त्यही सबै घाटै घाटो छ हजुर यो पानीले त धेरै नोक्सान पार्यो।
5: निरन्तरको वर्षा र हावाहरीका कारण धान बालीमा भएको क्षतिको विवरण संकलनको काम तत्कालै शुरू गर्ने र के कति सकिन्छ किसानलाई राहतको कार्यक्रम ल्याउने पालिकाहरूले बताएका छन्। सुशीला ओली, सीआईएन रेडियो मध्य पश्चिम दाङ।
1: यसैबीच असोज 17 तीन दिन भीषण वर्षा हुने भनेर गरिएको भ्रमलाई नेपाल मौसम विज्ञान विभागले ध्यानकर्षण जनाएको छ। विभागले एक सूचना जारी गर्दै भीषण वर्षा सम्बन्धी यस्ता भ्रामक खबरको पछि नलाग्न र यस्ता सामग्री नफैलाउन समेत सर्वसाधारणलाई अनुरोध गरेको छ। साथै सम्पूर्णलाई मौसम पूर्वानुमान महाशाखाको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जाल मार्फत मात्रै अपडेट रहन विभागले अनुरोध समेत गरेको छ। मौसमविद डेभिड ढकाल,
9: सामाजिक सञ्जालहरूमा वर्षा हुने भन्ने खबरहरू आइरहेको देखिन्छ। यो खबर भन्दा तपाईँहरूले आधिकारिक र पछिल्लो जानकारी चाहिँ लिनुहुन हामी अनुरोध गर्दछौ, जसको लागि नेपाल मौसम विज्ञान विभागको वेबसाइट र सामाजिक सञ्जालहरू हेर्दै गर्नुहोला।
2: सरकारले संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा बसेको बैठकले संघीय निजामती विधेयक सहित अन्य तीनवटा विधेयक संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
10: पूर्व प्रधान न्यायाधीश शैलेन्द्र शमशेरज्यूको प्रश्न सबैतिरबाट आएको छ, स्पष्ट नै भइ नै सकेको छ। उहाँलाई पक्राउ गरिएको पनि होइन, नियन्त्रणमा लिएको पनि होइन, यहाँहरूले देख्नु नै भएको छ। उहाँको आफ्नै परिवारबाट नै उहाँको लागि सुरक्षाको लागि थप सुरक्षा माग गरेर निवेदन पनि प्रहरी कार्यालयमा पठाउनु पनि भएको छ। बिल्कुलै उहाँको सुरक्षामा चाहिँ प्रश्न आइसकेपछि उहाँलाई सुरक्षा प्रदान गर्नको लागि चाहिँ उहाँलाई त्यहाँबाट रेस्क्यू गरेर लगेको हो, त्यहाँ नियन्त्रण गर्ने गिरफ्तारी गर्ने भनेको छैन। त्यो कुराको पुष्टि उहाँहरूले नै पछि सुरक्षा माग गरेर जुन पत्र दिनुभएको छ प्रहरी कार्यालयमा त्यसले नै देखाउँछ।
2: मन्त्री परिषदको बैठकपछि पत्रकारहरूले पूर्व प्रधान न्यायाधीश जबरा नियन्त्रणमा लिएको प्रसंगमा सोधेको प्रश्नको जवाब दिँदै मन्त्री पोखरेलले त्यसमा स्पष्टीकरण दिनुभयो। मन्त्री परिषद बैठकले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन 2074 संशोधन गर्न बनेको विधेयक र पशु वत्सला र मासु जाँच ऐन 2055 संशोधन गर्न बनेको विधेयक पनि संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ। बैठकले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने 20.7 मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको प्रवक्ता पोखरेलले बताउनुभयो। पूर्व पश्चिम राजमार्ग अन्तर्गतको कमला ढल्केवर पथलैया सड़क खण्ड, गजाड खोला साना जलविद्युत आयोजना, बलेफी खोला जलविद्युत आयोजना 40 मेगावाट र सशस्त्र प्रहरी बल नेपाललाई तालिम शिक्षालय गुल्म तथा सीमा सुरक्षा पोस्टहरू निर्माण गर्न राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि मन्त्री परिषद बैठकले गरेको छ। दुईजना सहसचिवलाई सचिवमा बढ़ुवा गर्ने निर्णय पनि भएको छ। नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा सहसचिव आभा श्रेष्ठ कर्णलाई बढ़ुवा गरी मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय गण्डकी प्रदेशको प्रमुख सचिव पदमा र नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा डाक्टर जगदीश्वर कर्माचार्यलाई बढ़ुवा गरी ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको सचिव पदमा पदस्थापन गर्ने निर्णय पनि भएको छ। मन्त्री परिषद बैठकबाट निजामती विधेयक दुई दिनभित्र संसदमा लैजाने तयारी भएको छ। एक पटकका लागि 30 वर्ष सेवा अवधि र 55 वर्ष अवकाश विधेयकमा प्रस्ताव गरिएको छ। 30 वर्षको सेवाका आधारमा मात्रै पेन्सन दिने दीर्घकालीन योजना लागू हुनेछ। 55 वर्षमा अवकाश दिँदा थप 3 वर्ष पेन्सन प्रयोजनका लागि गणना गरिनेछ। कार्यकारी र विशेषज्ञ पदमा निश्चित अवधिका लागि करार सम्झौता गरेर बाहिरबाट ल्याउने, मुख्य सचिवको कार्यकाल 2 वर्ष, सचिवको 3 वर्ष, कार्य सम्पादन मूल्याङ्कन कार समूह प्रणाली वैज्ञानिक र वस्तुनिष्ठ बनाउने, मुख्य सचिव र सचिवको बढ़ुवा उत्कृष्ट समूह र नेतृत्व क्षमताको आधारमा महानिर्देशक र कार्यालय प्रमुख पठाउँदा कार्यक्षमता मूल्याङ्कन गर्ने, मन्त्रालयगत क्याडर प्रणाली शुरूको नियुक्ति जुन मन्त्रालयमा छ सेवाको निरन्तरता त्यहाँ रहने विकास गर्ने, ट्रेड युनियन खारेज गुनासो सुनवाई प्रणाली विकास गर्ने, सरूवाको गुनासो सुनवाईका लागि प्रशासनिक संयन्त्र बनाउने पनि मस्यौदामा प्रस्ताव गरिएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बाढ़ी प्रभावित क्षेत्रमा पशु चौपाईको स्याहारमा ध्यान दिनुपर्ने कुरा
11: अहिले भने जस्तै त्यही निगरानीकै परिणामस्वरूप लम्पी स्किन चाहिँ सुरुमै प्रारम्भिक चरणमा थाहा पाइयो। तपाईँले थाहा पाउनै ढिलो भयो भने धेरै फैलिने हो कि, अनि त्यसले गर्दाखेरि प्रारम्भिक चरणलाई थाहा भएको हुनाले छिटो रोग नियन्त्रण गर्ने सहज भयो।
3: डिजिटल रूपान्तरण सहित सुशासनको आधारशिलामा सरकारको ध्यान कांग्रेस महाधिवेशनमा 7,000 भन्दा बढ़ी प्रतिनिधि सहभागी हुँदै साक्षरता अभियानमा 36 अर्ब खर्च कोशीको 43% माटोमा अम्लीयपन लगायतका खबर बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: ओहो बहिनी के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुगिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, रियाल पनि काटिरहेको छ।
13: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेछु।
12: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
13: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
12: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
13: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
1: दाजु बहिनीको गन्धनमा म पनि मिसिए। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
13: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
14: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
15: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
16: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
15: ओहो, तिमी त घरको खाने भएछौ नि।
17: के को सरसल्लाह हो दुईजनाको?
16: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
17: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
15: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खाना छोड्न सक्छु होला र?
17: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
18: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा डलरमा घरभाडाको फैलोदो कारोबार शीर्षकको खबर प्रकाशित छ। घर तथा अपार्टमेन्टलाई डलरमा भाड़ा लगाउने प्रतिस्पर्धाले नेपालीलाई भाड़ा पाउन कठिन बन्दै गएको छ। यस्ता अनौपचारिक कारोबारमा नियमनकारी निकायको ध्यान भने पुगेको देखिँदैन, आर्या चन्दले लेख्नु भएको खबर प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा चोलेन्द्रलाई भेटेर मुख्य रजिस्ट्रार फर्किएपछि फूलकोटमा जे भयो शीर्षकको खबर दुर्गा दुलालले लेख्नु भएको छ। फूलकोटमा न्यायाधीशहरूले प्रधान न्यायाधीश मनोज कुमार शर्माको कार्यशैलीमाथि प्रश्न उठाए। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासँग सम्पर्क भए नभएको बारे समेत सोधेका थिए। कांग्रेस महाधिवेशनमा 7,000 हजार प्रतिनिधि सहभागी हुँदै शीर्षकमा कुलचन्द्र न्यूपानेले खबर लेख्नु भएको छ। चौधौं महाधिवेशनको तुलनामा झण्डै 3,000 भन्दा बढ़ी महाधिवेशन प्रतिनिधि हुने भएकाले बन्द सत्र समेत खुला मंचमै गर्ने कांग्रेसले तयारी गरेको छ। आगामी आइतबार शुरू हुने कांग्रेसको 15 महाधिवेशनमा करिब 7,000 महाधिवेशन प्रतिनिधिहरू सहभागी हुने भएका छन्। चौधौं महाधिवेशनको तुलनामा झण्डै 3,000 भन्दा बढ़ी महाधिवेशन प्रतिनिधि हुने भएकाले बन्द सत्र समेत खुला मंचमै गर्ने तयारी छ। सोमबारदेखि देशभर महाधिवेशन प्रतिनिधि छनौट भइरहेको छ भने प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि गर्ने व्यवस्था मिलाइएको छ। महाधिवेशन प्रतिनिधि निर्वाचित हुने प्रक्रिया पूरा हुन भोलिसम्म समय लाग्ने निर्वाचन समितिले जनाएको छ। वर्षातका कारण क्षेत्रीय अधिवेशनहरू प्रभावित भएकाले कांग्रेस महाधिवेशन दुई दिन पर सारेर 18 22 असोजसम्म पुर्याइएको छ। यस अघि तोकिएको 16 19 असोजको तालिका हिजो हेरफेर भएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले सीआईएनसँग बताउनुभयो।
19: नेपाली कंग्रेसको 15 महाधिवेशनको कार्यतालिका 16 असोजदेखि गर्ने भनिएकोमा 16 असोजदेखि नै गर्ने हो। असोज 16 र 17 गते महाधिवेशन प्रतिनिधिको नाम दर्ता हुन्छ। 15 महाधिवेशनको उद्घाटन समारोह चाहिँ 83 असोज 18 गते 2 गते खुल्ला मञ्च टोली खेलमा हुन्छ। यो दुईटालाई हामीले चाहिँ 8 आएको वर्षाका कारण केही हाम्रो कार्यपालिकालाई थोरै तलमाथि गर्नुपर्ने भएकोले नाम दर्ताको समय 16 कायम 16 र 17 कायम गरी 18 उद्घाटन गर्ने कार्यक्रम बनाएका छौं।
1: ओभरसियरलाई पनि लाइसेन्स अनिवार्य शीर्षकमा अर्को खबर सुदीप कैनीले भित्र पृष्ठमा लेख्नु भएको छ। त्यस्तै आजको कारोबारको पहिलो पृष्ठमा एक साताभित्र ग्यास आपूर्ति सहज हुने दावी शीर्षकमा कौशिला कौँले लेख्नु भएको खबर पनि प्रकाशित छ। नेपाल आयल निगमले आगामी दिनमा कतै अवरोध नभए एक साताभित्र काठमाडौँ उपत्यकामा ग्यास आपूर्ति सहज हुने बताएको छ। 3-4 दिनको अविरल वर्षाका कारण पृथ्वी राजमार्ग अवरूद्ध हुँदा ग्यास ढुवानी प्रभावित भएको थियो। त्यस्तै 56 अर्ब ऋण बोकेको निगमलाई 5 महिनाभित्र अर्को 10 अर्ब आवश्यक शीर्षकको खबर पनि प्रकाशित छ भने मलेसिया रोजगारी विवादको प्रभाव साउनका तुलनामा भदौमा मलेसिया जाने 38% घटे शीर्षकको खबर पनि प्रकाशित छ।
3: नागरिक दैनिकको भेत्री पन्नामा अमर खड्काले लेख्नु भएको खबर छ। कोशी प्रदेशका किसानले खेती गर्ने माटोमा अम्लीयपनको समस्या देखिएको छ। प्रदेश स्तरीय माटो परीक्षण प्रयोगशाला झुम्का सुनसरीले पछिल्लो एक वर्षमा परीक्षण गरेका 4,335 नमूना मध्ये 1,887 अम्लीयपन भेटिएको हो। यो परीक्षण गरिएका नमूनाको करिब 43% हो। 43% कोशीको माटोमा अम्लीयपन देखिएको खबरमा उल्लेख गरिएको छ। साक्षरता अभियानमा 36 अर्ब खर्च शीर्षकमा रूबी रौनियारले लेख्नु भएको छ। सरकारले 2065-66 निरक्षरता उन्मूलनका लागि राष्ट्रिय साक्षरता अभियान सञ्चालन गर्दै आएको छ। साक्षरता र निरन्तर सिकाइमा हालसम्म 36 अर्ब भन्दा बढ़ी रकम खर्च गरिसके पनि अझै 9 जिल्लाका 112 पालिका साक्षर घोषणा हुन बाँकी रहेको शिक्षा विभागले जनाएको छ। 2076 सालमा साक्षर नेपाल वर्षको अवधारणा सहित 2 वर्षभित्र नेपाललाई साक्षर घोषणा गर्ने लक्ष्य सरकारले लिएको थियो। वन क्षेत्र नेपालमा बढ़दै विश्वमा घट्दै शीर्षकमा लेखिएको अर्को खबर पनि छ। विश्वमा प्राकृतिक रूपमा नयाँ बिरूवा उम्रिने पुनर्जनन वा वन क्षेत्र भने निरन्तर घटिरहेको एफएओको प्रतिवेदनमा उल्लेख छ। नेपालमा भने वन क्षेत्र बढ़ेर कुल भूभागको 46% ढाकेको उल्लेख गरिएको छ। बेरितका आदेशले सधैँ अप्ठ्यारोमा प्रहरी शीर्षकमा रमेश धमलाले लेख्नु भएको छ। राजनैतिक नेतृत्वको दबावमा हुने पक्राउ र अनुसन्धानले प्रहरीलाई विवादमा तान्दै लगेको छ भने यसले संगठनप्रतिको नागरिक विश्वास पनि कमजोर हुने जोखिम बढ़ेको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकमा अवरूद्ध संचार शीघ्र सञ्चालनमा ल्याउन निर्देशन शीर्षकमा खबर छापिएको छ। कर तिर्दैमा सार्वजनिक जग्गा व्यक्तिको हुँदैन शीर्षकमा नारायण काफ्लेले लेख्नु भएको छ। बहाल कर वा दस्तुर बुझाएका आधारमा सरकारी वा सार्वजनिक सम्पत्तिमा कसैको निजी स्वामित्व सिर्जना नहुने भयो। संविधान र कानूनले निर्धारण गरेको प्रक्रियाबाट पूर्जा पाएकोमा बाहेक दस्तुर तिरेको आधारमा भोगाधिकार प्राप्त हुँदैन लेखिएको छ। डिजिटल रूपान्तरण सहित सुशासनको आधारशिला सरकारको 6 महिनाको व्याख्या सहित सूर्यप्रसाद पाण्डेले लेख्नु भएको खबर छ। मन्त्रालयहरूको पुनर्संरचना सार्वजनिक सेवामा शून्य बाँकी फाइल अभियान राहदानी तथा नागरिकता सेवामा डिजिटल सहजता र अन्तर्राष्ट्रिय मंचहरूमा नेपालको बलियो उपस्थिति यस अवधिका मुख्य काम रहेको पनि उल्लेख गरिएको छ।
2: बीमा दाबी भुक्तानी सरलीकरण गर्ने कार्यविधि लागू भएको बारेमा भेषराज बेलवासेले भित्रीपन्नामा लेख्नु भएको छ। बीमा दाबी 21 अर्ब, भुक्तानी 67 लाख रहेको छ। भटेकोशी बारीले भौतिक संरचना सवारी साधन र अन्य सम्पत्तिमा पुर्याएको क्षतिको वास्तविक आर्थिक आकार बीमा दाबी मार्फत देखिन थालेको छ। गत भदौ 10 गते भटेकोशीदेखि त्रिशुली र नारायणीसम्म आएको बाढ़ीको क्षति अब बीमा कम्पनीको वित्तीय दायित्वमा देखिन थालेको उल्लेख गरिएको छ। चिन्तिरै अट्किए दशैंका सामान शीर्षकमा विश्वास रेग्मीले लेख्नु भएको छ भने पाकेको धानमा हात्तीको रजाई शीर्षकमा गुलरिया बर्दियाबाट लेखिएको खबर छ। मुस्ताङको स्याउ बोटमै रोकिएको बारेमा मुक्तिनाथबाट लेखिएको खबर पनि गोर्खापत्र दैनिकको पेत्रीपन्नामा छापिएको छ। नयाँ पत्रिका दैनिकमा भने सरकारले टुंग्यायो निजामती विधेयक, 2 दिनभित्र संसदमा लैजाने तयारी शीर्षकमा खबर छ। सुभाष भट्टले यो खबर लेख्नु भएको हो। तिर्खाएको गौरीगंज शीर्षकमा झापाबाट चिरञ्जीवी घिमिरेले लेख्नु भएको खबर पनि छ। 3.5 करोड़ खर्च भएको आयोजना 8 वर्षदेखि अधूरै छ। ट्याङ्की र डिप बोरिङ निर्माण भए पनि पाइपलाइन विस्तार नहुँदा 2500 घरधुरी अझै ट्यूबवेलकै भरमा रहेको पनि उल्लेख गरिएको छ। विदेशी विश्वविद्यालयबाट संचालित कलेज सरकारको निगरानीमा शीर्षकमा शिवहरी घिमिरेले लेख्नु भएको खबर छ भने सड़क भिज गर्ने भन्दै सर्वसाधारणको नागरिकता र फोटो संकलन, 300 जनाको बैंक र ई सेवा खाता खोलेर 20 करोड़ भन्दा बढ़ीको अवैध कारोबार भएको बारेमा विदुर कटुवालले उदयपुरबाट लेख्नु भएको खबर पनि भित्री पन्नामै रहेको छ। अर्को खबर छापिएको छ नयाँ पत्रिका दैनिकमै, तातोपानी नाका खुलाउन नेपाल र चीनका अधिकारीले पहल थालेको बारेमा सिन्धुपाल्चोकबाट रामकृष्ण थापाले लेख्नु भएको हो। धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति 2083, ब्रोकरलाई 4 श्रेणीमा वर्गीकरण, कम्पनीको प्रमुख शेयर धनीको सीमा तोकिने शीर्षकमा कृष्ण रिजालले लेख्नु भएको खबर पनि नयाँ पत्रिका दैनिकमा छ।
1: साझा खबरमा अब विदेशका खबर। इराकका 2 दशक भन्दा लामो सैन्य उपस्थितिपछि अमेरिकी सेना आफ्नो अन्तिम सैन्य अखडाबाट बाहिरिन लागेको छ। अमेरिकी सेनाको बहिर्गमनलाई इरान र उसका इराकी सहयोगी समूहहरूले विजयका रूपमा व्याख्या गरिरहेका छन्। तर इराकी सुरक्षा अधिकारी तथा विश्लेषकहरूले भने अमेरिकी सेना हटेपछि इरान र समर्थित सशस्त्र समूहको प्रभाव बढ़नुका साथै इस्लामिक स्टेटले पुनः संगठित हुने अवसर प्राप्त गर्ने समेत चेतावनी दिएका छन्। तेहरानले हर्मुज जलमार्ग पुनः खोल्ने नयाँ योजनामाथि अमेरिकाबाट औपचारिक जवाब पर्खिरहेका बेलामा कड़ा चेतावनी दिएको छ। इरानले मध्य पूर्वका अमेरिकी पूर्वाधारमाथि आक्रमण गर्ने धम्की दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानको प्रस्तावलाई पहिले नै अस्वीकार गरिसक्नु भएको छ र रूसले दिनको समयमा पनि आक्रमण बढ़ेको भन्दै युक्रेनको प्रमुख विश्वविद्यालयले विद्यार्थीहरूलाई अर्को सूचना जारी नहुँदासम्म क्याम्पसमा नजान र घरमा नै रहेर पढ़न आग्रह गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। किएवमा दिनको समयमा पनि रूसी ड्रोन आक्रमण बढ़ेको कारण विश्वविद्यालयले मातहतका संस्थाहरूलाई अनलाइन कक्षा मार्फत पठन पाठनको व्यवस्था गर्न समेत निर्देशन दिएको हो।
2: साझा खबरमा अब खेलकुदको खबर। विश्व एसियाडमा वरियताको मारमा एसोसिएट राष्ट्रहरू परिरहेका छन्। नागोयाबाट जापानबाट रमेश सुविदीले नयाँ पत्रिकामा लेख्नु भएको छ। जापानको नागोया र आइचीमा चलिरहेको विश्व एसियन खेलकुद प्रतियोगिता एसियाड अन्तर्गत पुरूष क्रिकेटमा एसोसिएट राष्ट्रहरू वरियताको मारमा परेका हुन्। त्यही नै आईसीसी T20I वरियतामा शीर्ष 10 भित्र रहेका राष्ट्रहरूले यसको फाइदा उठाइरहेका छन्। वर्षाका कारण मंगलबार नेपालले खेल्दै नखेली क्वार्टर फाइनलबाट बाहिरिनु परेको छ। नेपाली धावक मुकेश पालले भने पुरूष 5000 मिटर दौड़मा नयाँ राष्ट्रिय कीर्तिमान बनाउनु भएको छ। उहाँले जापानमा चलिरहेको एसियाडमा 14:03.61 सेकेण्डको नयाँ रेकर्ड बनाउनु भएको हो। पालले 22 वर्ष पुरानो कीर्तिमान तोड्नु भएको हो। र 10 औं राष्ट्रिय खेलकुदको तयारी तीव्र पारिएको छ। रंग रोगनका विभिन्न कामहरू हुँदैछन्। कर्णाली प्रदेशमा हुने 10 औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि अहिले तयारी तीव्र पारिएको हो। 16 देखि 29 मंगिरसम्म 10 औं राष्ट्रिय खेलकुद हुने तालिका छ। केही खेलको खेलस्थल लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लामा गर्ने गरी कर्णाली प्रदेश खेलकुद परिषदले 32 खेल प्रस्ताव गरेको ज्योति कटुवालले सुर्खेतबाट कान्तिपुर दैनिकमा लेख्नु भएको छ।
1: बारी लगायतका विपदमा पशुपालनमा देखिने समस्या र समाधानको उपाय कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
20: प्याजको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब बाढ़ी प्रभावित क्षेत्रमा पशुको स्याहार र दाना पानीको प्रसंग। रसुवाको भोटेको सीमा भदौ 10 गते गएको बाढ़ीमा ठूलो संख्यामा पशु चौपाएको मृत्यु भयो। विनाशकारी बाढ़ीका कारण हजारौं पशु चौपाए घाइते अवस्थामा छन्। प्रभावित क्षेत्रमा घाइते तथा अन्य पशुको स्याहार कसरी गर्ने? साथी सुशीला श्रेष्ठले पशु चिकित्सक डाक्टर सुरेन्द्र कार्कीसँग कुराकानी गर्नुभएको छ।
11: त्यस्ता घाइते पशुहरूलाई इमिडिएट सपोर्ट गर्ने हिसाबबाट हामीले नै पशु विभागसँग मिलेर शुरूमा घाइते हुँदा अथवा त्यसपछि संक्रमणहरू हुनसक्छ त्यसको निम्ति चाहिने औषधिहरू जुन उपयुक्त औषधिहरू हुन्छ जस्तै कि कहिले कहिले संक्रमणहरू हुनसक्छ त्यसको लागि एन्टिबायोटिक जुन अलिकति त्यस्तो अवस्थामा उपयुक्त हुने खालको एन्टिबायोटिक औषधिहरू विभिन्न खालको मलमहरू होइन अनि त्यसपछि घाउ सफा गर्ने अब यस्ता आयोडिन जस्ता औषधिहरू मिनरल मिक्सचरहरू परजीवीहरूको पनि समस्याहरू हुनसक्छ त्यसले गर्दाखेरि चाहिँ यो परजीवी जन्ने एन्थेलमेन्टिक भन्छौँ हामी त्यस्ता खालको औषधिहरूको सप्लाईहरू चाहिँ हामीले पालिकाहरूलाई पशु विभाग मार्फत जिल्ला पशुकारले र केही पालिकाहरूमा चाहिँ उपलब्ध गराएको थियो। पशु विभागले अरू विभिन्न खालको हाम्रो औषधि व्यवसायहरूबाट पनि त्यसमा चाहिँ सहयोग भएको थियो नि एफएओबाट पनि त्यसमा सहयोग भएको थियो। यो चाहिँ अब ठूलो स्तरमा चाहिँ भएको हुनाले विभिन्न संस्थाहरूको एउटै संस्थाले मात्रै भन्दा पनि विभिन्न संस्थाहरूको सहकार्य चाहिँ छ यसमा र यसको नेतृत्व चाहिँ पशु विभागले गरेको छ र हामीले पनि विशेष गरी पशु विभाग मार्फत चाहिँ प्रभावित पालिकाहरूमा चाहिँ यस्ता घाइते पशुहरूको उपचारमा प्रयोग हुने औषधिहरूको चाहिँ व्यवस्थापनमा चाहिँ सहयोग गरेका छौँ।
0: अब कतिको त पशुको धनीको भन्ने पनि चिन्दैन होइन चिन्नेको छैन त कहाँबाट कहाँ पुगिरहेको छ कस्तो छ भन्ने पनि थाहा छैन होइन उपचार चाहिँ भइरहेको देखियो होइन यो चाहिँ अलिक भएको रहन्छ भन्ने खालको पनि पाइयो
11: जति भएको छ पाएकोसम्म चाहिँ गरिरहनु भएको छ तर ठूलो संख्यामा चाहिँ घाइते पशुहरूको चाहिँ त्यहाँ उपलब्ध थिएन किनकि त्यो ठूलो बाढी आएको हुनाले धेरै जस्तो बगारै लयो अथवा जो जुन पशुहरू भाग्न सके तिनीहरू चाहिँ सुरक्षित ठाउँमा
0: यस्तो पनि भयो अब केही देख्यो भने जस्तो अब गोठमा छ अब बाँझिएको गाई बस्तु त खोलामा बगिहाल्यो नि त खोल्न भ्याइएन खोलिएन खोलिएको भएदेखि अन्तसम्म पुग्ने पनि हुन्थ्यो बाँच्ने सम्भावना पनि हुन्थ्यो होइन
11: अहिले मेन समस्या चाहिँ घाइते पशुको ठूलो संख्या भन्दा पनि यो जुन दाना पानीको हामी सुरुमा कुरा आएर यस्तै बाँचेकाहरूलाई चाहिँ अरू सम्भावित पछि त्यसले यो जुन बाढीले गर्दाखेरि ल्याउने वातावरणको ले गर्दाखेरि जुन रोगहरू आउन सक्छ र जुन परजीवीजन्य समस्याहरू आउन सक्छ विदुर नगरपालिकामा त लम्पी स्किन हुने रोग त्यसको केही संक्रमणहरू चाहिँ प्रारम्भिक चरण देखिसक्यो र 11 पशुमा चाहिँ त्यो संक्रमण देखेर त्यसपछि तुरन्त विदुर नगरपालिकाले पशु विभागसँग समन्वय गरेर केही संख्यामा चाहिँ भ्याक्सिन खोपहरू लगेर त्यो नदेखिएको रोग देखिसकेपछि हामीलाई लाउनु मिल्दैन रोग नदेखिएको पशुलाई लाउने हो त्यो हिसाबबाट त्यो वरिपरिको क्षेत्रलाई कभर गरेर चाहिँ भएको छ भने पशु विभाग र त्यहाँको जिल्ला स्थानीय तहसम्म मिलेर चाहिँ अलिकति वाइड स्केलमा खोप कार्यक्रमहरू सञ्चालन गर्न सक्छ कि भनेर हामी एफएबाट पनि त्यो तयारीहरू चाहिँ गरिरहेको छौँ अहिले शुरू भइसकेको होइन तर त्यसको लागि चाहिने तयारीका कामहरूमा चाहिँ हामी अहिले जुटिरहेका छौँ।
0: संक्रमणको जोखिम अथवा देखिन सक्ने सम्भावना चाहिँ के छ
11: अहिले तुरन्त भन्दा अब 1-2 यो जुन स्ट्रेसले गर्दा किन आज रोग लाग्यो भने भोलिपल्टै हुन्न नि त अनि त्यसले गर्दा 2-3 पनि सम्मान चाहिँ एकदम उच्च हुन्छ त्यसले गर्दाखेरि हामीले निगरानी अहिले गरिरहनु पर्ने हुन्छ त्यहाँ स्थानीय तहका साथीहरू अनि जिल्लाको साथीहरूसँग बसेर रोगको हामी सर्भिलेन्स भन्ने शब्द प्रयोग गर्छौँ रोगको निगरानी कामहरू भइरहेको छ अहिले भने जस्तै त्यही निगरानीकै परिणामस्वरूप लम्पी स्किन चाहिँ सुरुमै प्रारम्भिक चरणमा थाहा पाइयो तपाईँले थाहा पाउने ढिलो भयो भने धेरै फैलिने हो कि अनि त्यसले गर्दाखेरि प्रारम्भिक चरणै थाहा भएको हुनाले छिटो रोग नियन्त्रण गर्ने सहज भयो।
3: डाक्टर सुरेन्द्र कार्कीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: निजामती विधेयक संसदमा पेश गर्न स्वीकृत 55 उमेर वा 30 सेवा अवधि पुगे अवकाशको प्रस्ताव डिजिटल रूपान्तरण सहित सुशासनको आधारशिलामा सरकारको ध्यान।
3: बीमा दावी भुक्तानी सरलीकरण गर्ने कार्यविधि लागू 4 वर्षा बाढ़ीमा मृत्यु हुनेको संख्या 30 पुग्यो पाक्ने लागेको धानमा क्षति पुगेपछि किसान चिन्तित
1: कांग्रेस महाधिवेशनमा 7,000 प्रतिनिधि सहभागी हुँदै साक्षरता अभियानमा 36 अर्ब खर्च कोशीको 43% माटोमा अम्लिएपन
3: इराकबाट 2 अमेरिकी सेना बाहिरिँदै इरानले मध्यपूर्वका अमेरिकी पूर्वाधारमाथि आक्रमण युक्रेनले सुरक्षाको कारण देखाउँदै विद्यार्थीलाई घरमै अनलाइनमा पढ्न निर्देशन
1: र जापानमा जारी विश्व एसियाली खेलकुदमा वरियताको मारमा एसोसिएट राष्ट्रहरू 10 राष्ट्रिय खेलकुदको तयारी तीव्र आसरीमा नेपालको कमजोर प्रदर्शन।
3: साझा खबरको अन्त्यमा कार्टुन हामीले यी हिमालय टाइम्समा चषक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ शीर्ष भनिएका केही नेताहरू जो यस अगाडिको राजनीतिमा संसद सरकारदेखि सदनसम्म उनीहरूकै बढ़ी अनुहार देखिन्थ्यो, तर पछिल्लो समयमा भएको निर्वाचनपछिले केही परिवर्तन ल्याएको छ। शीर्ष भनिएका केही नेताहरू कहाँ छन्, के गर्दैछन् भन्ने बारेमा खासै नागरिकमा बेखबरको स्थिति सृजना गर्न खोजेकोतर्फ यहाँ व्यङ्ग्य गर्न खोजिएको छ। कुनै समयमा शीर्ष भनिएका केही नेताहरूले हामी यहाँ छौं भनेर माइती घर मण्डलामा सड़कमा बसेर त्यहाँ प्लेकार्डहरू देखाएका थिए। यहाँ देखाइएको छ माओवादीका प्रचण्ड, त्यसै गरी के प्रचण्ड माधव नेपाल लगायतका तीनजना नेताहरू एउटा कुनै खाली ठाउँमा भेला भएर कुराकानी गरिराखेका छन् र एकजनाको हातमा भने हामी यहाँ छौं लेखिएको प्लेकार्ड राखिएको छ र तीनै व्यक्तिले त्यहाँ नजिकै रहेका दुईजना नेता जस्ता देखिने व्यक्तिलाई केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, यो प्लेकार्ड राख्नुहोस्, तपाईँलाई काम लाउँछ कि भनेर ल्याइदिएको।
1: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: सयों रेडियो, हजारों रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: पावर वाला चश्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा।
2: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चश्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
2: विभिन्न ब्रान्डका सनग्लासेस फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
1: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843062616 र 9810323354।
2: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
3: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849518537।
4: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
5: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
4: तपाईँको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: सम्पर्क नम्बर 0105202667।
6: नयाँ बिजनेस सुरु त गरियो तर यो कम्पनी दर्ता प्यान भ्याट बैंक लोनको फाइल अनि कर चुक्ताको तनावले दिमागै खराब हुन लाग्यो यार।
7: यति सानो कुरामा पनि के को चिन्ता लिखिरहेको? धादिङ बेसीमै छ त सुफत मूल्यमा सबै समस्याको एउटै समाधान साझा कन्सल्टेन्ट सर्भिस।
6: व्यापार व्यवसायका प्रशासनिक तथा कर सम्बन्धी सम्पूर्ण कामको लागि चिन्ता नलिनुहोस्, बस साझा कन्सल्टेन्ट सर्भिसलाई सम्झनुहोस्।
7: हाम्रा सेवाहरू कम्पनी तथा प्यान भ्याट दर्ता नवीकरण र खारेजी
6: बैंक ऋणका लागि बिजनेस प्लान तथा प्रोजेक्टेड रिपोर्ट
7: व्यवसाय तथा संघ संस्था समितिको आय विवरण D1 D2 D3 D4 TDS भ्याट विवरण तथा कर चुक्ता सेवा
6: कर तथा अडिट परामर्श पार्ट टाइम फुल टाइम लेखापाल जस्ता सेवाहरू उपलब्ध छन्।
7: साझा कन्सल्टेन्ट सर्भिस नीलकण्ठ नगरपालिका 3 बीज बजार धादिङ बेसी बीज बजार चोकबाट 4 घर तल प्रोपाइटर किरण बिक सम्पर्क 0105905533 र मोबाइल नम्बर 9860245049 साथै इमेल ठेगाना रहेको छ साझा कन्सल्टेन्ट सर्भिस @gmail.com।
8: लस्सो है मेबे फेबेमा रंगमाजे आरसीसी दिम बोरा चहारा दिन प्रे रखोरमा नग फारममा असिम चमटार की ट्रनेलमा सिंगबै सुर सिंगजेपल मुबा होले सिंगबै सुर मुसम ओम टंके सुर इंटरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो होई रोमा हुजुरिमी दिम फिटिंग सिंगबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्बन बोरबरी ढुवानी सुविधा न मुभा क्रङले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर 0105204070 असेम 9851187882 फोन सिङजिम सेगो है रोमा।
4: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
5: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
4: तपाईको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: सम्पर्क नम्बर

बिहानी 97.5 मेगाहर्जको बिहान 6:35 बजेको समाचार सेरोफेरोमा शर्मिला साक्यको नमस्कार। तपाईँ यो प्रसारण एफएम ब्यान्डको 97.5 मेगाहर्जमा धादिङ सहित नेपालका विभिन्न जिल्लाहरूमा र संसारको जुनसुकै स्थानबाट हाम्रो अनलाइन प्रसारण www.radiobihani.org.np फेसबुक पेज रेडियो बिहानी 97.5 मेगाहर्ज र हाम्रो पात्रो मोबाइल एप्लिकेशन मार्फत एकैसाथ प्रत्यक्ष सुन्न सक्नुहुन्छ। समाचारको सिलसिला शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट। खोटेको सिपाडीमा ज्यान गुमाएका रिडीको परिवारलाई थाटिङ उद्योग भारतीय सहकारीद्वारा 4 लाख रुपियाँ हस्तान्तरण। प्रतिनिधि सभा बैठक आज बस्दै 5 विधेयक छलफल र पारित गर्ने कार्यसूची। रसुवा, नुवाकोट र धादिङ गरी 3 जिल्लामा बाढ़ी पछिको खोज उद्धार र राहतका लागि र वर्षाले खेल रद्द हुँदा वरियताकै कारण घरमा नतिजा, नेपाल सेफ एसोसिएटेड टोली प्रभावित। अब समाचार विस्तारमा। धादिङ उद्योग वाणिज्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको भुडेकोसी बाढ़ीमा परि ज्यान गुमाएका आफ्नो ऋणी दयराम लम्सालको परिवारलाई बीमा रकमबाट 4,08,000 रूपियाँ बढ़ी रकम हस्तान्तरण गरिएको छ। सहकारीले आयोजना गरेको कार्यक्रममा संस्थाका अध्यक्ष ईश्वर धैमान नतिजा, नेपाल सेफ एसोसिएटेड टोली प्रभावित। अब समाचार विस्तारमा।

धरेलका अनुसार लम्सालको निधनपछि बीमा कम्पनीबाट क्रिया खर्च सहित 6,10,000 रूपियाँ प्राप्त भएको थियो। त्यसमध्ये लम्सालको सहकारीलाई तिर्न बाँकी रहेको 2,02,000 रूपियाँ ऋण कट्टा गरी बाँकी 4,08,015 रूपियाँ परिवारलाई हस्तान्तरण गरिएको हो। अध्यक्ष धरेलले सहकारीको ऋण लगानी गर्दा ऋणीको सुरक्षाका लागि बीमा सहितको ऋण प्रवाह गर्दै आएको बताउनुभयो। उहाँले भविष्यको जोखिमलाई ध्यानमा राखेर ऋणीलाई बीमा गरेर मात्रै ऋण लिन आग्रह गर्नुभयो। उहाँले व्यवसायीहरूलाई आफ्नो पसल तथा घरको समेत बीमा गर्न आग्रह गर्नुभएको छ। सहकारी उपाध्यक्ष बलराम खत्रीले व्यवसायीहरूको हितलाई ध्यानमा राखेर सहकारीले ऋण लगानीबाटै बीमा गर्ने व्यवस्था गरेको बताउनु भएको छ। उहाँका अनुसार 2071 सालमा स्थापना भएको सहकारीमा दर्ता भएका व्यवसायी तथा कर प्यान र भ्याटमा आबद्ध व्यवसायहरूलाई आवश्यक कागजात गरेर सदस्य बनाउने गरिएको छ। जिल्लाभर कार्यक्षेत्र रहेको सरकारी 55 जना व्यवसायीहरूलाई शुरू गरिएको र हाल करिब 3 करोड़ रूपियाँको बराबर गर्न सफल भएको उपाध्यक्ष खत्रीले जानकारी दिनुभयो। कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष बोधनाथ दुवाडीको प्रमुख अतिथि रहेको थियो। संस्थाका अध्यक्ष ईश्वर धरेलले अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष बलराम खत्री, महासचिव शरण कुमार श्रेष्ठ, कोषाध्यक्षमा लोक प्रसाद सापकोटा, सचिव शुक्र कुमार श्रेष्ठ, सहकारीका सदस्य तथा संचार कर्मीहरूको सहभागिता रहेको थियो। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठकको दिउँसो 1 बजे सिंहदरबार स्थित संसद भवनमा बस्न लागेको हो। आजको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविधा गौतमले 3 वटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। मन्त्री गौतमले मेलमिलाप सम्बन्धी 2रो संशोधन विधेयक 2083 नेपाल कानून आयोगको 1लो संशोधन विधेयक 2083 र निशुल्क कानून सहायता सम्बन्धी विधेयक 2083लाई समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। त्यस्तै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले राष्ट्रिय सभामा उत्पत्ति भएको संक्रमण पशु रोग नियन्त्रण विधेयक 2083लाई दफादार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यसैगरी विज्ञान प्रविधि तथा नवप्रबन्धन मन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यसैबीच आज संघीय संसदका 4 वटा संसदीय समितिको बैठक पनि बस्दैछ। संघीय संसद सचिवालयका अनुसार अर्थ समिति, कानून न्याय तथा मानव अधिकार समिति, विकास आर्थिक मामिला र सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो। सरकारले संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न भनेको विधेयक संघीय संसद पेश गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले संघीय निजामती सेवा विधेयक संसद पेश गर्ने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताउनु भएको छ। बैठकको स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारका प्राप्त गरेको 20.7 मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय समेत गरेको छ। सशस्त्र प्रहरी बल नेपालका तालिम शिक्षालय गुल्म र सीमा सुरक्षा पोस्ट निर्माणका लागि पनि राष्ट्रिय वन क्षेत्र उपयोग गर्ने मन्त्री परिषदको स्वीकृति दिएको छ। बैठकले पशु बदवाला तथा मासु जाँच एन 2055 र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी एन 2074 संशोधन गर्नेको विधेयक संघीय संसद पेश गर्ने स्वीकृति दिएको छ। मन्त्री परिषदले प्रशासनतर्फ 2 उच्च अधिकारीको बढ़ुवा वा परिस्थापना गर्ने निर्णय समेत गरिएको छ। सहसचिव आभा श्रेष्ठ कर्णलाई बढ़ुवा गरी गण्डकी प्रदेशको प्रमुख सचिवमा पदस्थापना गरिएको छ। त्यस्तै नेपाल इन्जिनियर सेवातर्फका डाक्टर जगदीश्वर कर्माचार्यलाई बढ़ुवा गरी ऊर्जा जलशक्ति तथा सिंचाई मन्त्रालयको सचिवमा पदस्थापना गर्ने निर्णय गरिएको छ। भोटेको

0: बाढ़ी प्रभावित क्षेत्र में खोज तथा उद्धार राहत वितरण आबद्ध अवरूद्ध सड़क सम्पर्क पुनर्स्थापनाको कामलाई प्रभावित बनाउन सम्बन्धित निकाय बीच समन्वय बढ़ाएको छ। मनसून प्रति कार्य कमाण्डर पोस्टमा बसेको बैठकले भोलिपछि बाढ़ी तथा असोज 8 गतेदेखि 11 गतेसम्म अविरल वर्षाका कारण बाढ़ी पहिरो र डुबानबाट भएको क्षतिको समीक्षा गर्दै राहत र पुनर्स्थापनाका कामलाई तीव्रता दिने विषयमा छलफल गरिएको हो। बैठकमा प्रभावित क्षेत्रमा खोज तथा उद्धार राहत व्यवस्थापन क्षतिको विवरण अत्यावधिक र अवरूद्ध सड़क सञ्चालनमा ल्याउने भइरहेको प्रयासबारे समीक्षा गरिएको थियो। केन्द्रीय मनसून कार्य प्रति कार्य कमाण्डर पोस्टका संयोजक डाक्टर धर्मराज उपेती सहितको टोलीले रसुवा नुवाकोट र धादिङका जिल्ला मनसून कार्य प्रति कार्य कमाण्ड पोस्टसँग समन्वय गरेर काम गर्ने निर्णय गरेको छ। बैठकमा अस्थायी आवासमा लाभग्राही पहिचान गर्ने सम्पर्कविहीन व्यक्तिहरूको विवरण रुजू र प्रमाणीकरण गर्ने र मृतकका परिवारलाई राहत उपलब्ध गराउने विषयमा समेत छलफल भएको संयोजक उपेतीले जानकारी दिनुभयो। प्रभावित परिवारलाई राहत तथा अस्थायी आवासको व्यवस्था गर्न आवश्यक विवरण यथाशीघ्र अध्यावधिक र प्रमाणीकरण गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिएको छ। तीन दिनदेखि लगातार वर्षा र प्राकृतिक विपदका कारण चीनसँग जोड़िएको नेपालका तीनवटै प्रमुख व्यापारिक नाका बन्द हुँदा स्थलगर मार्गमा हुने व्यापार प्रभावित भएको छ। दशैं आउन दुई साता मात्रै बाँकी रहँदा तातै पानी रसुवागढ़ी र मुस्ताङको कोरोला नाका हुँदै हुने व्यापार ठप्प भएपछि व्यापारी र उपभोक्ताको समस्यामा परेका छन्। वाणिज्य विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालले चीनबाट 76 अर्ब 40 करोड़ रूपियाँ भन्दा बढ़ीको वस्तु आयात गरिएको छ। काली गण्डकी नदीमा आएको बाढ़ी, काली गण्डकी कोरिडोर र मध्य पहाड़ी लोक मार्ग अन्तर्गतका पुलका पहुँच सड़कमा क्षति पुर्याउन मालवाहक सवारी साधनको आगमन रोकिएको हो। तातो पानी र रसुवा गरी नाका बन्द भएपछि कोरोला नाकाबाट आयात बढ़ेको थियो। भदौ 10 देखि 25 गतेसम्म 15 दिनमा मात्रै उक्त नाकाबाट 434 कन्टेनर र 641 विद्युतीय सवारी साधन नेपाल भित्रिएका थिए। चालू आर्थिक वर्षको भदौ अन्तिम सातासम्म मुस्ताङ भन्सारको 2 अर्ब 31 करोड़ रूपियाँ भन्दा बढ़ी राजस्व संकलन गरिएको थियो। तीनवटै नाकामा बन्द हुँदा चीनबाट आयात हुने कपड़ा, जुत्ता, चप्पल, झोलादेखि विद्युतीय सामग्री र विद्युत गाड़ीसम्मको आपूर्ति प्रभावित भएको छ। दशैंको मुखमा बजारमा सामानको माग बढ़ने समयमा आपूर्ति अवरूद्ध भएपछि वस्तुको अभाव र मूल्य वृद्धि हुन सक्ने चिन्ता बढ़ेको छ।
1: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
2: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
1: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: सम्पर्क नम्बर 010-520-267 010-520-267।
3: ओहो, हैन के हो, अझ हातमा सुनको औठी पनि?
4: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
3: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
4: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
3: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
3: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98-41-97-97-13 र 98-13-99-15-99।
5: तपाईको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो। रेडियो बिहानी 97.6 मेगाहर्ट्ज
0: श्रमपछि पुनः स्वागत छ अब बाँकी समाचार। काठमाडौँ उत्पत्तिका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन हुने रात्रिकालीन सार्वजनिक सवारी साधनमा दुई चालक राख्ने नियम कार्यान्वयनमा कडाई गर्ने भएको छ। यात्रीको सुरक्षा सुनिश्चित गर्ने, सवारी दुर्घटना न्यूनीकरण गर्ने तथा चालकको थकानका कारण हुन सक्ने दुर्घटना रोक्न ट्राफिक प्रहरीले जाँच तथा अनुगमनलाई तीव्रता दिने भएको हो। उत्पत्तिका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्रेले चाडपर्वका समयमा यात्रुको चाप पर्ने र रातिको समयमा लामो दूरी बस सञ्चालन गर्ने भएकाले नियम कार्यान्वयनमा विशेष निगरानी गरिने जानकारी दिएको छ। ट्राफिक प्रहरीले लामो दूरीका सार्वजनिक सवारी साधनमा दुई चालक भए नभएको नियमित जाँच गर्नेछ। एकजना मात्रै चालक राखेर सवारी सञ्चालन गरेको पाएमा कार्यवाही गरिने प्रहरीले जनाएको छ। यसै गरी यात्रुबाट बढ़ी भाड़ा असुल्ने, टिकटमा अनियमितता गर्ने तथा यात्रुसँग असुविधा हुने गतिविधि नियन्त्रण गर्न पनि अनुगमन गरिनेछ। मुख्य सड़क तथा सवारी चाप बढ़ी हुने क्षेत्रमा प्रहरी परिचालन गरी सुरक्षित यात्रामा सुनिश्चित गर्ने र यात्रु ठगीबाट घटना रोक्न अभियान सञ्चालन गरिने उत्पत्तिका ट्राफिक प्रहरीले जनाएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनी राष्ट्रपति सी जिनपिङसम्मको भेटमा क्रममा उपराष्ट्रपतिको जो बाइडेनमाथि व्यङ्ग गरेका छन्। व्हाइट हाउसको भ्रमणका क्रममा ट्रम्पले बाइडेनको तस्विरको सट्टामा स्वचालित हस्तान्तरण गर्ने यन्त्र अटोपेनको तस्विर देखाउँदै व्यङ्ग गरेका हुन्। उपलब्ध विवरण अनुसार ट्रम्पको व्हाइट हाउसको वेस्ट विङमा सीलाई पूर्व राष्ट्रपतिसँगको सम्बन्धित तस्विर तथा पोर्ट्रेट देखाउने क्रममा बाइडेनलाई लक्षित गर्दै टिप्पणी गरेका थिए। ट्रम्पले आफ्नो दुई कार्यतालिकालाई संकेत गर्दै ट्रम्प अनि फेर ट्रम्प भनेपछि बाइडेनको लागि छुट्याएको स्थानतर्फ देखाउँदै यो अटोपेन हो भन्दै ठट्टा गरेका थिए। अटोपेन भने कागजातमा स्वचालित रूपमा हस्तान्तरण गर्न प्रयोग गरिने उपकरण हो, जसको प्रयोग विवरण विभिन्न अमेरिकी राष्ट्रपतिले गर्दै आएका छन्। अब खेल खबर। जापानमा जारी विश्व एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा वर्षाका कारण क्वार्टर फाइनलमा खेलहरू प्रभावित भएका छन्। नेपाल र श्रीलंका बीचको क्वार्टर फाइनलमा खेलमा लगातार वर्षाका कारण टस समेत सबै रद्द भएको छ। खेल रद्द भएपछि आईसीसी टी20 अन्तर्राष्ट्रिय वैधताका आधारमा श्रीलंका सेमी फाइनलमा पुगेको छ भने नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। नेपालले समूह चरणमा अफगानिस्तानलाई पराजित गर्दै समूह एकको विजेताका रूपमा क्वार्टर फाइनलमा स्थान बनाएको थियो, तर श्रीलंका विरूद्ध आफ्नो खेल खेल्ने अवसर नै नपाई नेपाल बाहिरिनु परेको हो। यस्तै भारतको अफगानिस्तानसँग र पाकिस्तानको हङकङसँग खेल्ने नपाई सेमी फाइनलमा स्थान बनाएका छन्। बंगलादेश र मलेसिया बीचको क्वार्टर फाइनल पनि वर्षाका कारण रद्द भएपछि बंगलादेश अर्को चरणमा पुगेको छ। प्रतियोगिताको प्लानिङ कन्डिसन अनुसार नकआउट चरणको खेल वर्षाका कारण पूर्ण रूपमा रद्द भएका उच्च विजेतामा गएको टोलीलाई विजेता मानेर अर्को चरणमा पठाउने व्यवस्था छ। यसपटक भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशले टी20 अन्तर्राष्ट्रिय वरिताको आधारमा सिधै क्वार्टर फाइनलमा प्रवेश दिएको थियो। नेपाल सहित अन्य टोलीले प्रारम्भिक चरणमा खेल खेलेर क्वार्टर फाइनलमा स्थान बनाएका थिए। लगातारको वर्षा मैदानमा अवस्थाका कारण खेल सञ्चालनमा समस्या आएपछि एसोसिएट टोलीले मैदानमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर गुमाएका छन्। नेपालको हकमा पनि समूहतनको उत्कृष्ट प्रदर्शनमा बावजुद क्वार्टर फाइनलमा खेल नपाई वरिताका आधारमा श्रीलंका सेमी फाइनलमा पुगेको हो। यसले एसियाली खेलकुदमा क्रिकेटको प्रतियोगिता समस्या र वर्षाका कारण खेल रद्द हुँदा वरितालाई नतिजाको आधार बनाउने व्यवस्थामाथि बहस समेत बढ़ाएको छ। बिहान 6:35 बजेको समाचार सक्नु अघि अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पूर्ण एकपटक। भोलिको सिबाडीमा ज्यान गुमाएका गिरीको परिवारलाई थादिङ उद्योग वाणिज्य सहकारीद्वारा 4 लाख रूपियाँ हस्तान्तरण। प्रतिनिधि सभा बैठक आज बस्दै पाँच विधेयक छलफल र पारित गर्ने कार्यसूची र स्वान नुवाकोट र धादिङका गई

0: पुनीता के घरमा भतिजा नेपाल बिहान 6:35 बजेको समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र अञ्जना गुरुङलाई धन्यवाद। समाचार कक्षका सम्पूर्ण सहकर्मी सँगै म शर्मिला पनि विदा माग्छु। निरन्तर सूचना र समाचारको माध्यमबाट तपाईँलाई सुसूचित गराउने हाम्रो अभियान जारी नै छ। रेडियो बिहानी 97.6 MHz सँगै रहनुहोला। नमस्कार।
1: रखोरमा नग फारममा असिम चमटार कि टनेलमा सिङ्बै सुर सिङ्जेपल मुबा होले सिङ्बै सुर मुसम ओम टंके सुर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो होइ रोमा हुजुरिमी दिम फिटिङ सिङ्बै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्गुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर 010-520-470 असेम 98-511-87-882 फोन सिङ्जिम सेगो है रोमा।
2: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
3: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
2: तपाईँको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: सम्पर्क नम्बर 010-520-267 010-520-267।
4: ओहो, हैन के हो? अझ हातमा सुनको औठी पनि?
5: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
4: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले। रोमन मोबाइल पसल धादिङ बेसीमा।
5: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिश होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
4: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
5: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
4: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98-41-97-97-13 र 98-13-1915-19।
6: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
7: नयाँ बिजनेस सुरु त गरियो तर यो कम्पनी दर्ता प्यान भ्याट बैंक लोनको फाइल अनि कर चुक्ताको तनावले दिमागै खराब हुन लाग्यो यार।
4: यति सानो कुरामा पनि के को चिन्ता लिखिरहेको? धादिङ बेसीमै छ त सुफत मूल्यमा सबै समस्याको एउटै समाधान साझा कन्सल्टेन्ट सर्भिस।
7: व्यापार व्यवसायका प्रशासनिक तथा कर सम्बन्धी सम्पूर्ण कामको लागि चिन्ता नलिनुहोस्। बस साझा कन्सल्टेन्ट सर्भिसलाई सम्झनुहोस्।
4: हाम्रा सेवाहरू कम्पनी तथा प्यान भ्याट दर्ता नवीकरण र खारेजी
7: बैंक ऋणका लागि बिजनेस प्लान तथा प्रोजेक्टेड रिपोर्ट
4: व्यवसाय तथा संघ संस्था समितिको आय विवरण D1 D2 D3 D4 TDS भ्याट विवरण तथा कर चुक्ता सेवा
7: कर तथा अडिट परामर्श पार्ट टाइम फुल टाइम लेखापाल जस्ता सेवाहरू उपलब्ध छन्।
4: साझा कन्सल्टेन्ट सर्भिस नीलकण्ठ नगरपालिका 3 बीज बजार धादिङ बेसी बीज बजार चोकबाट 4 घर तल प्रोप्राइटर किरण बिक सम्पर्क 010-590-530 र मोबाइल नम्बर 98-60-24-85-49 साथै इमेल ठेगाना रहेको छ साझा कन्सल्टेन्ट सर्भिस @gmail.com।

अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भू, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: टाइम चेक इट्स 7 AM
1: अहिले बिहानको ठीक 7 बजेको छ।
2: अहिले तपाईं सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौ वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृ उद्धार,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845572223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँहरूको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकै साथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाँडीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिनटार चितवनबाट, रेडियो साहिनो 89.8 MHz सनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुदोली एफएम 97.2 MHz दुदोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz रिवाङ रोल्पाबाट, सामुदायिक रेडियो मकनपुर 101.3 MHz हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो बिहानी 97.6 MHz नीलकण्ठ धादिङबाट, सामुदायिक रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। फोन भने गर्दै गर्नुहोस्, म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट

0: राजमिति 2083 साल असोज महिनाको आज 14 गते तदनुसार ईस्वीसन 2026 सेप्टेम्बर 30 तारीख शक संवत्सर 1948 नेपाल सम्वत 1146 रोद्र नामक संवत्सर दक्षिणायन शरद ऋतु आज बुधबार रहेको छ आश्विन कृष्ण पक्ष तिथि रहेको छ आज चतुर्थी तिथि रहेको छ आज चतुर्थी तिथि रहेको छ 26 घडी 59 पला रहेको छ नक्षत्रमा रहेको छ भरणी नक्षत्र 10 घडी 52 पला रहेको छ योगमा रहेको छ हर्षण योग रहेको छ विशेष गरी 2 घडी 8 पला यानि कि बिहानको 6:47 हर्षण योग रहेको थियो भने अलि यतिखेर वज्र योग रहेको छ वज्र योग रहनेछ 55 घडी 14 पला कर्णमा रहेको छ कौलभ करण रहेको छ 54 घडी 24 पला रहेको छ चन्द्रमा विशेष गरी मेष राशिमा श्री सूर्यनारायण चाहिँ आज विशेष गरी रहनेछन् कन्या राशिमा र आज चन्द्रमा भने रहनेछन् दिउँसोको 3:58 तदुपरान्त वृष राशिमा प्रवेश यस्तै गरेर आनन्दादि योगमा आज काण योग रहेको छ आज बिहान सूर्योदय 5:56 भयो भने साँझ सूर्यास्त 5:50 हुनेछ र आजको दिन मान घडी विशेष गरी 11 घडी 54 पला रहनेछ आज दिन विशेष आज चतुर्थी श्राद्ध रहेको छ भोलि पञ्चमी र षष्ठी श्राद्ध दुवै एकै दिन रहेको छ अब यसमा हेर्दाखेरि चाहिँ नै विशेष गरी पञ्चमी श्राद्ध भनिरहेको छ दिउँसोको 2:36 पञ्चमी श्राद्ध दिउँसोको 2:37 षष्ठी श्राद्ध गर्नुपर्ने भनेर पञ्चाङ्गले प्रष्ट उल्लेख गरेको छ विशेष गरी यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई गराउनेछु ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा जानकारी त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय अशुभ समय लाभ समय के कस्तो रहन्छ सर्वप्रथम लागौं आजको कालबेला यानि कि अशुभ समय र आजको अशुभ समय रहेको छ बिहानको 8:54:59 बिहानको 10:24:16 आज कालबेला यस्तै गरेर शुभ बेला रहेको छ बिहानको 10:24:16 विशेष गरी बिहानको 11:53:43 शुभ बेला रहनेछ आजको लागि विशेष गरी लाभ बेला भने बिहानको 7:25:22 पनि देखेको छ भने लाभ बेला दिउँसो पनि रहेको छ दिउँसोको 4:22:04 साँझको 5:51:31 पनि लाभ बेला त्यो समय पनि लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ यी त भए आजका तिथिमिति पञ्चाङ्ग ग्रह गोचरको तर्फ लागौं ग्रह गोचरमा सूर्य विशेष गरी कन्या राशिमा चन्द्रमा मेष राशिमा मंगल कर्कट राशिमा बुध तुला राशिमा बृहस्पति कर्कट राशिमा शुक्र तुला राशिमा शनि मीन राशिमा राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन् आजको दिनमा भने राशिमा आउनेछ मेष राशि आज जन्मिएका शिशुहरूको नानी बाबुहरूको राशि मेष राशि आउँछ भरणीको चौथो चरण नाम आउँछ लोबाट लोकलक्ष्मी अथवा लोकबहादुर लोक प्रसाद नाम आउँछ मध्यनडी नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी पालो रहेको छ ग्रह गोचरको तर्फबाट हामीले जानकारी गरायौं र अब भने पालो रहेको छ आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल मेष राशि उनीहरूका लागि आजको दिन पारिवारिक जमघगपि स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ आकर्षण उपहारले उत्साह जगाउनेछ ज्ञान कला र व्यक्तित्वमा निरकता आउने समय रहेको छ नयाँ जिम्मेवारी प्राप्त हुने आयस्रोत बढ्दै जाँदैछन् दिगो काम शुरू गर्ने समय रहेको छ बौद्धिक कलाको प्रभाव बढ्नेछ बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ साँझातिर पहिलेको दुविधाले समेत निर्णायक मूड लिन सक्ने योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ वृष राशि उनीहरूका लागि आजको दिन खर्चिलो काममा हात हाल्ने रकम जुटाउन कर्जा लिनु पर्ला तैपनि टाढाका साथीभाइहरूसँग सम्पर्क बढ्नेछ काममा सकारात्मक संकेत प्राप्त हुनेछ पछिको लागि केही वस्तु त्याग्नु पर्ने हुन सक्छ मिहिनेतीका लागि दिन फलदायी रहनेछ आजको श्रमबाट पछिलाई फाइदा हुनेछ साँझतिर पारिवारिक भेटघाटले खुसियाली छाउँदैछ। नयाँ योजना थाल्ने समय पनि राशि वृषलाई आजको दिन विशेष देखिएको छ।
1: मिथुन राशि
0: उनीहरूका लागि आजको दिन मेहनत गर्दा आमदानीको स्रोत फेला पर्दै जाँदैछन्। आवश्यक भौतिक साधन सजिलो जुट्नेछ। आमदानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइन्छ। व्यापारमा राम्रो फर्को मार्न सकिन्छ। सानोतिर खर्च बढ्नाले अर्थाभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसपट वा ऋण लिनुपर्ने हुन सक्छ। सुखले फजिल खर्च बढाउँदैछ। आँटेको काममा बाधा हुन सक्ने योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ।
1: कर्कट राशि
0: उनीहरूका लागि आजको दिन पहिले रोकियो कामले उत्साह जगाउँदैछन्। मेहनतले लक्ष्यमा पुग्न सकिन्छ। अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका मिल्नेछ। कर्मयोगले नामदाम इनाम दिलाउन सक्छ। साँझतिर आमदामीको नयाँ स्रोत फेला पर्दै जाँदैछन्। पेसा व्यापार व्यवसायमा प्रशस्त लाभ हुनेछ। उठ्नु पर्ने रकम हात लागि हुनेछ। कृषि पशुपालन तथा व्यापारमा फाइदै फाइदा हुने योग राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ।
1: सिंह राशि
0: उनीहरूका लागि आजको दिन समय केही संघर्षमय देखिनेछन्। तैपनि सामाजिक जिम्मेवारी प्राप्त हुनेछ। आफ्नो क्षेत्रको नेतृत्व हात लागि हुनेछ। तारिफको कामले नामदाम इनाम दिलाउनेछन्। साँझतिर दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ। परिश्रमले धेरैको मन जित्न सकिन्छ। मेहनतले लोकप्रियता कीर्तिमानी हासिल गर्न सकिन्छ। पेसामा पनि प्रशस्त फाइदा हुने योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ।
1: कन्या राशि
0: उनीहरूका लागि आजको दिन अरूका लागि समय खर्च गर्नु पर्ला। परिस्थिति अलिक बिग्रिन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछन् भने स्वास्थ्य पनि प्रतिकूल रहने समय रहेको छ। व्यवहारमा शुभचिन्तकको भावना बुझ्ने चेष्टा गर्नुहोला। साँझतिर काम देखाएर प्रभाव जमाउन सकिन्छ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। तैपनि केही सामाजिक काम पूरा गर्न सकिने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी को भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। रमाइलो यात्राका बीच अतिथिको रूपमा सत्कार पाइन्छ। प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ। व्यापार व्यवसायमा आमदानी बढ्नेछ। साँझतिर काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ला। स्वास्थ्यका लागि आहार विहारमा ध्यान पुर्याउनुहोला। आफ्नो मेहनतको फल अरूले को हातमा पुग्न सक्ने भएकाले सावधान रहेर अगाडि बढ्दा राशि तुलालाई आजको दिन विशेष शुभ रहनेछ।
1: वृश्चिक राशि
0: उनीहरूका लागि आजको दिन प्रतिस्पर्धा गर्नु परे पनि स्रोत साधन जुट्नले दिगो काम बन्नेछ। तर आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोशिश गर्नेछन्। बुद्धिको उपयोगले परिस्थिति अनुकूल बनाउन सकिन्छ। साँझदेखि व्यापार बढ्दै जाँदैछन्। व्यापारमा लाभ हुनेछ। आय आर्जनका नयाँ स्रोत फेला पर्दै जाँदैछन्। मित्रताका र प्रेमको बन्धन कसिलो भएर जानेछ भने आकर्षण उपहारले उत्साह जगाउने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ।
1: धनुराशि
0: उनीहरूको लागि आजको दिन कामको मिश्र नमिल्दा केही अलमल हुनेछ। तैपनि मेहनत गर्दा अध्ययन प्रगति हुनेछ। गुरूजनको सुझाव र सन्तानको सहयोग लाभदायक बन्नेछ। विशेष काममा जग बसाउने मौका मिल्नेछ। साँझतिर भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। साहसिक काम गरेर लाभ उठाउन सकिन्छ। प्रतिष्ठाहरू समेत सहयोगी बन्ने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ।
1: मकर राशि
0: उनीहरूका लागि आजको दिन समयमा निर्णय नलिने बानीले पछि समस्या पर्न सक्छ। सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम देखाउनु पर्ने हुन सक्छ, भूमि तथा पशुधनबाट लाभ मिल्नेछ, टाढेका आफन्त नजिकिने छन्, शान्तिर स्वास्थ्य कमजोर रहने हुँदा आहार विहारमा ध्यान पुर्याउनु होला, कामको मेसो नमिल्दा केही अलमल हुनेछ, अध्ययनमा गुरूजनको मार्गदर्शन उपयोगी हुने योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा व्यापार व्यवसाय पनि फाइदा हुनेछ, काममा श्रम परे पनि राम्रो प्रतिफल प्राप्त हुनेछ, अवसरले उत्साह जगाउने योग देखिएको छ, शान्तिर केही घरायसी समस्याले पिरोल्न सक्छ, आफन्त टाढिन सक्छन्, साथीभाइहरूसँग सन्तुलित व्यवहार गर्नुपर्ला, भूमि तथा पशुधनबाट लाभ मिल्नेछ, अरूको मुख ताक्ने बानीले पछि पर्ने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन भौतिक तथा रचनात्मक काममा जुट्ने समय रहेको छ, चिटाएका काम सजिलै सम्पादन हुँदै जाँदैछन्, आयस्रोत पनि बढ्दै जाँदैछन्, सहयोगीहरूले काममा साथ दिनेछन्, अध्ययन व्यापारमा सामान्य प्रगति हुनेछ, सानादेखि दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ, रोकिएका काम बन्द जाँदैछन्, उद्योग र व्यापारमा विशेष लाभ हुनेछ, बलभन्दा बुद्धिको उपयोगले फाइदा उठाउन सकिने योग राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु, मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग राशिफल भूत वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृ उद्धार,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845572223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

छोटो विश्रामपछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी गराइसकेका छौँ आजका तिथि मिति पञ्चाङ्ग मेषादि बाह्र राशिफलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौँ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह र भाग्यको विषयमा जानकारी भने हामी तपाईँलाई गराउने गरेका छौँ 9845175223 र 9806575223 नम्बरमा सम्पर्क भने तपाईँले गर्न सक्नुहुन्छ। आज हामी हिन्दू धर्मको अत्यन्त पवित्र व्रत एकादशी व्रतको महत्व कारण र लाभबारे चर्चा गर्दै जाँदैछौ। एकादशी केवल एक व्रत मात्र होइन, यो शरीर मन र आत्माको शुद्धिकरणको महान साधनाको रूपमा पनि हामीले बुझ्न सकिन्छ। आजको दिन विशेष तपाईँलाई म यसकै विषयमा चर्चा गर्नेछु। एकादशी तिथि के हो, एकादशी तिथि भन्नाले के बुझिन्छ, एकादशी भनेको कहिले कहिले आउँछ, कति कति दिनमा आउँदछ, एकादशी व्रत बस्नाले कुन देवता खुसी कुन देवता दुखी, एकादशीमा अन्न खाना हुन्छ हुँदैन, खाए के हुन्छ भन्ने विषयमा पनि चर्चा म धार्मिक र वैज्ञानिक तरिकाले पनि भन्नेछु। चन्द्रमासको एघारौं तिथिलाई एकादशी भनिन्छ, यानि कि प्रतिपदादेखि एघारौं भनेको एकादशी, एघारौं तिथिलाई एकादशीको रूपमा हामीले भन्न सकिन्छ। हरेक महिनामा दुई पटक एकादशी आउने गर्दछ, एउटा शुक्ल पक्षको एकादशी एउटा कृष्ण पक्षको एकादशी आउने गर्दछ। यसरी वर्षभरि 24 एकादशी पर्दछन् र यदि कुनै वर्षमा अधिक मास पर्यो भने दुईटा एकादशी थपिएर 26 एकादशी पर्ने गर्दछ। शास्त्र के भन्छ भन्दाखेरि एकादशी व्रतम कृत्वा सर्व पापै प्रमुच्यते, एकादशीको व्रत बस्नाले सम्पूर्ण पापहरू नष्ट भएर जान्छ भनेको छ। भगवान विष्णु नारायणको कृपा विशेष प्राप्त हुन्छ एकादशी व्रत बस्नाले, पाप क्षय हुन्छ, पुण्य वृद्धि हुँदै जान्छ, मोक्ष मार्ग सहज हुन्छ, आफ्नो बाटो मृत्यु पर्यन्त मोक्ष मार्ग सहज हुन्छ, सजिलो हुन्छ भन्ने कुरा देखाउँछ। शारीरिकको हिसाबबाट हेर्दाखेरि यस दिन पाचन शक्ति कमजोर रहन्छ भन्ने कुरा पनि हुन्छ। अन्न खाँदा शरीरमा विशेष गरी चाहिँ ग्यास पनि हुन सक्छ, रोग प्रतिरोधात्मक शक्ति यसले चाहिँ घटाउन सक्छ एकादशीको दिन अन्न खाँदाखेरि चाहिँ। मानसिकको हिसाबबाट हेर्दा मन पनि शान्त रहने कति राम्रो, क्रोध लोभ घट्ने, विशेष गरी जप ध्यानमा मन लाग्ने एकादशीको व्रत बस्नाले चाहिँ विशेष गरी चाहिँ। शास्त्र अनुसार एकादशीमा अन्नमा पाप सक्रिय रहन्छ, अन्नमा कली आएर बस्ने, अन्नमा पाप आएर बस्ने र त्यो अन्न खाँदा पाप पनि खाने भएकाले विशेष गरी चाहिँ अन्न पच्न गाह्रो हुने, ग्यास अपच र आलस्य आउने, ध्यान जप पूजा पाठ गर्दाखेरि मन केन्द्रित नहुने, इन्द्रियहरू आफ्नो वशमा आफ्नो कन्ट्रोलमा नरहने भने त्यसैले चामल गहुँ दाल मकै निषेध गरिएको छ, कोदोहरू यी कुराहरू त भइहाले। अन्न खाँदा के हुन्छ त भन्दा व्रतको व्रत जति पनि व्रत तपाईँले गर्नुहुन्छ जीवनमा त्यो व्रत नष्ट भएर जान्छ, शरीर भारी हुने, मानसिक चञ्चलता आउने, आध्यात्मिक लाभ घट्ने, आध्यात्मिकतिर भावना भाव नजाने भन्ने कुराहरू हुन्छ। अनि यदि तपाईँले व्रत बस्नुभयो भने चाहिँ शरीर हल्का रहन्छ, मन स्थिर रहन्छ, ध्यानमा सहज हुन्छ, रोगबाट सुरक्षा प्राप्ति हुन्छ, पुण्य लाभ पनि मिल्छ। विशेष गरी चाहिँ यहाँबाट भनिएको छ एकादशीमा अब सकिन्छ भने कुनै कुनै एकादशी अन्न पनि नखाने जल पनि नखाने हुन्छ, जस्तै निर्जला एकादशीको रूपमा तपाईँले बुझ्न सक्नुहुन्छ। एकादशी धेरै प्रकारका एकादशी हुन्छन् है, यसमा पनि एकादशीमा हामीले फलाहार अथवा मान्य वस्तु जस्तै गरी फलाहारमा के गर्न सकिन्छ भन्दा फलफुलहरू कुनै पनि फलफुलहरू हामीले सेवन गर्न सकिन्छ, दुध दहीहरू घिउहरू सेवन गर्न सकिन्छ, मिश्रीहरू खान सकिन्छ, मह नखाएको राम्रो भनिन्छ। विशेष गरी चाहिँ बदाम किसमिसहरू खाने, उसिनेको आलुहरू जस्तै गरी तरुलहरू उसिनेर खान सकिन्छ, पिँडालुहरू उसिनेर खान सकिन्छ, यस्तै गरी साबुदानाहरू खान सकिन्छ, यस्तै गरी स्यावैहरू नभुटेको स्यावैहरू चाहिँ हामीले लिन सकिन्छ दुधमा पकाएर। अन्न निषेध गरिएको छ, अन्नमा दाल पनि पर्ने गर्छ, लसुन प्याज भइहाल्यो, मासु मदिरा भइहाल्यो, बढी मसलायुक्त खानेकुरा हामीले खान हुँदैन भनेर भनेको छ। विशेष गरी चाहिँ एकादशी व्रत बस्नको लागि असाध्यै सरल तरिका भनेको बिहान उठेर स्नान गर्ने, नुहाइ धुवाइ गर्ने, विष्णु पूजा गर्ने, त्यसपछि ओम नमो भगवते वासुदेवाय, ओम नमो भगवते वासुदेवाय मन्त्र जापहरू गर्ने, सक्नुहुन्छ भने विष्णु सहस्रनाम गीता पाठहरू गर्नुहोस्, भागवत पाठहरू गर्नुहोस्, तपाईँको लागि असाध्यै राम्रो।
हुनेछ। विशेष गरी तपाईले एकादशीको दिनमा पूजा पाठहरु विशेष तरिकाले गर्नुपर्ने हुन्छ। पूजा पाठ दैनिक रूपमा गर्ने गर्नुस्। एकादशीको विषय एकादशीको दिनमा तुलसी पात नचोड्नुस्। तुलसी पात टिपेर राख्दा पनि हुन्छ, तुलसीको मञ्जरीहरु टिपेर राख्दा सुकाएर राख्दा पनि एक वर्षलाई त्यसले काम गर्छ। द्वादशीमा पारण गर्ने तपाईले द्वादशीको दिन यानि कि भोलिपल्ट एकादशीको भोलिपल्ट तपाईले विशेष रूपमा चाहिँ अन्न सिधा दान गरेर अथवा कुनै ब्राह्मणलाई भोजन गराउने भान्जा भान्जी कोही हुनुहुन्छ भने घर नजिकै हुनुहुन्छ उहाँहरूलाई ज्वाइँ चेलाले बोलाएर उहाँलाई भोजन गराएर भोजन सकेपछि दक्षिणा 150, 200, 500, 1000, 5 रुपियाँ किन नहोस् दान दक्षिणा गरेर अनि मात्रै आफूले भोजन गर्नु उपयुक्त हुन्छ द्वादशीको दिन चाहिँ भोलिपल्ट। विशेष गरी व्रत पनि धेरै प्रकारका व्रतहरू हुन्छन्। आफ्नो स्वास्थ्य अनुसार तपाईँले चाहिँ व्रत लिनु एक धर्म पनि हो। फेरि आफ्नो शरीरलाई मारेर धर्म लिनु राम्रो हुँदैन। विशेष गरी चाहिँ यहाँबाट हेर्दाखेरि चाहिँ विशेष गरी एउटा हुन्छ निर्जला व्रत, एकदम सर्वश्रेष्ठ रूपमा मानिन्छ। निर्जला भनेको जल पनि नपिएकन व्रत बस्ने। एउटा हुन्छ जल आहार व्रत हुन्छ, एउटा जल आहार भनेको पानी पिएर व्रत बस्ने हुन्छ, एउटा फल आहार हुन्छ यानि कि फल फूल खाएर पनि व्रत बस्न सकिन्छ भन्ने कुराहरू हो। अब यसमा कसै कसैले के भन्नुहुन्छ भन्दा दिनैभरि भोगे बस्दाखेरि शरीरलाई हेल्थलाई असर गर्छ भनेको छ। वैज्ञानिक साइन्सले पनि के भनेको छ भन्दा महिना दिन 15 दिनमा हप्तामा 1 दिन फास्टिङ गर्नु शरीरलाई रेस्ट हुन्छ, भित्रको इन्जिनहरूलाई रेस्ट हुन्छ, पेटलाई रेस्ट गराउँछ भनेर वैज्ञानिकले पनि भनेको छ। अहिले बल्ल तर हाम्रा ऋषि मुनि महर्षि हाम्रा धर्मशास्त्र ग्रन्थहरूले परापूर्व कालदेखि नै एका अरूको व्रत बस्न सके पनि नसके पनि एकादशीको व्रत चाहिँ बस्नु भनेर भनेको छ, हो कि होइन? अहिले यो साइन्सले पनि त्यही भन्छ, विज्ञानले पनि त्यही भन्छ। तपाईँको चाहिँ 1 दिन व्रत बस्नु, केही पनि नखाइकन व्रत बस्नु, भित्र भएका मैला धै मैला सबै कुरा नष्ट भएर जान्छ भनेर भनेको छ। विशेष गरी चाहिँ मुख्य एकादशी चाहिँ जस्तै गरी मोक्षदा एकादशी, यस्तै गरी पुत्रदा एकादशी, जस्तै जया एकादशी, जस्तै गरी आमालक्की एकादशी, पापमोचन एकादशी, कामदा एकादशी, निर्जरा एकादशी, देवशयनी, पवित्रा, इन्दिरा, रमा, उत्पत्तिना उत्पत्तिका एकादशी, देव उठनी एकादशी, ठूला एकादशी भनिन्छ नि त, हो कि होइन? यसरी एकादशीहरू पनि लिन सकिन्छ। एकादशी व्रत भनेको धर्म स्वास्थ्य र आध्यात्मिक उन्नतिको अद्भुत संगम हो। विशेष गरी चाहिँ महिना महिनामा 1 दिन आत्मालाई विश्राम पनि दिनुपर्छ क्या हामीले। विशेष गरी चाहिँ महिना महिनामा हामीले 1 दिन आत्मालाई शुद्ध पार्ने, शान्ति पार्ने, अद्भुत पार्ने पनि भन्ने कुराहरू पनि देखाउँछ। एकादशी व्रत बस्नाले पितृलाई कतिको राम्रो हुन्छ भन्ने विषयमा पनि म तपाईँलाई जानकारी गराउँछु। धेरैले सोध्नुहुन्छ एकादशी व्रत बस्यो भने हाम्रो पितृले खुसी हुन्छन् त भनी भन्नुहुन्छ, होइन? अब यसको विषयमा पनि म तपाईँलाई यही एकादशीको विषयबाट नै तपाईँकोलाई विशेष गरी जानकारी म गराउँछु। विशेष गरी शास्त्रीय के प्रमाण छन् भन्दा गरुड पुराण र पद्म पुराणमा स्पष्ट भनिएको छ एकादशी व्रतको पुण्य सिधै पितृलोकसम्म पुग्ने गर्दछ पनि भनेको छ। तपाईँले सुन्नुलाई ध्यान दिएर यो चाहिँ गरुड पुराणमा पनि लेखा छ अनि यस्तै पद्म पुराणमा पनि यो प्रष्ट भनिएको छ कि एकादशी व्रत बस्नाले सिधै पितृलोक सम्बन्ध पनि हाम्रो एकादशी व्रतको शक्ति पुग्ने गर्दछ। एकादशी व्रत बस्दा प्राप्त हुने पुण्य श्राद्ध तर्पण दान जति प्रभावकारीको रूपमा पनि हामीले मान्न सकिन्छ भनेर भनेको छ। विशेष गरी पितृ दुःख नाश हुने पितृलाई कतिको राम्रो हुन्छ त, होइन? हाम्रा दिवंगत आत्मा र हाम्रा चाहिँ पितृहरू परापूर्व कालदेखिका आएका कतिको नाश चाहिँ पितृ दुःखहरू कतिको नाश हुन्छ कि पितृलाई कतिको फाइदा पुर्याउँछ, यसले जलमल गर्छ है गर्दैन त? हामीले हाम्रो एकादशी व्रतले हाम्रा पितृहरूलाई कतिको राम्रो हुन्छ भन्ने कुरा पनि म तपाईँलाई जानकारी गराउन खोजिराखेको छु। तपाईँले बुझि पनि राख्नु भएको छ। विशेष गरी चाहिँ पितृहरू प्रेत भूति वा दुःखद अवस्थामा भएमा है सबैको हुन्छन् भन्ने कुराहरू छैन। अकाल मृत्यु भएको छ, उमेर नपुगेको मृत्यु भएको छ, सानैमा बालकमा मृत्यु भएको छ, कर्म पुगेको छैन, नारायण बलि त्रिपिण्डहरू गर्नुभएको छैन भने चाहिँ अलिकति समस्या हुन सक्छ। एकादशीको पुण्यले उद्धारको मार्ग खोल्ने गर्दछ। उद्धारको मार्ग भन्नाले तपाईँ कहीँ जाँदै हुनुहुन्छ है, तपाईँ कहीँ जाँदै हुनुहुन्छ, बाटोमा चक्का जाम भयो अथवा बाटोमा तपाईँको पहिरो गयो भने एकादशीको व्रत बस्नुभयो भने जसरी बाटो चाहिँ तपाईँको खुल्छ, खुलो भने तपाईँ जुन ठाउँमा सजिलोसँग पुग्न सक्नु, त्यसै गरी तपाईँले एकादशी व्रत बस्नुभयो भने हाम्रा पितृहरूले चाहिँ
उद्धारको मार्ग बाटो खुल्नेछ उहाँलाई उद्धार हुनको लागि सजिलो हुनको लागि बाटो खुल्नेछ पितृलोकमा सुख तृप्ति र शान्ति मिल्ने गर्दछ पितृलोकमा उहाँहरू खुसी भएर बस्नुहुन्छ तृप्त भनेको आनन्द आनन्दको साथ जल पानी अन्नहरू सबै लिन सक्नुहुन्छ उहाँले हामीले दिएका पिण्डदान अन्नदानहरू तर्पण पानीहरू पनि उहाँले चाहिँ लिन सक्नुहुन्छ भन्ने कुराहरू विशेष गरी हो के अब एकादशी व्रत बस्नाले विशेष गरी हाम्रो पितृ पनि जुन पितृ दोष परेको हुन्छ त्यो पितृ दोष पनि हट्छ त कतिको हट्छ त भन्ने विषयमा पनि म विशेष तपाईँलाई ध्यान दिन्छु घरमा बारम्बार समस्या अवरोध रोग अशान्ति सन्तानको प्रगति रोकिनु नियमित एकादशी व्रतले पितृदोष क्रमशः शान्ति हुने गर्दछ पितृदोष भयो भने के हुन्छन् भन्दा घरमा बारम्बार समस्या आइरहने परिवारमा झैझडा मनमुटाव भइरहने जे काम गरेर अवरोध भइहाल्ने रोग आउने अशान्ति हुने एउटालाई एकजनालाई स्वास्थ्यमा सुधार भयो भने अर्कोलाई स्वास्थ्यमा समस्या आउने अर्कोलाई सुधार भयो भने अर्कोलाई समस्या आउने सन्तानको प्रगतिहरू रोकिने छोराछोरीको पढाइ रोकिने बाधा आउने उन्नति प्रगतिमा बाधा विवाहमा बाधा सन्तानमा बाधाहरू आउने नियमित एकादशी व्रत बस्नाले चाहिँ विशेष गरी पितृदोष चाहिँ बिस्तारै नाश हुन्छ यो चाहिँ छिट्टो तुरुन्तै नाश हुँदैन बिस्तारै नाश हुन्छ व्रत बस्नुभयो भने चाहिँ अनि पितृको आशीर्वाद कतिको पाइन्छ त हामीले एकादशी व्रत बस्नाले भन्ने विषय पनि तपाईँले ध्यान दिनुहोला पितृ सन्तुष्ट भएमा हामीलाई के मिल्छ त भन्दा सन्तानको आयु हुन्छ विद्या धन कीर्ति बढ्ने गर्दछ वंशवृद्धि हुन्छ घरमा सकारात्मक ऊर्जा फैलिन्छ त्यही भएर हामी भनिन्छ देवता रिसाए पनि पितृ खुसी पार्नुपर्छ देवताले दिए तापनि पितृले हरियो लान सक्छन् तपाईँलाई थाहा छ कि छैन तपाईँले घरमा नारायण पूजा सत्यनारायण पूजा रुद्री पूजा घर वास्तु छोराछोरीको व्रत हुँदा विवाह गर्दाखेरि सर्वप्रथम तपाईँले के गर्नुहुन्छ पूजामा बसेर गाईदान गरिसकेपछि भन्दा रातो सेतो पहेँलो ध्वजा छुट्याउनुहुन्छ लगेर कतै बान्नुहुन्छ कुलकुलाएको ठाउँमा लगेर बान्नुहुन्छ धुपबत्ती गर्नुहुन्छ इष्ट देवता कुलदेवता पितृहरूलाई पहिला सुरुमा तपाईँले खुसी पारेर अनि मात्रै तपाईँ पूजामा बस्नुहुन्छ तपाईँले गुरुजीहरूले यो कुरा भन्नु पनि भएको होला ध्वजाहरू उठाउनुहोस् लगेर भनेर सुरुमा ध्वजा उठाउनु पर्ने गर्दछ गौदान गरिसकेपछि गौ चाहिँ तपाईँले लगेर ध्वजा उठाउने धुपबत्ती गर्ने फल नैवेद्यहरू केही पाकेका नैवेद्यहरू पनि तपाईँ चढाउनु गर्नु भएको छ यदि त्यस्तो गुरुबाहरूले तपाईँलाई गराउनु भएको छैन भने भन्नुहोला गुरुबा फलानु गुरुले त भन्नुहुन्थ्यो प्रेम गुरुले कार्यक्रम ज्योतिष वास्तुको समयमा रुद्री पूजा नारायण पूजा जे काम गरे पनि सुरुमा ध्वजा पताका उठाउनुपर्छ अनि मात्रै पूजा गर्नुपर्छ गोदान अनि मात्रै तपाईँ पूजामा बस्नुहुन्छ तपाईँले गुरुजीहरूले यो कुरा भन्नु पनि भएको होला ध्वजाहरू उठाउनुहोस् लगेर भनेर सुरुमा ध्वजा उठाउनु पर्ने गर्दछ गौदान गरिसकेपछि गौ चाहिँ तपाईँले लगेर ध्वजा उठाउने धुपबत्ती गर्ने फल

त्यो भए सम्झाउनु होला तपाईँले गुरुबाहरूलाई पनि सम्झाउनु होला पनि भन्न म सक्छु तपाईँको विशेष गरी चाहिँ। अब श्राद्ध गर्न नसक्दा पनि पुण्य प्राप्त हुन्छ त, श्राद्ध तर्पण गर्न नसक्ने अवस्थामा एकादशी व्रतले के हुन्छ त? यदि तपाईँ अशक्त हुनुहुन्छ फेरि श्राद्ध कर्म गर्न नसक्ने भन्ने कुरा नगर्ने होइन फेरि है, नसक्ने अवस्थामा जस्तै तपाईँ विदेशमा हुनुहुन्छ गर्न पाउनुहुन्न कसैको, तपाईँ बन्धनमा हुनुहुन्छ गर्न पाउनुहुन्न, तपाईँ जेलमा हुनुहुन्छ तपाईँको जसले श्राद्ध गर्नुपर्ने मान्छे हो उहाँहरू जेलमा हुनुहुन्छ गर्नुभएको छैन गर्न पाउनु भएको छैन, विदेशमा हुनुहुन्छ विदेशमा श्राद्धहरू गर्न पाइँदैन, अहिले राम्रो विकसित मुलुकमा आफ्नो तरिकाले बस्नु भएको छ घर गृहले सबै कुरा चल्नु भएको छ श्रीमान श्रीमती सँगै हुनुहुन्छ भने उहाँ उहीँ तपाईँले श्राद्ध गर्नुपर्छ, फेरि म गर्न पाइनँ विदेशमा छु घरमा गएर गर्छु नेपालमा गएर गर्छु भन्न पाउनुहुन्न। तर तपाईँ विदेशमा एक्लै हुनुहुन्छ ड्युटी छ तपाईँको चाहिँ अलिक छुट्टै प्रकारको ड्युटीहरू रहेको छन् गर्न पाउनुहुन्न भ्याउनुहुन्न भने तपाईँले के गर्ने भन्दा एकादशीको व्रत बसाले के हुन्छ त भन्दा यसले ठूलो सहारा बन्ने गर्दछ। श्राद्धै गर्नु पर्दैन अथवा श्राद्ध नगरे पनि फल मिल्छ भन्ने चाहिँ होइन, तर यसले के गर्छ भन्दा रोकथाम चाहिँ गर्न सक्छ तपाईँले यदि एकादशी व्रत बस्नुभयो भने चाहिँ। विशेष गरी महिला वृद्ध असहाय व्यक्तिको लागि उपयोग हुन्छ, विशेष वृद्ध हुनुहुन्छ होइन, 90-95 वर्षको बुवा हुनुहुन्छ, उठ्न बस्न सक्नुहुन्न, श्राद्ध गर्न सक्नुहुन्छ, आँखा देख्नुहुन्न, अशक्त हुनुहुन्छ भने, असहाय हुनुहुन्छ, अपाङ्ग रूपै हुनुहुन्छ भने एकादशीको व्रत त बस्न सकिन्छ हामीले, हो कि होइन? यो विशेष गरी तपाईँले गर्न सकिन्छ। अब कुन एकादशी पितृको लागि विशेष फलदायी हुन्छ त? एकादशी त मैले अहिले भने तपाईँलाई एकादशी 24 हुन्छन् अनि यसमा पनि तपाईँको अरू 2 थपिन सक्छ, मल मासहरू छ मासहरू पर्यो भने 2 एकादशी थपिन सक्छन् विशेष गरी चाहिँ। अब अत्यन्त प्रभावकारी एकादशीहरू विशेष विशेष 3-4 जति एकादशी रहेका छन् पितृको लागि चाहिँ विशेष गरी चाहिँ, जस्तै इन्दिरा एकादशी पितृ उद्धारका लागि सर्वश्रेष्ठ एकादशी हो यो इन्दिरा एकादशी चाहिँ, प्रिय योनिमा परेका पितृलाई यसले मुक्ति दिलाउँछ, यो पितृ चाहिँ तपाईँले इन्दिरा एकादशी व्रत बस्नुभयो भने चाहिँ यसले मुक्ति मिल्ने गर्दछ। एकादशी व्रत बस्दाखेरि एकादशी व्रत बस्ने भोलिपल्ट सिधा दान गरेर ब्राह्मणलाई अथवा जी तपाईँको भान्जाहरू कोही हुनुहुन्छ ज्वाइँहरू कोही हुनुहुन्छ जनै लाउने खालको ज्वाइँ चाहियो फेरि जनै लाउने खालको होइन, भान्जा भान्जी त भन्ने ज्वाइँ पनि लाउँदैनन् भान्जा भान्जीले होइन, भान्जाले ज्वाइँले ज्वाइँ पनि लाउनुहुन्न होइन, खानेकुराहरू जे पनि खानुहुन्छ जप तप पूजापाठ केही छैन है, उही तपाईँको नामको मात्रै भान्जा भान्जीले दान दक्षिणा गरेर हुँदैन, तपाईँले दिनुभएको दान दक्षिणा त्यो भान्जा भान्जीले पचाउन सक्नु पर्यो नि त, हो कि होइन? झोलीका देवता भन्दैमा सबै त राम्रा हुन्छन् भन्ने कुरा पनि छैन फेरि, यसरी कुरा बुझ्ने होला, प्रष्ट रूपमा म भन्छु फेरि, भान्जा भान्जी रिसाउन पाउनुहुन्न, जे पनि खाने मास मदिराहरू पनि खाने होइन, तपाईँको चाहिँ मुखमा जे भेटिन्छ अगाडि जे हुन्छ झ्यापझुप पारा खाइहाल्ने पनि कति हुन्छ नि त, हो कि? नबार्ने सन्ध्या बन्धन भनेको जप बिहान बेलुका यसो सन्ध्या बन्धन नगर्ने पूजापाठ नगर्ने है, दान दक्षिणा गरेर हुँदैन। यदि कुनै पनि भान्जा भान्जीको अरू जे जस्तो भए पनि जनै लाउनु भएको छैन टुप्पी पनि पाल्नु भएको छैन भने त्यो भान्जा भान्जीलाई दान गरेर काम छैन। के भन्छ भन्दा स्नाने दाने जपे होमे सन्ध्यायाम देवता चने शिखाबन्धन बिना कर्म न कुर्यात भई कथा चने भनेछ। यदि शिखाबन्धन हुँदैन भने स्नान दान जप तप होम आदि गरेर सबै कुराहरू नष्ट भएर जान्छन् गरेको फल मिल्दैन भन्छ। यदि कपाल झरेको छ तपाईँको शिर तालु रहेको छ शिखै छैन गुरु मेरो भन्नुहुन्छ भने पनि तपाईँले एउटा कुशको शिखा बनाएर पनि तपाईँको शिरमा राख्नुपर्ने हुन्छ। श्राद्ध गर्दाखेरि यदि कपाल नखौरिकन तपाईँले श्राद्ध गर्नुहुन्छ भने श्राद्ध प्रकरणमा के लेखेको छ प्रष्ट भन्दा तपाईँ नरिसाउनु होला, म तपाईँलाई भनेर खुलेर भन्छु। यदि तपाईँले श्राद्ध गर्दा कपाल खौरिनुहुन्न दाह्री कपाल गर्नुहुन्न भनेको एक छाकी नगरिकन कपाल नखौरिकन श्राद्ध गर्नुहुन्छ भने जुन तपाईँले सिधादान गर्नुहुन्छ अन्नदान गर्नुहुन्छ त्यो भनेको विष्टा समान हुन्छ पितृको लागि भनेको छ। विष्टा भनेको फोहोर दिशा समान हुन्छ भनेको छ होइन, जस्तो कि तर्पण दिनुभयो जल दिनुभयो दुध दिनुभयो भने त्यसले के हुन्छ त्यो भन्दा रगत समान पिप समान हुन्छ भनेको छ। तपाईँ आफै भन्नुहोस् आफ्नो बुवा आमालाई तपाईँले पिप रगत विष्टा दिने हो कि अन्न जल दिने हो, कपाल खौरिनु पर्छ हेर्नुहोस्, कपाल पनि खौरिनु पर्छ भनेर वैज्ञानिकले पनि भनेको छ फेरि हेर्नुहोस्, बेला बेलामा कपाल पनि खौरियो भने कपालमा रोग लाग्दैन चर्म रोग लाग्दैनन् भनेर पनि भनेको छ फेरि हेर्नुहोस्, वैज्ञानिकले पनि भनेको छ साइन्सले पनि भन्छ हाम्रो आध्यात्मिक धार्मिकले पनि ग्रन्थहरूले पनि भनिराखेका छन् कपाल खौरिनु पर्छ भनेर श्राद्ध गर्दाखेरि चाहिँ।

अनि इन्दिरा एकादशी सबैभन्दा प्रभावकारी हामी यतातिर थियौं। पितृको लागि कुन विशेष गरी फलदायी एकादशी हुन्छ भन्दा इन्दिरा एकादशीको व्रत बस्नुभयो भने पितृ उद्धारका लागि सर्वश्रेष्ठ हुन्छ अनि प्रेत योनिमा परेका पितृलाई यसले मुक्ति गराउने गर्दछ। यस्तै गरी पाप मोचनी एकादशीको व्रत तपाईँ बस्नुभयो भने पितृदोष नाश भएर जान्छ अनि कुलमा शान्ति हुन्छ भने घरमा तपाईँको घरमा शान्ति हुन्छ। यस्तै गरी मोक्षदा एकादशीको व्रत लिनुभयो भने के हुन्छ भन्दा पितृलाई मोक्ष मार्गतर्फ धकेल्छ, यसले राम्रो हुन्छ। यसले यस्तै गरी चाहिँ विशेष गरी आमलकी एकादशी, जुन अमलाको पूजा गर्ने दिन एकादशी हुन्छन् नि, त्यसलाई भन्छ आमलकी एकादशी। आमलकी एकादशीको व्रत बस्नाले पितृलाई दीर्घ सुख हुन्छ, सधैँभरि सुख आनन्द भइरहन्छ भन्ने कुराहरू हो। सरल विधि बिहान मैले अहिले पनि भनेको छु तपाईँलाई, चाहिँ म फलानो पितृको शान्तिको लागि एकादशी व्रत बस्दैछु भनेर यसो जौ तिल पानी लिएर चाहिँ तुलसाको मठमा गएर संकल्प गर्नुहोस्। दाहिने हातको अधगरामा जौ तिल हाल्नुहोस्, एउटा कुसा टुक्रा दुई तिनवटा कुसा टुक्रा हाल्नुहोस् अनि जल लिएर ल म चाहिँ फलानो पितृको लागि चाहिँ म आजको एकादशीको व्रत बस्दैछु, पितृ खुसी भएर मेरो एकादशी सफल पारुन् भनेर तपाईँले त्यसरी पनि भन्न सक्नुहुन्छ। अनि ओम नमो भगवते वासुदेवाय 108 पटक कम्तीमा, नभए 1008 पटक गर्नुहोस्, नभए 11,000 चोटि तपाईँले दिनभरिमा व्रत दिन यो गर्न पनि सक्नुहुन्छ। साँझमा दियो पनि बाल्नु पर्दछ, द्वादशी पारण गर्ने, एकादशीको पारण पनि गर्न सकिन्छ भन्ने गरी विशेष गरी चाहिँ शास्त्र अनुसार महिलाले पनि एकादशी व्रत बस्दा पितृलाई समान पुण्य प्राप्त हुने गर्दछ। छोरा मान्छे र छोरी मान्छे यसले गर्नुहुन्छ त्यसले गर्नुहुन्छ, मेरो श्रीमतीले गरिहाल्छन् नि, आमाले गरिहाल्नुहुन्छ नि, मैले किन गर्नु पर्यो र भन्ने कुरा हुने समान हुन्छन्। महिलाले पनि एकादशी व्रत बस्दा पितृलाई समान पुण्य चाहिँ प्राप्त हुन्छ। पति पिता ससुरा सबै पितृ तृप्त भएर सन्तुष्टि हुन्छन् भनेर पनि भनेको छ। इन्दिरा एकादशीको तपाईँले कथा पनि सुन्नुहोस्, काहीँ किताब किन्नुहोस्, एकादशी महात्म्यहरू पाउँछ किन्नुहोस्। पितृलाई विशेष चाहिँ त्यहाँ भनेको छ, विशेष गरी चाहिँ यसले चाहिँ तपाईँलाई फल दिन सक्छ। एकादशी व्रत बस्नाले व्यापार ग्रह शान्तिहरू हुन्छ कि हुँदैन, यसको विषय पनि तपाईँलाई होला फेरि, होइन त? मनमा त उत्सुकता आइहाल्छ, हेर्नुहोस् कुरा गर्दै गयो एकादशी व्रत बस्न के ग्रह शान्ति पनि हुन्छ त हाम्रो पनि भन्ने होला तपाईँलाई चाहिँ, होइन? तर एकादशी व्रत बस्नाले व्यापार ग्रह शान्ति हुन्छ कि हुँदैन भन्दा यो पनि हुन्छ फेरि, तर निश्चित विधि र निरन्तरता सहित गर्नुपर्ने हुन्छ। यो चाहिँ एकादशी व्रत केवल एक धार्मिक कर्म होइन, यो ग्रह ऊर्जा सन्तुलन गर्ने साधनाको रूपमा पनि हामी मानिन्छ। अब एकादशी ग्रहको सम्बन्ध, एकादशी र ग्रहको सम्बन्ध कस्तो छ त भन्दा यो जोडिएको सम्बन्ध छ। हेर्नुहोस् फेरि एकादशी र तपाईँको चाहिँ नवग्रहको सम्बन्ध पनि यसमा जोडिएको छ। किन जोडिएको छ भन्दा एकादशी चन्द्रमासको 11 तिथि हो। चन्द्र भनेको मन, व्यापारिक निर्णय, ग्राहक, नगद प्रवाह, एकादशी व्रतले दोष शान्ति हुने गर्दछ। बुध ग्रह व्यापारको मुख्य ग्रहको रूपमा पनि हामी मानिन्छ। बुध भनेको व्यापार, बोलचाल, हिसाब किताब, होइन, यो गर्ने त्यो गर्ने भन्ने, यसमा पनि बुध ग्रहको प्रभाव दिने हुन्छ। एकादशीको पूजा गर्दाखेरि के हुन्छ भन्दा बुध ग्रहको मूल अधिक देवता, व्यापार वृद्धि, ग्राहक सम्झौता सुधार हुन्छ। यसले चाहिँ एकादशी व्रत बस्नाले बुध राम्रो हुने भयो, चन्द्रमा पनि राम्रो हुने भयो, मन मस्तिष्क पनि राम्रो गराउने भयो, व्यापार पनि राम्रो हुने भयो, होइन, सम्झौताहरू पनि गराउँछ। यसले घर घर जो कारोबार गर्नुहुन्छ भने यसले पनि राम्रो गराउँछ तपाईँको लागि चाहिँ। अब सूर्य भनेको प्रतिष्ठा, अधिकार, सरकारी कामहरू चाहिँ नियमित एकादशी व्रत बस्नाले चाहिँ धर्म बल, प्रतिष्ठा र विश्वास पनि यसले बढाउँदछ। सूर्य भनेको विश्वास, प्रतिष्ठा, हिम्मत, जोस लिएर आउँछ सूर्यले, है कि? यस्तै गरी बिहिबार तपाईँको चाहिँ बृहस्पति भनेको चाहिँ तपाईँको चाहिँ गुरु, होइन, बृहस्पति भनेको चाहिँ तपाईँ गुरु, यसले चाहिँ गुरु वृद्धि, थायित्व, आशीर्वाद दिने गर्दछ। विष्णु भक्ति, गुरुबल, धन, बुद्धि र थायी व्यापार पनि यसले गराउने गर्दछ। व्यापारमा देखिने प्रत्यक्ष लाभ भनेको के हुन्छ चाहिँ एकादशी व्रत बस्नाले भन्दा, फेरि मैले एउटा मात्र एकादशी व्रत बस्दा हुन्छ भनेको छैन है, फेरि यसरी तपाईँ भ्रममा नपर्नु होला कि हरेक महिनामा दुईचोटि एकादशी आउँछन्, हरेक एकादशीमा व्रत बस्नुपर्छ तपाईँहरू, अनि हरेक एकादशीमा व्रत बस्नुभयो बल्ल यो फल मिल्छ। फेरि एउटा एकादशी व्रत बस्नु मिल्छ यो बित्तिकै यो फल मिल्छ भन्ने कुरा त होइन। त्यही भएर अड्किएका काम, रोकिएका काम छन् भने पनि एकादशी व्रत बस्नाले छुट्छ। गलत निर्णय पनि तपाईँको मनबाट कम हुन्छ,
ग्राहक पनि बढ्दै जान्छन्, नगद प्रवाह पनि सुध्रिन्छ। भनेको नगद प्रवाह भनेको जुन कमाउनु त हुन्छ, बचत हुँदैन भने त्यसो पनि सुधार हुन्छ, विश्वास पनि यसले बलियो बनाउँछ। यी ग्रह सबै ग्रह शान्तिका विशेष गरी संकेत हुन्। कहिलेकाहीँ फल नदिएको जस्तो किन लाग्छ भन्दा, मैले अहिले पनि तपाईँलाई भनेको छु, एकादशी व्रत एक दुई पटक मात्र बसेर यसले फल दिँदैन। अनि एकादशी व्रत संकल्प नगरिकन, मैले अघि भने तपाईँलाई, कुश जौतिल कुश र जल लिएर तुलसाको मठमा गएर संकल्प गर्नु आफैले मनबाट, ल है मैले एकादशी व्रत बस्छु आजदेखि, भगवान मेरो सम्पूर्ण कामहरू सकारात्मक होस्, राम्रो होस्, पितृलाई राम्रो सुख होस्, आँटेका पाकै काम सम्पूर्ण पूरा हुँदै जाउन् भनेर तपाईँले भन्नुपर्छ। संकल्प नगरिकन गरेको व्रत हुँदैन। जस्तै संकल्प भनेको के हो भन्दा उद्देश्य हो। जस्तै तपाईँ घरबाट निक्लिनुभयो, कहाँ जाने तपाईँलाई थाहै छैन, घरबाट निक्लिनु त अब त्यो मोडमा आएपछि कुन मोडतिर जाने भन्दा, अलपत्र हुनुहुन्छ तपाईँ, कहाँ हिँडेको थाहै छैन भने कहीँ पुग्नुहुन्छ तपाईँ, कहीँ पुग्नुहुन्न। जस्तै घरबाट निक्लिँदाखेरि तपाईँ, जस्तै म काठमाडौँ जाने हो आज, म बजार गएर आउनु छ अथवा सब्जी किनेर लिएर आउनु छ, टमाटर लिएर आउनु छ भन्दा तपाईँ के हुन्छ, घरबाट सिधै तपाईँ कहाँ जानुहुन्छ, जे काम छ तपाईँको उद्देश्य, त्यो उद्देश्य ठाउँमा पुगेर त्यहाँबाट सामग्री खरिद अथवा भेटघाट के छ तपाईँको गरेर तपाईँ घर फर्किनुहुन्छ। त्यस्तै संकल्प भनेको त्यस्तै हो। म उदाहरण दिन खोजेको तपाईँलाई चाहिँ, होइन संकल्प नगरिकन गरेको कर्म कुनै पनि कर्म फल हुँदैन, यसले तपाईँलाई राम्रो गराउँदैन। अन्न खाएर पनि व्रत बस्दा पनि यसले फल दिँदैन। द्वादशी पारण नगरिकन व्रत बस्दा पनि त यस्तो फल मिल्दैन। यस्तो अवस्थामा पूर्ण फल भने आउँदैन। हेर्नु, अन्न खानु भयो भने आउँदैन, द्वादशी पारण गर्नुभयो भने आउँदैन, होइन। विशेष गरी चाहिँ व्यापारका लागि चाहिँ व्रत गर्ने सही विधान भनेको अत्यन्त जरुरी भनेको चाहिँ संकल्प तपाईँको चाहिँ गर्नुपर्ने हुन्छ। म फलानु व्यापारको उन्नति, ग्रह शान्ति र विघ्न नाशका लागि एकादशी व्रत बस्दैछु, मेरो पूर्ण होस् भन्नु पर्यो। अनि विष्णु नारायणको होइन कि सत्यनारायणको पूजा गर्नुपर्छ। ओम नमो भगवते वासुदेव आय तपाईँले पाठ गर्नु, मन्त्र जप गर्ने सकिन्छ 1008 नभए 108 पटक भए पनि गर्ने। विष्णु सहस्र नाम पनि पाठ गर्नुहोस्। द्वादशीमा अन्न वस्त्र दक्षिणा व्यापार रोकावट हटोस् भनेर दान गर्नुहोस्। यसले तपाईँलाई विशेष ध्यान दिनु, यसले तपाईँलाई विशेष तपाईँकोलाई प्रभावकारी गराउँछ। व्यापारका लागि भनेको चाहिँ आमालकी एकादशीले धन वृद्धि गराउने हो, मोक्ष र एकादशीले विघ्ननाश गर्ने हो, पाप मोचनी भन्ने नामको एकादशीले ऋण दोष शान्ति गराउने हो, निर्जला एकादशीले सबै ग्रह दोषमा अत्यन्त शक्तिशाली भएर दोषहरू नष्ट गराएर जान्छ, नराम्रोको चाहिँ नष्ट गराएर जान्छ भन्ने हो। व्यवहारिक पक्ष भनेको मन शान्त सही निर्णय गराउँछ, लोभ कम घाटा कम हुन्छ, धैर्य बढ्ने व्यापारिक टिका हुन्छ, यसले शास्त्र र व्यवहार दुवै मिलेको फल दिने गर्दछ। एकादशी व्रतले व्यापार ग्रह शान्ति हुन्छ। विशेष गरी चन्द्र बुध गुरु बलियो हुने गर्दछन्, विशेष गरी सूर्य पनि बलियो हुने गर्दछ। निरन्तरता विधि र अनिवार्यता यो विशेष रहेको छ। निरन्तरता जस्तै तपाईँले, म भन्छु कसैले भन्नुहुन्छ मलाई झुठो परो, मलाई सुत्केरा पर्यो, मैले व्रत बस्न हुन्छ हुँदैन भन्नुहुन्छ नि। जस्तै तपाईँलाई झुठो पर्यो सुत्केरा पर्यो भने तपाईँले अरू अरू बेला त पूजा गर्नुहुन्थ्यो, होइन, विष्णुको पूजा गर्ने, भगवान्को पूजा गर्ने, पूजा गर्नुहुन्थ्यो भने, झुठो पर्यो भने तपाईँले के गर्ने भन्दा व्रत चाहिँ बस्ने तर पूजा नगर्ने, त्यसलाई भन्छ ठाडो व्रत भन्छ, सुक्खा व्रत भन्छ। झुठो पर्यो भने के गर्ने, व्रत बस्ने, सुत्केरा पर्यो भने पनि व्रत बस्ने, होइन। यस्तै गरी महिलाहरू गर्भसोला हुनुभयो भने व्रत चाहिँ बस्ने तर पूजा नगर्ने, मन्त्र जप गर्न हुन्छ, फेरि ओम नमो भगवते वासुदेवाय यो मन्त्र कुनै पनि बेलामा तपाईँले जप गर्न मिल्छ, यो मिल्दैन भन्न मिल्दैन हामीहरूले चाहिँ, होइन। किनकि शास्त्रमा जे छ त्यसको विषयमा विशेष गरी चाहिँ मैले तपाईँलाई जानकारी पनि गराएको छु। विशेष गरी तपाईँले यसमा पनि विशेष ध्यान दिनुहोला। मैले तपाईँलाई आज विशेष चर्चा पनि गरेको छु, एकादशी व्रत बस्नाले के हुन्छ, कस्तो कस्तो फाइदा हुन्छन्, बेफाइदा कस्ता हुन्छन्, के राम्रो के नराम्रो भन्ने विषयमा छलफल त मैले तपाईँहरूसँग गरेको छु। कुनै पनि जिज्ञासाहरू छन् आफ्नो आफन्तको बारेमा, ग्रह अनि भाग्यको विषयमा, भूत वर्तमान र भविष्यको विषयमा भने तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ 9845175223 र 9806575223 नम्बरमा सम्पर्क भने तपाईँले गर्दै जानुहोस्, फोन गर्नुहोस् दिनैभरि। मलाई प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि तपाईँ आएर भेट्न सक्नुहुन्छ मलाई। घरबाट आउँदा फोन गर्दै गर्दै पनि तपाईँ आउन सक्नुहुन्छ, निर्धक्क भएर आउनुहोस्, तपाईँको समस्याको समाधान गराउने मेरो जिम्मा भयो।
तपाईँलाई मार्ग देखाउँछु म सही मार्ग देखाउँछु यो यो गर्नुहोस् यसो यसो गर्नाले यो यो फल हुन्छ है तपाईँलाई भनेर म तपाईँलाई सत्य तथ्य जानकारी भने अवश्य मेवा गराउनेछु भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय सकियो गुरुबा भनेर भन्नुभएको छ। फेरि भोलि म तपाईँसँग गन्थन मन्थन अवश्य मेवा गर्ने नै छु। तपाईँको भूत वर्तमान र भविष्यको विषयमा जानकारी म तपाईँलाई गराउने नै छु। आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुबाट विदा माग्ने बेला भइसकेको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यका बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाई तमाम आदरणीय श्रोताहरूमाझ सदाझै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। आउनुहोस् कार्यक्रमलाई शुरू गरौं एउटा आशिषित भजनबाट।

0: यो आशिषित भजनपछि कार्यक्रम जीवनको वचनमा यहाँलाई पुनः स्वागत छ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँ गाउँठाउँमा रहनुभएका सम्पूर्ण ख्रिस्टियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईँहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रस्तान गरेका छौं। आदरणीय श्रोता, अब हामी कार्यक्रमको मुख्य भागमा आएका छौं। आजको कार्यक्रममा हामीले ख्रिस्टीय जीवनको सत्य घटनामा आधारित रेडियो नाटक लिएर उपस्थित भएका छौं। अब लागौं नाटकतर्फ।
1: ओ सन्देश, यहाँ हेर त,
2: बट्टा के को बट्टा हो?
1: बट्टाभित्र के छ तपाई? ट्यान ट्यान
2: ओइ, के हो यो? कस्तो दामी घडी यार, खैले त
1: है? स्पेसल गिफ्ट हो, तेरो भाउजूले दिएको, मायाको चिनो हुँदैन हुँदैन
2: को त्यो मोटीले दिएको तँलाई? के हँसाउँछ
1: हेर न, हाँसेको मोटी भए पनि के भयो, कम माया गर्छ मलाई? हुन त यस्ता देवदासहरूलाई के भन्नु माया प्रेमको कुरा।
2: के रे देवदास रे?
1: अनि के त, जहिले माया माया भन्थ्यो त्यो मायाको पुच्छर भएर हिँड्छस्, उसले भने कहिले बाल दिने होइन तँलाई।
2: मायाको कुरा चाहिँ कहाँबाट आयो फेरि बिचमा? तिमीहरू जस्तो ओपन छैनौ नि त, त्यति मात्र हो बुझिस, हामी एक अर्कालाई धेरै मन पराउँछौँ।
1: नापिस त, अस्ति मैले नै सोधेको थिएँ, थाहा छ के भनेको थिएँ?
2: के सोधेको थिएस र तैँले?
1: त्यही नि, तिमी र सन्देशको लभ परेको हो भनेर सोधेको थिएँ। मलाई त यत्रो यत्रो खाले खौला चाहिँ हेर्दै थियो, हामीहरू त साथी मात्र हो, आइन्दा मसँग यस्तो कुरा नगर्नु है भनेर मलाई त खतरा दनक दियो नि।
2: अनि के तिमीहरू जस्तै हो त, दुनियाँलाई भन्दै हिँड्ने, तँलाई भन्न अप्ठ्यारो मानेको मात्रै हो बुझिस।
1: ए भनेपछि तँलाई चाहिँ भनेको छ त?
2: छैन।
1: अनि हेर साथी, तेरो साथी हो त्यसैले भन्दैछु, साँचो माया गर्छस् र मायाले पनि तँलाई मन पराउँछ भने क्लियर कट कुरा भन्दे, नत्र त मात्र एक्लै देवदास भने नहिन् भन्दै छु मैले, तेरो लागि भनेको हेर।
2: नगर बा धेरै
1: ल, उसकै लागि भनेछु हजुर।

0: 妈呀，我头疼啊！
1: 老桑迪斯，我咖喱在，我咖喱。
0: हेर
1: न एक्लै एक्लै खान्छ मेरो चाहिँ मायै छैन
0: सरी ल कस्तो बिर्सेके
1: इट्स ओके मजा गरेको ल अब भने आजलाई पुग्यो ब्याडमिन्टन खेलेर अब लाग्नु पर्यो
0: अब जानु पर्छ अनि सुन न माया
1: भन न
0: तिमीसँग एउटा कुरा गर्ने थियो
1: के कुरा हो भन न खै उठाऊ त मलाई कस्तो खुट्टा दुख्यो भने
0: ए एकछिन ल खै हात्देऊ त
1: एकैछिन खेलेको कस्तो गाह्रो भयो भने
0: त्यही त मलाई पनि अलिअलि जिउ दुखिरहेछ
1: के कुरा हो भन न
0: यहाँ होइन के कलेज पछि तिमी र म भेटौँ न
1: किन र के कुरा हो भन न यही
0: कलेज पछि बाहिर भेटौँ न पछि आउन है
1: मिल्दैन के पछि भेट्न बुवाले थाहा पायो भने मार्नुहुन्छ ल म गएँ है भोलि भेटौँला
0: ल ल एकछिन त मेरो कुरा त सुन न माया
1: बाई सन्देश बाई बाई
0: कुरै सुन्दैन भने
2: ओ सन्देश जाउँ हिँड
0: एकछिन है
2: अनि के कुरा गरिस् त मायासँग खुब खासखुस गर्दै थिइस् त
0: या नगर नि त
2: लो केटो रिसायो भनेपछि आज पनि
0: धेरै नजिस्क्यो है मसँग
2: नरिसा न तैँले के बुझिस् मैले त आज पनि तैँले र मायाले कति मजाले खेलेको भनेको के
0: हुन्छ खुब के कुरो भनेर मलाई उडाउँछस् त साथीको नाममा कलङ्कै होस् के
2: लो अब म पो कलङ्क झन् उसकै लागि भन्दैछु
3: केटा हो पक्न है तिमीहरूले थाहा पायौ हाम्रो कलेजले आउँदो हप्ता नै पिकनिक लाने भयो नि थाहा पायौ
2: ओहो ल दामी अनि तँलाई यो कसले भन्यो नि
3: थाहा पाइहालिन्छ नि अघि भर्खर नोटिस बोर्डमा नोटिस टाँसिरहेको थियो
2: ए ल सही हो अब लास्ट इयर हो खुब बवाल गर्नुपर्छ है
3: हो नि सही हो ल चस गरौँ त फेरि अनि यो सन्देशलाई चाहिँ के भएको नि पुरै स्याड छ त
2: खै उही त हो माया काण्ड
0: धेरै खिल्दै नउडा है केटा हो मैले भनिदिएको छु
3: भनेपछि यसको वान साइड लभको अझै टुङ्गो लागेको छैन है यसको जिन्दगी पनि त्यही माया माया भन्दै जाने भयो
2: त्यही त हो त्यो कबड्डी फिल्मको काजी जस्तै उसले उता मैया मैया भन्ने यसले चाहिँ यता माया माया भन्दै बस्ने
0: ओइ यो चाहिँ अति भयो है केटा हो तिमीहरूले के सोचेको हो तिमीहरूको अगाडि मायाले अहिले भन्ने छ हेर्दै जा तिमीहरू
2: हेरौँला हेरौँला
3: त्यही त पछि दाई भनेर राखी बाँधेको चाहिँ हेर्न नपरोस् है

0: सन्देश किन बोलाएको कि मलाई यता फेरि सबको अगाडिबाट हात तानेर कसैले देख्यो भने
1: के भयो त देखे देखेछु न त तिनीहरूले पनि आखिर तिनीहरूलाई पनि त थाहा छ म तिमीलाई कति माया गर्छु भन्ने कुरा
0: के रे माया आर यु म्याड मैले तिमीलाई कहिले त्यो नजरले हेरेको छैन
1: तर मैले त हेरेको छु नि अनि त्यो कुरा तिमीलाई पनि राम्रोसँग थाहा छ कलेजको सबैले थाहा छ
0: तिमीले ड्रिङ्क गरेको हो सन्देश भन छिटो
1: हो खाए म साँच्चै पागल भइसके तिम्रो पछि लागेर
0: अनि नलाग न त मेरो पछि मैले भनेको छु मेरो पछि लाग भनेर
1: बस हेरे भयो अब तिम्रो नाटक यदि तिमीले मलाई माया नै गर्दैनौ थियो भने मसँग किन नजिक भयो अनि अरू भन्दा मलाई आफूसँग किन नजिक हुन दियो
0: तिमीलाई कसरी सम्झाऊ म अब सन्देश तिमी किन यस्तो हरकत गर्दैछौ
1: आई लभ यु माया
0: शट अप चुप एक शब्द नबोल मैले भने नि तिमी मेरो साथी मात्र हौ
1: यदि तिमीले मलाई स्वीकार दिनौ भने म यही बोतलले
0: सन्देश के गरेको यो रोहित जी सर यता आउनु न
2: के भयो के भयो यता हेर्छ लाइन त टाउको फुटाइछ नि त के भयो होला यसको हेर्छ गाउँलाई क्या यसलाई लिएर चम चम चम

0: लो युज युज खा त खा खा
1: ए ए भयो भयो पुग्यो पिकनिकमा रमाइलो भयो होला नि त तिमीहरूको
0: अँ भयङ्कर रमाइलो भयो नि तैँले बोतलले आफ्नो टाउकोमा हानेर ढलिस सबैजना मिलेर रात रात तल अस्पताल लिएर आयौँ एउटा केटीको लागि आफ्नो लाइफ त्याग्न तयार है मान्नै पर्छ तँलाई पनि
1: अनि माया कता छ त
0: खै थाहा छैन ऊ आइन हेलो माया
2: हेलो कस्तो छ सन्देश तिमीलाई अहिले
0: अहिले ठिक छ ब्लड दिएर गएको छ भर्खर अब जुसहरू खुवाउँदा हुन्छ भनेर भन्नुभएको छ डाक्टरले
2: ए रोहित तिमी एकछिन बाहिर जाऊ न म सन्देशसँग कुरा गर्छु
0: ए ल ल
2: सन्देश यता हेर न
1: भन
2: हेर तिमीले केही नसोचेर यस्तो ठूलो दुर्घटना निम्त्यायौ जसले हामी सबै साथीहरू मुख्य गरी तिम्रो आमा बुबा निकै चिन्तित बनाएको छ आन्टी त हिजोदेखि रोएको रोइ हुनुहुन्छ आफूले आफूलाई बुझ त के मैले तिमीलाई कहिले पनि त्यो नजरबाट हेरेको थिएँ तिमीले एकोरो माया गर्यो मलाई हो म मान्छु तर प्रेममा एकअर्काको भावना पनि त बुझ्नुपर्छ नि मैले तिमीलाई एउटा असल साथीको रूपमा मात्रै हेरेको थिएँ हामी साथी साथी भएर पछिसम्म पनि अगाडि बढ्न सक्थ्यौं दुःख सुखमा साथ दिन सक्थ्यौं तर तिमीले आवेगमा आएर यस्तो दुर्घटना घटायो खासमा भन्नुपर्दा हाम्रो यो उमेर यस्तो माया प्रेम भनेर अल्झिने उमेर पनि होइन पढ्ने करियर बनाउने भविष्यका लागि सोच्ने उमेर हो तिमीले जानेर बुझेर जे गर्यो मेरो पनि त्यसमा गल्ती छ भने मलाई माफ गरिदेऊ तर प्लिज यस्तो आफूलाई अनि आफ्नो फ्यामिलीलाई दुःख दिन छोड
1: तिमी किन माफी माग्छौ मैले कुरा बुझिसके माया गल्ती मेरै हो साथीहरूको कुरालाई मैले गलत तरिकाले बुझे मैले गर्दा सबैले दुःख पाए मुख्य गरी तिमीले मलाई माफ गरिदेऊ माया
2: फ्रेन्ड
1: फ्रेन्ड
2: ल अब हाँस

मानिस सामाजिक प्राणी हो। मानिस समाजमा एकतामा सद्भावमा माया अनि प्रेममा बाँच्दछौ, वा भनौं प्रेम मानव जीवनको एक अति महत्वपूर्ण पक्ष हो। त्यसमा पनि विपरीत लिङ्ग बीचको प्रेम अलि फरक हुन्छ। स्त्रीले पुरुषलाई र पुरुषले स्त्रीलाई गर्ने प्रेम एउटा वरदान स्वरूप हुन्छ। यो प्रेममा स्त्री र पुरुष बीच आपसी समझदारी हुनु महत्वपूर्ण हुन्छ। एक अर्काको भावना बुझ्नु जरुरी हुन्छ। प्रेम गर्नु गलत होइन, तर जबरजस्ती कसैको भावना नै नबुझी एकहोरो उसैलाई आफ्नो बनाउन खोज्नु सरासर गलत हो। धर्मशास्त्र बाइबलको पत्र पहिलो कोरन्थी 13:4-7 यसरी भन्दछ, प्रेम धैर्य हुन्छ, प्रेम दयालु हुन्छ, प्रेमले ईर्ष्या गर्दैन, उसले घमण्ड गर्दैन, प्रेम रुखो हुँदैन, प्रेम स्वार्थी हुँदैन र प्रेम सजिलै रिसाहा बन्दैन, प्रेमले आफ्नो विरुद्ध गरिएको खराबीको हिसाब राख्दैन, प्रेम खराबमा खुसी हुँदैन, तर प्रेम सत्यसित आनन्दित हुन्छ, प्रेमले सबै कुरा धैर्यपूर्वक सहन्छ, प्रेमले सधैँ विश्वास गर्छ, सधैँ आशा गर्छ र यो दरिलो उम्भिन्छ। प्रिय विश्वासी जवान जवानीहरू, वचनमा भनिए जस्तै तपाईँ हाम्रो प्रेम पनि सबै कुरा धैर्यपूर्वक सोच्ने, ईर्ष्या र घमण्ड नगर्ने हुनुपर्छ। रुखु नभई स्वार्थहीन प्रेम हामीले एकअर्कालाई गर्नुपर्छ। आजको नाटकको पात्र सन्देशले जबरजस्ती मायालाई पाउने चाह राखेको छ, त्यो प्रेम होइन। जबरजस्ती मायालाई पाउने चाहना राख्नु सरासर गलत छ। प्रेममा धैर्य राख्न सिक्नुपर्छ र एकले अर्कालाई कदर गर्नुपर्छ। सन्देशले एकहोरो मायालाई पाउने चाहना राख्नु गलत छ। जसरी सन्देशले मायालाई पाउन गलत बाटो रोजेर आफूलाई नोक्सानी गरेको छ, त्यस्तो कोही कसैले नगरोस् भन्ने हाम्रो नाटकको मूल आशय हो।

0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरू सँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। श्रोता, अब कार्यक्रमलाई बीट मार्ने बेला भएको छ। कार्यक्रम के कस्तो लाग्यो, सल्लाह सुझाव र प्रतिक्रिया तथा जिज्ञासाको लागि हामीलाई सम्पर्क गर्नुहोला, जसका लागि हाम्रो स्टुडियोको फोन नम्बर 98510-38516, 98511-56864 र 98642-54683 र फेसबुकमा www.facebook.com/ncc-program.com मा लगइन गरेर पनि हामीलाई प्रतिक्रिया पठाउन सक्नुहुन्छ। र प्रश्नोत्तर कार्यक्रमका लागि हाम्रो अफिसियल फेसबुकद्वारा तपाईँहरूले प्रश्न पठाउन सक्नुहुन्छ र हामी तपाईँलाई कार्यक्रम मार्फत उत्तर दिने प्रयास गर्नेछौ। साथै कार्यक्रम सुनेर तपाईँहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईँहरूलाई बाइबल उपलब्ध गराउनेछौँ। हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचाका साथ विदा हुन चाहन्छु। तपाईँलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
1: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
2: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
3: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
1: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
3: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
2: किन नि बाबा?
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
2: हस् बाबा।
4: कृष्ण सप्लायर्स, दार्जिलिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
5: सम्पर्क मोबाइल 97140031429।
6: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 98141-67764, 98141-67764।

0: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यही नै एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334।
3: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 98549185737।
4: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
5: होइन सर, के सोचिरहनु भएको छ?
4: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
5: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका बेच बजार धादिङ, सम्पर्क नम्बर 98151088 र 98088778।

0: नयाँ बिजनेस शुरू त गरियो तर यो कम्पनी दर्ता प्यान भ्याट बैंक लोनको फाइल अनि कर चुक्ताको तनावले दिमागै खराब हुन लाग्यो यार।
1: यति सानो कुरामा पनि के को चिन्ता लिगिरहेको? धादिङ बेसीमै छ त सुफत मूल्यमा सबै समस्याको एउटै समाधान साझा कन्सल्टेन्ट सर्भिस।
0: व्यापार व्यवसायका प्रशासनिक तथा कर सम्बन्धी सम्पूर्ण कामको लागि चिन्ता नलिनुहोस्, बस साझा कन्सल्टेन्ट सर्भिसलाई सम्झनुहोस्।
1: हाम्रा सेवाहरू कम्पनी तथा प्यान भ्याट दर्ता नवीकरण र खारेजी,
0: बैंक ऋणका लागि बिजनेस प्लान तथा प्रोजेक्टेड रिपोर्ट,
1: व्यवसाय तथा संस्था समितिको आय विवरण, D1, D2, D3, D4, TDS भ्याट विवरण तथा कर चुक्ता सेवा,
0: कर तथा अडिट परामर्श, पार्ट टाइम फुल टाइम लेखापाल जस्ता सेवाहरू उपलब्ध छन्।
1: साझा कन्सल्टेन्ट सर्भिस नीलकण्ठ नगरपालिका 3 बीज बजार धादिङ बेसी बीज बजार चोकबाट 4 घर तल, प्रोपाइटर किरण बिक, सम्पर्क 0105905030 र मोबाइल नम्बर 9860245049। साथै इमेल ठेगाना रहेको छ साझा कन्सल्टेन्ट सर्भिस @gmail.com।
2: ओहो, हैन के हो? अझ हातमा सुनको औठी पनि?
3: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
2: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले। रोमन मोबाइल पसल धादिङ बेसीमा।
3: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा, घडी, रेडियो, टिभी, एस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
2: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
3: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
2: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915।
4: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 9 बज्यो।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खिम्बम उपस्थित भइसकेको छु। श्रोता, देशभरका 350 वटा एफएम रेडियो स्टेशनहरूबाट हामीलाई प्रत्यक्ष रूपमा सुनिराख्नु भएको छ। फेसबुक पेजमा नेपाली नेटवर्क मार्फत हामी आइरहेका छौं र युट्युबमा नेपाली नेटवर्क टीभी मार्फत पनि नेपाली बहस प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ। आदरणीय श्रोता, धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहस काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ। नेपाली बहसमा हामी राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौं। आदरणीय श्रोता, आजको नेपाली बहसमा पनि हामी यसै विषयमा, राजनीतिक विषयमा, सामाजिक विषयमा अझ बढ़ी चर्चा परिचर्चा गर्नेछौ। नेपाली कंग्रेसको महाधिवेशन 15 महाधिवेशन 2 दिनपछि सरेको छ र असोज 18 गते खुला मंचबाट उद्घाटन हुँदैछ र कंग्रेसको एउटा समूह छुटिएको छ र उसको महाधिवेशन, देउबा पक्षको महाधिवेशन पनि असोज 15 गतेबाट हुँदैछ। आदरणीय श्रोता, आजको नेपाली बहसमा चर्चा गर्दैछौ पूर्व प्रधान न्यायाधीशलाई पक्राउ होइन रेस्क्यू गरिएको, मंगलबार बसेको मन्त्री परिषद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले भनेका छन् हामीले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाको रेस्क्यू गरेका हौं। अब रेस्क्यू कस्तो तरिकाले गरिन्छ? घरमा राति सुतिरहेको व्यक्ति, जो चाहिँ केही सुरक्षा घेराभित्र बसेको व्यक्तिलाई टपक्क टिपेर प्रहरी हिरासतमा लैजानु रेस्क्यू हो, वा चाहिँ घरमै सुरक्षा बढ़ाएर अलिकति निगरानी राख्नु रेस्क्यू हो? यसका विषयमा पनि यतिखेर चर्चा र बहस भएको छ। एसएसपी सन्तोष खड्कासँग मानव अधिकार आयोगको बयान, मानव अधिकार कर्मीको विरोध पनि रहेको छ। एसएसपी सन्तोष खड्कालाई कसले गरेका थिए निर्देशन? कहाँबाट आएको थियो निर्देशन? सन्तोष खड्काले आफै पक्राउ गरेका हुन्? डाइरेक्ट गृह मन्त्रालयको फोन सन्तोष खड्कालाई गएको थियो त, वा प्रधानमन्त्री कार्यालयको फोन सन्तोष खड्कालाई गएको थियो त? प्रहरी संगठनमा चेन अफ कमाण्ड छ कि छैन? आज चेन अफ कमाण्ड भत्किएकै हो त प्रहरी संगठनभित्र? आजको नेपाली बहसमा हामी यस विषयमा चर्चा गर्न चाहन्छौ। हामीले प्रहरी प्रधान कार्यालयमा प्रवक्तासँग पनि कुराकानी गरेको थियौं, अभिनारायण काप्लेजीसँग। उहाँले भन्नुभएको थियो हामीसँग धेरै जानकारी छैन, धेरै इन्फर्मेशन छैन, तर कहाँबाट कसले कसलाई निर्देशन दियो, आदेश दियो चोलेन्द्र शमशेर राणालाई उठाउनलाई? तर उहाँले एउटा निवेदन पछि आइतबार पेश गर्नुभएको छ। त्यो निवेदनका विषयमा पनि बहस र चर्चा भइरहेका छन् आदरणीय श्रोता। तर आज विधि, नीति र सिद्धान्तका कुरा हुन्। विधि र नीतिमा सरकार यदि चलेन भने, यदि कसैलाई पक्राउ गर्ने, छोड्ने प्रवृत्ति, वा कसैलाई सनकको भरमा उठाएर लैजाने, फेरि एक रात थुन्ने, फेरि छोड्ने, यस्तो खालका प्रवृत्तिहरू बढ़दै गयो भने यसले दण्डहीनतालाई प्रशय दिन्छ। र दण्डहीनता प्रशय हुनु भनेको चाहिँ हामी विश्वव्यापी रूपमा नेपालको ऐन, नियम, कानूनका विषयमा चाहिँ विश्वको नजर कस्तो हुनेछ भन्ने खालका विषयहरू पनि सँगसँगै जोडिएर आउँछन्। त्यसैले गर्दाखेरि आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा र परिचर्चा गर्न चाहन्छौ। निजामती विधेयक अब संसदमा प्रवेश गरेको छ। लोकसेवा आयोगको असहमतिका बीच 55-30 को व्यवस्थासहित संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्न स्वीकृत दिने मन्त्री परिषदको निर्णय, टर्यो अध्यादेशको सम्भावना। आदरणीय श्रोता, यसका विषयमा पनि आज हामी चर्चा गर्न चाहन्छौ। राजनीतिक नेतृत्वको दबावमा हुने पक्राउ र अनुसन्धानले प्रहरीलाई विवादमा तान्दै लगेको छ भने यसले संगठनप्रतिको नागरिक विश्वास पनि कमजोर हुने जोखिम बढ़ेको छ। प्रहरी के हो? प्रहरी एउटा संस्था हो, प्रहरी एउटा दस्ता हो, आईजीपी एउटा संस्था हो। आईजीपीलाई थाहा नभइकन कसले बीचमा गएर पक्राउ गरेर लगेर गयो भन्ने खालका विषयहरू यतिखेर जोडिएर आएका छन्। जसरी गौरी कुमारी यादव बालवाला मन्त्रीलाई पक्राउ गर्दाखेरि प्रहरीले स्ट्याण्ड लिएको थियो, त्यो स्ट्याण्ड पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको हकमा किन हुन सकेन भनेर पनि विषयहरू यतिखेर आएका छन्। आदरणीय श्रोता, राज्यको ज्यादती पहिले रवि, अहिले दुर्गा। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र मेडिकल व्यवसायी दुर्गा परसाई फरक पृष्ठभूमिका पात्र हुन्, तर पनि विभिन्न मुद्दा, पटक पटकको प्रहरी हिरासत र अदालतको यात्रा उनीहरूको जीवनको पर्याय जस्तै बनेको छ। रविलाई सहकारी ठगी र संगठित अपराधको मुद्दामा 3 पटक पक्राउ गरी अदालतमा पटक पटक म्याद थप्न लगियो। परसाई त पक्राउ नै 15 चोटि परिसकेका छन् र परसाईलाई पक्राउ गर्ने, छोड्ने, पक्राउ गर्ने, छोड्ने, यस्ता खालका गतिविधिहरू यतिखेर भइरहेका छन् र यसका विषयमा पनि आजको नेपाली बहसमा हामी चर्चा र परिचर्चा गर्न चाहन्छौ। 2076 माघ 1 गते सार्वजनिक हित र नैतिकता विरूद्धको कसुरदेखि लिएर 2083 असोज 12 सम्म सांसद रचना खड्काको उजुरीमा पक्राउ परेका परसाई किन पटक पटक पक्राउ पर्छन् भन्ने खालका विषयहरू पनि जोडिएर आएका छन्। यसका विषयमा पनि हामी चर्चा गर्दैछौ आदरणीय श्रोता। नेपाली बहसमा नाम टिपाएर सांसद टाप हटापछि संसदमा नयाँ प्रवृत्ति, आदरणीय श्रोता, हाजिर लगाएर भत्ता सुनिश्चित गर्ने र बैठकबाट बाहिरिने दृश्य संसदमा नयाँ होइन। सांसदहरू सकभर बैठकमै सहभागी नहुने र भइहाले पनि हाजिर गरेर चाँडै निस्कने प्रवृत्ति व्यापक रूपमा बढ़दै गएको छ। यसका विषयमा सभामुखले कसरी यस कुरालाई लिनुभएको छ, यसका विषयमा पनि हामी चर्चा गर्न चाहन्छौ। जनताका प्रतिनिधिहरू जनताका आवाज मुखरित गर्न जसरी संसदमा बस्नुपर्ने हो, जसरी त्यहाँ आवाजहरू उठ्नुपर्ने हो, ती आवाजहरू आज किन उठिरहेका छैनन् त? किन सांसदहरू हाजिर लाएर टाप हुँदैछन् त? आजको बसमा चर्चा गर्दैछौ। नेपाली यतिकै हाम्रो बेसमा कानूनका जानकार, नेपाल बार एसोसिएशनका पूर्व अध्यक्ष गोपाल कृष्ण घिमिरे प्रत्यक्ष रूपमा जोडिनु भएको छ। घिमिरेजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
3: धेरै धन्यवाद खेमजी।
2: अब यो पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरालाई मध्यरातमा घरबाट लगेर प्रहरी कार्यालयमा राख्ने अनि पछि पक्राउ होइन उद्धार हो भन्ने, यो कानूनी भाषाको खेल हो कि राज्यको गैर नीति हो?
3: यो चाहिँ कस्तो बुझियो भने खेमजी, यो कानूनी शासन भएको मुलुकमा जहाँ संविधान छ त्यो पनि लोकतान्त्रिक संविधान छ, लोकतान्त्रिक संविधान अन्तर्गत वर्तमान सरकार निर्वाचित भएको छ, यो लोकतान्त्रिक संविधान सभाको दुई पटकको निर्वाचन मार्फत यो संविधान बनेको हो, यसको लामो इतिहास छ। अब यसलाई नबुझेर भनौँ या के कारणले हो सरकारमा त्यो खालको एउटा दम्भ देखियो, कुनै पनि व्यक्तिलाई यदि कुनै फौजदारी अपराध सम्बन्धित भएर अनुसन्धान गर्नुपर्छ भने एउटा राज्यको फौजदारी कानूनले त्यसलाई छुट्टै व्यवस्था गरेको छ। हामीसँग अहिले हामीले पुरानो मुलुकी ऐनलाई एबोलिस गरेर हामीले नयाँ अहिले चाहिँ मुलुकी फौजदारी संहिता बनाएका छौँ, त्यसमा कार्यविधि संहिता पनि बनाएका छौँ। त्यो कार्यविधि संहिताले एउटा बाटो तोकेको छ, तय गरेको छ। त्यो बाटो के हो भन्दाखेरि इन्भेस्टिगेसन गर्ने, अनुसन्धान गर्ने अनि त्यसपछि गएर त्यसलाई अभियोजन गर्ने र अदालतमा मुद्दा दायर कसरी गर्ने भन्ने एउटा प्रक्रिया तोकेको छ। यो भनेको कानूनको शासनले तोकेको विधि र प्रक्रिया हो। जुन मुलुकमा कानूनको शासन अंगीकार गरिन्छ त्यो मुलुकले यी सबै प्रक्रियाहरू अंगीकार गरेर मात्रै कुनै व्यक्तिलाई इन्भेस्टिगेसनको दायरामा ल्याउँछ। अन्यथा के हुन्छ भने हामीलाई संविधानले दिएको एउटा महत्वपूर्ण कुरा के, राइट टु लाइफ भनिन्छ, डिग्निफाइड लाइफ भनेर भनिएको। डिग्निफाइड लाइफ भनेको के भने प्रत्येक नागरिकको एउटा स्वतन्त्रपूर्वक बाँच्ने अधिकार छ। कसरी बाँच्ने अधिकार छ भन्दाखेरि एकदम उसको चाहिँ मर्यादित जीवन बाँच्ने अधिकार छ। त्यो मर्यादित जीवन बाँच्ने अधिकार हरेक नागरिकलाई प्रदान गरिएको छ भने पूर्व प्रधान न्यायाधीशलाई त झन् त्यो विषय नहुने विषय नै भएन। यसमा उहाँका व्यक्तिगत कुरा अनेक होलान्, व्यक्तिगत कुरातर्फ यो विषय जानुपर्ने थियो भने कानून अंगीकार गरेर जानुपर्ने थियो भन्ने हरेक कानून कर्मीले भन्ने विषय अहिले यही नै हो। त्यसैले मलाई पनि के लाग्छ भने यसरी किन गरिएको हो भन्ने विषय चाहिँ अनुत्तरित छ।
2: जस्तो एउटा कुरा के आयो भने नि, जस्तो सुरक्षा खतरा थियो भने परिवारले सुरक्षा मागेको पत्र आइतबार देखाइयो होइन, वा प्रहरीले जोखिमको वस्तुगत मूल्याङ्कन पनि गर्नु पर्ला नि त यस विषयमा त, होइन? त्यतिखेर पनि
3: होइन, प्रहरी भनेको चाहिँ यो व्यक्तिगत प्रहरी होइन। हाम्रो प्रहरीको धेरै महत्वपूर्ण भूमिका छ, धेरै 18 दिनहरूमा नेपाल प्रहरीले काम गरेको छ। अब यहाँ कस्तो देखियो भने व्यक्तिगत रूपमा कुनै व्यक्तिलाई लाग्यो, एउटा शब्द प्रयोग गरौँ म, सनक भन्ने, कुनै व्यक्तिको सनकमा प्रहरी चल्ने होइन, प्रहरीको बाटो छ। हेर्नुहोस्, म तपाईँलाई भनौँ, प्रहरीले गर्ने के हो भने सामान्यतया कुनै उजुरी पर्यो भने शान्ति सुरक्षा दिने काम प्रहरीको हो। शान्ति सुरक्षा दिने क्रममा प्रहरीले के गर्छ त भन्दाखेरि व्यक्तिलाई उठाउँदैन, व्यक्तिलाई सम्बन्धित ठाउँमै गएर शान्ति सुरक्षा प्रदान गर्छ। कुनै मानिलिनुहोस् कुनै नागरिकलाई थ्रेट भयो भने प्रहरीले त्यो व्यक्तिलाई उठाएर प्रहरी कार्यालयमा ल्याउँदैन, प्रहरीले सुरक्षित त त्यही गर्नुपर्छ, यो प्रहरीको दायित्व हो। जस्तो राज्यलाई कुनै खतरा भयो भने राज्यको सेनाले बाह्य हस्तक्षेपबाट खतरा भयो भने सेना त्यही ठाउँमा गएर त्यो सम्बन्धित ठाउँको या सम्बन्धित जनताको सेवा यो सेवा गर्छ नि, अर्थात् सुरक्षा प्रदान गर्छ भने प्रहरीको काम पनि के हो भने थ्रेट भयो भने कुनै व्यक्तिलाई थ्रेट भयो भने त्यो सम्बन्धित ठाउँमै गएर थ्रेटलाई सम्बोधन गर्नुपर्छ, अर्थात् सुरक्षा दिनुपर्छ। अब यहाँनिर कस्तो देखियो भने इन्भेस्टिगेसन गर्नु र सुरक्षा दिनु दुईटा फरक कुरा हो। अब यहाँनिर के भन्न खोजिएको छ भने उहाँको परिवारले इन्भेस्टिगेट यो सुरक्षाको निवेदन दियो त्यस कारणले हामीले उहाँलाई उठाएर प्रहरी कार्यालयमा ल्याउँ भन्ने जुन विषय छ यो विषय मिलेन हेर्दाखेरि सामान्य जस्तो लाग्ला तर यसले के गर्न खोजेको जस्तो लाग्छ मलाई भने एउटा राज्य एउटा मिसनमा चलेको छ कुनै एउटा मिसनलाई उद्धृत गर्न खोज्दैछ न्यायिक निकायमा बसेको व्यक्तिलाई यसरी सम्बन्धित प्रहरी कार्यालयमा लिएर आउने उठाएर रातिमा सुतिरहेको व्यक्तिलाई उठाएर लिएर आउने कार्यले के देखाउँछ त भन्दाखेरि आगामी दिनमा न्यायपालिकालाई नियन्त्रण गर्न खोजेको हो कि डर लागेको छ हामीलाई म चाहिँ त्यो डरको कुरा गर्छु
2: अब एउटा कुरा के छ भने जस्तो अब हुन त चलेन्द्र शमशेर जबराले नै पछि मलाई सुरक्षा खतरा छ मेरो परिवारको पनि सुरक्षा खतरा छ सुरक्षा पाऊ भनेर उहाँले पत्र दिनुभयो प्रहरीले के भनेको छ भने पक्राउ गरिएको होइन उहाँलाई घरबाट सुरक्षित ठाउँमा चाहिँ लगिएको हो र अहिले हामीले सुरक्षित ठाउँमै छोड्यौं भनेर जुन किसिमको बयान वा जुन किसिमको त्यो विषय बाहिर आएको छ हामीले कुरा गर्दाखेरि कति लामो समयसम्म त प्रहरी प्रधान कार्यालयमै समेत प्रवक्ताजीलाई जानकारी नभएको कुरा पनि आएको थियो यो कुन कानूनी अधिकार अन्तर्गत नियन्त्रणमा लिएर लैजान पाउँछ त्यो बीचको पिरियडलाई चाहिँ हामीले कसरी हेर्छौं
3: होइन होइन यसमा कुनै कानून नै छैन यसरी त्यसरी मान्ने हो भने त त्यसो भए त उहाँलाई त प्रहरी कार्यालयमै राखिराख्नु पर्यो नि त त्यो तर्कलाई मान्ने हो भने यस्तो गर्ने त कुनै कानून छैन कुनै पनि कानूनले के
2: भन्छ उहाँलाई पक्राउ गरेर प्रहरी कार्यालयमा राखिएको अवधिको चाहिँ कानूनी हैसियत केही पनि छैन त्यसो भए
3: केही पनि छैन शून्यतामा हो कुनै यो कस्तो स्वेच्छाचारिता भनिन्छ कि यसलाई अर्को शब्द प्रयोग गरौं यस्तो किसिमको क्रियाकलापलाई स्वेच्छाचारिता भनिन्छ अब यो कसले गर्यो किन गर्यो थाहा छैन अब राज्यको मानवाधिकार आयोग भेट्न जाँदाखेरि भेट्न दिइएन र त्यसको त उसले आफ्नो यो एसएससीलाई सोधेकै छ स्पष्टीकरण सोधेकै छ
2: किनभने
3: हेर्नुहोस् हाम्रो हामी ग्लोबल भिलेजमा छौँ हामी एक्लै छैनौ संसारमा हामी एक्लै छैनौँ जस्तो भर्खरै प्रधानमन्त्रीले संयुक्त राष्ट्र संघको महासभामा गएर सम्बोधन गरेर आउनुभयो नि त्यो भनेको हामी ग्लोबल भिलेजका सदस्य हौ त्यस कारणले गर्दाखेरि हाम्रो राज्यमा भएको संविधान र कानून अन्तर्गत हामी सञ्चालित छौँ भने हामी एक्लै छैनौँ भन्ने कुराको हेक्का हामी सबैले राख्नुपर्छ
2: अब यो मंगलबार मन्त्री परिषदको बैठकका निर्णय सुनाउने क्रममा सरकारका प्रवक्तालाई प्रश्न गरेछन् पत्रकारहरूले उहाँले चाहिँ पूर्व प्रधान न्यायाधीशलाई पक्राउ होइन रेस्क्यू गरिएको हो भन्नुभएको छ क्या फेरि
3: अब शब्द त उहाँहरूलाई अहिले अप्ठ्यारो परेको अवस्थामा अब उहाँहरूले अनेक खालका शब्द खोजिराख्नु भएको छ तर अलिअलि कता कता हेर्दाखेरि हेर्नुहोस् यत्रो प्रचण्ड
2: अपरिपक्वता
3: तपाईँले मैले भन्न खोजेकै कुरा भन्नुभयो यो कता कता अपरिपक्वता जस्तो देखियो अलि बचपना भनिन्छ नि
2: होइन परिपक्व भन्दा अलिकति राजनीतिक चेत भएका व्यक्तिहरू पनि त छन् नि त राज्यसभामा होइन रवि लामिछानेजी त अलिकति तलैबाट ग्राउन्ड लेभलबाटै आएर अलिकति बढी उहाँहरूभन्दा राजनीतिमा चाहिँ के भूमिका निर्वाह गरेको व्यक्तिहरू छन् त्यसो भए
3: व्यक्तिमा जान्न संविधानले चिनेको व्यक्ति हरेक व्यक्ति परिपक्व हुनुपर्छ छ भन्ने अनुमान गरिन्छ सामान्यतया कानून अन्तर्गत अर्डिनरी प्रुडेन्ट पर्सन भनिन्छ के इङ्ग्लिसमा कुनै पनि व्यक्तिले यदि कानून र संविधानले उसलाई त्यो योग्यता प्रदान गरेका छ भने त्यो व्यक्ति शासनमा जान्छ भने त्यस व्यक्तिले एउटा सामान्य समझ भएको व्यक्तिले जस्तै काम गर्छ भन्ने कुराको अनुमान गरिन्छ तर यहाँ त्यो देखिएन यहाँ त्यो देखिएन कता कता लहरमा शासन चलाउन खोजे जस्तो मैले जे गरे पनि हुन्छ भने जस्तो बुझियो यो गर्नु एकदमै नितान्त यसले हाम्रो राज्यको जुन एउटा एउटा वैधता छ नि वैधता भनेको हेर्नुहोस् एउटा कानूनी वैधता हुन्छ एउटा राज्यको वैधता भनेको राज्य देखिनुपर्छ राज्य बाहिरबाट हेर्ने बित्तिकै राज्य के हो राष्ट्र के हो भन्ने कुरा देखिनुपर्छ त्यसलाई कमजोर बनाएको म महसुस गर्छु त्यसमा हेर्नुहोस् म चोलेन्द्र शमशेर राणाको व्यक्तिगत कुरामा जाँदै जान्न विगतमा पनि जान्न हालाकि म नै नेपाल बार संघका अध्यक्ष हुँदाखेरि हामीले नै आन्दोलन गरेका हौ होइन तर म यसमा जाँदै जान्न तर पछि हामीले के भन्यौँ भने कि त उहाँलाई महाभियोग लगाएर यो यो महाभियोग पारित गरेर उहाँलाई कारवाही गर्नुहोस् होइन भने चाहिँ उहाँलाई यसरी झुन्डाएर राख्ने अधिकार छैन भनेर भन्ने मान्छे पनि हामी नै हौ त्यसैले गर्दाखेरि म के भन्छु भने पछि हालाकि यो कोर्टले यसलाई यसलाई एउटा किनारा गरेको छ हामी त्यता पनि अहिले नजाउँ प्रश्न कति हो भने कि यस्तो अवस्थामा कुनै व्यक्तिलाई घरबाट उठाउनु मिल्दैन भोलि तपाईँलाई उठाउला मलाई उठाउला या अरू कुनै व्यक्तिलाई उठाउला रातिमा सुतिरहेको व्यक्तिलाई उठाएर प्रहरी कार्यालयमा लगेर अनि यसरी अनि कुन कानून लगाउने भनेर खोज्न थाल्ने हो भने त त्यसको त जुन एउटा जरुरी पक्राउ पुर्जी जारी गर्नुपर्ने होइन पक्राउ पुर्जी लिएर मात्रै कुनै व्यक्तिलाई चाहिँ सुनवाईमा राख्न मिल्ने अदालतको अनुमति बिना नमिल्ने भन्ने जुन यावत हाम्रा कानुनी प्रक्रियाहरू छन् यसको त धज्जी उडेन र खेन्जी मलाई यस्तो लाग्दछ।
2: अब एउटा कुरा जस्तो अब पक्राउ त गरियो होइन, यदि कुनै नागरिकलाई नियन्त्रणमा लिएपछि उसलाई किन नियन्त्रणमा लिएको हो, कारण के हो, अलिकति पत्यार लाग्ने खालको कारण वा जानकारी दिनुपर्ने संवैधानिक अधिकार चाहिँ लागू हुन्छ कि हुँदैन यसमा चाहिँ?
3: निश्चय पनि मैले तपाईँलाई अघि पनि
2: सरकार जिम्मेवार ढंगले उसको स्टेटमेन्ट आउनुपर्छ नि भन्नु
3: हो। राइट टु डिग्निफाइड लाइफ भनिन्छ नि, संविधानले सबै कुरा बोल्दैन तर संविधानको धारा 20 न्याय सम्बन्धी हकको कुरा हामीले गरेका छौँ र राइट टु लाइफको पनि हामीले संविधानमा मौलिक हक अन्तर्गत कुरा गरेका छौँ र त्यसमा हामीले स्वतन्त्रताको कुरा गरेका छौँ। हरेक नागरिक स्वतन्त्र छ, उसले आफ्नो स्वतन्त्रतापूर्वक बाँच्न पाउने हक छ उसलाई, होइन? यो लेख्नका लागि कस्मेटिक कुरा होइन, यो लेख्नका लागि लेखिएको विषय होइन। एउटा राज्यले यो संवैधानिक अभ्यास गर्दाखेरि, लोकतान्त्रिक अभ्यास गर्दाखेरि जुन आफ्नो परम्परा स्थापित गर्छ नि त्यो एक दिनमा स्थापित गर्दैन। हामीले पनि धेरै लामो समय लगाएर 2046 सालमा को संविधान नराम्रो थिएन, तर हामीले त्यसलाई त्यो संविधानले अपुग भयो भनेर यो संविधान ल्याएको हो नि, त्यो संविधानलाई नमानेको होइन। कैयौँ राम्रा कुराहरू त्यो संविधानबाट हामीले अहिले अङ्गीकार गरेका छौँ भने 2062-63 को जुन अन्तरिम संविधान थियो त्यसबाट पनि कैयौँ कुरा हामीले अङ्गीकार गरेका छौँ। यो परम्परा बनेको छ, संवैधानिक परम्परा। यो संवैधानिक परम्पराको विपरीत यदि कुनै राज्यमा राज्य सञ्चालन गर्ने निकायले त्यो कुरा गर्दछ भने त्यो विषय चाहिँ घोर अपमानको पनि विषय बन्न पुग्दछ। अहिले हाम्रो प्रहरी निकाय जुन यस्तो यो निरीह देखियो नि प्रशास, यो एकदम निरीह राजनीतिक नेतृत्वले भन्ने बित्तिकै त्यो कुरा गर्ने होइन नि। यो कुरा कुन कानून अन्तर्गत मिल्दछ भनेर जवाफै सोध्न नमिल्ने हो र उहाँहरू पनि त जिम्मेवार मानिसहरू हो नि।
2: यो कुरा आइजीपीलाई थाहा नहुने कुरा रहेन होला, प्रहरी हाईकमान्डमा थाहा नहुने कुरा रहेन होला, गृह मन्त्रालयलाई जानकारी नगरिएको होला होइन, गरिएको हुँदैन भन्ने पनि भएन त्यसमा।
3: हेर्नुहोस्, इग्नोरेन्स अफ ल इज नो एक्सक्युज भन्ने, कानूनको अज्ञानता क्षम्य हुँदैन भन्ने सिद्धान्त छ। त्यसमा हरेक नागरिक त कानूनको ज्ञान जान्नु पर्दछ भने प्रहरी त झन् कानून लागू गर्ने निकायको प्रमुख पात्र हो, त्यो निकाय हो, अनि उहाँहरूले कानून जान्नुहुन्न भन्ने होइन, उहाँहरूले भन्नुपर्छ, सोध्नुपर्छ, जसले उहाँलाई आदेश दिएको छ यो कुन कानून अन्तर्गत मिल्दछ त भनेर सोध्नुपर्छ। अब यो चाहिँ के देखियो भने कहीँ न्यायालयलाई थ्रेटमा राख्न खोजिएको हो कि भन्ने जस्तो रूपमा बुझ्दछु, यो हामीलाई चिन्ताको विषय बनेको छ।
2: अब जबरामाथि हिजोका गम्भीर आरोपहरू पनि छन् होइन, अब त्यसमा पनि कतिपयले बहस र छलफल गरेको पनि मैले पाएँ सामाजिक सञ्जालमा, अब विभिन्न खालका टिप्पणीहरू पनि आउँछन्। अब कानूनी हिसाबले चाहिँ जबरामाथि भएको यो अत्याचारको विरोध पनि गर्नुपर्छ पनि भनियो, तर स्वयं चोलेन्द्र शमशेर जबरा चाहिँ यो सेक्रिफाइस गर्ने ठाउँमा चाहिँ कसरी पुग्नुभयो होला त्यसो भए?
3: होइन, अब यस्तो छ, म उहाँको व्यक्तिगत कुरा गर्दिनँ, यो व्यक्तिगत कुरै होइन,
2: जसरी विरोध भइरहेको थियो उहाँले त ठ्याक्कै त्यसको अपोजिट रूपमा चाहिँ स्ट्यान्ड लिइदिनुभयो नि त फेरि।
3: होइन होइन, यस्तो छ, अब उहाँले व्यक्तिगत रूपमा किन लिनु त्यसो गर्नुभयो, उहाँले व्यक्तिगत रूपमा के गर्नुभएको छ, उहाँ कसरी अगाडि बढिरहनु भएको छ भन्ने त्यो उहाँको व्यक्तिगत कुरो भयो। जस्तो कुनै पनि राज्यको कुनै पनि निकायले कुनै व्यक्तिले अपराध गर्छ भने या कुनै व्यक्तिले चाहिँ कानून विपरीत काम गर्दछ भने इन्भेस्टिगेसन गर्न पाउनु कानून बमोजिम त्यो राज्यको निकायको दायित्व हो र त्यसमा सहयोग गर्ने व्यक्तिको कर्तव्य हो, होइन? अब त्यसमा त्यो छुट्टै विषय हो क्या, यो अहिले जुन उहाँलाई जुन तरिकाले व्यक्ति राख्यो हुन त हेर्नुहोस् हरेक नागरिकलाई गरिएको होला, एउटा अलिकति हाई प्रोफाइल मानिस देख्ने बित्तिकै अनि त्यो चाहिँ बाहिर आएको पनि हुनसक्छ, होइन? त्यसैले गर्दाखेरि यसरी अगाडि बढ्न थाल्यो भने त राज्य त स्वेच्छाचारी भयो नि, राज्य स्वेच्छाचारितामा चल्न सक्दैन। अघि तपाईँले भन्नुभयो नि कोही व्यक्ति कुनै व्यक्तिको नाम लिएर त्यो पार्टीमा पनि अनेक मानिस होलान् जसले यो कुरा बुझेका होलान् भन्नुभयो नि, त्यो उहाँहरूको भित्रको कुरा हो, म त्यहाँ पनि जान चाहन्न किनभने उहाँले कसले को व्यक्ति प्रधानमन्त्री बन्ने को व्यक्ति मन्त्री बन्ने भन्ने त्यो उहाँको पार्टीले निर्धारित गरेको विषय भएको हुनाले कानून बमोजिम नै निर्धारित गरेको हो नि त, संसदीय दलको नेता चुनेको हो, होइन र? भनेपछि त्यो विषय कन्ट्रोल गर्ने उहाँको पार्टीभित्रको दायित्व हो भन्ने लाग्छ मलाई, किनभने यो दलीय व्यवस्था हो, दलीय व्यवस्थामा उहाँको दल पनि चुनाव जितेर यो सत्तामा गएको हुनाले चुनाव जितेको दलीय व्यवस्था अन्तर्गत जितेको हो, त्यसैले यो संविधान पनि दलीय व्यवस्थालाई संरक्षित गर्ने संविधान हो। त्यसैले गर्दाखेरि यो दलले पनि यो कुरा उठाउनुपर्छ, यो दलभित्रको पनि अनुशासनको विषय हो भन्ने मलाई लाग्दछ।
2: व्यक्ति सरकारले सुरक्षा भन्यो, बारले कानूनी प्रक्रियाको प्रश्न उठाउँदैछ, यी दुई मध्ये वास्तविक तथ्य पत्ता लगाउन अब स्वतन्त्र छानबिन आवश्यक छ वा चाहिँ चोलेन्द्रकै स्टेटमेन्ट आइसके पछाडि यो राफसाफ भयो मुद्दा?
3: होइन हुन त जे गर्दै पनि हुन्छ. आज एउटा व्यक्तिमाथि पर्यो, कुनै कुरा गरियो, भोलि अर्को व्यक्तिमाथि गरिएला. यी कुराहरूले मैले अघि पनि तपाईँलाई एउटा कुरा भनेको थिएँ, हाम्रो राष्ट्रको कानुन बमोजिम काम गर्ने जुन परम्परा छ त्यो कानुन बमोजिम काम गर्ने परम्परालाई को धज्जी उडाउँछ कि भन्ने डर लागेको हामीले.
2: यसको मतलब सुरक्षा खतरा छ भन्दै प्रहरी कार्यालयमा लैजाने नजिर बस्न सक्छ भन्न खोज्नु भएको?
3: नजिर बस्न सक्छ. यसले हाम्रो हामीले जुन कानुन यो लोकतान्त्रिक अधिकार अन्तर्गत रहेर लोकतान्त्रिक संविधान अनि कानून अन्तर्गत रहेर काम गर्ने जुन परिपाटी थियो त्यसको माखौल उडाएर एउटा चाहिँ स्वेच्छाचारितातर्फ राज्यलाई लैजान्छ कि भन्ने एउटा चिन्ता हो. यो चिन्ता हामी सबैले गर्नुपर्छ. हामी कानून व्यवसायी, पत्रकार, हामी कन्सियस नागरिक छौँ, सबैले गर्नुपर्छ भन्ने मलाई लाग्छ.
2: भोलि अर्कै पूर्व प्रधान न्यायाधीश वा साधारण नागरिक वा कुनै अन्य व्यक्ति चाहिँ यसरी नै पक्राउ हुन सक्ने स्थिति होला. राज्यको यस्तो नियन्त्रणमा कानूनी सीमा चाहिँ कसरी कोर्ने त्यसो भए?
3: होइन, यो त हेर्नुहोस्, जसले गरेको छ, अब यदि व्यक्तिगत रूपमा कसैले गरेको छ भने, राजनीतिक रूपमा आदेश दिएको छ भने त्यो आदेश दिने व्यक्ति जिम्मेवार हुनुपर्छ. यदि कुनै प्रशासनिक निकायको व्यक्तिले स्वेच्छाचारी ढंगले काम गरेको छ भने उमाथि कारवाही हुनुपर्छ. यो नगर्ने हो भने यो विषय चाहिँ एकछिन एउटालाई पर्छ, भोलि अर्कालाई पर्छ, यो सबैलाई पर्दै जाने विषय हो. त्यसैले गर्दाखेरि यो यसलाई रोक्ने भनेको अदालतले हो, अनि अदालतकै पूर्व प्रधान न्यायाधीशलाई यस्तो गरिदिँदाखेरि अनि त्यसपछि यो बिस्तारै यो विषय त ए अब न्यायिक निकायले पनि केही गर्न सक्दैन भनेर बनाउन खोजिएको हो कि भन्ने तर्फ मलाई लागेको हुनाले मैले यस्तो यो चिन्ता व्यक्त गरेको हुँ. त्यसैले गर्दाखेरि यसमा सबै व्यक्तिहरूले चाहिँ सजग हुनुपर्ने आवश्यकता छ भन्ने म ठान्दछु.
2: अब एउटा कुरा, उहाँले चाहिँ अलिकति भेटघाटलाई तीव्रता दिएको, अलिक सरकार विरूद्धका गतिविधिहरूमा संलग्न भएको उहाँले नै भनिसके पछाडि चाहिँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब संसद पुनर्गठन, पुनर्स्थापना गर्नुपर्छ, यो माग र मुद्दा लिएर आन्दोलन गर्नुपर्छ भन्ने ढंगले प्रस्तुत भएको लगायतका कतिपय विषयहरू आएका छन् अप्रत्यक्ष रूपमा चाहिँ अनौपचारिक रूपमा, यी खेलहरू पनि शुरू भएका थिए.
3: यो चाहिँ राजनीतिक कुरा हो. अब यो राजनीतिक कुरा कति गर्न पाइन्छ, कति गर्न पाइँदैन, कुन व्यक्तिले के गर्नुपर्छ भन्ने विषय पनि कानूनले निर्धारण गरेको विषय हो होइन. यदि उहाँले गरेको कुनै काम गैर कानूनी थियो भने चाहिँ त्यो यो काम अन्तर्गत तपाईँले यो काम गर्न मिल्दैन भनेर भन्नु पर्थ्यो. जस्तो कुनै विषयवस्तु त्यस्ता छन् भने इन्भेस्टिगेसनको दायरामा ल्याए भइहाल्यो नि, अनि त्यसपछि त्यो कुरा पक्राउपुर्जी लिएर उहाँलाई ल अब तपाईँले गरेको काम चाहिँ यो यो कारणले गर्दाखेरि गैर कानूनी भयो, अब तपाईँ चाहिँ लाई हामीले पक्राउपुर्जी लिएर इन्भेस्टिगेसनको दायरामा ल्याएका छौँ भनेर भनेको भए त थुप्रै व्यक्ति आएका छन् नि इन्भेस्टिगेसनको दायरामा. पूर्व पदाधिकारीहरू पनि छन् होइन र पूर्व प्रधानमन्त्रीहरूलाई के अरे पक्राउ गरिएको अवस्था थियो, अदालतले एउटा कुरो भन्छ, यो कुरो भनिरहेको छ. तर यहाँ त कस्तो भयो भने अदालतमा पनि लगिएन अनि कुनै पक्राउपुर्जी पनि जारी गरिएन, कुनै प्रक्रिया नै नगरेर कुनै व्यक्तिलाई उठाएर 10 घण्टासम्म या 12 घण्टासम्म लिएर गएर काहीँ प्रहरी कार्यालयमा राख्नु भनेको त यो त कस्तो भयो भने कुन कानूनले मिल्छ भनेर भन्ने हामी नै अन्यलमा परेका छौँ. म फौजदारी मुद्दाको योसँग सम्बन्धित भएर गएर धेरै वकालत गर्दछु, हस्पिटल गर्दछु, म पनि छक्क छु यो विषयमा.
2: हस्, गोपाल कृष्ण घिमिरेजी, यहाँको महत्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
3: धेरै धन्यवाद.
2: नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष गोपाल कृष्ण घिमिरे आदरणीय श्रोता, नेपाली नेकपा एमालेका नेता खिमलाल भट्टराई हुनुहुन्छ. भट्टराईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ.
4: नमस्कार, गुड मर्निङ, धन्यवाद.
2: अब नेकपा एमालेको पछिल्लो परिस्थिति हेर्ने हो भने पार्टीभित्र नेतृत्व परिवर्तनको बहस र मुद्दा व्यापक रूपमा उठेको थियो, तर यसका लागि एउटा आयोग पनि बन्यो रामबहादुर थापा नेतृत्वमा. रामबहादुर थापा नेतृत्वको आयोगले जुन किसिमको समितिले चाहिँ प्रतिवेदन बाहिर ल्याएको थियो वा त्यो लेखेको थियो त्यसलाई महासचिव शंकर पोखरेलले पनि लेपन लाउँदा पुगेन, अन्तत्वगत प्रदीप गिवालीले लेपन लाइसके पछाडि मात्रै अध्यक्षज्यू पर्सिनुभयो भन्दा एमालेको पुनर्गठनको मुद्दा, नेतृत्व परिवर्तनको मुद्दा कहाँ गयो?
4: यो के छ भन्दाखेरि हामी चाहिँ खास गरिकन गएको चुनावमा जुन पार्टीले पराजय बिहोर्नु पर्यो त्यो चुनाव पछाडि चाहिँ पार्टीले आफूलाई आत्मसमीक्षा गर्नुपर्ने र त्यो आत्मसमीक्षाको निष्कर्षको आधारमा चाहिँ पार्टीलाई पुनर्गठन गर्नुपर्छ भन्ने त्यो बहस चाहिँ पार्टीभित्र प्रारम्भ भएको थियो र त्यसलाई औपचारिकता दिने काम पार्टीको केन्द्रीय सचिवालयले गरेका थियो र केन्द्रीय सचिवालयले आयोग कार्यदल बनाएर यो देशभरि चाहिँ छलफल पनि चलाएको हो र त्यो छलफलको निष्कर्षको आधारमा एउटा प्रतिवेदन पनि यो कार्यदलले तयार गर्यो र अब त्यसको प्रतिवेदन तयार गर्ने सिलसिलामा जो जसले त्यसको अगुवाई गरेको भएको भने तपाईँले जसको अन्तिममा नाम दिनुभयो प्रदीप देवाल उहाँले चाहिँ मैले सफल रूपमा गर्नुपर्ने थिएन मैले गरेको भए मैले गरेको हो भनेर म भन्दै हाल्दै म कार्यदलको सदस्य थिइनँ त्यस कारणले गर्दा मैले गरेको होइन भनेर पार्टी केन्द्रीय कमिटीको बैठक पनि उहाँले भन्नुभएको छ त्यस कारणले उहाँको यो सन्दर्भमा उहाँको नाम लिन जरुरी छैन भन्ने मलाई लाग्छ
2: प्रदीप गेवालीजीले त प्रतिवेदन लेख्नुभयो नि त फेरि केही कुराहरू हटाएर केही प्रस्ताव हटाएर
4: आफ्नो स्पष्टीकरण त्यो विषय आइसकेपछि पार्टी केन्द्रीय कमिटीलाई उहाँले बताइ नै सक्नु भएको छ त्यस कारणले त्यसमा चाहिँ जानु परेन मुख्य कुरा चाहिँ अब प्रतिवेदन के भयो भन्ने कुरा हो प्रतिवेदन
2: के भयो प्रतिवेदनले के कुरा स्पष्ट ल्यायो र तपाईँहरू चाहिँ कसरी सन्तुष्ट बन्नुभयो फेरि बैठक सकिएपछि
4: केन्द्रीय सचिवालयले बनाएको कार्यदल थियो अनि केन्द्रीय सचिवालयले जुन कार्यदल बनायो त्यसले एउटा प्रतिवेदन तयार गर्यो र त्यो प्रतिवेदन केन्द्रीय सचिवालयमा पेश गर्यो सचिवालयले चाहिँ त्यसलाई एउटा आफ्नो सम्पत्तिको रूपमा र त्यसलाई त्यसले चाहिँ त्यसलाई समेत त्यसको रिकमेन्डेसनलाई समेत राखेर पार्टी अध्यक्षले मैले चाहिँ यो प्रतिवेदन लिएर आएको छु भनेर केन्द्रीय कमिटीको बैठकमा उहाँले राख्नुभयो र त्यहाँनिर चाहिँ अब अहिलेको आवश्यकता भयो भने जस्तो मैले भनिहालेँ निर्वाचन पछाडि नेकपा एमाले आफूलाई समग्र रूपमा समीक्षा गर्नुपर्ने र त्यो समीक्षाको आधारमा चाहिँ हामी अगाडि बढ्नुपर्ने विषय हो र त्यो विषयमा चाहिँ स्वयं पार्टी अध्यक्षको प्रतिवेदन पनि बोलेको अवस्था र आफूलाई क्रमशः अब हामी चाहिँ प्रक्रियागत रूपमा जस्तो भने नीतिगत हिसाबले साङ्गठनिक हिसाबले राजनीतिक र चाहिँ नि कार्यशैलीगत हिसाबले चाहिँ नि आफूलाई परिमार्जन गरेर अगाडि बढ्ने भन्ने कुरा अध्यक्षको प्रतिवेदनमा यी कुराहरू मैले लिएर आएको छु भनेर ती विषयहरू छलफल पनि भए केन्द्रीय सदस्यहरूले त्यहाँ उठाउने कुरा चाहिँ उठाइयो पनि तपाईँले अलिक बढी जोड दिएको नेतृत्व परिवर्तनको विषय जुन छ यो विषय चाहिँ प्रक्रियासँग ढङ्गले चाहिँ हामी अगाडि बढौँ भन्ने कुरा त्यहाँनिर भयो
2: कुरो र कुलो जता लग्यो उतै जान्छ खिमलाल भट्टराईजी तपाईँले राम्रोसँग थाहा पनि छ खासमा नेतृत्व परिवर्तनको मुद्दा व्यापक रूपमा उठाएको थियो तर जब वरिष्ठ नेताका रूपमा जुन विधानमा हुँदै नभएको प्रोभिजन ल्याएर चाहिँ विद्यादेवी भण्डारीलाई सुम्पिसके पछाडि र फेरि प्रदीपजीले लेखमन लगाइसके पछाडि सबै रापसाप भयो अब तपाईँहरू चुप्तै चुपमै छु
4: अब अहिले के छ भन्दाखेरि अब पार्टी एउटा सङ्कटको अवस्थामा छ त्यो कुरा चाहिँ केन्द्रीय कमिटीले महसुस गर्यो स्वयं अध्यक्षदेखि हामी सबैले महसुस गरेको कुरा के हो भने पार्टी सङ्कटमा छ यो सङ्कटको बेलामा पार्टीलाई अगाडि बढाउनको लागि एकताको आवश्यकता छ एकता अध्यक्षदेखि अरू पनि वरिष्ठ नेताहरू जस्तो विद्यादेवी भण्डारी पहिला पार्टीको उपाध्यक्ष नै हुनुहुन्थ्यो पूर्व राष्ट्रपति हुनुहुन्थ्यो पार्टी सदस्य भइसकेका थियो हामीले पार्टी सदस्य बनाइसक्यौं त्यसमा पनि डिबेट भएको थियो तर अन्तिममा पार्टीले सदस्यता दिइसकेका स्थिति छ वरिष्ठ नेता पार्टीको तत्कालीन वरिष्ठ नेता चाहिँ ईश्वर पोखरेल पार्टीको केन्द्रीय कमिटीमा हुनुहुन्छ अब यो सबै हामी चाहिँ एउटा भावमा हामी एकताको भावमा गाँसिएर अगाडि बढौं भन्ने अहिलेको केन्द्रीय कमिटीको निष्कर्ष सङ्कटमा छौं प्रक्रियागत रूपले चाहिँ पुनर्गठनको प्रक्रिया यो अगाडि बढि नै हाल्छ र आजको दिनमा चाहिँ हामी जुन सङ्कटमा छौँ यो सङ्कटबाट अगाडि बढ्नको लागि एकताको आवश्यकता छ भन्ने कुरा केन्द्रीय कमिटीले महसुस गर्यो अब यसमा होला कसैका आफ्ना आफ्ना मतहरू होलान् मेरो आफ्नो मत होला वा अरू नेताहरूको आफ्नो मत होला तर केन्द्रीय कमिटीको साझा निष्कर्ष के भयो भने अब एकताबद्ध रूपमा यो सङ्कटलाई सामना गर्ने गरी अगाडि बढौँ है भन्ने कुरामा केन्द्रीय कमिटी पुगेको हो त्यही नै हो अहिलेको हाम्रो निर्णय र अब हामी चल्ने पनि त्यसरी नै हो सङ्कट छ सङ्कटको सामना गरेर अगाडि बढौँ भन्ने कुरा हो
2: होइन सरकारले सुरक्षा थ्रेट भन्दै घरबाट मान्छे उठाइरहेछ तपाईँहरू आफ्नै आन्तरिक विवाद र किचलोमा हुनुहुन्छ खै त नेकपा एमालेको उपस्थिति आज यति कमजोर बनेको
4: यसमै यस्तो छ तपाईँहरू चाहिँ मिडियाका साथीहरूले महसुस गरि नै सक्नु भएको छ सरकार चाहिँ लोकतन्त्रप्रति कति प्रतिबद्ध छ संविधानप्रति कति प्रतिबद्ध छ कानून र पद्धतिप्रति कति प्रतिबद्ध छ भन्ने कुरा तपाईँ हामी सबैले महसुस गरेको कुरा हो यो सरकारको व्यवहारमा यसको लोकतन्त्रप्रतिको प्रतिबद्धता कमजोर छ संविधानप्रतिको प्रतिबद्धता कमजोर छ यो कसरी अगाडि बढ्छ यसको कार्यशैली के हुन्छ नीति प्रष्ट छैन यसको चाहिँ कुनै सिद्धान्तमा अडिएको सरकार छैन पार्टी पनि स्वयं रासोपा पनि यो कसरी अगाडि बढ्छ, यसको नीति कस्तो, यसको कार्यशैली के हो, व्यवहार के हो, कसरी गर्छ भन्ने कुरा नै त्यति धेरै स्पष्ट छैन। त्यस कारणले गर्दाखेरि अहिले यो यसले जे व्यवहार गरिरहेछ नि यो चाहिँ अविनायकवादको बाटो हो, यो चाहिँ एउटा निरङ्कुशताको बाटो हो, यसले समाएको बाटो त्यो छ। त्यस अन्तर्गत को कहाँ भिक्टिम हुन्छ भन्ने कुरा कुनै अनुमान गर्न पनि नसकिने स्थिति छ। त्यस कारणले यो एउटा यो सङ्कट हो, यो लोकतन्त्रमाथिको सङ्कट हो, संविधानमाथिको सङ्कट हो र हाम्रो एउटा पद्धति
2: होइन। अहिले बाहिर आए अनुसार त तपाईँका पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि चाहिँ व्यापक उठबस रहेछ नि त, चोलेन शमशेर जबराजीको उहाँले नै भनिसके पछाडि संसद पुनर्स्थापनाको मुद्दै ओलीजीले बोल्नुभयो भन्ने आइरहेछ बाहिर।
4: होइन, यो कस्तो छ भन्दाखेरि नेकपा एमाले हामी चुनावमा गम्भीर रूपमा पराजय गर्यौं हामीले, तर नेकपा एमालेसँग नै सत्ता डराइरहेछ कि, अनि उसले अफवाह फैलाउने कोसिस गरिरहेछ, यस्तो खालका चाहिँ भ्रम सिर्जना गर्ने कोसिस गरिरहेछ। हामीले जुन कुरा गर्ने हो, जस्तो हामीले भन्यौँ त केन्द्रीय कमिटिको बैठकमा हामीले लोकतन्त्रको बहालीको लागि अगाडि बढ्नुपर्ने स्थिति छ है, लोकतन्त्र सङ्कटमा छ, यो सरकारको लोकतन्त्रप्रतिको प्रतिबद्धता फितलो छ, कमजोर छ, अथवा यसको विरुद्धमा पनि जान सक्छ, त्यस कारणले गर्दाखेरि यसको विरुद्धमा जनतालाई सचेत गराउनु पर्ने, आन्दोलित गर्नुपर्ने अवस्थामा हामी छौँ है भनेर हामीले भनेका छौँ। कुनै संसद पुनर्स्थापनाको लागि आन्दोलन भनेर हामीले निर्णय गरेका छैनौँ।
2: पार्टी अध्यक्षले प्रस्ताव त अगाडि सार्नु भएको हो नि त, होइन
4: सार्नु भएको छैन, उहाँको प्रतिवेदनमा प्रष्ट रूपमा लोकतन्त्रको बहालीका लागि भनेर भन्नुभएको छ। जसरी पहिलाको सरकार कार्की सरकार, जसरी कार्की सरकार बन्यो त्यो पनि अवैधानिक रूपमा बन्यो, जसरी संसद विघटन गरियो त्यो पनि अवैधानिक रूपमा गरियो, असंवैधानिक र अवैधानिक रूपमा गैर कानूनी हिसाबले गरियो, त्यो गलत थियो, त्यसको विरुद्धमा त हामी लाग्नुपर्ने हुन्छ, विचाराधीन अवस्थामा मुद्दा छ, त्यस कारणले त्यो मुद्दाको फैसला पनि कसरी हुन्छ हामीले त्यो हेर्नुपर्ने हुन्छ। हामी त्यसकै लागि आन्दोलन भन्दा पनि लोकतन्त्रको बहालीका लागि आन्दोलनमा जानुपर्ने हुन्छ भनेर केन्द्रीय कमिटीले निर्णय गरेको छ, यो त अरू पार्टीहरूले पनि गरेका छन्। त्यस कारणले गर्दाखेरि यो के छ भन्दाखेरि सरकार हामीसँगै, हामी नै गम्भीर रूपमा पराजित भएको छौँ, एक हिसाबले धुलोमा गएका छौँ हामी, तर हामीसँगै फेरि सरकार डराइरहेको छ। कम्पिटिसन कोसँग छ त भन्दाखेरि नेकपा एमालेसँग छ है भनेर उसले चाहिँ नेकपा एमालेको नेताहरूलाई चाहिँ नेताहरूका विरुद्धमा भ्रम सिर्जना गर्ने, अनि नेकपा एमालेको विरुद्धमा चाहिँ एउटा फेरि आफैले षड्यन्त्रको ताना बाना बुन्ने, त्यो हिसाबले चाहिँ सरकार अगाडि बढेको देखिन्छ। नभनेदेखि हामीले किन लुकाएर गर्नुपर्नेछ, हामीले कसैसँग कुरा गर्नको लागि लुकेर छलमा भेषमा गर्नुपर्ने हुन्छ र नेकपा एमाले त्यसरी गर्दैन, गर्ने हो भने सिधा कुरा गर्न सक्छ।
2: शमशेर राणा र केपी शर्मा ओली बीच भेटघाट भएको हो कि होइन, यसलाई पुष्टि गर्नुहोस्।
4: उहाँले भन्नुभयो त, केपी ओलीले भन्नुभयो, सुन्नुभयो,
2: उहाँले त कहाँ भन्नुभयो,
4: हामीले चाहिँ यस्तो छलफल गरेर उहाँले भन्नुभयो, केपी ओली लुकेर बस्ने मान्छे हो, आफ्नो कुरा चाहिँ नि छद्म रूपमा गर्ने मान्छे हो, केपीहरूले त्यसरी व्यवहार गर्नुहुन्छ, अथवा चोलेन्द्र शमशेरले केही भनेका छन् तपाईँले सुन्नु भएको छ? मिडियामा मिडियामा जुन चाहिँ भ्रम सिर्जना गर्ने कोसिस भइरहेछ नि, अहिले मिडिया ट्रायल भइरहेछ, अनि त्यही कुरालाई तपाईँले विश्वास गरेर क्वेसन गर्न मिल्छ?
2: प्रश्न त गर्न मिल्छ, तर चाहिँ भेटघाट भएका अनौपचारिक रहस्यहरू बाहिर आइरहेका छन्। एमाले चाहिँ
4: रहस्य भने कि हामी रहस्यमा व्यवहार गर्नुपर्छ, एमाले रहस्यमा व्यवहार गर्छ।
2: अहिले अब सुरक्षा दिन भनेर मध्यराती सुतेको मान्छेलाई उठाउने नजिर त ट्रेन्ड त बस्यो नि त, तपाईँहरू चुपचाप किन?
4: तरिका गलत हो यो सरकारको, त्यही त म भन्दैछु यसको लोकतन्त्र प्रतिको प्रतिबद्धता कमजोर देखियो, कमजोर छ।
2: बालेन्जीले संयुक्त राष्ट्रको महासभामा
4: छ, अनि यसले चाहिँ नि यस्तो खालको व्यवहार गर्छ जसको विरोध गर्न हामी बाध्य छौँ, त्यो त तपाईँहरूले पनि गर्नुहुन्छ होला।
2: होइन, अब
4: जुन खालको व्यवहार यो सरकारले गरिरहेछ यो अविनायकवादको बाटो हो, यो बाटोबाट नेपाल अगाडि बढ्न सक्दैन, यसको विरुद्धमा चाहिँ खडा हुनुपर्छ भनेर त हामीले भनेका छौँ नि त।
2: अब पछिल्लो समय चाहिँ संयुक्त राष्ट्र संघमा प्रधानमन्त्रीको उपस्थिति र स्पिच कस्तो लाग्यो तपाईँलाई?
4: होइन, उहाँले जुन विषयहरू राख्नु भएको छ त्यो मलाई ठिकै लाग्छ। उहाँले अहिले चाहिँ जलवायु परिवर्तनको विषयमा, भोटेपछिको विषयमा जसरी उहाँ प्रस्तुत हुनुभएको छ त्यो कुरा चाहिँ अब ठिकै लाग्छ मलाई, उहाँले राम्रो गर्ने विषयहरूलाई राख्नु भएको छ भन्ने लाग्छ। तौर तरिकाहरू त्यहाँ हेर्दाखेरि चाहिँ अलिकति जुन रूपमा पेश भइहाल्छ त्यो कुरा चाहिँ अलिकति त्यसरी नगरेको भए हुन्थ्यो भन्ने एउटा कुरा हो। त्यहाँ जुन हिसाबले हाम्रो टोली, नेपालको टोली त्यहाँ प्रस्तुत भएको छ, त्यो शैली भनौँ न, त्यो चाहिँ अलिकति कमजोर देखिएको जस्तो फिलिङ आउँछ त्यो अरूले पनि त्यो भनिराख्नु भएको छ तर विषयवस्तु राख्ने सन्दर्भमा प्रधानमन्त्रीले जसरी राख्नु भएको छ त्यो ठिक नै छ भन्ने लाग्छ मलाई.
2: अब यहाँ मैले यो हिजो मन्त्री परिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तालाई पत्रकारले प्रश्न गरेछन् पूर्व प्रधान न्यायाधीशलाई किन पक्राउ गरे भन्दा उहाँले चाहिँ पूर्व प्रधान न्यायाधीशलाई पक्राउ गरे होइन रेस्क्यू गरे भन्नुभएछ क्या. अब त यसरी त धेरै रेस्क्यू हुने सम्भावना बढ्यो नि त त्यसो भए.
4: उहाँहरूले जसरी व्यवहार गर्दै हुनुहुन्छ जसरी एन्सर गर्दै हुनुहुन्छ त्यो कुरा जनताले मन पराएको छैन.
2: होइन यो अब भोलि रेस्क्यूका नाममा चाहिँ धेरैलाई यसरी रेस्क्यू गर्न थाल्यो भने नेपालको लोकतान्त्रिक पद्धति विधि पद्धति सिद्धान्त कहाँ पुग्छ भने क्या.
4: उहाँहरूको तरिका बिल्कुल गलत छ. उहाँ आफै फस्दै हुनुहुन्छ र आफ्नो वेट आफै घटाउँदै हुनुहुन्छ.
2: हस् खिमलाल भट्टराईजी यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
4: हस् धन्यवाद.
2: उहाँ हुन्थ्यो नेकपा एमालेका नेता खिमलाल भट्टराई आदरणीय श्रोता नेपाली सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार. गुड मर्निङ.
5: नमस्कार. सुप्रभात हजुर.
2: के छ नेपाली कंग्रेसको 15 महाधिवेशनको उल्लास दशैं लागेको छ होइन तपाईँहरूलाई.
5: एउटा उल्लासपूर्ण रूपले अगाडि बढेको छ. साथीहरूको पार्टिसिपेन्स पनि एउटा उत्साहपूर्ण छ. यसले एउटा चाहिँ नयाँ मार्गदर्शन गर्छ भन्ने लागेको छ.
2: भनेपछि कंग्रेस अब सुध्रिएर सग्लिएर बलियो भएर युवाहरूको कंग्रेस भनेर आउँछ महाधिवेशनमा.
5: त्यो त आउने त देखि नै हाल्यो. 9,35,000 हारियाको युवाको एउटा ठूलो संगठन चाहिँ नेपाली कंग्रेसमा ऊर्जावान भएर अगाडि बढ्ने देखिएको छ.
2: तर अब कंग्रेसको महाधिवेशन हरेक जिल्लाहरूमा सौहार्दपूर्ण ढंगले सम्पन्न भयो कि क्षेत्रीय अधिवेशनहरू के छ अहिलेको अवस्था. तपाईँहरूको जिल्लातिर के छ कैलालीतिर.
5: कैलालीतिर कतिपय ठाउँमा निरोध पनि भयो. हाम्रो क्षेत्रमा चुनावको मतगणना चलि नै रहेछ. क्षेत्रीय कमिटी चाहिँ कम्प्लिट भयो. अब महाधिवेशनको चाहिँ बाँकी छ. काउन्टिङ भइरहेछ.
2: ए भनेपछि महाधिवेशन प्रतिनिधिको निर्वाचनै भयो.
5: निर्वाचन भयो. स्वच्छ प्रतिस्पर्धाको आधारमा भयो. साथीहरूको उत्साह राम्रो भयो. त्यो हुनाले चाहिँ सर्वसम्मत भन्दा पनि गणतान्त्रिक प्रक्रियाको आधारमा उत्साह झन् सबैले पार्टिसिपेट गर्न पाउने गरेर चाहिँ अगाडि बढ्यो.
2: अहिले कंग्रेसको जगदेखि जस्तो अब एउटा पक्ष त समस्या छ होइन. एउटा पक्ष बाहिरै छ देउबा पक्षको पनि 15 गतेबाट महाधिवेशन शुरू हुँदैछ. दुई दुईवटा महाधिवेशन हुँदाखेरि सँगसँगै हुँदाखेरि कंग्रेसको भविष्य चाहिँ अलिकति अन्योलतातर्फ धकेलिएन.
5: यस्तो इतिहासमा हामीले पहिला पनि यो किसिमको वातावरण चाहिँ देखाइयो. तर त्यो बेलामा शेरबहादुर दाई चाहिँ सभापति भएर प्रजातान्त्रिक जुन चाहिँ पार्टी गठन भयो नेपाली कंग्रेसको गठन भयो त्यो परिस्थिति र अहिलेको परिस्थिति भिन्न छ. अहिलेको परिस्थिति भनेको अब विशेष महाधिवेशनले दिएको म्यान्डेट अनुसार विधानको म्यान्डेट अनुसार चाहिँ अहिले अधिवेशन भएर नेपाली कंग्रेस जाँदैछ. अब यसबाट असन्तुष्ट रहनुभएका आदरणीय नेताहरूको आफ्नो हिसाबको एउटा उहाँहरूको जुन चाहिँ अब सम्मान भएन भन्ने अहिले मिडियामा आइरहेछ. अब के अरे अध्यक्षता गर्नुदियो भने मिल्ने सम्मान भए त कुनै राजनीतिक एजेन्डा त रहन्छ नि त. खालि सम्मानका लागि चाहिँ मात्र रहेछ भन्ने कुरो प्रश्न भइसकेको छ. कुनै राजनीतिक एजेन्डाका लागि नेपाली कंग्रेसलाई सुदृढ बनाउनका लागि नेपाली कंग्रेसमा भएको लोकतान्त्रिक प्रक्रियालाई मजबुत बनाउनको लागि र अरूलाई कसैलाई अन्याय भयो भन्ने भन्दा पनि मानका लागि मात्र यो इगोको आधारमा चाहिँ नेपाली कंग्रेसलाई चाहिँ चोट पुर्याउने प्रयत्न भएको चाहिँ मैले बुझेँ. किनभने एजेन्डा छैन अहिले. हेर्नुहोस् न के भनिएको छ सभापति गर्न दिए दिल्ली भनेर त हाम्रो सदीय सभापति गगन थापालज्यूले त भनिसक्नु भएको छ. सदीय पूर्व सभापति शेरबहादुर दाईलाई त त्यो कार्यक्रमको उद्घाटन गर्नेदेखि लिएर क्लोजिङको समय पनि गर्न दिने भनेर त पब्लिकली भनिसक्नु भएको छ. त सम्मान नदिने भनेको कहाँ छ र. तर अब वैधानिक रूपमा चाहिँ उहाँको अध्यक्षतामा चाहिँ अगाडि बढ्न सक्दैन. त्यो चाहिँ सम्भावना छैन. तर उहाँहरूलाई इज्जत दिने सम्मान दिने र ग्रेसफुल एक्जिटको लागि वातावरण बनाउने कुरामा नेपाली कंग्रेसको अहिले रहेको विद्यमान गंगन कुमार थापा सभापतिज्यूको चाहिँ नेतृत्वमा रहेको कार्य समितिमा एकमत भएर हामीले त त्यो कुरा अघि नै अगाडि नै हामीले त्यसलाई अगाडि बढाइसकेका छौँ. अब उहाँहरूको कुरा हो त्यसमा जाने. त्यो हुनाले अब ब्याकगेयर लाग्ने अवस्था होइन. सम्मिलित भएर जाने कुरामा हामीले त्यसमा अन्यथा हामीले लिने कुरो पनि भएन. अब नेपाली कंग्रेस एउटा ऊर्जासहित सबै ठाउँमा ऊर्जासहित अगाडि बढिसकेको हुनाले तर अब बाटाघाटाको कारण अस्तिको बाढी पहिरोको कारणले गर्दा दुई दिन चाहिँ चाहिँ पोस्टपोन भएको छ त्यसलाई म्यानेज गर्नु छ फेरि त्यो आधारमा चाहिँ अब कंग्रेसमा यत्रो ठुलो उहाँहरूको लगानी छ पार्टी भनेको व्यक्तिको कुनैको सम्पत्ति होइन यो यत्रो चाहिँ ठुलो चाहिँ योगदानबाट भनेको पार्टी यसमा रहेका शहीदहरूको सपना जोडिएका छन् आउने भविष्यमा रहेका युवाहरूको सपना जोडिएको छ त्यसलाई मरण दिनु हुँदैन त्यो हुनाले त्यो आधारलाई बलियो बनाउनको लागि तपाईँ हामी सबै जो लोकतन्त्रमा विश्वास गर्छौ जो डेमोक्रेसीमा विश्वास गर्छौ जो राष्ट्रियतामा विश्वास गर्छौ त्यो एक ठाउँमा आएर अगाडि बढ्ने कुरामा हामीले धेरै फरक देखेका छैनौँ
2: अब महाधिवेशन एक किसिमले सौहार्दपूर्ण ढंगले जसरी सम्पन्न भएको छ अब त्यसलाई चाहिँ भनौँ न त्यो क्षेत्रीय अधिवेशनसम्म आइपुग्दाखेरि चाहिँ जुन तरिकाले चाहिँ अब नेता कार्यकर्ताहरूको त्यहाँ उल्लासमय उपस्थिति देखिएको छ तर
5: देउसेमा रहेका युवाहरूको सपना जोडिएको छ त्यसलाई मरण दिनु हुँदैन त्यो हुनाले त्यो आधारलाई बलियो बनाउनको लागि तपाईँ हामी सबै जो लोकतन्त्रमा विश्वास गर्छौ जो डेमोक्रेसीमा विश्वास गर्छौ

0: लिएर बस्यो जस्तो लाग्छ आज आएर.
1: होइन हेर्नु न, बीचमा पनि त्यसलाई सहजीकरण गर्दै गर्दै लगेर चाहिँ बीचमा पनि खेल्दा ठूलो लटमा केन्द्रीय पूर्व केन्द्रीय सदस्य रहनुभएका 14 महाधिवेशन केन्द्रीय सदस्य हुनुभएकालाई केन्द्रीय सदस्य सरनै मान्य दिएर उहाँहरूलाई त पार्टीमा त उत्साहजनक रूपमा उहाँ त पार्टिसिपेट भइसक्नु भयो त. विशेष महाधिवेशनको म्यान्डेट के थियो भन्दाखेरि अब कोही नेता अथवा सभापति एकचोटि केन्द्रीय सदस्य भइसकेपछि ओडामा जान नपर्ने कुरा त ठुलो छ. नयाँ युगको सुरुवात भइसकेको छ. अब अहिले हाम्रै सदस्य सभापति आफ्नै चाहिँ ओडाबाट चाहिँ प्रतिनिधित्व हुँदै सर्वसम्मत रूपमा आइसक्नु भएको छ. हाम्रो उपसभापति विश्वप्रकाश शर्मा चुनावै लडेर चाहिँ क्षेत्रबाट चुनावै लडेर चाहिँ उहाँ महाधिवेशन प्रतिनिधि भएर आउनु भएको छ. यो नयाँ युगको सुरुवात हो. यो चाहिँ जनताको भावना अनुसारको, कार्यकर्ताको भावना अनुसार ग्रासरुटबाटै चाहिँ नेताहरू चाहिँ आउनुपर्छ भन्ने जुन म्यान्डेट थियो त्यो आधारमा चाहिँ अगाडि बढिरहेको छ. यो कसैको इगो के छैन, यसमा मूल राजनीति पनि जोडिएको छ. यो अहिलेको परिस्थितिमा, नेपालको राजनीतिक परिस्थितिमा हरेक कुरा चाहिँ तरल अवस्थामा अगाडि बढिरहेको हुनाले अबको चाहिँ अवस्थामा यो चाहिँ किन्तु परन्तु नभनिकन अब चाहिँ एक ठाउँमा नआइकन कसैलाई सुख छैन. यदि लोकतन्त्रलाई बचाउने हो र प्रजातन्त्रलाई मजबुत गर्ने हो र राष्ट्रियताको नेपालको जुन अवस्थामा अहिलेको चाहिँ भू राजनीतिक अवस्था रहेको छ यसलाई एकजुट बनाउनको लागि नेपाली कङ्ग्रेसमा लाइफ बलियो नबनाइकन अर्को विकल्प छैन.
0: कस्तो छ सरकारको गतिविधिहरू, कसरी हेर्नु भएको छ, नजिकबाट निहाल्नु भएको छ?
1: सरकारको परिस्थिति त अब तपाईँ अघि पनि भनिरहनु भएको थियो, अब हाउसको अवस्था त्यस्तो छ होइन. अब चाहिँ हाजिर गर्ने, बोल्ने, समय दिने, नबोल्ने, त्यो त्यो उहाँहरूले पाएको मतको चाहिँ अपमान हो. त्यो उनीहरूले त्यसरी अपमानित गर्नु हुँदैन, यसलाई लिएर जानु पर्यो. अब सरकारको एउटा प्रयत्नमा चाहिँ अब के भन्दाखेरि जुन यो बाढी पहिरो आयो त्यसमा केही कमजोरीहरू देखियो, फास्ट रियाक्सन त गर्न सक्यो. एउटा रेस्क्यू गर्नको लागि चाहिँ जुन किसिमले तदातुका जात अगाडि बढ्नुपर्ने थियो केही कमजोरी हुन्छ. तर हुन त यत्रो ठुलो चाहिँ चाहिँ जुन चाहिँ क्याजुअल्टी भयो, प्राकृतिक प्रकोप भयो, यो हाम्रो बसभन्दा बाहिरको थियो. त्यो हुनाले अन्तर्राष्ट्रिय सहयोग लिन अलिकता ढिलाइ चाहिँ भएको हो. जसरी चाहिँ पछिल्लो चोटि चाहिँ नेपाली सेना र चाहिँ हामीभित्र रहेका प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले जुन भूमिका निर्वाह गर्नुभयो त्यो सराहनीय छ. त्यसलाई सराहनीयको रूपमा लिएर लिनुपर्ने अवस्था छ. अब सरकारको अवस्था त देखिरहनु भएको छ. यसभित्र रहेका अब अहिले व्यापक रूपमा चाहिँ पूर्व प्रधान न्यायाधीशको विषयमा उठिरहेका विषयहरू छताछुल्ल भएको छ. अब चाहिँ जुन मिडियामा आएका कुरा यदि सत्य हो भने यो परिस्थिति राम्रो होइन. नेपाली कङ्ग्रेस के चाहन्छ भने यो सरकार 5 वर्षसम्म सञ्चालन हुनुपर्छ. लोकतन्त्रलाई बलियो बनाउनलाई, प्रजातन्त्रलाई बलियो बनाउने, राष्ट्रियतालाई पनि बनाउनलाई जुन जनमत चाहिँ आम नागरिकले यो सरकारलाई दिएको छ त्यो चाहिँ 5 वर्षसम्म स्थिर भएर चल्नुपर्छ भन्ने नेपाली कङ्ग्रेसको धारणा हो. अब सत्तारूढ पार्टीले त्यसलाई कसरी लिएर जान्छ त्यो त उहाँहरूकै कुरा हो. नेपाली कङ्ग्रेस प्रतिपक्षमा बसेर सकारात्मक रूपमा चाहिँ सहयोग गर्ने भन्ने त हाम्रो प्रतिबद्धै छ.
0: र अब जाँदा जाँदै समग्र रूपमा चाहिँ जस्तो अब सरकारले चोलेन्द्र शमशेर जबरा पक्राउको विषयमा पनि आधिकारिक रूपमा स्पष्ट धारणा बाहिर दिन नसकेको भन्ने खालको विषय छ. अब रेस्क्यू गरेको हो हामीले भन्नुभएको छ सरकारका प्रवक्ताले. अब यसरी रेस्क्यू गर्न थाल्यो भने त समस्या सृजना हुन सक्छ नि त विजय सुवारजी.
1: मैले रेस्क्यू गरे भन्ने उहाँको चाहिँ सेक्युरिटीको लागि हो भन्ने सरकारले बोल्या छ. तर त्यो जस्टिफाई हुनु पर्यो. यदि साँच्चै हो भने यो कारणले गर्दा उहाँलाई थ्रेट थियो, त्यो थ्रेटका आधारले चाहिँ उहाँकै सहमतिमा चाहिँ गएको हो भन्ने कुरो त्यो चाहिँ बाहिर छाडो आउनुपर्छ. त्यो चाहिँ स्पष्ट गर्नुपर्छ. होइन भने यो किसिमको यदि यो चाहिँ त्यो किसिमको उहाँहरूले जुन जस्टिफाई यदि गर्न सक्नु भएन भने यसले यसले यसले चाहिँ ब्याकफायर
0: गर्छ. नमस्कार. उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसका नेता विजय सुवार. आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ. खेम बम बिदा चाहन्छु. नमस्कार.
2: बुढी हेर त, लाउ.
3: आहा, कति राम्रो मंगलसूत्र, कहाँबाट ल्याएको?
2: कहाँबाट हुनु नि, मैले दिदी बहिनी सुनसारी घर गहना उद्योगबाट ल्याएको नि.
3: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा

0: आदिका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
1: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
2: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
0: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
2: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
0: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
2: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोपाइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111
0: ओहो होइन के हो अझ हातमा सुनको औठी पनि
3: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
0: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
3: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
0: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
3: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
0: प्रोपाइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841-9797-13 र 9813-1915-1915
4: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।

0: के तपाईं आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
1: यदि त्यसो हो भने 500 वार्ड क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 मेगाहर्ज तपाईँको साथमा छ।
0: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 मेगाहर्जको विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
1: सम्पर्क नम्बर 010-520-267 010-520-267।
2: तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइ गो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
3: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
3: हस् बाबा।
4: कृष्ण सप्लायर्स, धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिबल सिन्हा।
5: सम्पर्क मोबाइल 97140031429।
1: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 98-49-18-57-37।

0: गहना लिएर थिए।
1: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस हैन? अनि कहाँबाट लिएर आनी गहना?
0: नीलकण्ठ नगरपालिका 3 विश्वजात धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
1: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छैयो।
2: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
0: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बीच बजार, धादिङ बेसी। प्रोपाइटर राजेन्द्र र शैली। सम्पर्क मोबाइल नम्बर 98 41 63 89 53।
2: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
3: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 98 49 18 57 37।
4: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64 98 41 68 67 64।

रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: Latina.
1: महाचार महापहार
2: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार
3: यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday यो योजना मङ्सिर 9 गतेसम्म मात्र आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्
4: Xiaomi किन्दा उपहार एभ्रीडे
5: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरुमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 9841867064 9841867064
6: फरेस्टी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849181537
7: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
8: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
7: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
8: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
9: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 9851-87882 गोल्सी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
8: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
5: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बङ्गैचा गोर्खा
8: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
5: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
8: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54
5: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
10: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नु पर्ने कहाँ गएर किन्ने होला
11: होइन सर के सोचिरहनु भएको छ
10: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
11: ल सर हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
10: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नेलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808888778।
12: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
1: होइन के भयो, किन एक्लै गनगन गरिरहे कि?
0: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
1: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
0: मंगल सुनजाति पसल, निलकण्ठ नगरपालिका 3, 20 बजार धादिङ।
1: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
0: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841-71-25-42, 9861-02-66-11 र 010-520-542।

0: 계좌정 아파이 우다정 아파이 회라네 회 보내 합비리
1: 거점 살고 거점 보내 줬어 보내 줬다
0: 보내라 보이도 돈을 걸고 제자라 파리 다이코 거마 줬어 아까서 디자인과 마블 किचन तथा टॉयलेट बाथरूम फिटिंग का सामान ल्याउना तनाव छैन त
1: किन तनाव लिने टंकेश्वर गुप्ताको सञ्चालन भएको ओम टंकेश्वर इन्टरप्राइजेसमा जानुस् त घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गीजर सोलर किचन तथा टॉयलेट बाथरूम फिटिंग गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98511-87882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टंकेश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
0: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने स्वास्थ्य मस्तमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि
0: बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने स्वास्थ्य मस्तमा कहाँ गएर

0: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-433 र 010-590-0393 सम्पर्क गर्नुहोला नि।
0: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल, यूपीवीसी एन्ड एलुमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-433।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: सुंदरता से तिहार में Xiaomi व Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नंबर टाइप करी WhatsApp मार्फत पठाउनु होस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्पर मा 4 जना विजेतालाई थाईल्यान्ड होलिडे यो योजना मंगसिर 9 गते सम्म मात्र आजै नजिकैको Xiaomi डिलर मा सम्पर्क गर्नुहोस्
1: Xiaomi किन्दा उपहार एभ्रीडे बम्पर मा थाईल्यान्ड होलिडे
2: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: तो अजीब को यो कार्यक्रम बोकन हार्ट टेलीफोन में पूरा कर सो फटाफट लव अफ इयर्स जब ब्रेक का होता पीड़ा को एउटा त्यहाँ कहानी बन्छ माया में तपाईलाई धोका भएको छ भन्ने कार्यक्रम में फोन गरी सलाह लिने टेलीफोन में कोई साथी आउनु भएको छ र यो टेलीफोन लाइन पुरुष साथी को लाइन हो र पक्के पनि लव सेजी लप्तेजी अब हाम्रो लागि निकै नै पीडादायक हुन सक्छ र हेरो उहाँले के भन्नुहुन्छ
1: हेलो
0: हेलो साथी तपाईँको परिचय पाउ को बोल्नु भयो तपाईँ कहाँ पर्यो ठाउँ
1: राम भरो चुलु बोले मेरो नाम नमस्कार दाजु पर्यो विराटनगर ठाउँ
0: हाल खबर के छ भन्नुहोस् राम भरो जी सबै कुरा सुने हालो साथी सम्झी
1: तपाईँहरूको मायाले मै बाँचेकै छु निचुरीको माया मनमा साँचेकै छु अरू कुरा सबै दाजु ठिकै थियो मायालुले धोका दिए टिक्कै भयो
0: समाधान यस्तै छ राम भरोसी तपाईँलाई धोका दिने कहाँ कि थिए
1: जमानाको होइन दाजु मान्छेको छ दोष मेरो जस्तो धोका कसैलाई नहोस्
0: हो सुनाउनुहोस् त सर राम भरोसी तपाईँको लभ स्टोरी
1: एक दिन म बजार जाँदै थिएँ साइकलको घन्टी मारी साइड दिए केटी पनि राम्रो थिए लाइन नमारी माया जन्म मोरीले तुरन्त पारी आँखा पनि ठुलो लामो थियो केस हेर्दाखेरि लाग्थ्यो चन्द्र झै कल्पनाको दुनियाँमा म त छिरे बिजुलीको पलमा ठोकी नानी माथिरे मुसु मुसु हाँसे आई उठाइ दिए परिचय गरी अनि फोन नम्बरले म त लाजले भुचुके भए छोत्रो साइकल उठाएर बजारे गए
0: ओहो अनि राम भरोसी अनि के भयो अरू सुनाउनुहोस् न
1: भेट्न भने उसले मलाई फोन नगरी उसलाई भेट्न गए माया झ्यालमा परी उसलाई मैले होटलमा मम खिलाए तिमीलाई धेरै माया गर्छु विश्वास दिलाए उसले पनि माया गर्छु भनेर पनि केही एउटा केटाले हेरे दाजु हामीलाई आँखा तानी तानी
0: राम भरोसी साह्रै गाह्रो भयो होइन अनि उसले के भन्छ राम भरोसी तपाईँलाई
1: भुलिसके के तिम्रो हेर न अहिले बिहे गरी लान्छु मलाई भन न कहिले केस फुले पनि मन फुल्या छैन भगाइ लान्छु तिमीलाई म धोका दिने छैन उसलाई पाउने आशामा जिन्दगी हारे खाना पिउने कामहरू सबै नै छाडे
0: हो
1: उसलाई भेट्न भने उसको घरको बाटो गए यातायातमा कल्पिएर पाँच जस्तै भए दाजु बहुत आफत भइहालेछ कि मैले चाहेको थिएँ उसलाई मनले उनले तौलो दिन मलाई आफ्नो बाउको धनले उसलाई मैले आफ्नो सम्झे ऊ त पढाइको रहेछ सँगै बस्ने बाचा गरेकी थिए दाजु ऊ त अझै गई मरिन्छ उसलाई सम्झी सम्झी जिउन थाले कल्पी कल्पी जिन्दगीमा पिउन थाले यही हो दाजु मेरो राम कहानी बित्न लागिसक्यो मेरो पुरै जवानी हस् दाजु म बिदा लिन्छु बाँचिएछ भने दाजु फेरि भन्छु
0: धन्यवाद तपाईँलाई राम भरोसी कहानी भन्नुभयो मलाई साथी सम्झी धोका दिने मायालुले माया गरोस् बाँकी जीवन तपाईँको सफल बनोस् टेलिफोनमा कोही साथी अर्को साथी आउनु भए जस्तो छ हेरौँ अब उहाँको लभ स्टोरी कसरी भयो हेलो
2: हेलो दाई नमस्ते
3: रेडियो बिहानी समय संकेत यति बेला मध्याह्नको 12 बज्यो

0: भाई सामान पुर्याउने अनि आइहाल्ने है अरू सामान पनि पुर्याउनु छ।
1: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
0: नमस्कार।
2: अनि खर्चर बेच्न छोडेर यतातिर कता नि?
0: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
0: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
3: विदेशमा पनि फ्लोकार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
3: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
0: जीवन।
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
5: समाचार अब विस्तारमा। कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्त नगर जोड्ने झोलुङ्गे पुल भाँचिएको छ। दोधारा चाँदनी नगरपालिका 4 र भीमदत्त नगरपालिका 13 जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि पुलबाट हुने आवत जावत पूर्ण रूपमा अवरूद्ध भएको छ। पुलका 8 पिल्लर मध्ये 3 नम्बर पिल्लर भाँचिँदा हाल आवत जावत पूर्ण रूपमा अवरूद्ध भएको हो। प्रहरीका अनुसार पुलको दोधारा चाँदनीतर्फको तेस्रो स्पानमा क्षति पुगेको छ। करिब 1.5 किलोमिटर लामो यो झोलुङ्गे पुल दोधारा चाँदनीका बासिन्दाका लागि लामो समयदेखि आवागमनको महत्वपूर्ण माध्यम रहँदै आएको थियो। महाकाली नदीमाथि बनेको यो पुल एसियाकै दोस्रो लामो पुल हो। यसको लम्बाई 1452.96 मिटर रहेको छ। दोधारा चाँदनी नगरपालिका 4 स्थित महाकाली नदीमा रहेको झोलुङ्गे पुलको दोधारातर्फको 5-6 मिटर बीचको भाग माथि उठेर बिहान आवत जावतमा समस्या भएको थियो। लगतै पुलको पिल्लर समेत भत्किएर पुल भाँचिएको प्रहरीले जनाएको छ।
6: सिन्धुलीको सनकोशी गाउँपालिका 3 गणेश थाना स्थित बीपी राजमार्गमा स्कार्पियो गाड़ी दुर्घटना हुँदा 8 घाइते भएका छन्। काभ्रे पलाञ्चोकबाट रामेसापतर्फ छुटेको बागमती प्रदेश 01031 97 49 नम्बरको स्कार्पियो जीप अनियन्त्रित भई सड़कबाट करिब 20 मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनाको खबर प्राप्त हुनसाथ प्रहरीको टोली उद्धार कार्यमा खटिएको थियो। प्रहरी टोलीले दुर्घटनामा घाइते भएका 8 उद्धार गरी उपचारको लागि स्थानीय प्रधान मेडिकल रातमाटामा पठाएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि काभ्रेको धुरीखेल अस्पताल पठाइएको छ। चालक काभ्रे विथानचोक गाउँपालिका 3 बस्ने 26 वर्षीय नारायण बस्नेत सकुशल रहेकोले नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
5: पृथ्वी राजमार्गमा आज दिउँसोदेखि सबै प्रकारका सवारी साधन सञ्चालनमा आउने भएका छन्। अविरल वर्षाका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो तथा सड़क भाँचिएर अवरूद्ध भएको सड़क खण्डमा सवारी आवागमन सहज बन्दै गएकोले आजदेखि पूर्ण रूपमा सञ्चालनमा आउने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। कार्यालयले जारी गरेको सूचना अनुसार थप पहिरो तथा अवरोध नआएमा दिउँसो 1 बजेदेखि पृथ्वी राजमार्ग भएर चल्ने सबै सवारी साधन पूर्ण रूपमा सञ्चालनमा आउनेछन्। राजमार्गका विभिन्न स्थानमा पहिरोको जोखिम कायमै रहेकाले जुनसुकै समयमा पहिरो झर्न सक्ने सम्भावना रहेको प्रशासनले जनाएको छ। सवारी चालक यात्रु तथा सर्वसाधारणलाई सावधानीपूर्वक यात्रा गर्न प्रशासनले आग्रह गरेको छ। केही दिन अघिको बाढ़ी र पहिरोका कारण देशका अन्य प्रमुख राजमार्ग तथा सड़क खण्डहरू पनि प्रभावित छन्। नेपाल प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार धेरैजसो राजमार्गमा अझै यातायात सेवा पूर्ण रूपमा ठप्प छ। पहिरोका कारण मनाङको बेसीसर खाडसार सड़क र म्याग्दीको बेनी जोमसुम तथा बेनी दरबाङ सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध छन्। मुस्ताङको जोमसुम कुरला सड़क, पर्वतको मालडुंगा बेनी र मध्य पहाड़ी लोकमार्ग, नवलप्रासी पूर्वको कालीगण्डकी करिडोर तथा लमजुङको मध्य पहाड़ी लोकमार्गमा पूर्ण रूपमा बन्द रहँदा जनजीवन अस्तव्यस्त बनेको छ।
6: काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन हुने रात्रिकालीन सार्वजनिक गाड़ीमा 2 चालक राख्ने नियम कार्यान्वयनमा कडाई गर्ने भएको छ। यात्रुको सुरक्षा, सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राको लागि ट्राफिक प्रहरीले उक्त नियम कार्यान्वयन गराउन विशेष निगरानी बढ़ाउन लागेको हो। यसको लागि ट्राफिक प्रहरीले जाँच तथा अनुगमनलाई तीव्रता दिने जनाएको छ। चाडपर्वको बेला यात्रुको चाप पर्ने र रातिको समयमा लामो दूरीका बस सञ्चालन हुने भएकोले चालकको थकानका कारण हुन सक्ने संभावित दुर्घटना न्यूनीकरण गर्न कडाई गर्न लागि उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्रेले जानकारी दिनुभयो। लामो दूरीमा चल्ने सार्वजनिक गाड़ीमा दुई चालकका भय नभएको विषयमा ट्राफिक प्रहरीले नियमित जाँच गर्नेछ। एकजना मात्रै चालक राखेर गाड़ी चलाउनेलाई कार्यवाही गरिनेछ। यात्रुलाई सुरक्षित यात्रा गराउने, सवारी दुर्घटना नियन्त्रण गर्ने र यात्रु ठगीका घटनालाई रोक्ने उद्देश्यले अभियान सञ्चालन गरिने कार्यालयले जनाएको छ। मुख्य सड़क सवारी आगमन बढ़ी हुने क्षेत्र तथा लामो दूरीका सार्वजनिक सवारी साधन सञ्चालन हुने स्थानमा प्रहरी परिचालन गरी नियमित जाँच तथा अनुगमन गरिने जनाइएको छ। यसै गरी यात्रुबाट बढ़ी भाड़ा असुल्ने, टिकटमा अनियमितता गर्ने तथा यात्रुलाई असुविधा हुने गतिविधि रोक्न सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक कदम चालिने प्रहरीले जनाएको छ।
5: परराष्ट्र मन्त्री शिशिर खनाल संयुक्त राष्ट्र संघको एकासी महासभामा सहभागी भई आज स्वदेश फर्किनु भएको छ। संयुक्त राष्ट्र संघको महासभा एवं सो अवसरमा आयोजित विभिन्न उच्चस्तरीय कार्यक्रम र द्विपक्षीय बैठकहरूमा सहभागिता जनाई उहाँ आज बिहान स्वदेश फर्किनु भएको हो। उहाँ यही असोज 4 गते संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको थियो। भ्रमणका क्रममा मन्त्री खनालले नेपालका तर्फबाट सगरमाथादेखि समुद्रसम्म जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान नामक जलवायु केन्द्रित उच्चस्तरीय विशेष कार्यक्रम आयोजना गर्नुका साथै द्विपक्षीय बैठकहरूमा सहभागिता र विभिन्न मुलुकका आफ्ना समकक्षहरूसँग भेटवार्ता गरी आपसी हितका विभिन्न विषयमा छलफल समेत गर्नुभएको थियो। स्वदेश फर्केपछि मन्त्री खनालले प्रधानमन्त्री वीरेन्द्र शाहको सम्बोधन र आफूले विभिन्न मंचमा राखेका धारणाले नेपालको कूटनीतिक छवि उच्च बनाएको बताउनु भएको छ। विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री खनालले उपयुक्त समयमा प्रधानमन्त्रीको भारत भ्रमण हुने पनि बताउनु भएको छ। चाँडै प्रधानमन्त्रीको परिणाममुखी भारत भ्रमण हुने, यद्यपि हालसम्म भ्रमणको औपचारिक मिति भने तय भई नसकेको उहाँको भनाइ छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
4: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
5: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र thahakhabar.com पनि सुन्न सकिन्छ।
6: अब बाँकी समाचार। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बस्दैछ। सिंहदरबारमा बस्ने बैठकमा विभिन्न विधेयकहरू सम्बन्धित समितिमा दफा छलफलको लागि पठाउन पेश गर्ने कार्यसूची छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले मेलमिलाप सम्बन्धी तेस्रो संशोधन विधेयक 2083 दफा छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। कानून मन्त्री गौतमले नै नेपाल कानून आयोगको पहिलो संशोधन विधेयक 2083 र निशुल्क कानूनी सहायता सम्बन्धी विधेयक 2083 दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै बैठकमा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले राष्ट्रिय सभामा उत्पत्ति भएको संक्रमक पशु रोग नियन्त्रण विधेयक 2083 दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2083 पारित गर्ने प्रस्ताव विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्री महावीर पुनले पेश गर्नुहुनेछ।
5: अब अन्तर्राष्ट्रिय समाचार। इरानले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको संयुक्त अरब इमिरेट्स यूए भ्रमणको निन्दा गर्दै विज्ञप्ति जारी गरेको छ। इरानी विदेश मन्त्रालयले नेतन्याहुको यूए भ्रमणपछि पश्चिम एसियाका देशहरूलाई चेतावनी दिँदै यसले क्षेत्रमा अस्थिरता निम्त्याउने बताएको छ। गैराती जारी विज्ञप्तिमा इरानले असुरक्षित शक्तिहरूको प्रवेशका लागि बाटो खोल्ने कुनै पनि कदम अन्तत यस क्षेत्रका सबै देशका लागि हानिकारक हुने बताएको हो। नेतन्याहु आइतबार यूए जानुभएको थियो। त्यहाँ उहाँले यूएका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नहयानसँग भेटवार्ता गर्नुभएको थियो। यसैबीच इरानी राष्ट्रपति मसूद पेजेस्कियानले अमेरिका र इजरायलले इरानको आन्तरिक विभाजन सृजना गर्ने तथा त्यसलाई थप चर्काउने रणनीति अप्नाइरहेको आरोप लगाउनु भएको छ। सैन्य शक्तिको प्रयोग गरेर इरानलाई पराजित गर्न असफल भएपछि आन्तरिक विभाजन गर्न लागि पेजेस्कियानको आरोप छ। प्रमुख शहर तथा प्रान्तीय राजधानीका मेयरहरूसँगको बैठकमा विदेश ज्ञानले सैन्य युद्ध मार्फत इरानी जनतालाई आत्मसमर्पण गर्न बाध्य पार्न असफल भएपछि शत्रुहरूले आफ्नो सम्पूर्ण योजना आन्तरिक विभाजन सिर्जना गर्ने र त्यसलाई तीव्र बनाउनेतर्फ केन्द्रित गरेको आरोप लगाउनु भएको हो।
6: र अब खेल समाचार। यूईएफए नेशन्स लीगमा स्पेन र इंग्ल्याण्ड विजय भएका छन्। स्पेनले क्रोएसियालाई 4-1 र इंग्ल्याण्डले चेकियालाई 2-0 पराजित गरेका हुन्। घरेलु मैदानमा विश्वकपको ट्रफी प्रदर्शन गरिएको खेलमा स्पेनले प्रभावशाली जित निकाल्यो। उसका लागि लामिन एमलले 2 गोल र 1 असिस्ट गरे। उनले खेलको दोस्रो मिनटमै गोल गर्दै टोलीलाई अग्रता दिलाए। क्रोएसियाका डियोन बाल्जोले 29 मिनटमा बराबरी गरे पनि त्यसको 3 मिनटपछि मार्क पोबिलले गोल गर्दै स्पेनलाई पुनः अग्रता दिलाए। दोस्रो हाफमा एमलले व्यक्तिगत दोस्रो गोल गरे भने 89 मिनटमा निको विलियम्सले गोल थपे। जेसँगै स्पेन पछिल्ला 40 खेलमा अपराजित रहँदा समूहमा 2 खेलबाट 6 अंकसहित शीर्ष स्थानमा छ। यस्तै इंग्ल्याण्डले चेकिया विरूद्ध सहज जित निकाल्यो। चेकिया पहिलो हाफमै 10 खेलाड़ीमा सीमित भएपछि इंग्ल्याण्डले त्यसको फाइदा उठायो। 47 मिनटमा एन्थनी गोर्डनले गोल गर्दै अग्रता दिलाए भने 68 मिनटमा ह्यारी केनले दोस्रो गोल गरे। खेलको 25 मिनटमा भीआरको समीक्षापछि फायल सुल्चको पहिलो कार्ड रातोमा परिवर्तन गरिएको थियो, जिससँगै इंग्ल्याण्डले समूहमा पहिलो सफलता हात पारेको छ।
5: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
6: धदारा चाँदनी जोडिने झोलुङ्गे पुल भाँचियो, आवत जावत ठप्प। सिन्धुलीमा गाड़ी दुर्घटना हुँदा 8 जना घाइते।
5: पृथ्वी राजमार्गमा आजदेखि सबै प्रकारका सवारी सञ्चालनमा ल्याउने तयारी। लामो दूरीका गाड़ीमा 2 चालक राख्ने नियम कड़ा पारिँदै।
6: राष्ट्रसंघको महासभामा सहभागी भएर परराष्ट्र मन्त्री खनाल स्वदेश फिर्ता। प्रधानमन्त्री शाहको परिणाममुखी भारत भ्रमण हुने दावी।
5: इजरायली प्रधानमन्त्रीको यही भ्रमणको इरानद्वारा निन्दा। अमेरिका र इजरायलले आन्तरिक विभाजन ल्याउने प्रयास गरिरहेको आरोप।
6: र नेशन्स लीग फुटबलमा स्पेन र इंग्ल्याण्डको सहज जित।
5: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सञ्चु र रविन्द्र विदा हुन्छौ, नमस्कार।
4: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
7: AIO.
8: AIO?
7: Yes, AIO. All in one mart. The best place for shopping.
8: Ke chara ho khas tya?
7: Ke chaina bhana na. Nun dekhi sun samaka sampurna samagri haru, lata kapda, khadya samagri, banking sastha haru ekai thau ma. Tyo pani sulabh mulya ma ani gunastariya restaurant haru tesmathi prashasta parking area.
8: Wow, kaha chara yo?
7: Yahi Min Bhavan ma, Shantinagar gate sangai, yatayat byabastha karyalay ko chheuai ma.
4: All in one mart, helping make your life easier.
9: किन आँखा मिचेको मिचे गरेको
10: हेर्न? अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
9: धेरै समय मोबाइल चलाएपछि क्या हो?
10: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
9: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
10: ए, त्यसो भए जोगिन के गर्ने त?
9: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
10: बुझे।
9: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
11: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: सयौं समुदायका हजारौं समस्या, लाखौं गुनासा,
14: करोडौं नेपालीका आआफ्नै दृष्टि,
15: तर उन्नतिका लागि हाम्रो प्रयास,
16: वास्तविकताको एउटै सम्बोधन,
14: कार्यक्रम आवाज आवाज
15: आवाज
16: आवाज
13: साँझ 6 बजेको समाचार पछि।
17: सात बजेसम्म।
18: अब तपाई आफै बोल्नुहोस्।
19: तपाईको रेडियोमा तपाईकै आवाज।
20: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849185737।
21: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
22: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
21: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त।
22: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
21: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, अमोद, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
23: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 0105204070,
21: 9851878882, गल्छी बजारको लागि 0104131 र 9200 बजारको लागि 9851249090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
22: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
24: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बगैंचा, गोर्खा।
22: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
24: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
22: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843462616 र 9810323754।
24: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
25: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849 18 57 37।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
2: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
0: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
2: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
0: सम्पर्क नम्बर 01052267 01052267।
3: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।
4: शाओमी किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड हलिडे।
5: रेडियो बिहानी 97.6 MHz।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाएको छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
4: भाइको बिहे पनि आइसक्यो, भान्जोको पनि पास्नी छ, घरगहना बनाउने जिम्मा पनि मा आफूलाई दिएको छ, होइन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला?
5: ल स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता, त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको घरगहनाहरू बनाइन्छ नि।
4: हजुर, हामी कहाँ आधुनिक डिजाइनका आकर्षक गरगहना, रानीहार, मंगलसूत्र, तिलहरी, नौगेडी, सिक्री, मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनका गरगहनाहरू बनाइन्छ।
5: स्टुडियो हरि आर्ट सुनचादी पसल, नीलकण्ठ नगरपालिका 3 बीच बजार चोक धादिङ, प्रोप्राइटर हरि कुमार श्रेष्ठ, सम्पर्क नम्बर 010-520-314 र 9860-57-2166।
6: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार। यो दसैँ तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ, अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।
7: शाओमी किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड हलिडे।
8: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: छा
1: गरेसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849518537।
2: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
1: यदि यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
2: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
1: सम्पर्क नम्बर 01052267 01052267।
3: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
4: छैन सर, के सोचिरहनु भएको छ?
3: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
4: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका, सम्पर्क नम्बर 9851108878 र 9808878778।
0: रेडियो बिहानी 97.6 MHz।

0: गरिब परिवारकी छोरी र म धनी परिवारको छोरा, हाम्रो उमेर त मिल्दैन तर प्रेम बस्यो। हाम्रो प्रेम सम्बन्ध थाहा पाएर मेरो बुवाले गुन्डा लाएर सुरक्षालाई कुट्न लगाए। त्यसपछि हामी भाग्ने क्रममा यहाँ आइपुग्यौँ।
1: यो माया भन्ने चिज यस्तै रहेछ। यो हस्पिटलमा पनि एउटा यस्तो व्यक्ति छ जसलाई

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
2: खर्च अनुसारको घर त बनाए जस्तो बनाए छ त
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
2: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
1: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
1: 9851-87882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।

0: के तपाईं आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
1: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 मेगाहर्ज तपाईँको साथमा छ।
0: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 मेगाहर्जको विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
1: सम्पर्क नम्बर 010-520-267 010-520-267।
2: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
3: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-44-62-86-16 र 98-10-32-33-54।
3: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
4: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: होइन है भाउजू, कताजना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849518573।
3: बुढा, आज इन्टरभ्यू थियो के भयो त?
4: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
3: होइन, के भन्छ, कसरी नि?
4: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: रेडियो बिहानी 97.6 MHz।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
0: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
2: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
0: 98-511-87-882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
3: मैले गहना लिएर आएको
4: थिएँ त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन अनि कहाँबाट लिएर आने गहना
3: नीलकण्ठ नगरपालिका तीन बिच बजार धादिङ बेसमा रहेको आरके सुनचाँदी पसलबाट
4: अनि अघि नै भन्नु पर्दैन त कम बाढी थियो
5: हजुर हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री औठी मंगलसूत्र हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ त्यति मात्र होइन कम्प्युटरबाट नापतोल पनि गरिन्छ
3: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका तीन बिच बजार धादिङ बेसी प्रोपाइटर राजेन्द्र र शैली सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53
5: बाजेदेखि नातिसम्म विश्वास हाम्रो माथिसम्म सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुन चाँदी पसल
6: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: साङमा बाढ़ी पहिरोको वितण्डाबारे सांसद गौसनद्वारा सरकारको ध्यान आकर्षण. संयुक्त राष्ट्रसंघको 81 औं महासभामा भाग लिई परराष्ट्र मन्त्री खनाल स्वदेश फिर्ता. नेपालसँग औपचारिक कूटनैतिक सम्बन्ध भएका देशको संख्या 188 पुग्यो. नयाँ धितोपत्र विधेयक ल्याउन अर्थ समितिको निर्देशन. स्थानीय तह चुनाव केन्द्रित अभियानमा रासपा 20 असोजदेखि प्रत्येक पालिका पुग्दै तातोपानी नाका सञ्चालनका लागि सड़कमा भएको अवरोध हट्यो. सड़कका कारण सवारी आवागमन रोक्नुपर्ने अवस्था नरहेको भनाए. एक दशकभन्दा बढ़ी समयपछि अमेरिकाले इराकमा आफ्नो सैन्य अभियान अन्त्य गर्दै आक्रमण रोक्न आवश्यक परे जुनसुकै उपलब्ध माध्यम प्रयोग गर्ने. हुथी आक्रमणको सामना गर्न साउदीलाई पाकिस्तानको साथ. र 20 औं एसियाली खेलकुद अन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा गर्दै एसियाली खेलकुदमा नेपालबाट विभिन्न विधामा 135 जना खेलाड़ी सहभागी.

पूर्वमा TCL घर भित्राउनु होस् र पाउनु होस् रु 1,42,500 सम्मको क्याशब्याक र उपहारहरू 85 र 98 इन्चको टिभीमा TCL साउन्ड बार फ्रिजमा सीसी इन्डक्सन कुकटप वाशिङ मेसिनमा 6 किलो सर्फ एक्सेल म्याट्रिक एसीमा फ्री इन्स्टलेसन र 0% EMI नागरिकता भए पुग्छ शर्तहरू लागू हुनेछन् ग्लोबल नम्बर 1 गुगल टिभी ब्रान्ड TCL सीसी इलेक्ट्रोनिक्स

0: दशैंमा सीजी ब्रान्ड तथा सीजी मेरिडिया का होम अप्लायंसेस र होम एन्टरटेनमेन्ट का सामान किन्दा 1,02,000 रुपैयाँ सम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडान, साथै 0% ब्याजमा सजिलो किस्ता। सीजी भरोसा नेपालीको उत्सव दशैं तिहारको एक्सपिरियन्स लाइफ विथ सीजी।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउने मागको सम्बोधन कहिले हुन्छ भन्दै प्रतिनिधि सभामा प्रश्न सम्बन्धी खबरबाट, श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाह बालेनले गएको जेठ 17 गते सीमावारी दिएको अभिव्यक्तिबारे जवाब माग गरेको छ। सभामुख डोलप्रसाद अर्यालले बैठक शुरू भएको जानकारी नगराउँदै उहाँहरू उठ्नु भएको थियो। त्यसपछि सभामुखले आफूहरूले बैठक शुरू नै नगरेको बताउनु भएको थियो। बैठक शुरू भएपछि सांसद अम्बिका देवी संग्रौलाले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन रेकर्डबाट हटाउन गरिएको मागको सम्बोधन कहिले हुन्छ भनी प्रश्न सोध्नुभयो। राष्ट्रघाती अभिव्यक्ति लामो समयदेखि यसै रोस्टमबाट सच्याइयोस् कि सम्मानित सदनको रेकर्डबाट हटाइयोस् भन्ने माग गर्दै आएका थियौं। आजसम्म पनि यो मागको सम्बोधन नभएकाले कहिलेसम्म हुन्छ? उहाँले भन्नुभयो संग्रौलाले सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै प्रतिनिधि सभा सदस्य योगेश गौचन थकालीले मुस्ताङमा बाढ़ी पहिरो र नदी कटानले पुर्याएको जनधनको क्षतिप्रति सरकारको ध्यान आकर्षण गराउनु भएको छ। लोमान्थाङ, घरपझङ, थासाङ र 12 गाउँ मुक्ति क्षेत्रका विभिन्न ओडामा बाढ़ी र पहिरोले सिंचाई, कृषि, पूर्वाधार र बस्तीमा ठूलो क्षति पुर्याएको छ। प्रकोपले मोस्ताङलाई करिब 72 घण्टादेखि अन्धकारमय बनाएको छ र बेनी जोनसन कोरोला सड़क खण्डमा 46 स्थानमा क्षति पुर्याई यातायात, विद्युत, संचार र व्यापारमा गम्भीर असर पारेको छ। उहाँले संसदमा जानकारी गराउनु भएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभामा बागली कतारको दोहा हुँदै परराष्ट्र मन्त्री शिशिर खनाल आज स्वदेश फर्किनु भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधनलाई विश्व समुदायले उच्च महत्व र चासोका साथ लिएको बताउनु भएको हो। प्रधानमन्त्री शाहको सम्बोधनले अन्तर्राष्ट्रिय स्तरमा ठूलो ध्यान खिचेको उल्लेख गर्दै मन्त्री खनालले भन्नुभयो, प्रधानमन्त्रीको सम्बोधनपछि विश्वभरका समाचारका हेडलाइन उहाँकै मन्तव्य बनेका छन् र यस वर्षको महासभामा सबैभन्दा बढ़ी हेरिएको भिडियो पनि सम्माननीय प्रधानमन्त्रीको बनेको छ। यस्तै खनालले भ्रमणका दौरान 80 भन्दा बढ़ी उच्चस्तरीय बैठक, मन्त्री स्तरीय फोरम तथा द्विपक्षीय भेटवार्तामा सहभागी भएको जानकारी दिनुभएको छ। साथै 3 नयाँ देशसँग कूटनीतिक सम्बन्ध स्थापना भएको र 3 देशसँग महत्वपूर्ण सम्झौता गरेको पनि उहाँले जानकारी दिनुभयो। नेपालले क्यारिबियन मुलुक ग्रेनाडा तथा अफ्रिकी मुलुकहरू नामिबिया र सेनेगलसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी संयुक्त विज्ञप्तिमा परराष्ट्र मन्त्रीले हस्ताक्षर गर्नुभएको थियो। यो सँगै नेपालसँग औपचारिक कूटनीतिक सम्बन्ध भएका देशको संख्या 188 पुगेको छ। यस्तै यता एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डाक्टर सोनी मुवागले पनि आज स्वदेश फर्कनु भएको छ। कतार एयरवेजको जहाज मार्फत उहाँ आज बिहान 9:15 बजे काठमाडौँ फर्किनु भएको हो। भ्रमण नेपालको महत्वपूर्ण पूर्वाधार विकासका लागि बैंकको लगानी विस्तार, प्रविधि हस्तान्तरण र सदस्य मुलुकबीच थप सहकार्यका लागि फलदायी भएको थियो। बैठकमा भाग लिन उहाँ असोज 10 कतारको राजधानी दोहा प्रस्थान गर्नुभएको थियो। बैठकले वार्षिक बैठकले अर्थमन्त्री एवं एआईआईबीको गवर्नर परिषदका गवर्नर डाक्टर सोनिम वाग्लेलाई सन् 2026-27 लागि उपसभापतिमा निर्वाचित गरेको छ। बैठकले क्षेत्रीय सदस्य राष्ट्रहरू मध्येबाट नेपाललाई उपसभापतिमा निर्वाचित गरेको हो। संसदको अर्थ समितिले नेपालको पूँजी बजारलाई आधुनिक, प्रविधि मैत्री, व्यवस्थित, पारदर्शी र विश्वसनीय लगानी मैत्री बनाउन तत्काल नयाँ धितुपत्र सम्बन्धी विधेयक ल्याउन सरकार र नेपाल धितुपत्र बोर्डलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले धितुपत्र निष्कासन, सूचीकरण, बजार सञ्चालन तथा नियमनदेखि लगानीकर्ताको हित संरक्षण सम्बन्धका विषयलाई समेटेर नयाँ विधेयक तर्जुमा गरी संघीय संसदमा तत्काल प्रस्तुत गर्न अर्थ मन्त्रालय र नेपाल धितुपत्र बोर्डलाई निर्देशन दिएको समितिका सभापति डाक्टर कृष्ण हरि थोकेले जानकारी दिनुभयो। समितिले पूँजी बजारका प्रमुख नियामक तथा पूर्वाधार संस्थाहरू नेपाल धितुपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज नेप्से र सीटीएस एण्ड क्लियरिङ लिमिटेडको भूमिका, जिम्मेवारी र जवाबदेता स्पष्ट हुने गरी कानूनी व्यवस्था गर्न समेत भनेको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल्छ, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रीले भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो दसैँ तिहारमा गोदरेज का उत्पादन किन्दा अट्र्याक्टिभ क्याशब्याक पाउनुहोस्। फ्रन्ट लोड वाशिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वाशिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा स्थानीय तहको चुनाव केन्द्रित अभियान लिएर यही असोज 20 गतेदेखि प्रत्येक पालिका पुग्ने भएको छ। संघीय संसदको चालू अधिवेशन अन्त्य भएपछि प्रतिनिधि सभा सदस्य र पार्टी केन्द्रीय सदस्यको टोली पालिका जान लागेको हो। राष्ट्रपा सहमहामन्त्री निशा डाँगीका अनुसार यसपटक राष्ट्रपाले नागरिकका कुरा सुन्न मात्र होइन पार्टीको कुरा पनि सुनाउन खोजेको छ। हामी तपाईँका कुरा सुन्न मात्रै होइन यसपटक हाम्रा केही कुरा भन्न र बुझाउन तपाईँको घर दैलोमा आउँदैछौ। भिडियो सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, सम्पूर्ण केन्द्रीय सदस्य र सांसदहरू तपाईँकै पालिकामा आउँदैछौं। कञ्चनपुरको दोधारा चाँदनीलाई सदरमुकाम महेन्द्रनगरसँग जोड्ने महाकाली नदीमाथिको ऐतिहासिक तथा जीर्ण झोलुङ्गे पुल चुण्डिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पुलको दोधारातर्फको 5 देखि 6 मिटर बीचको भाग सुरुङमा माथि उठेको थियो र लगत्तै पिलर नै भत्किएर पुल महाकाली नदीमा लत्रिन पुगेको हो। यसरी पुल चुडिएसँगै दुई क्षेत्र बीचको पैदल आवतजावत अहिले पूर्ण रूपमा ठप्प छ। यद्यपि महाकालीमा हाल पक्की पुल पनि निर्माण भइसकेको र अधिकांश मानिसले पक्की पुलकै प्रयोग गर्ने कार्यका कारण ठूलो मानवीय क्षति हुन पाएन। वर्षौं अघि बनेको सो पुरानो झोलंगे पुल जीर्ण बन्दै गएको अवस्थामा घटेको यो घटनाले पुराना सार्वजनिक संरचनाहरूको समयमै हेरचाह र मरमत सम्भार गर्नुपर्ने टटकारो आवश्यकतालाई पुनः एकपटक प्रस्ट्याएको छ। सड़क डिभिजन चरीकोटका डिभिजन प्रमुख इन्जिनियर नारायण दत्त भण्डारीले तातोपानी नाका सञ्चालन गर्न सड़कको समस्या नरहेको बताउनु भएको छ। उहाँले सड़कका कारण सवारी आवागमन रोक्नुपर्ने अवस्था नरहेको बताउनुभयो। चिनिया पक्षले सड़कको कारण देखाउँदै तातोपानी नाका बन्द गरेको छ। बन्द गरेको नाका खुलाउनका लागि चिनिया टोली सहित परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, भन्सार कार्यालय, सड़क विभाग, जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोक तथा सुरक्षा निकायका प्रतिनिधिको संयुक्त टोलीले नेपाल तर्फका पहिरो प्रभावित सड़कको अनुगमन गरेको थियो। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
2: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
3: विशेषताहरू:
2: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
3: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
2: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
2: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: समयसँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: दसैंमा सीजी ब्रांड तथा सीजी मेरिडिया का होम अप्लायंसेस र होम एंटरटेनमेंट का सामान किन्दा 1,02,000 रुपया सम्म को बचत। वॉशिंग मशीन में 6 केजी, टॉप लोड वॉशिंग मशीन में 4 केजी, सेमी ऑटोमेटिक वॉशिंग मशीन में 2 केजी सॉफ्ट एक्सेल, माइक्रोवेव में कुकिंग किट र एसी में निःशुल्क जडान, साथ ही 0% ब्याज में सजिलो किस्ता। सीजी भरोसा नेपाली को उत्सव दसैं तिहार को एक्सपीरियंस लाइफ विथ सीजी।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। एक दशक भन्दा बढ़ी समयपछि अमेरिकाले इरानमा आफ्नो सैन्य अभियान अन्त्य गर्दैछ। इस्लामिक स्टेटलाई पराजित गर्न महत्वपूर्ण भूमिका खेलेको गठबन्धन पछिल्ला वर्षमा इराकमा राजनैतिक तथा सुरक्षा तनाव पनि बढ़ाइएको थियो। सन् 2014 इस्लामिक स्टेट समूहले इराक र सिरियाको ठूलो भूभाग कब्जा गरेपछि त्यस विरूद्ध लड़न अमेरिकी नेतृत्वको गठबन्धन सेना दुवै देशमा पुगेका थिए। र यता पाकिस्तानले इरान समर्थित होथी विद्रोहीबाट साउदी अरबमाथि हुने आक्रमण रोक्न आवश्यक परिचन उपलब्ध माध्यम प्रयोग गर्ने जनाएको अर्को विदेशको खबर छ। पाकिस्तानका रक्षा मन्त्री ख्वाजा मोहम्मद आसिफले रोममा पत्रकारसँग कुरा गर्दै साउदी अरबको सुरक्षाका लागि पाकिस्तान आफ्नो सैन्य क्षमता प्रयोग गर्न तयार रहेको बताएका हुन्। र खेलकुद। 20 एसियाली खेलकुद अन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा गर्दैछ। गल्फको पुरूषतर्फ सुभाष तामाङ र राहुल विश्वकर्माले व्यक्तिगत स्ट्रोकले तथा टीम प्रतिस्पर्धामा प्रतिस्पर्धा गर्ने तालिका छ। यस्तै महिला व्यक्तिगत स्ट्रोक प्ले तर्फ तारा कार्कीले नेपालको प्रतिनिधित्व गर्दै हुनुहुन्छ। गल्फ टोलीका मुख्य प्रशिक्षक दीपक थापा मगरले उत्कृष्ट नतिजा ल्याउने प्रतिक्रिया दिनुभएको छ। उहाँले खेलाड़ीले राम्रो अभ्यास पाएकाले नतिजा सकारात्मक आउनेमा विश्वस्त रहेको बताउनुभयो। यस्तै जुडोमा निशा श्रेष्ठ, देवकी माया श्रेष्ठ, विशेष विक र विकास विकले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्दैछन्। निशाले महिला 48 केजी मुनि, देवकी मायाले 52 केजी मुनि तथा विशेषले पुरूष 66 र विकासले 60 केजी मुनि तौल समूहमा प्रतिस्पर्धा गर्ने भएका छन्। जारी संस्करणको एसियाली खेलकुदमा नेपालबाट विभिन्न विधामा 135 जना खेलाड़ी सहभागी भएको राष्ट्रिय खेलकुद परिषद राखेपाले जनाएको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। श्रम संस्कृति पार्टीद्वारा जेठ 17 गते सीमाबारे प्रधानमन्त्री शाहले दिएको अभिव्यक्तिबारे जवाफको माग। मागको सम्बोधन कहिले हुन्छ भन्ने प्रश्न। मुस्ताङमा बाढ़ी पहिरोको वितण्डाबारे सांसद गौसनद्वारा सरकारको ध्यानाकर्षण। संयुक्त राष्ट्र संघको 81 महासभामा भाग लिए परराष्ट्र मन्त्री खनाल स्वदेश फिर्ता। नेपालसँग औपचारिक कूटनीतिक सम्बन्ध भएका देशको संख्या 188 पुग्यो। नयाँ धितुपत्र विधेयक ल्याउन अर्थ समितिको निर्देशन। स्थानीय तह चुनाव केन्द्रित अभियानमा राष्ट्रपा। 20 असोजदेखि प्रत्येक पालिका पुग्दै तातोपानी नाका संचालनका लागि सड़कमा भएको अवरोध हट्यो। सड़कका कारण सवारी आवागमन रोक्नुपर्ने अवस्था नरहेको भनाई। एक दशकभन्दा बढ़ी समयपछि अमेरिकाले इराकमा आफ्नो सैन्य अभियान अन्त्य गर्दै आक्रमण रोक्न आवश्यक परे। जुनसुकै उपलब्ध माध्यम प्रयोग गर्ने हुथी आक्रमणको सामना गर्न साउदीलाई पाकिस्तानको साथ। र 20 एसियाली खेलकुद अन्तर्गत गल्फ र जुडोमा नेपालले प्रतिस्पर्धा गर्दै एसियाली खेलकुदमा नेपालबाट विभिन्न विधामा 135 जना खेलाड़ी सहभागी।

0: तपाईं आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
1: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
0: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
1: सम्पर्क नम्बर 01052267 01052267।
2: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
3: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 98 43 62 86 16 र 98 10 32 37 54।
3: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
4: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 प्ले, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849185737।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
4: खर्च अनुसारको घर त बना जस्तै बना छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
6: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 0105204070,
5: 9851878882, गोल्सी बजारको लागि 0104116116 र 920 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
7: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
2: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
7: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: सम्पर्क नम्बर 0105202667, 0105202667।
8: रेडियो बिहानी 97.6 MHz।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849 18 57 37।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841867764 9841867764।
2: लस्त है मेहबे फेबेमा रंगमाझे आरसीसी दिम गोरा चहारा दिन पे रखोरमा नग फारममा असिम टमाटर की टनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्म न बोरबरी ढुवानीला सुविधा न मुभा क्रङ्युर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 9851187882 फोन सिङजिम सेगो है रोमा।
3: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
4: छैन सर, के सोचिरहनु भएको छ?
3: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
4: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808878।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849185737।
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
2: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
3: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
4: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
3: 9851-87882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
5: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ
0: यदि त्यसो हो भने 500 वार्ड क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ
5: तपाईँको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
0: सम्पर्क नम्बर 010-520-267 010-520-267
6: रेडियो बिहानी 97.6 MHz

0: चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइगो, हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स, धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
4: सम्पर्क मोबाइल 97140131429।
5: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849185737।
6: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
7: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
6: बनेर भए त तल्लो घरको जेठो र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
7: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
8: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470, 98511-87882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
9: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 प्ले, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 एक्टिभ, अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्। Xiaomi किन्दा उपहार एभ्रीडे, बम्परमा थाइल्यान्ड हलिडे।
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम प्राकृतिक प्रकोप। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।

0: प्रिय श्रोता, आज यस कार्यक्रममा तपाईँ सबैलाई हार्दिक स्वागत छ। यी दिनहरूमा हामी कुरा गर्नेछौ जब तपाईँको पूरै संसार परिवर्तन हुन्छ। के विध्वंसले वृद्धिको लागि मौका दिन सक्छ? हाम्रो दैनिक जीवनमा धेरै कठिन परिस्थितिहरू आउँदछन् र परमेश्वरले हामीलाई ती परिस्थितिहरू हाम्रो व्यक्तिगत वृद्धिको लागि मौकाहरू हुन् भन्ने महसुस गरेको चाहनुहुन्छ। आउनुहोस्, यसै सिलसिलामा हामी कार्यक्रम सुन्नेछौ।
1: संकटमा शान्त हुनु, संकट पछिको वृद्धि, निराशामाथि विजय हुनु, बाल बालिकाहरूलाई सुरक्षित महसुस गर्न सहायता गर्नु, संकटको परिचय, विपत्तिबाट निको हुने चारवटा अवस्थाहरू, चरणहरू। विगतमा घटेका केही घटनाहरूले हामीलाई यो देखाउँछन् कि केही मिनट भित्रै जीवन उलटपुलट हुन सक्छ। घरहरू भन्दा पनि ठूला ठूला समुद्रमा उठ्ने छालहरूले किनाराका गाउँहरूलाई, तिनीहरूका घरहरू, बाली नालीहरू र व्यापारहरू समेत त्यहाँ काम गर्ने र जिउने मानिसहरूलाई स्वात्तै पारेर लगिदिएको छ। जमिन भित्रैबाट हल्लिएर आएको भूकम्पले घरहरू हल्लिएर भत्कँदै मानिसहरूमाथि ढलेका छन्। दुःखलाग्दो कुरा, हाम्रो संसारमा जहाँ धेरै गरीबहरू छ त्यहाँ नै यो किसिमको अकल्पनीय विध्वंसले प्राय स्थान लिएको पाइन्छ। त्रसित संसारले प्रतिक्रिया दिने बाचा गर्छन् र वास्तवमा तिनीहरूले गर्छन् पनि, तर विश्वव्यापी आर्थिक संकटको कारणले तिनीहरूले गरेको प्रतिज्ञाहरू पूरा हुन पाउँदैनन्, किनभने यी संकटको कारण उनीहरू आफै पनि त्यही संकटबाट भएर गइरहनु परेको हुन्छ। जुन आर्थिक संकट हो, यस विपत्तिबाट कसरी बच्ने भनेर बुझ्नु हाम्रो समझभन्दा पनि परोको कुरा हो। तपाईँको घर र तपाईँको परिवारका धेरै सदस्यहरू तपाईँले गुमाउनु भएको होला। हुन सक्छ तपाईँ पनि घर ढल्दा त्यसभित्र परेर थिचिएको अवस्थाबाट तपाईँलाई कसैले तानेर निकाली तपाईँ बाँच्नु भएको होला। यसरी बाँचेको व्यक्तिको रूपमा भएर तपाईँको मानसिक स्थिति कमजोर भई स्तब्ध हुनुभएको पनि हुन सक्छ। संकष्टको बेला अन्यलमा पर्नु र आफ्नो संसार अब केही कसरी पुननिर्माण गर्ने भनी उपाय नसम्झनु स्वाभाविकै हो। यो काम पुनः शुद्ध गर्न सम्भव भए तापनि तपाईँ विस्मत हुन सक्नुहुन्छ। अब यो कार्यक्रमको श्रृंखला संकट र संकट व्यवस्थापनको बारेमा केही आधारभूत सूचना बाँडचुट गर्नको लागि तयार गरिएको छ। हामीलाई आशा छ यसले तपाईँलाई तपाईँ संकटबाट भएर जाँदै गर्दा सहायता गर्नेछ। यस दुःखदायी घटना अघि तपाईँले दैनिक रूपमा आइपर्ने संकटहरूको बारेमा थाहा पाइसक्नु भएको हुन सक्छ। आज हामीले तपाईँलाई दिने सामग्रीले पनि तपाईँलाई अझ बढी सहायता पुग्नेछ। आउनुहोस्, अब हामी केही शब्दहरूको परिभाषा हेर्दै शुरू गरौं। विपत्ति अर्थात संकट भनेको के हो? अमेरिकाको न्यूयोर्क स्थित मेन्टल हेल्थ वेबसाइटको कार्यालयमा केही अति उत्तम सामग्रीहरू उपलब्ध छन्। यो सामग्री सामान्य आधारभूत किसिमको छ र यसले हामीलाई बुझ्नको लागि सहायता पुर्याउनेछ। विपत्तिलाई आपतकालीन स्थिति भनेर परिभाषित गर्न सकिन्छ। विशेष गरेर अचानक भई परि आउने यो आपतकालीन अवस्था हो जसले जीवनको ठूलो क्षति वा बिगार गर्दछ, अथवा यसले गर्दा कठिनाई, जल प्रलय, हवाई जहाजको दुर्घटना अथवा व्यवसायमा असफलता हुने जस्ता कुराहरू समेत हुने गर्छन्। धेरै जसो समय विपत्ति र संकटले शरीरहरूमा पनि असर पार्दछ र राम्ररी काम गर्न सकिँदैन। केही मानिसहरू अरू मानिसहरू भन्दा अझ धेरै संकटको जोखिममा परेका हुन्छन्। वास्तवमा असक्त औषधिको समस्या परेका अथवा औषधि उपचार गरिरहेका मानिसहरूले धेरै संघर्षमय जीवन बिताउनु पर्ने हुन्छ। सामाजिक सहयोगको सञ्जालमा नभएका मानिसहरू, श्रीमान गुमाएका विधवाहरू वा सम्बन्ध विच्छेद भएकाहरू र भाषाको समस्या भएकाहरू अझ उच्च जोखिममा परेका हुन्छन्। यसमा उमेरको क्षेत्र पनि पर्न सक्छ। संकटको बेलामा बालकहरू, वृद्ध मानिसहरूलाई धेरै कठिनाई हुन्छ। आफ्ना आमा बुवाहरू गुमाएका बाल बालिकाहरूको अवस्थालाई कल्पना गर्नुहोस् त। सायद सम्पूर्ण परिवारका सदस्यहरू गुमाएकाहरूलाई पनि तपाईँ कल्पना गर्न सक्नुहुन्छ। एउटा व्यक्तिले संकटलाई कसरी लिन्छ भन्ने कुरा उसले विगतमा आघातलाई अनुभव गरेको थियो कि थिएन भन्ने कुरामा भर पर्दछ। यदि तपाईँको जीवनमा संकट र आघात पूर्ण घटनाको इतिहास भएर तपाईले त्यसको सीमाना ठिक प्रकारले गर्नु भएको भए वा तपाईलाई ठिक किसिमले त्यो बेला सामाजिक सहायता नभएको भए तपाईले अहिले भोगिरहनु भएको संकटले अझ बढी तपाईलाई उच्च जोखिममा पुर्याउँदछ। मानिसहरूले अनुभव गर्न सकेका र तिनीहरूले मानसिक संविकात्मक र शारीरिक स्वास्थ्यमा फर्कने क्षमताका लागि चंगाईका धेरै तहहरू छन्। मानिसहरू संकटमा परेको बेला देखा पर्ने लक्षणहरूलाई अब हामी हेरौं। शारीरिक लक्षणहरूले हामीलाई अन्योलमा पार्न सक्छन् र तिनीहरूले हामीलाई स्पष्ट रूपमा सोच्न असक्षम बनाइदिन्छन्। शारीरिक लक्षणहरूमा थकावट, आघात, घृणा, टाउको दुख्ने, चिटचिट पसिना आउने, मांसपेशीहरू दुख्ने, आलस्य हुने तथा दाह्रा किट्ने आदि जस्ता समस्याहरू देखा पर्दछन्। संज्ञानात्मक वा सोचाइका लक्षणहरूमा स्मरण शक्तिमा ह्रास आउने, ध्यान दिन नसक्ने समस्याहरू, निर्णय गर्न कठिनाई तथा हिसाब किताब गर्न कठिन हुने जस्ता समस्याहरू विद्यमान हुन्छन्। संविगात्मक लक्षणहरूमा चिन्ता, भयभीत हुने अनुभवहरू, शोक र पीड़ितसँगको परिचय, व्यक्तित्व लोप र आफैलाई वा अरूहरूको हानि नोक्सानी गर्ने अनुभूति जस्ता कुराहरू पर्दछन्। मानिसहरू सुत्न वा निदाउन सक्दैनन् अथवा त्यसको विपरीत पूर्ण रूपमा सुत्न सक्छन्। तिनीहरू केवल सुत्न मात्र चाहन्छन् किनकि यो मानसिक तनावबाट मुक्त हुने कुरा हो। तिनीहरू सुत्न वा निदाउन मात्र सक्छन्, कोही कोही चाहिँ आँखाबाट लगातार आँसु मात्र झारिरहने हुन्छन्। हामीहरू मध्ये कतिपयको कटु स्वभाव हुन सक्छ र कतिपयको चाहिँ अरूलाई व्यङ्ग्य गर्ने बानी हुन सक्छ, जसले गर्दा अझै बढी संकट थुप्रिन सक्ने सम्भावना रहन्छ। अति सावधानी पनि एउटा समस्या हुन सक्छ। त्यो चाहिँ ती स्थानहरूमा जोखिम देखिनु हो जहाँ हुन कसैलाई पनि मन पर्दैन। कहिलेकाहीँ मानिसहरूको लागि त्यस्तो दृश्यहरू वा अवस्थाहरू छोड्नु महत्वपूर्ण हुन्छ, तर तिनीहरू त्यसो गर्न चाहँदैनन्। त्यस्तो अवस्थालाई तपाईँले कसरी नियन्त्रण गर्नुहुन्छ जबकि त्यहाँ कुनै आधिकारिक नियन्त्रक हुँदैनन्? म तपाईँहरूसँग विपत्तिका मनोवैज्ञानिक अवस्थाको बारेमा बाँड्न चाहन्छु। धेरै जसो साहित्यहरूमा चारवटा अवस्थाहरू हुन्छन् भनेर उल्लेख गरिएको छ। तपाईँले यसलाई रेडक्रसद्वारा तयार पारिएको सामग्रीमा पाउनुहुन्छ। यो होस् रेडक्रस र यी चारवटा अवस्थाहरूलाई परिभाषित र व्याख्या गर्ने काम धेरै राम्रोसँग गरेको हुन सक्छ। विश्वव्यापी रूपमा रेडक्रसको वेबसाइटले मानिसहरूका विभिन्न भाषामा मात्रै यी चारवटा अवस्थाहरूलाई प्रस्तुत गरेको छैन, तर तिनीहरूलाई देशको संस्कृति स्वाउँदो रूपमा पनि प्रस्तुत गरिदिएको छ। पहिलो अवस्था ओजस्विक हिरो हो। यो अवस्था प्रभावपछि तुरुन्तै आउँदछ र त्यो समय हो जब तपाईँले यथार्थवादी र ओजस्विक देख्नुहुन्छ। त्यति बेला मानिसहरू चाहिने भन्दा बढी परोपकारी बन्न चाहन्छन्। तपाईँले मानिसहरूले अतुलनीय कामहरू गरेको निकै राम्रा र रोचक गवाईहरू सुन्नु भएको होला। दोस्रो अवस्था हनीमुन अवस्था हो। यो प्रतीकको रूपमा एक हप्ता वा दुई हप्तादेखि संकटकालीन अवस्थापछि छ महिनासम्म जहाँ सुकै दौड़िरहेका हुन्छन्। यो बाँडचुन गर्ने, सहायता गर्ने, उच्च रूपमा समाजसँग गाँसिने समय हो र यो समयमा हरेक व्यक्ति यसरी व्यस्त हुन्छ। वास्तवमा यो संकट कति भयावह छ त्यसमा भर पर्दछ। अर्को अथवा तेस्रो अवस्था भनेको मोह या भ्रम दूर गर्ने अवस्था हो। यो अवस्था संकटकाल बितेको दुई महिनादेखि करिब एक वा दुई वर्षसम्म हुन्छ। निराशको अनुभव, रिस, अप्रसन्नता र तितोपन वा निको पारिने र सहायता पाउने कुराबाट वञ्चित भएपछि यो हुन्छ। भारतीय सागरमा आएको सुनामी र हालसालै आएको भूकम्पले छेदविच्छेद बनाएका ठाउँहरूको हकमा जहाँ ती महाविपत्ति समाप्त भए ती ठाउँहरूमा यो अवस्था ठिक किसिमले शान्त भएर जान सक्छ। त्यस्ता अवस्थाहरूमा हामीले दुई महिनासम्म कुर्नु पर्दैन किनभने त्यहाँ छोडिने पो हो कि भन्ने कुरो अपेक्षा र डर हुन्छ र वास्तवमा मानिसहरूले अपेक्षा गरेका धेरै व्यवस्थाहरूले पुननिर्माण गर्न नसकिने गरी भत्किएका र लामो समयसम्म हुने गरी बनाउन नसकिने किसिमका संरचनाहरूलाई मात्र बनाइरहेका हुन्छन्। माया वा भ्रम दूर गर्ने कुरा चाहिँ त्यो हो जहाँ मानिसहरू रिसाउँछन्, निराश हुन्छन् र लत्तो छाड्छन्। अन्त्यमा चौथो अवस्था निको पारिने अवस्था हो। यो विपत्तिबाट निको पार्न धेरै वर्ष नियमित लाग्न सक्छ। शारीरिक तथा संवेगात्मक पुनर्लगानीले स्थान लिन्छ। अब उत्तम घटनाको चंगाईको दृश्य प्रभावकारिताको एउटा नयाँ तह हुन्छ। हामी प्राय घट्दै गएको देख्न सक्छौ। यसको अर्थ हामीले मानिसहरूलाई कार्य गरेको तल्लो तहमा इंकित गरेको पाउँछौ। समुदाय र देश समेत कहिले काहीँ दशकौंसम्म निको भएको अवस्थामा हुँदैनन्। सफलता वा असफलताको ठूलो परिणाम देशको अर्थतन्त्रमा भर पर्दछ र प्रभावकारी र इमानदार सरकार ठिक ठाउँमा छ कि छैन भन्ने कुरामा पनि भर पर्दछ। सम्भवत तपाईँले धेरै ठाउँहरूको बारेमा सोच्नु भएको हुन सक्छ जोहरूले एकदम ठूलो संघर्ष गरिरहनु परेको छ र तिनीहरूलाई प्रहार गरेको संकटले गर्दा उनीहरूको संस्कृति सन्दर्भ र संवेगात्मक जीवन दुवैमा राम्ररी अगाडि बढ्न सकेका छैनन्। आजको सेसनको निम्ति केही अन्तिम विचारहरू। जे भए तापनि तपाईँ त्यस विपत्तिबाट टाढा हुनुहुन्छ भने तापनि तपाईँले अझै पनि प्रार्थना गरेर स्वयं सेवकको काम गरेर वा रूपियाँ पैसा तथा स्रोत साधनहरू सहयोग गरेर सहायता गर्न सक्नुहुन्छ। मैले भनेका प्राय यी चारवटा अवस्थाहरूलाई स्मरण गर्नुहोस् र त्यहाँबाट पाउनुभएका सूचनाहरूलाई छान्नुहोस्। दुःखमा परेका बाँचेका कतिपय मानिसहरू भयभीत भएका छन् र तिनीहरूको मोह वा भ्रम दूर भएका छन् अनि त्यसैबाट कार्य गर्दछन्। तिनीहरूलाई अलिकति भए पनि दया गर्नुहोस्। संकटपछि तत्कालीन प्रक्रियाको बीचमा मानिसहरूका अनुभवहरू अद्वितीय हुन लागिरहेका छन् अनि तपाईँले आफैलाई र विभिन्न किसिमले विपदमा परेर संकट भोगिरहेका तपाईँहरूको वरिपरि भएका मानिसहरूलाई समेत अलिकति भए पनि दया गर्नुहोस्। यसको कारणले गर्दा यदि कसैलाई सुत्न र निदाउन समस्या भइरहेको छ भने र तपाईँ र ती मानिसहरू जोहरू त्यो समस्याबाट टाढा हुनुहुन्छ भने तपाईँ सोचिरहनु भएको छ भने त्यहाँ कुनै पनि छाल वा तरंग आउनेवाला छैन। त्यसमा डराउनु पर्ने केही छैन। तिनीहरूलाई तपाईँले दया गर्नु महत्वपूर्ण हुन्छ किनभने तिनीहरूले ती सबै कुराहरूमा संवेगात्मक वास्तविक तहहरूको अनुभव गरिरहेका हुन्छन्। त्यसैले तिनीहरूलाई अलिकति भए पनि दया गरिदिनुहोस्। अनि तेस्रो कुरो म तपाईँहरूलाई स्मरण गराउन चाहन्छु, त्यो हो व्यक्तिगत प्रतिक्रियाहरू र आशयहरूले विभिन्न समयमा निको पार्ने काम गर्दछन्। कसै कसैलाई एक रात खराब सपना अर्थात समस्याहरू आउन सक्छन् अनि कसै कसैलाई भने एक हप्ता वा महिनौ दिनसम्म यस्ता चुनौतीहरूसँग संघर्ष गर्नुपर्ने हुन सक्छ। दुई हप्ता भन्दा बढी हुने अनिन्द्रा, चिन्ता फिक्री तथा बेचैनी र आशाविहीनता सामान्यतया रहिरहन सक्छन्। तर त्यस्ता संकटपछि तुरुन्तै शुद्ध हुने चुनौतीहरू सामान्य संकटका प्रतिक्रियाका अंशहरू हुन्। त्यसैले जब तपाईँ यी कुराहरूलाई विचार गर्नुहुन्छ तब तपाईँले थोरै भए पनि दया गर्नुहोस्, थोरै भए पनि समय दिनुहोस्, एकले अर्कालाई सुनिदिनुहोस् र आशा गर्नुहोस्। प्रश्नहरू: विगतका संकटहरूबाट तपाईँले आफ्नो बारेमा के सिक्नुभयो? दुई, विपत्तिबाट निको हुने अवस्थाहरू के हुन्? तीन, निको हुने सम्बन्धमा होसियार हुन तपाईँले आफ्नो र अरूहरूको निम्ति के कस्तो प्रक्रिया अपनाउन सक्नुहुन्छ?
2: प्रिय श्रोता, केही बिन्दुमा धेरै जसो बाँचेकाहरूले भन्दछन्, यी कुराहरू मलाई होइन तर अरू मानिसहरूलाई भएको हो। भजन संग्रहको लेखकले 55 अध्यायमा भनेको छ, ढुकुरको जस्तो मेरो पखेटा भएको भए त म उडेर जाने थिए र विश्राम लिने थिए, उडेर म टाढा जाने थिए र मरूभूमिमा म बस्ने थिए, आधी र तुफानबाट म टाढा जाने थिए तर म परमेश्वरलाई पुकार्छु र उहाँले मेरो स्वर सुन्नुहुन्छ। परमेश्वरले हाम्रो र तिनीहरूको स्वर सुन्नुहुन्छ, चाहे निको हुने बेलामा त्यो हुरी आँधी बेरी वा हुरी बतास नै किन नहोस्। त्यो हुरी बतास आएको बेला प्रार्थना गरिरहेका ती बाँचेका मानिसहरूले परमेश्वरले तिनीहरूका पुकार सुन्नुहुन्छ भन्ने ज्ञानमा सान्त्वना पाउन् भनेर हामी तिनीहरूको लागि प्रार्थना गरौं। प्रिय श्रोता, टीडब्ल्यूआर नेपालले तपाईँलाई भुलेको छैन भन्ने तपाईँले थाहा पाउनु भएको होस् भन्ने चाहन्छ।
3: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुनेछ।

प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।

0: बुढी हेर त लाऊ
1: आहा कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको
0: कहाँबाट हुनु नि मैले दिदीबहिनी सुनसारी घर गहना उद्योगबाट ल्याएको नि
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ
2: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
3: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
4: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
3: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
4: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
2: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोप्राइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111
5: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849-1857-37
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 9141-68-67-64 9141-68-67-64
6: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने खत्तेरी
7: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त
6: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
7: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
6: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
2: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
6: 9851-87-882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर

रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: भरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
1: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
0: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
1: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
0: सम्पर्क नम्बर 010-520-267 010-520-267।
2: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 प्ले, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
3: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड हलिडे।
4: रेडियो बिहानी 97.6 MHz।

भरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849। घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब

0: आइने के भन्छ कसरी नि
1: कसरी हुनु नि आज रिवा रेमन्ड शूटिंग हाउस एन्ड रितेश टेलरमा शीलाको ड्रेस लगाएर गएको सिधै पा
0: रिभा रेमन्ड शूटिंग हाउस एन्ड रितेश टेलर्स हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ प्रोपाइटर रितेश परियार सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810
2: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला
3: होइन सर के सोचिरहनु भएको छ
2: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
3: ल सर हाम्रै दार्जिलिङ बेसी बीच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ सम्पर्क नम्बर 9851108778 र 9808878778
5: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार यो दसैँ तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे यो योजना मङ्सिर 9 गतेसम्म मात्र आफै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्
6: शाओमी किन्दा उपहार एभ्रीडे
7: रेडियो बिहानी 97.6 मेगाहर्ट्ज

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी फेरि पनि दुई भाइहरूको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ तपाईहरू पनि सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति जहाँबाट पनि तपाईले हामीलाई सुन्दै हुनुहुन्छ, आफ्नो यात्राबाट, आफ्नो कामबाट अथवा परिवारसँग सँगै बसेर हाम्रो यो अध्ययनमा जोडिनु भएको छ, सम्पूर्णलाई हामी हृदयदेखिबाट धन्यवाद भन्न चाहन्छौं। र अब हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर रूपमा अगाडि बढ़ाउनेछौ, त्यसैले आउनुहोस् हाम्रो यो कार्यक्रमलाई अघि बढ़ाउ।
3: आदरणीय श्रोताहरू, आज हामी भजन संग्रह 140 देखि 143 सम्मको खण्डहरू लिएर अध्ययन गर्दैछौ। यी भजनहरूले दुष्टताबाट सुरक्षा, परमेश्वरको न्यायको आशा, नम्र हृदय र कठिन परिस्थितिमा परमेश्वरको मार्गदर्शन खोज्ने प्रार्थनालाई गहिरो रूपमा प्रस्तुत गर्दछन्।
2: हजुरले दिनुभएको यो जानकारीको निम्ति धेरै धेरै धन्यवाद दाई। अनि हामीले जति पनि यो अध्ययनहरू हामीले गरिरहेका छौं, आजको अध्ययनहरूको बारेमा पनि हामीलाई जानकारी तपाईँले दिनुभयो। अनि दाई, विशेष गरिकन जीवनमा कहिलेकाहीँ चाहिँ अन्याय, षड्यन्त्र र दबावहरू चाहिँ आउँछन्, तर त्यस्तो समयमा पनि परमेश्वर हाम्रो आश्रय हुनुहुन्छ भन्ने कुरालाई चाहिँ हामी कसरी अझै विश्वास गर्न सक्छौ होला
3: भाइ? भजन संग्रह 140 दाउदले दुष्ट मानिसहरूको हिंसा र षड्यन्त्रबाट बचाउन परमेश्वरसँग पुकार गर्दछन्। उनीहरूका शब्दहरू विष जस्तै छन्, तर दाउदले आफ्नो भरोसा परमेश्वरमा राख्दछन्। उनले स्वीकार गर्छन् कि परमेश्वर नै न्यायी र शक्तिशाली रक्षक हुनुहुन्छ भन्ने सत्यलाई।
2: त्यसो भए दाई, यी चार भजनहरूले चाहिँ हामीलाई सुरक्षा, पवित्रता, आश्रय र मार्गदर्शनको लागि चाहिँ परमेश्वरप्रति फर्काउन सक्छन्।
3: अवश्य पनि भाइ। त्यसैले आदरणीय श्रोताहरू, आजको अध्ययनले हामीलाई सम्झाउँछ दुष्टता र कठिनाईको बीचमा पनि परमेश्वर हाम्रो सुरक्षा हुनुहुन्छ र उहाँ नै हाम्रो जीवनको सही मार्गदर्शक हुनुहुन्छ। यो कुरालाई ध्यानमा राख्दै आउनुहोस्, यो हाम्रो मुक्तिको मार्ग अध्ययनको यात्रालाई सुरु गरौं।
4: प्रभु येशू ख्रीष्टको मधुर र उच्च नाममा तपाईँ सबैलाई मेरो जय मसीह। साथै यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 140 देखि भजन संग्रह 143 अध्यायसम्मबाट देख्न गइरहेका छौं। सबभन्दा पहिले हामी भजन 140 अध्यायबाट देख्न गइरहेका छौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ दुष्ट मानिसहरूबाट छुटकाराको लागि प्रार्थना। अमित्र, हामीले भजनहरूका पुस्तकहरूबाट अध्ययन गर्दा हामी भजनहरूका त्यस्ता समूहतिर आयौं जुन अंगुरका वा केराका झुप्पा जस्तै थिए। त्यसमा तिनीहरू एक आपसमा उही झुप्पामा सम्बन्धित थिए। भजन 140 चाहिँ अगाडि 139 भजनहरूसँग कुनै सदृश्य सम्बन्ध छैन। भजन 140 अध्यायले चाहिँ आखिरी दिनको अगमबाडी दिन्छ, जब इसरायलका ईश्वरीय बाँकी रहेका भक्तजनहरू रेमनेन्टहरूले ख्रिस्ट विरोधीलाई सामना गर्नेछन्, जो झुट्टा मसीह पापको मानिस हो। यो दाउदको प्रार्थना हो, उसलाई सुरक्षाको प्रदान गरियोस् किनभने दुष्ट मानिसहरू उसका वरिपरि छन्। दाउद यस समयमा केही प्रकारको दबाव, चाप, संकष्टमा थिए र हामी विश्वास गर्छौं कि यो निश्चय नै पागल राजा साउलबाटको सतावट मुनि दिने थिए। अनि यो भजनसँग तपाईँ र मेरो निम्ति पनि आजकल लागू छ। हामी धेरैले यो प्रार्थना गर्न सक्छौ। भजन 141 भनिएको छ, हे परमप्रभु, खराब मानिसबाट मलाई बचाउनुहोस्। यो पदमा ख्रिष्ट विरोधीको उल्लेख छ, ऊ खराब दुष्ट मानिस भनिन्दछ। तर युहन्ना भन्छन् कि त्यहाँ धेरै ख्रिष्ट विरोधीहरू छन्। पहिलो युहन्ना 2:18 भनिएको छ, हे सना केटाकेटी हो, आखिरी घड़ी यही हो। ख्रिष्ट विरोधी आउँछ भन्ने तिमीहरूले सुने छैं, अहिले पनि धेरै जना ख्रिष्ट विरोधीहरू खड़ा भएका छन्। यसैबाट यो आखिरी घड़ी हो भन्ने हामी जान्दछौं। मलाई यस कुरामा निश्चय छ कि हामी धेरै जनाहरू निश्चय नै खराब मानिसहरूसँग सम्पर्कमा आएका हौला। दाउदको प्रार्थना यो हो कि उसलाई खराब मानिसबाट बचाइयोस्, सुरक्षा गरियोस्। यही नै सेविकाईमा मेरो सधैं प्रार्थना छ। हे परमेश्वर, मलाई खराब दुष्ट मानिसको शक्ति र प्रभाव मुनि पर्नबाट बचाउनुहोस्। आगे दुई र तीन पदमा भनिएको छ, जसले आफ्ना मनमा खराब कल्पना रच्दछन् तिनीहरू निरन्तर लड़ाईको निम्ति भेला हुन्छन्। तिनीहरूले आफ्नो जिब्रो साँपले जस्तै धारिलो पारेका छन्। तिनीहरूका ओठ मुनि साँवे साँपका विष छन्। पावले रोमी तीन अध्याय दशदेखि अठार पदमा उही तरिकामा मानव जातिको बारेमा बताउँछन्। मानिसहरूसँग विषले भरिएका जिब्राहरू छन्। ती जिब्राहरूले एरोम यानि एटम बमले जति नै विध्वंस गर्दछ, आणविक बमले जति नै विध्वंस गर्दछ, बर्बाद गर्दछ। यसले मानिसका इमान इज्जतको बर्बाद गर्दछ र उसको जीवनमा दाग कलंक लगाइदिन्छ। यो अति नै भयानक कुरो हो। आज धेरै ख्रिस्टियन भनौदाहरूसँग त्यस्ता जिब्राहरू हुन्छन्, जस्तै कि सावधान रहन धेरै नै आवश्यक छ। चार पदमा भन्छन्, हे परमेश्वर, दुष्टहरूका हातबाट मलाई बचाउनुहोस्, अत्याचारी मानिसबाट मलाई जोगाउनुहोस्, जसले मेरा पाइला चिप्लाउने युक्ति गरेका छन्। यो दाउदको प्रार्थना हो र महाक्लेश अवधिमा बाँकी रहेका ईश्वरीय भक्तजनहरूले रेमडन्टहरूले पनि यो प्रार्थना गर्नेछन्। यो अनुग्रहको दिनमा ख्रिस्टियनहरूको निम्ति प्रार्थना गर्ने प्रार्थना होइन, तर महाक्लेश अवधिमा हुने र व्यवस्था मुनि रहने मानिसहरूले ईश्वरीय क्रोधको लागि र ईश्वरीय दण्डको इन्साफको निम्ति यो प्रार्थना गर्न सक्छन् र गर्नेछन्। आगे पद आठदेखि दशमा भनिएको छ, हे परमप्रभु, दुष्टरको इच्छा पूरा हुन नदिनुहोस्, त्यसको खराब युक्ति सफल नगराउनुहोस्, नत्र त तिनीहरू उच्च हुनेछन्। मलाई चारैतिर घेर्नेहरूका शिर चाहिँ तिनीहरूका आफ्नै ओठको उपद्रायले ढाकोस्। जलजलाउँदो भुङ्रो तिनीहरूमाथि ओहरी हुन्, तिनीहरू आगोमा फाली हुन्, गहिरा खाल्डामा फेरि नउठ्ने गरी तिनीहरू फाली हुन्। भजनकार दुष्ट मानिस ख्रिस्ट विरोधीको विरूद्धमा परमेश्वरसँग प्रार्थना गरिरहेका छन्। मैले पहिले नै भनिसकेको छु कि यो विश्वासीले प्रार्थना गर्ने प्रार्थना होइन। बरु हामीले रोमी बाह्र अध्याय उन्नाइसदेखि एक्काइस पदमा दिइएको आदेशलाई निर्देशनलाई पछ्याउनु पर्छ, जहाँ भनिएको छ, हे प्रिय हो, बदला नल्यौ तर परमेश्वरको क्रोधलाई स्थान दियौ, किनभने लेखिएको छ, बदला लिने काम मेरो हो, परमप्रभु भन्नुहुन्छ, म बदला फेर्नेछु। तर तिम्रो शत्रु भकाउँछ भने त्यसलाई खुवाउ, तिर्खाउँछ भने पियौ, किनभने त्यसो गर्नाले तिमीले त्यसलाई औधि लज्जित तुल्याउँछौ। खराबीबाट पराजित नहौ तर खराबीलाई भलाइले जित। अर्को शब्दमा तिमी आफ्नो हृदयमा कटुतालाई स्थान नदेऊ, शत्रुता बदला भावन नल्याऊ जुनले तिमीलाई विश्वासको हृदयबाट अलग गर्दछ। परमेश्वरले हरेक कुराको सम्हाल्नुहुनेछ अनि यो मेरो आफ्नो जीवनको अनुभव हो। बदला लिने काम परमेश्वरको हो, मामलालाई उहाँका सुम्पिदिनुहोस्, उहाँले उचित रूपमा सम्हाल्नुहुनेछ। आगे पद एघारमा भनिएको छ, पृथ्वीमा बगवादी स्थिर रहने छैन, अत्याचारी मानिसलाई पल्टाउन दुष्ट्याईले त्यसलाई खेर्नेछ। मित्र, यो निश्चित विजय हो यदि हामीले विश्वासको बाटोलाई त्याग्दैनौ भने। पहिले योहन्ना पाँच अध्याय चार पदले भन्छ, किनकि परमेश्वरबाट उत्पन्न भएकोले संसारलाई विजय गर्छ र संसारमाथि विजय हुने विजय चाहिँ हाम्रो विश्वास हो। दुष्ट खराब जिब्रा स्थिर हुन वा सधैं रहने छैन। झूठको अन्त्यमा पोल खुल्नेछ। शैतान शुरूदेखि नै झूठ थियो र आज धेरै मानिसहरू उसको नमूनाको पछि रहेका छन्। कुनै दिन तिनीहरू झुट्टाहरूको रूपमा प्रकट गरिनेछन्। त्यसपछि 141 अध्यायतिर पनि लागिहालौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ दुष्टताबाट खराबबाट छुटकाराको लागि प्रार्थना। यो भजन पनि दाउदले लेखेका थिए। यसले गर्नुपर्ने सरोकार चाहिँ उसको व्यक्तिगत इतिहाससँग छ। उसको प्रार्थना केही अज्ञात अनुभवबाट उठ्दछ, तर सम्भवत ऊ साउलबाट भागी हिँडेको बेला यो प्रार्थना आएथ्यो। यस भजनको लागू चाहिँ दुष्टको विरूद्ध अन्तिम संघर्षमा इसरायलका बाँकी भक्तजनहरू रेमनेन्टहरूसँग छ, तर यससँग आज हाम्रो निम्ति पनि सन्देश छ। 141 एक र दुई पदमा भनिएको छ, हे परमप्रभु, मैले तपाईँमा पुकार गरेको छु, मेरो निम्ति आतुरी गर्नुहोस्। मैले तपाईँलाई पुकार गर्दा आफ्नो कान मतिर थाप्नुहोस्। मेरो प्रार्थना तपाईँको सामने धूप जस्तै र मैले हात उठाउँदा बेलुकीको पली जस्तै ठहरियोस्। एकजना टिप्पणीकारले भनेका छन्, दाउद प्रार्थनासँग प्रेममा थिए। उनी महान प्रार्थनाका मानिस थिए मित्र। उसले यो तथ्यको उल्लेख गर्दछन् कि प्रार्थना धूप जस्तै मिठो छ। आज जब हामी येशु ख्रिष्टको नाउँमा प्रार्थना र स्तुति प्रशंसा गर्छौ, त्यो प्रार्थना मिठो धूप जस्तै हो जुन भेट हुने पाल यानि पवित्र वासस्थानबाट टाबरनाकलबाट हारून प्रधान पुजारीले सुनको वेदीमा धूप बाल्दाखेरि माथि जाँदथ्यो। यहाँ भजनकार भन्छन्, मेरो प्रार्थना तपाईँको सामने धूप जस्तै ठहरियोस्। अमित्र मिठो धूप हुनुलाई त्यो प्रार्थना एक परमेश्वरप्रति आज्ञाकारी जीवनद्वारा आधार दिएको हुनुपर्दछ। प्रभु येशूले अति नै स्पष्ट बनाउनुभयो कि यदि परमेश्वरले हाम्रा प्रार्थनाहरूको सुन्नु भएर उत्तर दिएको चाहन्छौं भने हामीले त्यस्तो जीवन जिउनुपर्छ जुन उहाँप्रति आज्ञाकारी हुनुपर्छ। मित्र हामीले आफूले चाहे अनुसार मन लागे अनुसार जीवन जिएर परमेश्वरबाट हाम्रा प्रार्थनाहरूको उत्तरको आशा गर्नु अति नै ठूलो भूल हो। प्रभु येशूले भन्नुभयो युहन्ना 14:14-15 पदमा, तिमीहरूले मेरो नाउँमा केही माग्यो भने त्यो म गर्नेछु। यदि तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ। मित्र यदि उहाँले तपाईँको प्रार्थनाको उत्तर दिएको चाहनुहुन्छ भने तपाईँ आज्ञाकारी बन्ने पर्छ। हामीले येशूको नाउँमा प्रार्थना गर्नुपर्छ। हाँ, तर उही समयमा हामीले त्यस्तो जीवन पनि जिउनुपर्छ जुनले यसको आधार दिन्छ, यानि आज्ञाकारिताको जीवन। तीन पदमा भनिएको छ, हे परमप्रभु, मेरो मुखको सामने पाली राखिदिनुहोस्, मेरो ओठको ढोकालाई रक्षा गर्नुहोस्। दाउद भन्छन्, हे परमेश्वर, मेरो मुख र मेरो जीवनलाई एक आपसको विरूद्ध विपरीत हुन नदिनुहोस्। अर्को शब्दमा मुखले आत्मिक कुरा प्रभुको कुरा गर्ने, तर जीवनले चाहिँ त्यस्तो ठिक विपरीत त्यस कामको ठिक विपरीतको संसारिक जीवन जिउन शैतानको काम गर्ने जीवन नदिनुहोस्। अनि हामीले पनि यसरी प्रार्थना गर्न आवश्यक छ। भन्छन्, हे परम प्रभु, मेरो मुखको सामने पाले राखिदिनुहोस्, मेरो ओठको ढोकालाई रक्षा गर्नुहोस्। अनि 4-5 पदमा भनिएको छ, अधर्मका काम गर्नेहरूसित र दुष्ट कामहरू गर्न मेरो हृदय कुनै खराब कुरातिर नढल्काउनुहोस् र मैले तिनीहरूका स्वादिलो भोजन खान नपरोस्। धर्मात्माले मलाई पिटोस्, त्यो मेरो निम्ति दया झैं हुनेछ। तिनले मलाई चेतावनी दिउन्, त्यो मेरो शिरमा तेल झैं हुनेछ। मेरो शिरले त्यो इन्कार नगरोस्, किनकि तिनीहरूका विपत्तिमा पनि मेरो प्रार्थना लगातार भइरहनेछ। त्यहाँ धेरै मानिसहरू छन् जो यो खराब दुष्ट संसारमा काम गर्दछन् र आफ्नो जीविकापार्जन गर्दछन्। त्यहाँ कुनै प्रश्न छैन कि तिनीहरू हरेक दिन दुष्ट खराबको विरूद्धमा सामना गर्दछन्। र एक भनाइ छ जुनले यसरी भन्छ, नौका वा नौ समुद्रमा हुनुपर्दछ, तर यो दयनीय कुरा हो जब समुद्र चाहिँ नौका वा नौमा हुन्छ। जब कुनै मानिस संसारमा रहन्छ र संसारले जस्तै काम व्यवहार गर्छ र पूरा हप्ता भरि शैतानको बच्चा जस्तै जिउँछ, उसले आइतबारमा स्वर्गीय पिताबाट आफ्नो प्रार्थनाको उत्तरको आशा गर्न सक्दैन। भजन संग्रह 66 अध्याय 18 पदले भन्छ, यदि मैले मेरो मनमा अधर्म लिएको छु भने परमेश्वरले सुन्नुहुने छैन। परमेश्वरले दुष्टहरूको प्रार्थनाको सुन्न प्रतिज्ञा गर्नुभएको छैन। त्यसको सट्टामा हामीलाई भनिएको छ याकुब 5 अध्याय 16 पदमा, धार्मिक मानिसको निवेदनले यानि प्रार्थनाले धेरै ठूलो काम हुन सक्छ। पहिलो योहन्ना 3 अध्याय 22 पदले भन्छ, औ हामी जे माग्छौं सो उहाँबाट पाउँछौ किनभने हामीले उहाँका आज्ञा पालन गर्छौं र उहाँको दृष्टिमा मन पर्ने कुराहरू गर्छौं। मित्र, दाउद चाहन्थे कि परमेश्वरले उसको मुखको ओठका ढोका बन्द गर्नुभएको, उनी कुनै खराब दुष्ट कुराहरूका कुराहरूमा आफ्ना हृदयलाई झुकाउ गर्न चाहदैनथे। मित्र, हामीले उसको नमूनालाई पछ्याउनु पर्छ। यदि सर्वशक्तिमान परमेश्वरको सामने हाम्रा प्रार्थनाहरू अति नै प्रभावशाली भएका चाहन्छौं भने, भजन संग्रह 141:8-9 पदमा भनिएको छ, 141:8-9 हे मेरा परम प्रभु परमेश्वर, निश्चय मेरा आँखा चाहिँ तपाईँतिर रहन्छन्, तपाईँमा नै मैले भरोसा गरेको छु, मेरा आत्मालाई असहाय नतुल्याउनुहोस्, तिनीहरूले मेरो निम्ति थापेको पासुबाट र अधर्म काम गर्नेहरूको धरापबाट मलाई जोगाउनुहोस्। दाउद प्रार्थना गर्छन् कि उनी दुष्टहरूको पासुमा पर्न नसकुन्। शैतानले हामीलाई हरेक समय पासुमा पार्न प्रयत्न गर्दछ र उसले सबै प्रकारका उपायहरूको प्रयोग गर्छ। अभाग्यवश हामी त्यसको धेरै फन्दा पासुहरूको बारेमा त्यति सचेत छैनौ। मेरो मित्र, दुष्टबाट बचाइनेको निम्ति प्रार्थना गरौं ताकि हाम्रा प्रार्थनाहरू प्रभावशाली प्रार्थना हुन सकोस्। मित्र, त्यसपछि हामी 142 अध्यायतिर पनि लागौं। यसको विषय हो दाउदको कष्टहरूको आरम्भ। यो कुराको याद राखौं कि यो मस्किल नामक भजन हो, यानि शिक्षा दिने भजन। यसबाट तपाईं र मेरो केही कुरा सिक्न सक्छौ। यो फेरि दाउदको महान प्रार्थना हो। उसले यो प्रार्थना कहिले र कहाँ प्रार्थना गरे? यस भजनको उपशीर्षकले यसको उत्तर दिन्छ, गुफामा भएको बेला यो प्रार्थना गरे। भजन संग्रह 142:1 पदमा भनिएको छ, उच्च स्वरमा म परमप्रभुलाई पुकार्छु, मेरो उच्च स्वरले म परमप्रभुमा अन्तर्विन्ती गर्छु। हामीलाई भनिएको छैन कि यो समयमा उनी कुन गुफामा छिपिरहेका थिए। पहिलो समुएल 14 अध्यायमा इनगेडीको गुफाको उल्लेख छ, अनि त्यहाँ अदुल्लामको गुफा छ जहाँ सबभन्दा पहिले दाउद साउलबाट भाग्दाखेरि त्यहाँ छिपिने गएका थिए, यानि छिपेका थिए। अनि यी दुवै गुफा छिपिन योग्यका ओडारहरू गुफाहरू थिए। मेरो विचारमा यो भजन लेख्दा दाउद यो अदुल्लामको ओडारमा थिए। अनि हामी जान्दछौ कि यस समयमा पहिलो समुएल 22 अध्याय 2 पद अनुसार कष्टमा परेका, ऋणमा परेका र असन्तुष्ट भएका मानिसहरू प्राय 400 जना तिनी कहाँ आए। कष्टमा परेका, ऋणमा परेका र असन्तुष्ट भएका मानिसहरू प्राय 400 जना दाउद कहाँ जम्मा भए। अहिले यस समयमा उसको प्रार्थनाको सुन्नुहोस्। पद्मा भनिएको छ, म मेरो दुःख पुकार उहाँकै सामने राख्छु, म मेरो दुःख उहाँलाई देखाउँछु। मित्र, अर्को शब्दमा दाउले परमेश्वरको सामने आफ्नो जीवनमा र हृदयभित्र भएका हरेक कुरा राखिदिए। यही नै तरिकामा तपाईँ र मैले प्रार्थना गर्नुपर्छ। दाउले भने, म मेरो दुःख पुकार उहाँका सामने राख्छु, म मेरो दुःख उहाँलाई देखाउँछु। मित्र, तपाईँ हरेक कुरा आफ्नो परीक्षाको बारेमा भन्न सक्नुहुन्छ, आफ्नो जीवनको व्याथाहरू उहाँलाई भन्न सक्नुहुन्छ। मित्र, दाउदसँग सर्वशक्तिमान परमेश्वरसँग अद्भुत सम्बन्ध थियो र उसले आफ्ना हृदयका कुराहरू सबै बताए। अमित्र, दाउद किशोर हुँदा उसलाई इसरायलको राजाको रूपमा अभिषेक गरिएका थिए। राजा साउलको महलमा त्यो पागल राजाले दाउदतिर भाला फ्याँके, उसलाई भित्तामा उन्ने हिसाबले, तर उसले निशाना गुमाए र दाउद आफ्नो जीवनको लागि भाग्नु परेको थियो। उसले गुनासो गरे कि उसलाई शिकारीले आफ्नो शिकारलाई पीछा गरे झैं शिकार जस्तै थिए। उसलाई कुनै पनि समय मारिन सकिन्थे, त्यसकारण उसले जीवन बचाउनु भाग्नु पर्यो। त्यस परिस्थितिबाट यो जवान मानिसले आफ्नो हृदयबाट परमेश्वरलाई उच्च स्वरले पुकार्छन् अनि तीन पदमा भन्छन्, मेरो आत्मा म भित्र खिन्न हुँदा तपाईले मेरो बाटो जान्नुहुन्छ, म हिँड्ने बाटोमा तिनीहरूले मेरो निम्ति पासो लुकाइरहेका छन्। तिनीहरूले दाउलाई पासोमा हाल्न प्रयत्न गरे। दाउदले सहायताको निम्ति परमेश्वरतिर हेरे र परमेश्वरले उसलाई अगुवाई गर्नुभयो। चार पदमा भनिएको छ, मेरो दाहिने हातपट्टि आँखा फर्काएर हेर्नुहोस्, किनभने मलाई चिन्ने कोही छैन, मेरो निम्ति कहीँ शरण छैन, कोही मानिसले मेरो आत्माको वास्ता गर्दैन। मित्र, यो नै दाउदको परिस्थिति थियो, उसको स्थिति थियो जब उसले साउलको दरबार महललाई सर्वप्रथममा छोडे थिए आफ्नो जीवन बचाउनको निम्ति। तर त्यसपछि जुन हामीले देखिसकेका छौं, 400 मानिसहरू उनी कहाँ आए। उसले जान्दथ्यो कि यो सहायता सपोर्टको लागि परमेश्वर नै जवाबदेही हुनुहुन्थ्यो, उहाँले नै यो गर्नुभयो। अनि पाँच पदमा भनिएको छ, हे परमप्रभु, मैले तपाईँको पुकार गरे, मैले भने तपाईँ मेरो शरण स्थान र जीवितहरूको देशमा मेरो भाग हुनुहुन्छ। त्यहाँ दुई कुराहरू छन् हामीले नोट गर्नुपर्नेछ। उनी गुफामा छिपिए, यदि उनी त्यहाँ नछिपिएको भए साउले उसलाई मार्नेथे। तर तपाईँ यो सोध्नुहोला, उसले त परमेश्वरमा भरोसा गरिरहेका थिए। हाँ मित्र, उसले परमेश्वरमा भरोसा गरिरहेका थिए, तर परमेश्वर चाहनुहुन्थ्यो कि उसले आफ्नो चेतनाको, आफ्नो कमन सेन्सको प्रयोग गरेको। अनि हामीलाई पनि यही परमेश्वरबाट सन्देश छ। त्यसपछि लगत्तै भजन 143 अध्यायतिर लागौं। यहाँ हामी देख्छौ सहायताको लागि दाउदको तत्कालिक बिन्ती प्रार्थना। यो दाउदको अर्को महान भजन हो, यो सहायताको लागि तत्कालिक बिन्ती हो। दाउदसँग कुनै समाधानहरू छैन र उसले आफ्नो हृदय परमेश्वर कहाँ खोल्छन्। भजन संग्रह 143 पद 1 भनिएको छ, हे परम प्रभु, मेरो प्रार्थना सुन्नुहोस्, मेरो बिन्तीमा कान थाप्नुहोस्, आफ्नो सत्यता र धार्मिकतामा मलाई जवाब दिनुहोस्। दाउदले उत्तरको लागि परमेश्वरको धार्मिकता र विश्वासयोग्यताको अपील गर्दछन्। के त्यही नै विश्वासले गर्नु पर्दैन जब उसले पाप गर्छ? पहिलो युहन्ना 1:9 पदले भन्छ, यदि हामीले आफ्ना पापहरूको स्वीकार गर्छौ भने उहाँ हाम्रा पापहरूको क्षमा गर्न र सम्पूर्ण अधार्मिकताहरूबाट शुद्ध गर्न विश्वासयोग्य र धर्मी हुनुहुन्छ। उहाँ सत्यता यानी विश्वासयोग्य र धार्मिक हुनुहुन्छ। दाउद जस्तै हामी उहाँको धार्मिकता र उहाँको सत्यता विश्वासयोग्यताको आधारमा परमेश्वरका अपील गर्छौ। यो भजन अद्भुत प्रार्थना हो र यो तपाईँ र मेरो अनुभवमा फिट हुन सक्छ, मेल हुन सक्छ। अनि यो इसरायल राष्ट्रको पनि बिन्ती हो। यो नै तिनीहरूको आशा हो जब तिनीहरू आफ्ना दुर्दशा संकष्टको समयमा परमेश्वरबाट सहायताको लागि पुकार गर्छन् र परमेश्वरले तिनीहरूलाई निरुत्साह गर्नुहुने छैन। इसरायलसँग व्यवहार गर्ने काम परमेश्वरले सिद्ध्याउनु भएको छैन। मिका 7:20 पदमा हामी पढ्छौं, तपाईले तादीका हाम्रा पिता पुर्खासँग गर्नुभएको शपथ अनुसार याकुबमाथि सत्यता र अब्राहममाथि करुणा देखाउनुहुन्छ। अनि प्रस्थान 2:24-25 पदमा हामीलाई भनिएको छ, परमेश्वरले तिनीहरूका सुस्केरा सुन्नुभयो र अब्राहम, इसहाक र याकुबसित गर्नुभएको आफ्नो करार सम्झनुभयो। अनि परमेश्वरले इसरायलीहरूमाथि नजर गर्नुभयो र उहाँले तिनीहरूको अवस्था थाहा पाउनुभयो। किन परमेश्वरले इसरायलको त्यो अवस्था थाहा पाउनुभयो? किनभने उहाँ विश्वासयोग्य र धर्मी परमेश्वर हुनुहुन्छ। रोमीमा पाउले आज इसरायलको समस्या के हो सो बताउँछन्। रोमी 10:3 पदमा भनिएको छ, किनभने परमेश्वरको धार्मिकतामा अजान भएर तिनीहरूको आफ्नै धार्मिकता स्थापित गर्न खोज्दा तिनीहरू परमेश्वरको अधीनतामा रहन सकेनन्। अनि यो नै अन्य जातिहरूको आज समस्या हो। तिनीहरू धर्मको निम्ति काम गरिरहेका छन्। तिनीहरू परमेश्वरलाई खुशी पार्न केही काम गर्न प्रयत्न गरिरहेका छन्। मित्र, उहाँले पहिले नै तिनीहरूको निम्ति सम्पूर्ण कुरा गरिसक्नु भएको छ। उहाँले पापको दण्ड तिर्न क्रूसमा आफ्नो पुत्रलाई मर्न पठाउनु भयो। मित्र, तपाई उहाँलाई तब खुशी पार्न सक्नुहुन्छ जब उहाँले तपाईँको निम्ति गर्नुभएको त्यो क्रूसको कामलाई ग्रहण गर्नुहुन्छ। रोमी 10:4 भन्छ, किनभने विश्वास गर्ने हरेकको निम्ति धार्मिकताको लागि ख्रीष्ट नै व्यवस्थाको अन्त्य हुनुहुन्छ। त्यसपछि 6 भनिएको छ, म मेरो हात तपाईँतिर पसार्छु, मेरो प्राण बाँझो जमिन झै तपाईँको निम्ति तिर्खाउँछ। मित्र, त्यो जग्गा अति नै सुक्खा मरुस्थल स्थान हो। त्यहाँ खाली बालुवा मात्र छ। जब वर्षा हुन्छ, वर्षालाई त्यहाँको त्यो तातो बालुवाले माटोले पिइहाल्छ। यहाँ भजनकार भन्छन्, मेरो प्राण बाँझो जमिन झै तपाईँको निम्ति तिर्खाउँछ। अहिले दाउदको पुकारको सुन्नुहोस्। 7 भनिएको छ, मलाई जवाब दिन चाँडो गर्नुहोस्, हे परम प्रभु, आफ्नो मुख मबाट नलुकाउनुहोस्, नत्र त मेरो आत्मा निराश हुन्छ, नत्र त म खाडलमा पर्नेहरू झैं हुनेछु। दाउद परमेश्वरलाई भनिरहेका छन्, तपाईँ मेरो सहायता हुनुहुन्छ। 8-10 भनिएको छ, बिहान तपाईँको करुणा मलाई सुन्न लाउनुहोस्, किनकि तपाईँमा नै म भरोसा गर्छु। जुन मार्गमा मैले चल्नुपर्छ त्यो मलाई जान्न दिनुहोस्, किनकि म मेरो मन तपाईँतिर लगाउँछु। हे परम प्रभु, मलाई मेरा शत्रुहरूबाट छुटकारा दिनुहोस्, म लुक्न भनी तपाईँ कहाँ भाग्दै आउँछु। तपाईँको इच्छा बमोजिम गर्न मलाई सिकाउनुहोस्, किनकि तपाईँ मेरो परमेश्वर हुनुहुन्छ, तपाईँको आत्मा भला छ, मलाई सोझो बाटोमा दोर्याउनुहोस्। मित्र, यसले परमेश्वरमा दाउदको महान विश्वास भरोसाको प्रकट गर्दछ। उसको जीवनमा संसारमा एउटै भरोसा थियो, विश्वास थियो, त्यो परमप्रभु परमेश्वर। उसको एउटै शरण थियो, त्यो हो परमप्रभु परमेश्वर। उहाँ मात्र तिनको केवल आशा र शरण हुनुहुन्छ। तपाईँको इच्छा बमोजिम गर्न मलाई सिकाउनुहोस्, हरेक परमेश्वरको सन्तानको दैनिक प्रार्थना हुनुपर्छ। प्रभु, हामी हरेकलाई यो ज्ञान, यो बुझ्ने मन दिउन्। प्रभु, आफ्नो वचन अध्ययनद्वारा आशिष दिउन्।
2: आजको अध्ययनले चाहिँ हामीलाई सिकाएको छ कि बाहिरी समस्या मात्र होइन, हाम्रो भित्री जीवन पनि परमेश्वरको नियन्त्रणमा चाहिँ हुनुपर्छ। साथै भजन संग्रह 142 चाहिँ धेरै व्यक्तिगत लाग्यो म आफैलाई चाहिँ। जब सबैले साथ छोड्छन् तब पनि परमेश्वर नै साँचो शरण स्थान चाहिँ हाम्रो हुनुहुन्छ र उहाँ नै हामीसँग चाहिँ सधैँभरि रहिरहनुहुन्छ भन्ने कुराले चाहिँ मेरो हृदयलाई एकदमै भित्रदेखि छोएको छ।
3: हो नि त भाइ, यी भजनहरूले हामीलाई बाहिरी शत्रुबाट सुरक्षा, हाम्रो बोली र हृदयको पवित्रता साथ परमेश्वरले एक्लोपनको समयमा पनि हामीलाई छोड्नुहुन्न भन्ने सत्यलाई सिकाउँछ। उहाँ हाम्रो सुरक्षित स्थान, हाम्रो आश्रय र हाम्रो बल हुनुहुन्छ भन्ने कुरालाई पटक पटक हामीलाई बताइरहेको छ।
2: साँच्चै राई, त्यसो भए आजको सन्देशले चाहिँ हामीलाई परमेश्वरमा सुरक्षा खोज्न, हृदय शुद्ध राख्न, उहाँमा मात्र आश्रय लिन र उहाँको मार्गदर्शन चाहिँ स्वीकार गर्न चाहिँ सिकाउँदछ।
3: त्यसैले आदरणीय श्रोताहरू, आज आफैलाई सोधौं, के हामी हाम्रो डर र समस्यामा परमेश्वरलाई पुकारिरहेका छौं? के हाम्रो हृदय र बोली शुद्ध छ? के हामी उहाँको मार्गदर्शनमा हिँडिरहेका छौं?
2: हजुर, साँच्चै नै आदरणीय श्रोताहरू, यदि तपाईँ आज दबाव, डर वा एक्लोपनमा हुनुहुन्छ भने सम्झनुहोस्, परमेश्वर तपाईँको शरण हुनुहुन्छ, उहाँ तपाईँलाई कहिले छोड्नुहुन्न।
3: हजुर, त्यसैले आउनुहोस्, हामी उहाँमा भरोसा गरौं, उहाँको करुणामा समर्पित हौं र उहाँको आत्माको मार्गदर्शनमा जीवन बिताऊ। परमेश्वरले हामी हरेकलाई सुरक्षा दिनुभएको होस्।
2: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौ र जसरी तपाईँहरूले निरन्तर रूपमा आफ्नो प्रार्थना विषयहरू र आफ्नो गवाईहरू हामीलाई बाँड्नु भएको छ आउने आगामी दिनहरूमा पनि यसरी नै आफ्नो गवाई र प्रार्थना विषयहरू हामीलाई बाँड्नुहुनेछ र हामी तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्ने अवसर पाउनेछौ भनिकन आशा गर्दै आज भने हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र हामीलाई सम्पर्क गर्नको निम्ति कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707 0420 9797।
5: करायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
6: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
5: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
6: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: सम्पर्क नम्बर 0105202667 0105202667।
7: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
8: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
7: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
8: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
7: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241311 9849241311। विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार। फोन नम्बर 9141867764 9141867764।
8: ओहो, होइन के हो, अझ हातमा सुनको औठी पनि?
9: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
8: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
9: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
8: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
9: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
8: प्रोपाइटर राम श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915।
10: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
1: रेडियो बिहानी 97.6 MHz।
5: तपाईँ यति बेला रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ। हाम्रो स्टुडियोको घडीमा साँझको 6:35 बजेको छ। अब सुन्न सक्नुहुन्छ समाचार फेरो फेरो।

बिहानी 97.6 MHz साँझ 6:35 बजे समाचार सिरुफेरोमा म शर्मिला साक्यको नमस्कार। तपाईं यो प्रसारण एफएम ब्यान्डको 97.6 MHz धादिङ सहित नेपालका विभिन्न जिल्लाहरूमा र संसारको जुनसुकै स्थानबाट हाम्रो अनलाइन प्रसारण www.radiobihani.org.np फेसबुक पेज रेडियो बिहानी 97.6 MHz र हाम्रो पात्रो मोबाइल एप्लिकेशन मार्फत एकैसाथ प्रत्यक्ष सुन्न सक्नुहुन्छ। समाचारको सिलसिला सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट। धादिङ क्षेत्र नम्बर 2 को कांग्रेस क्षेत्रीय अधिवेशन सम्पन्न, 1758 मत खस्यो। राजदूतद्वारा राष्ट्रपति पौडेल समक्ष ओहदाको प्रमाण पत्र पेश। सर्वोच्च अदालतले नागरिक बचाओ महाअभियानका मेडिकल व्यवसायी दुर्गा पसाईलाई सुनामा राख्यो।

0: अब समाचार विस्तारमा नेपाली कांग्रेसको 15औं महाधिवेशन अन्तर्गत धादिङ प्रतिनिधि सभा क्षेत्र नम्बर 2 को क्षेत्रीय अधिवेशनको निर्वाचन सम्पन्न भएको छ। आज बिहान 10 बजेदेखि शुरू भएको मतदान अझ 5:35 बजेसम्म सम्पन्न हुँदा कुल 1790 क्षेत्रीय प्रतिनिधि मध्ये 1758 जनाले मत गरेका छन्। कुल मतदान मध्ये 32 जना मतदानमा सहभागी भएनन्। मतदानका क्रममा बिहान देखिने प्रतिनिधिहरूको उत्साहजनक सहभागिता देखिएको थियो। दिउँसो 3:30 बजेसम्म मात्र 1400 प्रतिनिधिले मतदान गरिसकेका थिए। क्षेत्रीय अधिवेशनका क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश प्रसाद धमला लगायतका नेताहरूको सहभागिता रहेको थियो। यस क्रममा कांग्रेस युवा नेता प्रकाश श्रेष्ठले अबको कांग्रेसलाई स्पष्ट दृष्टिकोण सहित अघि बढ़ाउँदै समुदायमा भिज्ने र जनतासँग प्रत्यक्ष जोड़िने कांग्रेस निर्माणमा जोड़ दिनुपर्ने बताउनु भएको छ। क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधि चयन हुनेछन्। मतदान सम्पन्न भएसँगै अब मतगणनाको तयारी भइरहेको छ। नेपालका लागि नवनियुक्त 5 देशका आवासीय राजदूतले राष्ट्रपति राष्ट्र रामचन्द्र पौडेल समक्ष ओहदाको प्रमाणपत्र पेश गर्नुभएको छ। राष्ट्रपति कार्यालयमा आज आयोजित छुट्टा छुट्टै विशेष समारोहमा थाइल्याण्ड, ब्राजिल, पाकिस्तान, फ्रान्स र गणतन्त्र कोरियाका नवनियुक्त राजदूतहरूको ओहदाको प्रमाणपत्र पेश गर्नुभएको हो। ओहदाको प्रमाणपत्र पेश गर्नका लागि थाइल्याण्डका राजदूत डोनाबेत पुल्सावात, ब्राजिलका राजदूत राजा ग्याल्बियेलिया लिन्स, पाकिस्तानका राजदूत मोहम्मद आमिर खान, फ्रान्सका राजदूत पुइङ्क इन्जा र गणतन्त्र कोरियाका राजदूत पार्क जिङ क्युङ रहनु भएको छ। राष्ट्रपति कार्यालयको प्रवक्ता कृष्ण बहादुर सहितद्वारा जारी विज्ञप्ति अनुसार समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतहरूलाई लाजिमपाटदेखि राष्ट्रपति कार्यालयसम्म रिसल्ला सहितको बग्गीमा सवारी लगाइएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूको आफ्नो विज्ञता, ज्ञान, सीप र अनुभव मुलुकको विकासमा उपयोग गर्न आग्रह गर्नुभएको छ। बुधबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने प्राविधिक पृष्ठभूमिमा सांसदहरूसँग भएको छलफलमा क्रमशः प्रधानमन्त्री शाहले यस्तो आग्रह गर्नुभएको हो। प्रधानमन्त्री शाहले राजनीतिक विषयमा मात्र केन्द्रित नभई दीर्घकालीन नीति निर्माण र नयाँ विचार मार्फत देश विकासमा योगदान दिन सांसदहरूलाई सुझाव दिनुभयो। उहाँले सांसदहरूलाई पार्टी राजनीतिसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई पनि प्राथमिकता दिन आग्रह गर्नुभयो। निर्वाचन तथा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा देश विकासका लागि आफ्नो प्राविधिक ज्ञान र सीप अधिकतम उपयोग गर्नुपर्ने उहाँको भनाई थियो। प्रधानमन्त्री शाहले नयाँ उपाय र सोचका साथ काम गर्न सके 5 वर्षमै मुलुकको विकास गर्न सकिने धारणा पनि व्यक्त गर्नुभएको छ। नेपाली कांग्रेसको 15औं महाधिवेशन अन्तर्गत भइरहेको प्रतिनिधि सभा क्षेत्रीय महाधिवेशन केन्द्रीय संस्थामा विवाद देखिएको छ। अधिकांश क्षेत्रमा क्षेत्रीय कार्यसमिति सर्वसम्मत चयन भए पनि अधिवेशनमा प्रतिनिधि चयनका क्रमशः स्याङ्जा 2, सिन्धुपाल्चोक 2, काप्रे 2, दैलेख 2 र काठमाडौँ 3 लगायतका क्षेत्रमा विवाद उत्पन्न भएको हो। क्षेत्रीय नेताहरूको महाधिवेशन प्रतिनिधि पनि सर्वसम्मत चयन गर्ने बताएपछि कतिपय ठाउँमा निर्वाचन प्रक्रिया अघि नबढ़ाएको र कतिपय स्थानमा व्यवस्थापन कमजोर हुँदा विवाद भएको जनाएको छ। स्याङ्जा 2 मतदानका क्रममा व्यवस्थापन फितलो भएको भन्दै विवाद भएपछि निर्वाचन समितिले बैठक बसेरै बिहिबार पुनः मतदान प्रक्रिया अगाडि बढ़ाउने जनाएको छ। त्यस्तै सिन्धुपाल्चोक 2 को क्षेत्रीय अधिवेशन भने स्थगित भएको छ। नेता वंशलाल तामाङ पक्षीले मतदानमा धाँधली भएको आरोप लगाएपछि निर्वाचन प्रक्रिया स्थगित भएको हो। सिन्धुपाल्चोक दुईमा मतदान अधिकृतको हस्ताक्षर नभएका मतपत्र प्रयोग भएको विषयमा विवाद उत्पन्न भएको बताइएको छ। मंगलबार नेता वंशलाल तामाङको फर्जी मतपत्र भेटिएको आरोप लगाउँदै मतपेटीका खुट्टा प्रहार गरेको भिडियो समेत सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। कांग्रेसको 15 महाधिवेशन अन्तर्गत क्षेत्रीय अधिवेशनहरूमा अधिकांश स्थानमा सर्वसम्मत नेतृत्व चयन भएको प्रयास भइरहे पनि महाधिवेशन प्रतिनिधि छनौटका क्रममा देखिएको विवादले केही क्षेत्रमा निर्वाचन प्रक्रिया प्रभावित भएको छ। सर्वोच्च अदालतले नागरिक बचाओ महाअभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई थुनामा राख्नुको कारण माग गरेको छ। बन्दी प्रत्याक्षीकरण रिटमा बुधबार सुनवाईपछि न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासको नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटी काठमाण्डु समेतमा विपक्षी निकायसँग लिखित कारण पेश गर्ने आदेश दिएको हो। पसाईको हकमा उनकी श्रीमती उमा पसाईले मंगलबार सर्वोच्चमा बन्दी प्रत्याकरण रिट दिएकी थिइन्। काठमाण्डु अदालतको पसाईमा 3 दिन थुनामा राखेर अनुसन्धान गर्न सोमबार प्रहरीलाई अनुमति दिएको थियो। साइबर ब्यूरोले टोलीको प्रसाईलाई भक्तपुरस्थित निवासमा पक्राउ गरिएको थियो। राष्ट्रपा सांसद रचना खतिवडाले उजुरीकै आधारमा प्रसाई पक्राउ गरेका हुन्। खतिवडा जेन्जी सहित रसिक खतिवडा कि आमा हुन्। पसाईको छोराको लासँग साटेर सांसद बनेको आरोप लगाएका थिए। ऋण दिए बापत घुस मागेको आरोप लागेका नेपाल बैंक लिमिटेडका अध्यक्ष डाक्टर चन्द्र बहादुर अधिकारी विशेष अदालतबाट दोषी ठहरिएका छन्। विशेष अदालतमा सदस्यहरू नारायण प्रसाद पौडेल दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासको घुस सम्बन्धी 3 मुद्दामा अधिकारीको दोषी ठहर गरिएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 2082 साल जेठमा आधिकारिक विरूद्ध विशेष अदालतमा 3 भ्रष्टाचार मुद्दा दायर भएको थियो। अख्तियारको दावी अनुसार नेपाल बैंकमा तत्कालीन अध्यक्ष अधिकारीको ऋण प्रवाहसँग सम्बन्धित विषयमा 74 लाख रूपियाँ घुस लिएका थिए। 3 मुद्दामा अदालतले आधिकारिकलाई दोषी ठहर गरेको हो। 2 मुद्दामा संलग्न अन्य आरोपितहरूलाई भने विशेष अदालतले सफाई दिएको जनाएको छ। आधिकारिकहरूलाई कस्तो सजाय हुने भन्ने विषय भने अदालतले छुट्टै फैसला गर्नेछ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
3: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
2: यदि यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
3: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: सम्पर्क नम्बर 0105202667 0105202667।
4: रेडियो बिहानी 97.6 मेगाहर्ज।
0: विश्राम पछि अब पुनः स्वागत छ। अब बाँकी समाचार। कोशी र त्रिशुलीमा आएको बाढ़ीबाट प्रभावित ऊर्जा क्षेत्रको पुनरुत्थान र पुननिर्माणका करिब 3.90 अर्ब रूपियाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ। ऊर्जा जल तथा सिंचाई मन्त्रालयका अनुसार बाढ़ीले जल विद्युत आयोजना प्रसारण लाइन तथा विद्युत वितरण संरचना ठूलो क्षति पुर्याएको छ। मन्त्रालयका सहसचिव सुशीला चन्द्र आचार्यका अनुसार प्रभावित ऊर्जा संरचनाको प्रारम्भिक लगानी मूल्य करिब 1.24 अर्ब रूपियाँ रहे पनि पुननिर्माणका क्रममा संरचनागत परिवर्तन मूल्य वृद्धि र नदीको सतह बढ़ेका कारण खर्ब 90 अर्ब रूपियाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ। ऊर्जा जल तथा सिंचाई मन्त्रालयका अनुसार बाढ़ीले जल विद्युत आयोजना प्रसारण

जडित विद्युत क्षमता करिब 3300 मेगावाट रहेकाले प्रभावित क्षेत्रमा कुल क्षमताको झण्डै 10% हो। सरकारी विवरण अनुसार बाढ़ीमा 13 जल विद्युत आयोजना प्रभावित भएका छन्। ती आयोजनाको कुल क्षमता 769 मेगावाट रहेको छ भने 6 निर्माणधीन आयोजनाको क्षमता 508 मेगावाट रहेको छ। सरकारी द्रुत क्षति र आवश्यक आकलन अनुसार ऊर्जा तथा ग्रिड प्रणालीमा पूर्ववत अवस्थामा फर्काउन 3,90,62,30,40,000 रूपियाँ आवश्यक पर्ने अनुमान गरिएको छ। यसमध्ये तत्कालीन पुनस्थापनाका लागि करिब 1,05,00,000 रूपियाँ आवश्यक पर्ने उल्लेख छ। मन्त्रीले जलवायु परिवर्तनसँग सम्बन्धित अतिवृष्टि, बाढ़ी पहिरो, हिमताल, विस्फोट र हिम नदी जन्य जोखिमका कारण ऊर्जा पूर्वाधारको सुरक्षा र पुननिर्माण थप चुनौतीपूर्ण बन्दै गएको जनाएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारीयुक्त अन्त्यका लागि प्रयास गरिरहेको मध्यस्थहरूसँग अमेरिका सम्पर्कमा रहेको बताउनु भएको छ। व्हाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास भइरहे पनि अमेरिकाले युद्धमा छुट्टै जित हासिल गर्ने दावी गर्नुभयो। उहाँले आफूहरूले पक्षमा युद्धको परिणाम आउने बताउँदै यो विषय निकै तीव्र गतिमा अगाडि बढ़ने उल्लेख गर्नुभयो। राष्ट्रपति ट्रम्पले उक्तमा अमेरिकाको जीतपछि पेट्रोलियम मूल्यमा ठूलो गिरावट आउने दावी समेत दोहोर्याउनुभयो। उहाँका अनुसार पेट्रोलको मूल्य घट्दा अमेरिकी उपभोक्तालाई राहत पुग्नुका साथै ऊर्जा लागत समेत कम हुनेछ। इरानसँगको तनाव कायम रहेको बेला तथा युद्ध अन्त्यका लागि विभिन्न पक्षबाट कूटनीतिक प्रयास भइरहेका समयमा ट्रम्पको यस्तो भनाई आएको हो। अमेरिकी राष्ट्रपतिले आफूले सम्पर्क गरिरहेको मध्यस्थकर्ताहरूको हुन र उनीहरूको कस्तो प्रकारको वार्ता भइरहेको छ भन्ने बारे थप जानकारी दिनुभएको छैन। अब खेल खबर। धादिङको ज्वालामुखी गाउँपालिका 3 मैतीकोटमा चौथो खड्ग देवी भलिबल कप तथा सांस्कृतिक कार्यक्रम 2083 आयोजना हुने भएको छ। खड्ग देवी युवा क्लबको आयोजनामा आगामी असोज 31 गतेदेखि कार्तिक 3 गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो। प्रतियोगितामा ज्वालामुखी गाउँपालिकाभित्रका क्लबहरूले मात्रै सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुने प्रत्येक टीममा 9 खेलाड़ी, 1 प्रशिक्षक र 1 व्यवस्थापक गरी 11 रहेका छन्। प्रतियोगितामा सहभागी हुन चाहने टीमले आगामी असोज 25 गतेभित्र 5,000 रूपियाँ दर्ता शुल्क बुझाएर टीम दर्ता गरिसक्नु पर्नेछ। प्रतियोगिताको विजेता टीमले नगद 50,000 रूपियाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै उपविजेता टीमले 25,000 रूपियाँ र तेस्रो हुने टीमले 15,000 रूपियाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगितामा उत्कृष्ट खेलाड़ी र विभिन्न विधाका उत्कृष्ट खेलाड़ीलाई समेत पुरस्कार प्रदान गरिनेछ। स्थानीय स्तरमा भलिबल खेलको विकास, खेलाड़ीको प्रतिभा पहिचान र खेलकुद मार्फत युवाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागि हो। प्रतियोगिता ज्वालामुखी गाउँपालिका 3 मैदीकोटमा सञ्चालन हुनेछ। साँझ 6:35 बजेको समाचार सक्नु अघि अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पूर्ण एकपटक। धादिङ क्षेत्र नम्बर 2 कांग्रेस क्षेत्रीय अधिवेशन सम्पन्न, 1,758 मत खस्यो। 5 देशका राजदूतद्वारा राष्ट्रपति पुरै समक्ष ओहदाको प्रमाण पत्र पेश। सर्वोच्च अदालतले नागरिक बचाउ महाभियानका मेडिकल व्यवसायी दुर्गा बसाईलाई थुनामा राख्नुको कारण माग। र थादीको ज्वालामुखी गाउँपालिका 3 मैतीकोटमा चौथो खड्ग देवी भलिबल कप हुँदै विजेतालाई 5,000 रूपियाँ पुरस्कार। हौस् त, साँझ 6:35 बजेको समाचार हेर्ने

यो प्राविधिक मित्र अञ्जना गुरूङलाई धन्यवाद। समाचार कक्षका सम्पूर्ण सहकर्मी सँगै म शर्मिलाई पनि विदा माग्छु। निरन्तर सूचना र समाचारको माध्यमबाट तपाईँलाई सुसूचित गराउने हाम्रो अभियान जारी नै छ। रेडियो बिहानी 97.6 मेगाहर्ज सँगै रहनुहोला। नमस्कार।

0: पहाड़।
1: यो दशैं तिहार मा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नंबर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वॉच 6 एक्टिव अनि बम्पर मा 4 जना विजेतालाई थाईल्यान्ड होलिडे। यो योजना मंसिर 9 गते सम्म मात्र। आजै नजिकैको शाओमी डिलर मा सम्पर्क गर्नुहोस्।
0: शाओमी किन्दा उपहार एभ्रीडे बम्पर मा थाईल्यान्ड होलिडे।
2: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
3: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
2: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: सम्पर्क नम्बर 010-520-267। घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 98-49-18-57-37।
4: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
5: लस्सो है मेबे फेबेमा रङमाजे आरसीसी दिम बोरा चहरा दिन प्रे र खोरमा नग फारममा असिम टमाटर कि टनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिङजिम सेगो है रोमा।
6: ओहो होइन के हो, अझ हातमा सुनको औठी पनि?
7: ल तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
6: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
7: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, एस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
6: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
7: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
6: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98-41-97-97-13 र 98-13-99-15-99।
8: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
9: नयाँ बिजनेस सुरु त गरियो तर यो कम्पनी दर्ता, प्यान, भ्याट, बैंक लोनको फाइल अनि कर चुक्ताको तनावले दिमागै खराब हुन लाग्यो यार।
10: यति सानो कुरामा पनि के को चिन्ता लिखिरहेको? धादिङ बेसी नै छ त सुफत मूल्यमा सबै समस्याको एउटै समाधान, साझा कन्सल्टेन्ट सर्भिस।
9: व्यापार व्यवसाय का प्रशासनिक तथा कर सम्बन्धी सम्पूर्ण काम को लागि चिन्ता नलिनुहोस्। बस साझा कन्सल्टेन्ट सर्विस लाई सम्झनुहोस्।
10: हाम्रा सेवाहरू कम्पनी तथा प्यान भेट दर्ता नवीकरण र खारेजी
9: बैंक ऋण का लागि बिजनेस प्लान तथा प्रोजेक्टेड रिपोर्ट
10: व्यवसाय तथा संघ संस्था समिति को आय विवरण D1 D2 D3 D4 TDS भेट विवरण तथा कर चुक्ता सेवा
9: कर तथा अडिट परामर्श पार्ट टाइम फुल टाइम लेखापाल जस्ता सेवाहरू उपलब्ध छन्।
10: साझा कन्सल्टेन्ट सर्भिस नीलकण्ठ नगरपालिका 3 बीज बजार धादिङ बेसी बीज बजार चोकबाट 4 घर तल प्रोपाइटर किरण बिक सम्पर्क 0105905030 र मोबाइल नम्बर 9860245049 साथै इमेल ठेगाना रहेको छ sajaconsultantservice@gmail.com।
11: रेडियो बिहानी समय संकेत यति बेला बेलुकीको 7 बज्यो।

0: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व
1: दुर्लुङकोट पर्वत
0: पोखरा कास्की
1: जोमसोम मुस्ताङ
0: र बन्दीपुर तनहु
1: लुम्बिनी प्रदेशमा
0: सातदो बाटो रोल्पा
1: बगनास काली पाल्पा
0: रेसुङ्गा गुल्मी
1: अनि हेमन्तपुर र चौपट्टा दाङ
0: कर्णाली प्रदेशमा
1: सिमीकोट हुम्ला
0: खलङ्गा जुम्ला
1: मानमा कालीकोट
0: मुर्माटप मुगु
1: जुफाल डोल्पा
0: मुस्तीकोट जन्ती बस्ने लेक रूकुम पश्चिम
1: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत
0: सुदूरपश्चिम प्रदेशमा
1: बुढीतोला कैलाली
0: खोडपे बैतडी
1: छापरी दार्चुला
0: हेमन्तबाडा बजाङ
1: उडीतोला डोटी
0: र काला जाग्रा पोरखेगढी बाजुरा
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल नेपालको समाज

0: वर्षा याममा बाढी पहिरोको जोखिम बढी हुने हुँदा सुरक्षित यात्राको लागि सडकको अवस्था बुझेर मात्र यात्रा तय गरौं।
1: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौं। अहिले 7:25 यहाँले सुन्न सक्नुहुनेछ समसामयिक विषयमा तयार पारिएको कार्यक्रम घटना र विचार। यस बेला साँझको 7 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। साँझ सात बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक प्रतिनिधि सभाबाट पारित, आवश्यकता अनुसार प्रदेशमा प्रयोगशाला सञ्चालन गर्न सकिने। विज्ञता अनुसार

त्यस पनि आम मानिसमा पनि जानु जरुरी छ। यो तीनटा जिल्ला त असाध्यै प्रभावित भइहाले, तर त्यहाँ चाहिँ देशैभरिका मान्छे सेवाहरू छन् भन्ने कुरा चाहिँ सबैले बुझ्न पाउनु र गलत र अफवाहहरू

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
1: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
0: यदि यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
1: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
0: सम्पर्क नम्बर 010-520-267 010-520-267।
2: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
3: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday।
4: रेडियो बिहानी 97.6 MHz

0: छ। जिल्लामा प्रकोपकै रूपमा संक्रमण फैलिन थालेपछि थप विज्ञ सहितको टोली बोलाइएको सल्यान प्रमुख जिल्ला अधिकारी वन्दना कुमार केसीले सीआईएमसँग बताउनुभयो।
1: खासमा अब अहिलेसम्मको अवस्था हेर्दाखेरि चाहिँ संख्यात्मक अनुपात चाहिँ घट्या छ संक्रमणको। अब हिजोसम्मको हेर्नुहुन्छ भने टोटलमा 480 जनामा लगभग देखिया छ। उहाँहरूको भनाइ अनुसार चाहिँ हप्ता दिनभित्रमा यो अन्डर कन्ट्रोल हुन्छ भन्ने कुरा छ र यसको लागि हामीले विशेष हेर्नुपर्छ भनेर आज मात्रै हाम्रो नेपालगंज आइसकेका छ स्वास्थ्य सेवा विभागबाट विज्ञको टोली। त्यो अब भोलि बिहान 12 बजेसम्म हाम्रो सबभन्दा पहिला देखिएको दारमा गाउँपालिकामा 12 बजेसम्म यो टिम पुग्छ। खासै अब डरलाग्दो अवस्था छैन, अनुपात घटिरहेछ, स्वास्थ्य कर्मीहरू सबै हुनुहुन्छ, औषधिको सप्लाई पनि राम्रो छ। अब उहाँहरूको भनाइमा चाहिँ यो नियन्त्रणमा छ, त्यस्तो डरलाग्दो अवस्था छैन भन्ने रहेको छ अहिलेसम्मलाई।
0: संक्रमणका कारण दार्मा गाउँपालिकामा मात्र 8 जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा 1 महिला, 1 बालक र 6 पुरूष छन्। स्वास्थ्य कर्मीका अनुसार मृतक मध्ये अधिकांश दीर्घ रोगी र ज्येष्ठ नागरिक छन्। हामीले स्क्रब टाइफस के हो, यसबाट बच्न के गर्ने भन्ने विषयमा सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर फुनलाई सोधेका छौं।
2: अब स्क्रब टाइफसको कुरा गर्दाखेरि उपचार अति सरल छ। अब यो अहिले सल्यानमा जुन तरिकाले फैलिरहेको छ त्यो आफैमा एउटा अलिकति सायद हामीले धेरै कुराहरू जानकारीमा नल्याएर पनि होला, तर यसको यदि उपचार हेर्ने हो भने चाहिँ एउटा सामान्य एन्टिबायोटिकको हामीले प्रयोग गर्छौँ र हामीले यदि छिटोभन्दा छिटो यसको पहिचान गर्न सक्यो भने त्यो भनेको अब हामीले आरटिटी किटहरू पनि प्रयोग गर्न सक्छौँ, जसले गर्दाखेरि अहिले फैलिरहेको ठाउँमा यो देख्यो भने त्यो सम्भावना बढेर जाने भयो। एउटा सामान्य एउटा एन्टिबायोटिक एक कोर्स हामीले दिन सक्यो भने पूर्ण रूपमा निको भएर जान्छ। त्यसले गर्दा स्क्रब टाइफस पहिचान गर्न सहज छ र लक्षणको आधारमा पनि हामीले गर्न सक्छौँ र उपचार एकदमै सरल छ। यसको लागि चाहिँ हामीले छिटोभन्दा छिटो पहिचान गर्नुपर्छ र हामीले एन्टिबायोटिकको प्रयोग गर्यो भने पूर्ण रूपमा निको भएर पनि जान्छ। बस्ती उपायमा विशेष गरेर यो मुसामा अलिकति यो जुन फिगर माइन्ड हुन्छ जुन केटाको कुरा गरे त्यो देखिने गरेको नेपालको एउटा अध्ययनहरूले पनि देखाएको छ। तसर्थ हामीले मुसा आउने वातावरण सिर्जना गर्नु भएन र यो अलिक अग्लो झारपातहरूमा बढी हुने भएको हुनाले त्यो हामीले अलिकति यो जुन कपडा भनौँ हामीले शरीर ढाक्ने खालको कपडा लगाउनु एकदम जरुरी छ। गाउँघरतिर खास गरी घाँस दाउरा गर्दाखेरि अलिक बढी मात्रामा त्यतातिर बढी देख्ने गरेको चाहिँ हामीले पाउँदछ, तर यसको मतलब यो होइन कि सहरमा हुँदैन भन्ने कुरा चाहिँ होइन। यसमा चाहिँ हामीले बस्नको लागि चाहिँ खास भन्यो भने चाहिँ कपडा पूर्ण रूपमा शरीर ढाक्ने नै लगाउनु पर्छ भन्ने हो। त्यति गर्न सक्यो भने चाहिँ हामीले यो स्क्रब टाइफसबाट हामी बस्न सक्दछ, तर यसको लागि अब एउटा जनचेतना पनि एकदम महत्वपूर्ण छ र सरकार भनौँ सम्बन्धित निकायले पनि यसमा यो जानकारी पर्याप्त मात्रामा दिनुपर्छ भन्ने चाहिँ मलाई लाग्दछ। यति गर्न सक्यो भने हामीले अहिले फैलिरहेको स्क्रब टाइप्सलाई छिटोभन्दा छिटो रोक्न सक्दछौँ भन्ने चाहिँ मलाई लाग्दछ।
0: प्रधानमन्त्री बालेन्द्र शाह बालेनले नेपालमा रासायनिक मल कारखाना खोल्ने विषयमा सरकार अगाडि बढ़िरहेको बताउनु भएको छ। आज इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री शाहले मल कारखाना स्थापनाका लागि सरकारले चाँडै प्रस्ताव आह्वान गर्ने तयारी गरेको बताउनु भएको थियो। छलफलमा सांसदहरूले बाढ़ी पहिरोको अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। छलफलमा कुनै नयाँ योजना वा नीति सम्बन्धी सिधै प्रधानमन्त्री कार्यालयमा सम्पर्क गर्न सकिने र त्यस्तो प्रस्ताव लिएर आउने सांसद तथा व्यक्तिसँग सहज रूपमा भेट गर्न सकिने आश्वासन समेत प्रधानमन्त्रीले दिनुभएको थियो। बैठकका विषयमा जानकारी गराउन सांसद सागर ढकालले भन्नुभयो,
3: समग्रमा आइडियाको मात्रै कुरा भयो, के गर्न सकिन्छ अनि कसरी चाहिँ त्यसलाई अगाडि बढ्न सकिन्छ, पूर्वाधारको समस्याहरू के हो, होइन सबभन्दा मेजर कुराहरू अब कसरी अगाडि जाँदैछ, हामी कसरी अगाडि बढ्नुपर्छ भन्ने कुरामा समग्र सबै इन्जिनियर्सहरूले आफ्नो धारणाहरू चाहिँ राख्नुभयो। विभिन्न धारणाहरू थियो, पूर्वाधारको लागि चाहिँ हामीले 3 शिफ्टमै काम गर्नुपर्छ, कुनै एउटा मोडल ठाउँ चाहिँ बरु त्यसलाई निर्माण गरौँ, होइन कुनै एउटा जिल्ला हुन सक्ला त्यसमा चाहिँ 3 शिफ्टमै काम गर्नु पर्यो, जसरी जिल्लामा चाहिँ हामीले मोडल बनाएर लिएर जान सकिन्छ र त्यो सफल भयो भने देशभरि नै 3 शिफ्टमा काम गर्न सकिन्छ भन्ने चाहिँ पहिलो कुरा थियो।
0: प्रतिनिधि सभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2083 पारित भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले राखेको राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो। सो प्रस्ताव प्रस्तुत गर्दै मन्त्री पुनले डीएनए परीक्षणलाई तीव्र र प्रभावकारी बनाउन तथा प्रदेश स्तरमा विस्तार गर्न विधेयक ल्याउनु परेको बताउनुभयो।
4: विधि विज्ञानको एउटा आफ्नो नयाँ प्रयोगशाला बनाउने भनेर अब भवन निर्माण चाहिँ के अरे विभागलाई चाहिँ त्यसको चाहिँ नक्सा बनाउनको लागि त्यो डिजाइन गर्नको लागि चाहिँ त्यो दिइसकेको छ। अब भवन पनि बन्छ, आधुनिक उपकरण आउँछ, त्यस कारणले झन्नै 20 करोड रुपियाँ जतिको चाहिँ के अरे उपकरणहरू किन्ने भनेको छ। भवनमा कति लाग्छ थाहा छैन। यहाँ सुरु गरेपछि अर्को वर्ष गर्दै अब प्रदेशतिरकोलाई पनि तिनीहरूलाई चाहिँ सबलीकरण गर्दै लैजाने भन्ने कुरा चाहिँ छ। अब विश्वास गर्नुहोस् कि विधि विज्ञानको प्रयोगशाला चाहिँ राम्रो भन्छ।
0: विधेयकमा तथ्याङ्क अनधिकृत रूपमा बाहिर नजाने गरी सुनिश्चित गर्ने प्रावधान राखिएको उहाँको भनाइ छ। विधेयकमाथि सांसदहरूले आफ्नो प्रतिक्रिया राखेका थिए। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। कानून न्याय तथा मानव अधिकार समितिले विद्यमान कानूनी व्यवस्थासँग स्पष्ट रूपमा जोडिएर अन्तिम रूप दिन निर्देशन दिएको छ। आज बसेको समिति सभापति समीक्षा बास्कोटाले समितिको प्रतिवेदनमा समेटिएका सुझावलाई समेटेर अन्तिम रूप दिन निर्देशन दिनुभयो। कैद माफी, गलत लगत कट्टा, आम माफी, सामुदायिक सेवा तथा कारागार व्यवस्थापन लगायतका विषयमा नयाँ व्यवस्था सिर्जना गर्नुभन्दा विद्यमान ऐन तथा मुलुकी संहितामा रहेका सम्बन्धित प्रावधानलाई स्पष्ट रूपमा उद्धृत गर्नुपर्ने उहाँले बताउनुभयो।
5: म समिति सचिवजीलाई के निर्देश पनि गर्छु भने यो कैद माफी शारीरिक श्रमको जुन कोट गर्नुपर्छ त्यो ऐनलाई नै कोट गरेर गरौं, किनभने हामीमा ऐन अलरेडी छ, त्यो ऐनलाई ठ्याक्कै इम्प्लिमेन्ट गर भनेको हो कि हामीले यहाँनिर थप एक्स्ट्रा केही भनेको होइन र यो हामीले प्रतिवेदनमा सुझाव दिएको हो। ऐन अलरेडी बनेकै छ भनेपछि त्यो शारीरिक श्रम सम्बन्धीको ऐनलाई पनि ठ्याक्कै कोटै गर्न भनेर म समिति सचिवलाई निर्देश गर्छु।
0: 3 वर्षसम्मको कैद सजाय पाएका व्यक्तिलाई कारागार पठाउनुको सट्टा सार्वजनिक हित तथा विकास निर्माणका काममा संलग्न गराउने सम्बन्धी सुझावमा कम्युनिटी सर्भिस र श्रम कैदलाई एउटै अर्थमा प्रयोग नगर्न समितिको निर्देशन छ। साझा खबरमा अब खेल खबर। जापानमा भएको विश्व एसियन गेम्समा काँस्य पदक जित्न सफल नेपाली महिला कबड्डी टोली स्वदेश फर्किएको छ। थाई इयर मार्फत नेपाली टोली आज दिउँसो स्वदेश फर्किएको हो। दुई दिन अघि आउने तय भए पनि थाइल्याण्डमा बाढ़ीले उडान प्रभावित हुँदा नेपाली टोली उतै रोकिएको थियो। नेपालले थाइल्याण्ड र श्रीलंकालाई हराएर सेमी फाइनल पुग्दै काँस्य पदक हात पारेको थियो। नेपाल सेमी फाइनलमा भने भारतसँग पराजित हुन पुग्यो। नेपाली महिला कबड्डी यसअघि 19 एसियन गेम्समा पनि काँस्य पदक जितेको थियो। र पोखरा भ्रमणमा रहेको भूटान क्रिकेट टोलीमाथि घरेलु टोली गण्डकी प्रदेशले लगातार दोस्रो जीत निकालेको छ। पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा आज भएको खेलमा गण्डकीले भूटानलाई 64 रनले पराजित गर्यो। यसअघि हिजो भएको पहिलो अभ्यास खेलमा गण्डकीले भूटानलाई 8 विकेटले पराजित गरेको थियो। गण्डकीले दिएको 157 रनको लक्ष्य पछ्याइएको भूटान 17 ओभर 4 बलमा 132 रनमा समेटियो।
6: सन्तोषी रावल। बाढ़ी प्रभावित जिल्लामा सुत्केरी र गर्भवतीलाई अझै पनि समस्या
7: र उहाँलाई रेस्क्यू गरेर ल्याइसकेपछि सुविधा सम्पन्न अस्पतालमा उपचार गर्ने निशुल्क रूपमा
6: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली मासु प्रशोधन भण्डारण र बिक्री वितरणमा निश्चित मापदण्ड लागू गर्नको लागि एनको पर्खाई कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: प्यासो फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20%सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
9: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
10: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
9: ओहो, तिमी त घरको खाने भएछौ नि।
11: के को सर सल्लाह हो दुईजनाको?
10: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
11: सही भन्यौ शीतल, जंक फूडमा चिनी नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
12: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
11: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल तरकारी दाल अन्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
6: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
6: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
14: तपाईँले कोठा भाडामा बस्ने वा अस्थायी घर बनाउने मध्ये कुन चाहिँ निधो गर्नुभयो? उत्तरगया गाउँपालिका रसुवामा यी दुई मध्ये एक प्रकारको बाँस तोकेर वडा र पालिकामा निवेदन दिइसकेका छन्। अब त्यसपछि के हुन्छ त? पालिकाका उपाध्यक्ष चमेली गुरूङ,
15: जो अस्थायी बसोबासमा बस्नुहुन्छ उहाँले अस्थायी बसोबास जाने भनेर नै फारम भरिसक्नु भएको छ। जो कोठामा बस्नुहुन्छ कोठा भाडा लिन्छु भनेर पनि फारम भरिसक्नु भएको छ। हामीले स्थायी बसोबासको र अस्थायी बसोबासको बीचको पिरियडमा कुन अप्सन तयार गर्ने भनेर हामीले उहाँहरूलाई सोधिसकेका छौँ। स्वैच्छिक रूपमा अस्थायी बसोबासमा जान्छौँ अथवा कोठा भाडामा जान्छौँ भन्ने भनिसक्नु भएको छ। त्यो कारणले गर्दाखेरि हामीलाई छुट्याउन त्यति गाह्रो अवस्था छैन। अब अस्थायी बसोबासमा बसोबास गर्ने व्यक्तिहरू जो कोठा भाडामा बस्नुहुन्छ उहाँहरूको हामीले खाता नम्बर कलेक्सन गरिसकेका छौँ। सरकारबाट दिनुपर्ने कोठा भाडाको पैसा हामीले खाता मार्फतै भुक्तानी गर्छौँ। र अस्थायी बसोबासमा बस्ने चाहिँ हाम्रो केन्द्रीय सरकार एनडीआरआरएमबाट कस्तो प्रकारको अस्थायी बसोबासको चाहिँ नक्साङ्कन स्वीकृति हुन्छ सोही बमोजिमको हामी तिनै तहको सरकारको समन्वयमा र विभिन्न सहयोगी हातहरू हुनुहुन्छ, संघ संस्थाहरू एनजिओ एनजिओहरू हुनुहुन्छ उहाँहरूसँगको सहकार्यमा हामीले सरकारको मापदण्डलाई पूरा गरेर चाहिँ हामीले अस्थायी बसोबास बनाउन पर्ने हुन्छ। हाम्रो क्षेत्रको सुरक्षित स्थानहरू हामीले पहिचान गरिसकेका छौँ, त्यहाँ अस्थायी बसोबास निर्माण गरेर हामी छिटै नै सार्छौँ भन्ने तयारी छ।
14: उत्तरगया गाउँपालिका रसुवाका उपाध्यक्ष चमेली गुरूङ, बसोबासका लागि सुरक्षित जग्गा छनौट भइसकेको, कोठा भाडामा बस्न चाहनेका लागि बैंक खातामै राहत रकम पठाइने योजना बताउनुहुँदै, बाढ़ी प्रभावित जिल्लामा सुत्केरी र गर्भवतीलाई समस्या छ, त्यसमाथि सड़क बन्द भएपछि स्वास्थ्य चौकी वा अस्पताल जान गाह्रै भएको छ। यस्तो बेला तपाईंलाई 9852255254 फोन नम्बर काम लाग्न सक्छ है।
16: भदौको 10 गते भुटीकसी नदीमा आएको चाहिँ भीषण बाढ़ीका कारणले गर्दाखेरि विशेष गरेर रसुवा नुवाकोट धादिङका विभिन्न पालिकाहरूमा सड़क सञ्जाल अवरूद्ध भएको छ। यो कार्यक्रमले ती क्षेत्रबाट पनि गर्भवती तथा सुत्केरी महिलाहरूको हवाई उद्धार गर्ने कार्यक्रम सञ्चालनमा छ। तपाईँहरूको घर आँगनमा तपाईँहरूको छेउछाउमा यसरी चाहिँ विपदमा परेका गर्भवती तथा सुत्केरी महिलाहरू हुनुहुन्छ भने कम्तीमा पनि मन्त्रालयको चाहिँ हटलाइन जो मैले आफैले चाहिँ त्यसलाई ह्यान्डल गर्छु 9852255254 चाहिँ यहाँले सम्पर्क गर्न सक्नुहुन्छ र प्रक्रिया पुऱ्याएर हामीले चाहिँ यो सुविधा ल्याउँछौ र उहाँलाई रेस्क्यू गरेर ल्याइसकेपछि सुविधा सम्पन्न अस्पतालमा उपचार गर्ने, निशुल्क रूपमा फर्किँदाखेरि यातायातको व्यवस्था पनि 20,000 चाहिँ छ र उहाँहरू तत्कालै अहिले आफ्नो घरमा जान नसकेको अवस्थामा हामीले बुढा नीलकण्ठमा चाहिँ एउटा होल्डिङ सेन्टर बनाएर केही समय राख्ने पनि मन्त्रालयले प्रावधान गरेको छ।
14: अन्जु ढुङ्गाना, महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका परियोजना प्रमुख, आजदेखि बेत्रावतीसम्मको बाटो पुनः खुलेको छ। नेपाली सेना सड़क विभाग र विशेष कार्यदलको निरन्तरको प्रयासपछि अस्थायी ट्र्याक खोल्ने काम भएको सड़क विभागले जनाएको छ। यो बाटो खुलेसँगै अब बेत्रावतीसम्म जान समस्या हुने छैन। तपाईंलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलीजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौँला।
6: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पशु वत्सला ऐन लागू भएपछि उपभोक्ताले स्वच्छ मासु पाउने,
17: पशु वत्सला र मासु जाँच ऐन लागू भइसकेपछि यदि हामीले एन्टीमोर्टम पोस्टमोर्टम इक्जामिनेसन गर्ने व्यवस्था कार्यान्वयन गर्न सक्यौं भने त्यो बेलामा राज्यले अथवा सरकारले ग्यारेन्टी गर्छ कि यो मासु पसलमा भएको मासु स्वस्थ छ, अथवा त्यहाँनिर मिलावट भयो भने के गर्न पाइने के गर्न नपाइने सबै कानून व्यवस्था गरिएको छ, त्यसकारण उपभोक्ताले स्वच्छ मासु पाउने ग्यारेन्टी हुन्छ।
6: मासुको प्रशोधन भण्डारण र बिक्री वितरणमा निश्चित मापदण्ड, कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु।
17: त्यो बेलामा राज्यले अथवा सरकारले ग्यारेन्टी गर्छ कि यो मासु पसलमा भएको मासु स्वस्थ छ, अथवा त्यहाँनिर मिलावट भयो भने के गर्न पाइने के गर्न नपाइने सबै कानून

0: लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
1: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
0: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो। लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
1: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ?
2: दाजु बहिनीको गन्थनमा म पनि मिसिए। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरुद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
1: ओहो, म आज पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरुद्ध खोप लगाउन भन्छु।
3: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
4: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
6: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। 32 वर्षदेखि निर्माणको क्रममा रहेको पशु बस्ताला सञ्चालन ऐन अहिले आएर अन्तिम अवस्थामा पुगेको छ र यसलाई टुङ्गोमा पुर्याउने कुरा भएको छ र छिट्टै कार्यान्वयनमा आउने आशा पनि गरिएको छ। यसले व्यवस्थित बस्तालाको अभावमा लामो समयदेखि खुल्ला तथा अव्यवस्थित स्थानमा पशुवध गर्ने, सरसफाईमा पर्याप्त ध्यान नदिने र मासुको गुणस्तर तथा स्वास्थ्य परीक्षणमा धेरै देखिएका समस्याको समाधान गर्ला भन्ने आशा छ। बस्ताला सञ्चालनसँगै पशुको स्वास्थ्य परीक्षण, स्वच्छ तथा वैज्ञानिक ढंगको वध, मासुको निरीक्षण, प्रशोधन भण्डारण र बिक्री वितरणमा निश्चित मापदण्ड लागू हुनेछन् र यसले पक्कै पनि फाइदा गर्नेछ। पशु चिकित्सक मोदनाथ गौतमसँग हामीले यसै विषयमा कुराकानी गरेका छौं।
7: यो 2055 सालमा पशु वधशाला र मासु जाँच ऐन 2055 र 2057 सालमा पशु वधशाला र मासु जाँच
8: नियमावली
7: जारी भयो। तर यो ऐनमै भएको प्रावधान अनुसार यसमा के कुरा उल्लेख थियो भने छ अहिले पनि, भने राजपत्रमा सूचना प्रकाशन गरी तोकिएको मितिमा क्षेत्रमा तोकिएको मितिदेखि लागू हुनेछ भन्ने प्रावधान ऐनमा रहेको छ। र त्यसै प्रावधान बमोजिम 2061 सालमा हेटौँडा नगरपालिकाको औद्योगिक क्षेत्रभित्र रहेको वधशालालाई टार्गेट गरेर 4 किल्ला तोकेर त्यो ऐन लागू भएको सूचना राजपत्रमा प्रकाशन गरियो। तर विडम्बना कस्तो भयो भने केही तोकिएको क्षेत्रमा मात्रै लागू भयो। 4 किल्ला तोकिएको थियो, त्यो 4 किल्ला तोकिएको भन्दा 4 किल्लाभन्दा बाहिरपट्टि गएर पशु खसी बध गर्ने
8: काट्ने मान्छेले व्यवसायीहरूले त्यो क्षेत्रभन्दा बाहिर गएर काट्दिनु भयो, बाहिर गएर काटिसकेपछि त नियम लागेन
7: र यसरी त्यहाँनिर चाहिँ त्यो नेपाल सरकारले निकै कोसिस गर्यो कार्यान्वयनका लागि र पूर्ण सफलता प्राप्त गर्न सकिएन। र यो कार्यान्वयन गर्नुपर्छ भनेर सरकार लागिरह्यो तर कार्यान्वयन गर्न नसकेको यथार्थ छँदैछ। हाम्रो बिचमै
8: 26 वर्षदेखि
7: बिचमा सुर्खेतमा फेरि अर्को एउटा बच्चाला बन्ने कुरा भयो, बन्यो र त्यहाँ पनि फेरि हामीले बच्चालालाई नै एरियालाई नै 4 किल्ला मानेर लागू गर्यौं, त्यो पनि सफलतामा हामी पुर्याउन सकेनौं। फेरि बुटोबलमा त्यसै गरी एउटा बच्चाला बन्यो, त्यहाँ पनि बच्चालाको वरिपरिलाई मात्रै बाहिरतिर चाहिँ चलिरह्यो, वध गर्ने काम चलिरह्यो र यो पूर्ण कार्यान्वयन गर्न हुन सकेन। यो अवस्था हो। अब यसको कारणहरूको पछि जाने हो भने चाहिँ धेरै कारणहरू छ। एक त हामी उपभोक्ताहरू आफै पनि धेरै सचेत छैनौं जस्तो लाग्छ कि हामीलाई फ्रेस मासु चाहिन्छ, काट्दै काट्दैको मासु हामीलाई चाहिएको छ,

0: फ्रिजमा राखेको मासु भनेको बासी मासु हो, यो त के ल खाने भन्ने खालको सोच छ, यसमा परिवर्तन हुन जरुरी छ। स्वास्थ्यको हिसाबले फ्रेस भन्दा डिप फ्रिजमा राखेको मासु स्वास्थ्यकर हुन्छ भन्ने कुराको चेतना पनि हामीले फैलाउनु पर्नेछ, जुन ढिलो भइसकेका छ।
1: सबैभन्दा पहिला त स्वस्थ मासु हामीले खान जरुरी छ, र स्वस्थ मासु नखाँदाखेरि चाहिँ हाम्रो स्वास्थ्यमा कस्तो खालको असर पर्छ भन्ने कुरा बुझ्न चाहिँ जरुरी रहेछ जस्तो लाग्यो। उपभोक्ता सचेत हुने बित्तिकै त यो कार्यान्वयनमा कुनै समस्या भएन होइन?
0: एउटा कुरा त उपभोक्ता सचेत हुने कुरा भयो, सँगसँगै अरू पूर्वाधारका कुराहरू पनि सँगसँगै जोडिएर आउँछ। फेरि उपभोक्ताले चाहिँ ल मलाई म डिप फ्रिजको मासु खान्छु, यो फ्रिज गरेकै मासु खान्छु, मैले ताजा मासु खाँदैन भनेर भन्यो भने पनि त्यतिले मात्रै के स्वच्छता अथवा स्वच्छता प्रमाणित गर्छ त? अवश्य गर्दैन। त्यसका केही पूर्वाधारहरू छन् जुन कुरा एउटा चेनमा जानुपर्ने हुन्छ।
1: बच्चालाई पनि त हाम्रो स्वस्थ हुनु पर्यो, सफा हुनु पर्यो।
0: पहिलो कुरा त बच्चालाई हुनु पर्यो, त्यो बच्चालाई स्वच्छ सफा हुनु पर्यो, र त्यसमा केही पूर्वाधारहरू मिनिमम पूर्वाधारहरू भएकै हुनु पर्यो, अनि मात्रै त्यहाँबाट वध हुन्छ, स्वस्थ पशु वध हुन्छ, फेरि मासु जाँच हुन्छ, स्वस्थ मासु अनि बल्ल उपभोक्ताकोमा पुग्छ। यो लाइनमा यो चेनमा गयौँ भने मात्रै हुन्छ। अब अहिलेसम्म किन हुन सकेन भन्ने सन्दर्भमा चाहिँ मेन कुरा भनेको हामी कहाँ बस्छौँ, जहाँसुकै जुनसुकै तिनवटा तहको सरकार छ हामी सबैलाई थाहा छ, तर जहाँ बसे पनि हामी कुनै न कुनै स्थानीय तहमा त छौँ नि, र त्यो स्थानीय तहमै हो बध हुने पनि, कुनै न कुनै स्थानीय तहमा हुन्छ, बच्चालाई त्यहीँ हुन्छ, मासु पसल त्यहीँ हुन्छ, र त्यसकारण मेन भूमिका कसको हुनु पर्यो?
1: स्थानीय सरकारको हुनु पर्यो भन्ने,
0: सरकारको हुनु पर्यो, मेन त हुनै पर्यो।
1: स्थानीय सरकारलाई नै यसको अधिकार पनि स्थानीय सरकारलाई नै दिएको
0: हो। स्थानीय सरकार सञ्चालन ऐनले पनि बच्चालाई सञ्चालन गर्ने अनि मासु पसल नियमन गर्ने कुराहरूको अधिकार समेत स्थानीय सरकारलाई दिएको छ। फेरि यसो भने त स्थानीय सरकारको मात्रै हो, अरूको अरू भनेर अरू दुईटा सरकार पन्चिने अवस्था चाहिँ छैनन्। फेरि किनभने
1: कहिले कहिले हुन्छ, जस्तो चाडपर्वको बेलामा मासु पसलहरू अनुगमन गर्ने, मासु काट्ने ठाउँहरूको अनुगमन गर्ने कुरा चाहिँ हुन्छ, तर त्यसपछि फेरि हराउँछ।
0: यो खास चाडपर्वको बेलामा किन भएको होला भन्ने पनि
1: धेरै त्यो बन्द हुने भएको भएर पनि होला।
0: त्यो बेलामा चाहिँ के हुन्छ भने मासु पसल भन्दा बढी चाहिँ लाइभ एनिमलकै जीवित जनावरकै त्यो हाट बजारमै स्वस्थ छ कि छैन भनेर स्वास्थ्य परीक्षण गर्ने बढी गरिन्छ। किन त्यसरी गरिन्छ भने खास गरी के भन्छ सहरी एरियाहरूमा दसैँको बेलामा घर घरमै लगेर खसी काट्ने प्रचलन हुन्छ। घरमा खसी काटिएन भने के दसैँ आयो र भन्ने बालबच्चाहरूको पनि त्यस्तो खालको अब मनोवृत्ति भइसकेको छ। त्यसकारण चाहिँ त्यो जनावर घरमा जाने जनावर कमसेकम स्वस्थ जाओस् भन्ने हिसाबले यो सिम्बोलिक रूपमा त्यो दसैँ चाडपर्वको बेलामा चाहिँ विशेष गरी स्वस्थ पशु जाओस् घरमा, त्यसबाट कुनै
1: कसैलाई पनि स्वास्थ्यमानी नहोस्
0: भन्ने
1: हो। अब अहिले सरकारले 26 वर्षदेखि लागू गर्न नसकेको ऐन फेरि कार्यान्वयन गर्ने जमर्को गरेको छ। यो ऐन कार्यान्वयन भयो भने चाहिँ आम उपभोक्तालाई हुने फाइदा चाहिँ के हो?
0: प्रत्यक्ष फाइदा भनेको उपभोक्ताले जुन मासु अहिले सेवन गरिरहनु भएको छ, अहिले सेवन गरिरहेको हामीले उपभोग गरिरहेको मासु स्वस्थ नहुन पनि सक्छ, केही छँदै छैन, स्वस्थ हुँदै होइन भन्ने कुरा पनि नहुन पनि सक्छ। तर मासु पशु बच्चालाई र मासु जाँच ऐन लागू भइसकेपछि यदि हामीले एन्टिमोर्टम पोस्टमोर्टम इक्जामिनेसन गर्ने व्यवस्था कार्यान्वयन गर्न सक्यौं भने त्यो बेलामा राज्यले अथवा सरकारले ग्यारेन्टी गर्छ कि यो मासु पसलमा भएको मासु स्वस्थ छ, अथवा त्यहाँनिर मिलावट भयो भने के गर्न पाइने के गर्न नपाइने सबै कानूनमै व्यवस्था गरिएको छ। त्यसकारण उपभोक्ताले स्वच्छ मासु पाउने ग्यारेन्टी हुन्छ।
2: सल्यानमा स्क्रब टाइपसको संक्रमण तीव्र रूपमा फैलिएपछि त्यहाँ विज्ञ टोली पठाउने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा रासायनिक मल कारखाना खोल्ने विषयमा सरकार अगाडि बढ़ेको बताउनु भएको छ। प्रतिनिधि सभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2083 पारित भएको छ। कानून न्याय तथा मानव अधिकार समितिले विद्यमान कानून व्यवस्थालाई संशोधन गर्ने र नयाँ नयाँ कानून बनाएर राज्य संयन्त्रमा केही परिवर्तन देखाउनु पर्ने बताएको छ। र जापानमा भएको 20 एसियन गेम्समा कास्य पदक जित्न सफल नेपाली महिला कबड्डी टोली स्वदेश फर्किएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 15 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: वाव कस्तो कलकलाउँदो भयो कि
1: ओइ मातेको
2: युवा देखि बुढा सम्म तिमी फिरै ध्यान छ सबो ध्यान कान्न सक्ने खाइ लागेको ज्ञान छ
3: लहना म्युजिक प्रणालीको गौरवमय प्रस्तुति कमल भण्डारीको धमाकेदार लोक सांगीतिक कोसेली कलि युगका तरुणी
1: पीआरबीटी
3: 016-0034-41 र पीआरबीटी 6054-08-51 जनक भण्डारीको उत्कृष्ट लय तथा शब्द सृजना भित्र जनक भण्डारी र पूर्णकला विषयको मधुर आवाज कलि युगका तरुणी अब बजारमा
4: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
4: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
1: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
4: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबलाभ पोलिक्लिनिक सँगै प्रोपाइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111
5: घरैसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरैसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849-18-57-37

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 98 49 18 57 37।
1: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
2: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
2: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
1: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98 43 62 86 16 र 98 10 32 33 54।
2: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।

0: यसै गीत संगीतको चौतर्फी सफलता पछि करण न्यौपाने, कुलेन्द्र विश्वकर्मा र श्रीजु अधिकारीको संयुक्त प्रस्तुति मलाई मायामा हाल उजुरी। करण न्यौपानेको उत्कृष्ट शब्द संगीत भित्र कुलेन्द्र विश्वकर्मा अनि श्रीजु अधिकारीको मधुर आवाज मलाई मायामा हाल उजुरी। निवासिनी म्युजिक प्रालीद्वारा सर्वत्र बजारमा उपलब्ध छ।
1: रेडियो बिहानी 97.6 MHz।
2: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।

विगत 15 वर्ष देखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841867764 9841867764।

0: के तपाईं आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
1: यदि त्यसो हो भने 500 वार्ड क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
0: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
1: सम्पर्क नम्बर 01052267 01052267।
2: बुढा, आज इन्टरभ्यु थियो, के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पास।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98 49 185 810 98 49 185 810।
4: रेडियो बिहानी 97.6 MHz।

0: अब नेपाली पात्रोमा पनि
1: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
0: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
1: नेपाली पात्रो अब तपाईँको मोबाइलमा
2: तीन महिना तिर्नुहोस् सात महिना चलाउनुहोस् क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी
3: तीन महिना सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM

0: एबीसी नेपाली सेवाको साझापखबाट पवनराज पौडेलको नमस्कार। आज कार्यक्रममा केही जेएनजी आन्दोलनकारीमाथिका मुद्दा फिर्ता लिन सकिने निष्कर्षमा अध्ययन समिति, सरकारलाई प्रतिवेदन बुझाउने तयारी,
1: प्रतिवादीहरूको बयान अरू प्रमाणहरू उपलब्ध भएसम्म हामीले हेरेका छौँ, त्यसको आधारमा हामीले रिपोर्ट तयार पारेका छौँ, त्यही बुझाउने हो भोलि।
0: बाढी पछिको चुनौती बीच विश्वमञ्चमा उठाइएका मुद्दामा नेपालले कस्तो प्रतिक्रिया पायो?
2: पुनर्निर्माणको विषयमा सहयोग गर्नेतर्फ सबैको चासो र रुचि रहेको मैले पाएँ भने, जुन प्रकोप हामी परेका छौँ त्यसप्रति पनि एकबद्धता रहेको मैले पाएको छ।
0: र इजरायल जाँदै गरेको विमानको ककपिटमा देखिएको तनाव दुर्घटना गराउने प्रयास जस्तो देखिएको नेतन्याहुको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। इजरायली प्रधानमन्त्रीले तेल अविवतर्फ उडान गर्दा साउदी अरेबियामा आपतकालीन अवतरण गरेको एउटा विमानका पाइलटले अर्का पाइलटलाई धारिलो हतियार प्रहार गरेर विमान दुर्घटना गराउन चाहेको जस्तो देखिएको बताएका छन्। बेन्जामिन नेतान्याहुले आफूलाई एकजना यात्रु र एक चालक दलका सदस्य ककपिटको ढोका फोडेर धारिलो हतियार प्रहार गर्ने पाइलटलाई काबुमा लिन सफल भएको जानकारी दिइएको बताए। त्यसपछि चालक दलका अर्का सदस्यले विमानलाई स्थिर बनाएको नेतान्याहुले बताए। आक्रमण गर्ने पाइलटलाई पक्राउ गरिएको उनको भनाइ छ। फ्लाई दुबईको उक्त विमानमा सवार एक यात्रुले बीबीसीसँग भने, विमानमा अगाडि दुईजना पाइलटहरू थिए, एकले अर्कामाथि धारिलो हतियार प्रहार गरे र अर्को उडान भर्ने जिम्मा पाएका दुईजना चालक पनि सो विमानमा थिए। उनीहरू युरोपेली देशका पाइलट थिए, जसमध्ये एक ब्रिटिश नागरिक थिए। उनी भित्र प्रवेश गरे, विमानलाई माथि ल्याए, स्थिर बनाए अनि हामीलाई साउदी अरेबियामा ओह्राले, एक यात्रुको भनाई। राष्ट्रपति जेलेन्स्कीले युक्रेनका विभिन्न ठाउँमा गरिएका पछिल्ला रूसी ड्रोन र क्षेप्यास्त्र हमलामा कम्तीमा 7 जना मारिएको र 24 जना घाइते भएको बताएका छन्। उनले किएव र आसपासका क्षेत्रमा अवस्थित ऊर्जा पूर्वाधारहरूलाई मुख्य निशाना बनाइएको बताए। आवासीय भवन, एउटा गोदाम र एउटा सुपर मार्केटमा पनि आक्रमण गरिएको छ। जेलेन्स्कीले साझेदारहरूले हालै उपलब्ध गराएको नयाँ हवाई प्रतिरक्षा प्रणालीले रूसी बलिस्टिक क्षेप्यास्त्र खसालिदिएको र धेरै ज्यान जोगाएको पनि बताएका छन्। नाइजेरियाका अर्बपति अलीको डाङ्गोटेले केन्याको तटीय क्षेत्रमा एउटा विशाल तेल रिफाइनरी परियोजनाको शिलान्यास गरेका छन्। उनले त्यसलाई अफ्रिकाको औद्योगिक यात्रालाई उज्जवल भविष्यतर्फ डोर्याउने नयाँ अध्यायका रूपमा चित्रण गरे। लामो बन्दरगाहमा 60 अर्ब डलर लागतमा निर्माण गरिने उक्त परियोजनाको दैनिक क्षमता 7 लाख ब्यारल हुने भनिएको छ। शिलान्यास समारोहमा केन्या, युगाण्डा र इथियोपियाका नेताहरू सहभागी थिए। श्रीलंकाको सर्वोच्च अदालतले विपदको प्रतिकार्यमा प्रयोग गर्नुपर्ने सवारी साधन व्यक्तिगत कामका लागि उपभोग गरेकोमा एकजना पूर्व मन्त्रीलाई 20,000 अमेरिकी डलर जरिमाना तिर्न र 3 वटा समाचार पत्रमा क्षमा याचना प्रकाशित गर्न आदेश दिएको छ। विशेष स्रोत साधन सम्पन्न एउटा टोयोटा ल्याण्ड क्रुजर एएचएम फौजी विपद व्यवस्थापन मन्त्री भएको समयमा उनको घरमा पठाइएको थियो, तर उनले त्यसलाई करिब 5 वर्ष निजी सम्पत्ति सरह प्रयोग गरेका थिए। अदालतले सार्वजनिक जनविश्वासलाई घात गरिएको एउटा ठूलो उदाहरणका रूपमा उक्त घटनालाई लिएको छ। र न्यून प्रजनन दरसँग जुझिरहेको सिंगापुरले सरकारी कर्मचारीहरूलाई लक्षित जोडी खोज्न सघाउने सेवा स्थापना गरेको छ। फर्स्ट डेट 21 देखि 35 वर्षका स्टाफहरूका लागि खोलिएको हो र प्रयोगकर्ताहरूले केही प्रश्नको जवाब दिएपछि निश्चित समयमा एल्गोरिदमले डेटका लागि समय मिलाइदिने भनिएको छ। अघिल्लो वर्ष सिंगापुरमा 30,000 भन्दा कम बच्चा जन्मिएका थिए, जुन 6 दशक यताकै न्यून हो। यो बीबीसी नेपाली सेवा हो। जनविश्वासलाई घात गरिएको एउटा ठूलो उदाहरणका रूपमा उक्त घटनालाई लिएको छ। र न्यून प्रजनन दरसँग जुझिरहेको सिंगापुरले सरकारी कर्मचारीहरूलाई लक्षित जोडी खोज्न सघाउने सेवा स्थापना गरेको छ।

0: नागरिकता लिन मिल्ने वा नमिल्ने भन्ने विषयमा अध्ययन गर्न गठित समितिले केही व्यक्तिको हकमा मुद्दा फिर्ता लिन सकिने निष्कर्ष सहित प्रतिवेदन तयार पारेको समितिका संयोजकले बताएका छन्। गृहमन्त्रीका रूपमा सुदन गुरूङको पुनरागमन भएको केही दिनपछि सरकारले पूर्व न्यायाधीश बाबुराम रेग्मीको नेतृत्वमा अध्ययन समिति गठन गरेको थियो। समितिले पाएको दुई महिनाको अवधि हिजो सकिएको र भोलि सरकारलाई प्रतिवेदन बुझाइने संयोजक रेग्मीले बीबीसीलाई बताए। एक रिपोर्ट। तात्कालिक सुशीला कार्की नेतृत्वको सरकार र जेएनजी पक्षबीचको सम्झौतामा जेएनजी आन्दोलनसँग सम्बन्धित राजनैतिक विरोधका गतिविधिमा सहभागी भएकै आधारमा फौजदारी अनुसन्धान वा अभियोजन नगरिने उल्लेख भए पनि ध्वंसात्मक गतिविधिसँग जोड़िएका मुद्दा फिर्ताको विषय पेचिलो रहँदै आएको छ। जेएनजी अभियानकर्मीहरूले मुद्दा फिर्ताका लागि दवाब दिँदै आए पनि कानूनी जटिलताका कारण सरकारले निर्णय लिन सकेको छैन। मुद्दा फिर्ता गर्न सकिने वा नसकिने बारे अध्ययन गर्न सरकारले गठन गरेको समितिका संयोजक रेग्मी का अनुसार 33 जिल्लाका विभिन्न अदालतमा आपराधिक उपद्रव सहितका कसूरमा 445 मुद्दा दायर छन्, जसमा 1887 जना प्रतिवादी छन्। दुई महिना लगाएर तयार पारिएको प्रतिवेदन बारे उनले बीबीसीसँग भने,
1: त्यहाँ विभिन्न परिस्थितिका छन् होइन, अब जस्तो व्यक्तिका घरहरू क्षति भएका, हानि भएका, उनीहरूको जाहेरी परेका कुराहरू पनि छन्। अब केही सरकारी पुस्का छन्, केही व्यापारिक प्रतिष्ठानहरूका छन्, अब त्यो मध्ये केही खानखाना दिएको भएकाहरू पनि छन्, कोही क्षति नै उल्लेख नभएका जाहेरी दिएर मुद्दा आएका पनि छन् होइन। त्यो सबैको पहिला हामीले क्याटेगोराइज गरेर त्यो मध्ये यो सम्म होला भन्ने हिसाबमा जहाँ हामी पुग्यौं, सबै प्रतिवादी को बयान सयान पनि हामीले हेरेका छौँ, प्रहरीमा भएको बयान कोही अदालतमा छ भने त्यो पनि हेरियो, अरू प्रमाणहरू पनि अलिअलि के पेश छ त्यो पनि उपलब्ध भएसम्म हामीले हेरेका छौँ होइन। त्यसको आधारमा हामीले रिपोर्ट तयार पारेका छौँ, त्यही रिपोर्ट चाहिँ बुझाउने भोलि।
0: तपाईँहरूले केही त्यस्ता त्यहाँ चाहिँ नियतवश संलग्न नभएकाहरूलाई फिर्ता लिन सकिन्छ त भन्नुभएको छ नि त,
1: त्यहीको हकमा जान्छ त्यो।
0: कतिपय जेएनजी नेताहरूले मुद्दा फिर्ताको विषयमा सरकार उदासीन देखिएको आरोप लगाउने गरेका छन्। यद्यपि आपराधिक नियत भएका र नभएकाहरूबीच वर्गीकरण गरिनुपर्नेमा भने उनीहरू पनि सहमत छन्। जेएनजी अभियानकर्मी सरिष्मा थापाले भनिन्,
2: सुनियोजित रूपमा, संगठित रूपमा र आपराधिक मनाशैली आपराधिक गिरोहद्वारा नै गराइएको छ भने मात्रै कारवाही होस् भन्ने चाहिँ हाम्रो सम्झौताले नै मागेको कुरा हो। त्यो बाहेक अरू आवाजमा, राजनीतिक प्रतिशोधमा या पोलिटिकल कुनै पनि संस्थानहरूसँग सरकारसँग चित्त नबुझाइ भएर आउनु भएको व्यक्तिहरूलाई चाहिँ राज्यको संयन्त्रले चाहिँ अपराधीकरण नगराओस्।
0: कानूनी मामिलाका कतिपय जानकारहरूले मुद्दा फिर्तालाई अपवादका रूपमा मात्रै लिनुपर्ने बताउँदै आएका छन्। अध्ययन समितिका रेग्मी पनि समितिले प्रतिवेदन बुझाएपछि समेत मुद्दा फिर्ताको प्रक्रिया सहज नहुने बताउँछन्।
1: हामीले पठाइसकेपछि क्याबिनेटले निर्णय गर्छ, त्यसपछि सरकारी वकिल महानया देवताको राय हुन्छ, त्यो लिइसकेर फिर्ता लिने ठिक छ सबै कुराले भने अदालतमा जान्छ। जुन अदालतमा मुद्दा दायर भएको थियो त्यो अदालतमा गएर यो मुद्दा फिर्ता पाऊ भन्न निवेदन सहित गएपछि त्यहाँ पनि सुनवाई भएर कोर्टले ओके भन्न फिर्ता दियो भने फिर्ता हुने हो। कोर्टले होइन, यो मुद्दा त फिर्ता हुँदैन, यो त हाम्रै कानूनी प्रक्रियाबाट जानुपर्छ भन्ने हो भने हामीले सिफारिस गरेको भरमा मात्रै कोर्ट मान्छ भन्ने पनि छैन।
0: जेएनजी आन्दोलनसँग सम्बन्धित करिब 50 मुद्दामा भने अदालतले फैसला गरिसकेको बताइएको छ। अब अर्को विषय, परराष्ट्र मन्त्री शिशिर खनालले भोटेकोशी त्रिशुली बाढ़ीबाट सिर्जित चुनौतीबीच संयुक्त राष्ट्रसंघको 81 महासभा नेपालको हित र प्राथमिकता प्रवर्धन गर्ने दृष्टिले फलदायी भएको बताएका छन्। आज स्वदेश फर्किएका मन्त्री खनालले महासभाका क्रममा विभिन्न राष्ट्र तथा सरकार प्रमुखसँग भएका भेटवार्तालाई नेपालको जलवायु न्यायको मुद्दा प्रभावकारी रूपमा उठाउने अवसरका रूपमा सदुपयोग गरेको बताए। प्रधानमन्त्री बालेन शाह महासभालाई सम्बोधन गरी स्वदेश फर्किएपछि उनी विभिन्न द्विपक्षीय तथा बहुपक्षीय बैठकमा सक्रिय भएका थिए। ती भेटवार्ताहरूबारे मन्त्री खनालले भने,
3: बाढ़ी पछिको पुनर्निर्माणको विषयमा सहयोग गर्नेतर्फ सबैको चासो र रुचि रहेको मैले पाएँ भने, समग्रता पनि नेपालले जलवायु संकटले निम्त्याइरहेको जुन प्रकोपमा हामी परेका छौं त्यसप्रति पनि विश्व समुदायको एकबद्धता रहेको र नेपालले जसरी आफ्ना अप्ठ्यारोहरूलाई विश्व मञ्चमा उठायो र त्यसमा पनि सबैको चासो रहेको मैले पाएको थिएँ।
0: नेपाल जस्ता जलवायु परिवर्तनको उच्च जोखिममा रहेका देशहरू थप असुरक्षित बन्दै गएकाले आफूहरूले जलवायु संकटको विषयलाई उच्च प्राथमिकताका साथ उठाएको मन्त्री खनालले बताए। उनका अनुसार भेटवार्तामा तात्कालिक राहत तथा विपद व्यवस्थापनसँगै जलवायु संकटको दीर्घकालीन समाधान र जोखिम न्यूनीकरणका उपायमा समेत विशेष जोड़ दिइएको छ।
3: भोलिसम्म पर्न सक्ने प्रभावलाई हेरेर क्लाइमेट फाइनेन्ससँग सम्बन्धित बलिय संयन्त्रहरू बन्न पर्यो र हरेकचोटि प्रकोप भएपछि मात्रै हामी विश्व समुदायसँग कतिपय अवस्थामा पुनर्निर्माणको लागि खालि लोन मात्रै लिनुपर्ने जुन बाध्यता छ त्यो अन्त्य होस् र लस एन्ड ड्यामेज फण्ड जस्ता संयन्त्रहरू छन् ती चाहिँ बलिया बनन्।

0: रूपमा ग्रान्ट बेस्ड फाइनेन्सियल मेकानिजम्सहरू चाहिँ हुनु पर्यो. हामी जस्तै अरू मुलुकहरू पनि छन्, साना मुलुकहरू, भल्नरेबल मुलुकहरूले पनि त्यो मेकानिजमबाट स्रोत पाउनुपर्छ भन्ने हाम्रो अहिलेको दावा हो.
1: प्रेस ब्रिफिङका क्रममा उनलाई प्रधानमन्त्री शाहको भारत भ्रमणबारे पनि सोधिएको थियो. त्यसबारे मन्त्री खनालले भने,
0: उपयुक्त अवसर हुँदाखेरि एउटा परिणाममुखी भ्रमण गर्ने भन्ने छ, तर अहिलेको आजको अवस्थासम्म कहिले हुन्छ भन्ने छैन. हामी पनि अपेक्षा गर्दैछौ परिणाममुखी भ्रमण होस् भन्ने चाहना दुवै पक्षको छ.
1: सरकार गठन भए लगत्तै प्रधानमन्त्री शाहलाई भारतबाट भ्रमणको निम्तो पठाइएका विवरणहरू आएका थिए. तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ. केही दिनदेखि हामीले भोटेको श्री त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं. बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल अकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ. अब एकैछिन लागौं नुवाकोटतर्फ. भोटेकोशी त्रिशुली बाढ़ीपछि होल्डिङ सेन्टरमा बसिरहेका कतिपय दीर्घ रोगीको स्वास्थ्य अवस्था झनै जटिल बन्दै गएको बताइएको छ. त्यहाँ स्वास्थ्य कर्मीहरू उपलब्ध भए पनि क्यान्सर लगायत विशिष्ट स्वास्थ्य सेवाको खाँचो पर्ने बिरामीहरू बढ़ी प्रभावित भएका हुन्. नुवाकोटबाट शक्ति माया तामाङको रिपोर्ट.
2: विदुर नगरपालिका वडा नम्बर 1 त्रिशुलीका अमृत मान श्रेष्ठलाई डाक्टरको सल्लाह अनुसार समयमा अस्पताल पुग्नु पर्नेमा बाढ़ीको कारण समयमा अस्पताल पुग्न सकेन. झोलिलो खानेकुरा मात्र निल्न सक्ने उनलाई होल्डिङ सेन्टरको बसाई निकै कष्टकर भएको बताए.
3: 7 हप्ता थेरापी सेकाइ गर्यो, 7 वटा किमो थियो. यता आयो टाइम टाइममा जानु पर्ने, बाढी आएपछि टाइममा जानु पाएन, 20-25 दिन ढिला भयो. त्यो कारणले गर्दा अहिले पनि थोक निल्नले गाह्रो छ. पानी निल्नलाई पोल्छ घाँटी चाहिँ, मिक्सचर गरेर जाउनु भएर टाइम टाइममा चेक गर्नु जानुपर्छ.
2: त्यस्तै विदुर एक ढुङ्गेका सुन्दरी तामाङको पनि बाढीले घरसँगै स्वास्थ्य परीक्षणको रिपोर्ट र औषधिहरू बगायो. उनी भन्छन्,
4: किमो चढाउनु पर्ने, अब आउँदा जाँदा पनि अब खर्चै हुन्छ. मलाई पो त्यहाँ फ्रीमा पाउँछ खानलाई, बिरामी कुरालाई पनि खर्चै चाहिएको खुवाउनलाई. त्यही भएर नि समस्या छ. बुढा पनि बिरामी, म पनि बिरामी.
2: होल्डिङ सेन्टरमा निशुल्क स्वास्थ्य परीक्षण र औषधिहरू वितरण गरेकाले औषधि नियमित खान सहज भएको ज्ञान बहादुर खातीले बताए.
5: 3 औषधि खाने, त्यो मध्ये प्रेसर भयो, थायराइड भयो, कोलेस्ट्रोल. औषधि सबै भइहाल्यो नि, केही निकाल्नै पाएन नि. कागज पत्र यताउति त्यो दिन खाने औषधि थिएन. मैले मेडिकलबाट लिएँ, शिविर क्याम्पमा चाहिँ औषधि ल्याएको, त्यही शिविरबाट लिएर हामीले खाएँ.
2: धनजनको क्षतिले दीर्घ रोगीहरूमा मानसिक तनाव र मनोवैज्ञानिक समस्याहरू देखिन थालेका छन्. एकातिर बाढ़ीले घर खोस्यो, अर्कोतिर रोगसँग लड़िरहेका आफूहरूलाई पहिलेकै अवस्थामा फर्किन र जीवन कसरी चलाउने भन्ने चिन्ताले सताएको उनीहरू बताउँछन्. शक्ति माया तामाङ, बीबीसी नुवाकोट.
1: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग. इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले तेल अभिव तर्फ उडान गर्दा साउदी अरेबियामा आपतकालीन अवतरण गरेको एउटा विमानका पाइलटले अर्का पाइलटलाई धारिलो हतियार प्रहार गरेर विमान दुर्घटना गराउन चाहेको जस्तो देखिएको बताएका छन्. विमान अपहरणमा परेको चेतावनी जारी हुने गरी दुईजना पाइलट बीच झगडा भएपछि इजरायलतर्फ गइरहेको एउटा विमान सुरक्षित रूपमा साउदी अरेबियामा अवतरण भएको थियो. बीबीसी विवरणमा आधारित रिपोर्ट फणीन्द्र दाहालबाट.
6: इजरायली संचार माध्यमहरूले पोस्ट गरेका भिडियोमा दुईजना घाइते पुरूषहरू भुइँमा लड़िरहेको र उनीहरूको वरपर रगत लपतिएको देखिन्छ. उक्त फ्लाइ दुबईको विमानमा सवार प्रत्यक्षदर्शीहरूबाट थप विवरण आइरहँदा यो घटना अभूतपूर्व र डरलाग्दो कथा जस्तो बन्दै गएको छ. विमानले अपहरणमा परेको संकेत पठाएको थियो, तर अहिले हेर्दा त्यो अपहरणको प्रयास यात्रुबाट नभई पाइलट मध्ये एकजनाबाट भएको हुन सक्ने जस्तो देखिएको छ. इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सो विमानका एक पाइलटले अर्को पाइलटमाथि धारिलो हतियार प्रहार गरेको र विमान दुर्घटना गराउन चाहेको जस्तो देखिएको बताएका छन्. धारिलो हतियार प्रहार गर्ने पाइलटलाई पक्राउ गरिएको उनको भनाइ छ. यात्रुहरूले विमान केही मिनट भित्रै कसरी 17,000 फिट तल खस्यो भन्ने वर्णन गरिरहेका छन्. अनुसन्धानकर्ताहरूले अब पाइलटले योजनाबद्ध रूपमा विमान दुर्घटना गराउन चाहे या नचाहेको र उनले राजनैतिक उद्देश्यबाट प्रेरित भएर उक्त कदम चालेको हो कि होइन भनेर निर्ख्योल गर्ने प्रयास गर्नेछन्. बीबीसीका विश्व मामिला संवाददाता सेबास्टियन असर भन्छन्, फ्लाइ दुबईको उडानमा भएको यो घटना इजरायलमा अति कड़ा प्रतिस्पर्धा हुने ठानिएको चुनाव भन्दा केही साता अघि भएको छ. तथ्य जे होस्, चुनावी अभियानमा सबै पक्षले यसको प्रयोग गर्ने उनको छम्याई छ. त्यसको संकेत अति दक्षिणपन्थी सुरक्षा मन्त्री इटामर बेन गिरले दिइसकेका छन्, जसले उक्त घटनालाई आतंकवादी कदम भन्दै आफ्ना सबै शत्रु पराजित नभएसम्म इजरायलले लड़िरहनु पर्ने बताए.
1: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोर्याब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने बिदा दिनुहोस्। नमस्कार।
7: नमस्कार, म संजय ढकाल
8: र म प्रतीक्षा खनालको
7: बीबीसी नेपालीबाट उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालोमा आज हामी ठूलो संकट पश्चात पर्ने मानसिक प्रभाव र त्योसँग जुझ्ने तरिका बारे कुरा गर्छौं।
9: न्यूजहरू आइरहन्छ नि त बारम्बार, धेरै नहेर्ने अथवा फेसबुकहरूमा पनि त्यो न्यूजहरू धेरै आयो, त्यसमा चाहिँ रेस्ट्रिक्सन गर्न सक्नुहुन्छ आफूले।
8: संकटले टुटाएको सड़क सम्पर्क फेरि जोड्ने प्रयास कहाँ पुग्यो?
10: दशैं अगाडिसम्म रसवाडी टच गर्ने मेन हाइवेको सिंगल ट्र्याक खोलेर भए पनि भनेर हामी त्यसमा लागिरहेका छौँ।
7: र विपदमा परेकाहरूका निम्ति अन्य जीवनोपयोगी सामग्री। कुनै पनि ठूलो विपद पश्चात त्यसबाट प्रत्यक्ष वा अप्रत्यक्ष प्रभावितहरूमा मानसिक प्रभाव पर्ने गर्छ। त्यस्ता प्रभावित व्यक्तिहरूमा डर, तनाव, निद्राको समस्या, आत्तिने र निराशा छाउने जस्ता मानसिक प्रभाव देखिन सक्छन्। यस्तो अवस्थामा उनीहरूको मानसिक स्वास्थ्यको अवस्था कसरी पहिचान गर्ने, तत्काल कस्तो सहयोग प्रदान गर्ने अनि परिवार तथा समुदायले कसरी साथ दिने भन्ने विषयमा हामीले मनोचिकित्सक सहप्राध्यापक डाक्टर निना राईसँग कुराकानी गरेका छौं। सबभन्दा पहिले विपदपछि कस्ता मानसिक प्रभाव पर्छन् भनेर हामीले सोधेका छौँ।
9: इमिडिएट इफेक्ट र लङ टर्म इफेक्ट हुन्छ होइन। सो इमिडिएट इफेक्ट भनेको तत्कालीन देखिने भनेको चाहिँ लक्षणहरू हुन्छन्, जस्तै यसमा चाहिँ निन्द्रा नलाग्ने, बारम्बार त्यो घटनाको कुराहरू याद आइरहने होइन, त्यसपछि मन आत्तिने, डर लाग्ने, एक्लोपना महसुस भएको कुराहरू आउने चाहिँ हुन्छ। तर लङ टर्ममा यो कुराहरू चाहिँ इमिडिएटली रिलिफ भएन भने लङ टर्ममा गएर चाहिँ फेरि यसले गर्दा डिप्रेसन, एन्जाइटी अनि अर्को भनेको चाहिँ महत्त्वपूर्ण कुरा भने पिटिएसडी हुने चाहिँ चान्सेस चाहिँ एकदमै हाई हुन्छ। यसलाई चाहिँ हामी पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर भन्छौँ। यसमा चाहिँ घटना भइसकेको छ महिना कटिसकेपछि पनि त्यही कुराहरू चाहिँ सम्झिरहने, बारम्बार फ्ल्यासब्याक भइरहने, छस आउने।
8: हजुर, यो तत्काल अवस्थामा निन्द्रा नलाग्ने, डराउने वा नराम्रो सपना आउने समस्या भयो भने अहिले तत्कालीन उपायहरू के कस्तो अपनाउन सकिन्छ?
9: विपदपछि यस्तो कुराहरू हुनु भनेको चाहिँ नर्मल रियाक्सनहरू हो र यो कति लामो रहन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ र के कारणले आइरहेछ भन्ने कुरा हो। र यसमा चाहिँ फर्स्टमा गर्ने भनेको चाहिँ साइकोलोजिकल फर्स्ट एड भन्ने हुन्छ। यसमा चाहिँ साइकोलोजिकल फर्स्ट एडमा चाहिँ कसैले पनि गर्न सक्नुहुन्छ, डक्टरै हुनुपर्छ अथवा हेल्थ केयर प्रोफेसनलै हुनुपर्छ भन्ने छैन, परिवारकै मान्छेले पनि दिनु सक्नुहुन्छ, कसैले पनि दिनुहुन्छ होइन। तिनवटा कुरामा चाहिँ लुप, लिसन एन्ड लिङ्क भन्छौँ होइन। लुप भन्दाखेरि पहिला चाहिँ परिस्थिति कस्तो छ त्यहाँनिरको होइन, उहाँलाई के कुराले गाह्रो गरिरहेछ त, उहाँलाई चाहिँ जस्तै शारीरिक कुराको समस्या भइरहेछ कि अरू खेरि आधारभूत आवश्यकताको कारणले के भइरहेछ त्यो कुरा हेर्नु पर्यो। र सेकेन्डमा हामीले चाहिँ लिसन, उहाँहरूको कुरालाई ध्यानपूर्ण सुनिदिनु पर्यो होइन, त्यो सुनिदिएर सकिसकेपछि अर्को थर्ड भनेको चाहिँ कनेक्ट गरिदिने, लिङ्क गराइदिने र त्यसमा उहाँको आवश्यकता के छ त्यो कुरा हेरेर आवश्यकतासँग लिङ्क गराइदिने होइन। त्यो कुराहरू गर्दाखेरि पनि अघि भनेको मैले सिम्टमहरू चाहिँ जानु चाहिँ सक्छ, तर यदि जाँदै गएन भने चाहिँ यस्तोमा चाहिँ प्रोफेसनल हेल्प चाहिन्छ, त्यसमा चाहिँ अब काउन्सिलिङ पनि चाहिनु सक्छ अथवा मेडिकेसन्सहरू।
8: मनोपरामर्शदाता अथवा मनोचिकित्सकको सहज पहुँच तत्कालै पाउन नसकिएको अवस्थामा चाहिँ केही घरेलु उपायहरू पनि छन्?
9: हजुर, यसमा चाहिँ घर परिवारले दिने भनेको त्यो अघि साइकोलोजिकल फर्स्ट एड भनिहाले, त्यो सँगसँगै उहाँले के गर्न सक्नुहुन्छ भने घर परिवार अथवा उहाँले त्यो कुनै एकदमै डिस्टर्बिङ न्युजहरू आइरहन्छ नि त बारम्बार, त्यो इमेजहरू पनि चाहिँ धेरै नहेर्ने अथवा फेसबुकहरूमा पनि त्यो न्युजहरू धेरै आयो, त्यसमा चाहिँ रेस्ट्रिक्सन गर्न सक्नुहुन्छ आफूले पनि अथवा परिवारले पनि रोक्न गर्न सक्छन्। अर्को भनेको चाहिँ आफूलाई यस्तो बेलामा चाहिँ अरू कुराहरूमा इन्गेज हुने, जस्तै सानोतिनो घरको कामहरूमा पनि आफूलाई इन्गेज गर्ने, त्यसले गर्दा पनि डिस्ट्र्याक्सन हुनसक्छ। र अर्को भनेको चाहिँ उहाँले आफै पनि त्यो रेगुलर एक्सर्साइजेसहरू गर्न सक्नुहुन्छ, रेगुलर एक्सर्साइज भने वाक पनि हुनसक्छ अथवा उहाँले मेडिटेसन्सहरू गर्न सक्नुहुन्छ। अर्को भनेको डिप ब्रिदिङ एक्सर्साइजहरू गर्दा पनि त्यसले धेरै नै हेल्प गर्छ।
8: कुनै पनि व्यक्तिलाई मानसिक समस्या भएको छ कि छैन भनेर कसरी थाहा पाउने त?
9: यस्तोमा आफूले आफूले भन्दा पनि परिवारको मान्छेले याद गरिरहेको हुन्छ, परिवारको मान्छेले पहिला भन्दा अलिकति बढी हात्तिन्छ, हडबड आउँछ, डर आउँछ, पहिला भन्दा अलिकति एक्लै एक्लै बस्छ, पहिला भन्दा पनि अलिकति छुट्टै किसिमको भएछ, सुत्दैन टाइममा होइन, सुत्दैन, खानपिनमा आफ्नो कामहरू पहिला जस्तो दिनचर्यामा फर्किया छैन, काम गर्दैन भने यो विभिन्न किसिमको व्यवहारिक समस्याहरू देख्यो भने पनि हामीले कतै न कतै मानसिक समस्या त उत्पन्न भइरहेको छैन भन्ने कुरा चाहिँ एउटा संकेत चाहिँ पाउन सक्नुहुन्छ।
8: मानसिक स्वास्थ्य प्रभावितमै पनि फरक फरक किसिमले असर गरिरहेको हुन्छ हाम्रो मानसिक स्वास्थ्यमा, महिलालाई, बाल बालिकालाई, अपाङ्गता भएकालाई. अलिकति यो समूह अथवा वर्ग विभाजन गरेर भन्नुपर्दाखेरि बाल बालिकाले के गर्ने अनि ज्येष्ठ नागरिकले के गर्ने, अलिकति अपाङ्गता भएकाले के गर्ने?
9: सिभिक ग्रुप भनेको जहिले भनेरेबल ग्रुप नै पर्नुहुन्छ. सो उहाँहरूमा समस्या भइसकेपछि त्यसलाई निक्लिने लक्षणहरू पनि फरक हुन्छ. जस्तै बच्चाहरूमा प्राय जस्तो एक्सप्रेस गर्नुहुन्न होइन, बच्चाहरूमा एक्सप्रेस नगर्दाखेरि उनीहरूमा चाहिँ अलिकति निन्द्रामा गडबडी, त्यस्तै गरेर क्रान्की, रिसाउने अथवा झर्किने त्यस्तो हुन्छ होइन. त्यस्तै गरेर ओल्ड एजमा आफ्नो कुराहरू धेरै एक्सप्रेस नगरेर उहाँको अर्कै किसिमले प्रस्तुत हुन्छ. जस्तै जिउ दुखे जस्तो, टाउको दुखे जस्तो भए सोमाटिक सिम्टम्सको प्रेजेन्टेसनहरू भइरहेको हुन्छ यो दुईवटा ग्रुपमा. यो लक्षणहरू चाहिँ फरक किसिमको हुन्छ होइन.
7: उनी थिइन् मनोचिकित्सक डाक्टर निना राई, साथी प्रतीक्षा खनालसँग कुरा गर्दै.
11: भदौको बाढ़ीले रसुवा, नुवाकोट र धादिङका मुख्य राजमार्ग क्षतविच्छेद भए भने पुलहरू धेरै बगायो. सड़क विभागका अनुसार गल्छी, रसुवागढ़ी राजमार्ग र पृथ्वी राजमार्गमा धेरै क्षति पुग्नका साथै गाड़ी आवाज जावत गर्ने 42 पुल बगेका छन्। बाढ़ी प्रभावितहरूका निम्ति तिनको पुननिर्माण उनीहरूको दैनिक जनजीविकासँग जोड़िएको महत्वपूर्ण विषय हो. नदी वारपार गर्न तथा कतिपय ठाउँसम्म आउजाउ गर्न पनि तिनको अभावमा कठिनाई भइरहेको छ. यसबारे हामीले विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज नेउपानेलाई सोधेका छौं.
10: कनेक्टिभिटीको लागि हामी काम गरिरहेका छौं. गल्छी र सडकको सडकको कुरा गर्ने हो भने गल्छीदेखि बिदुरसम्म जुन 26 किलोमिटर छ त्यसको चाहिँ ठुलो खोलामा, त्यस पछाडि ताबी खोला, रातमाटे एरियामा जुन ड्यामेज भएको थियो त्यसलाई चाहिँ हामीले बेलेबेल राखेर अल्टरनेटिभ क्रसिङहरू राखेर अथवा चाहिँ भित्रबाट नयाँ ट्र्याक खोलेर सञ्चालनमा ल्याएका छौँ. कोल्पु खोलामा पुल जुन अलिकति बिग्रिएको थियो त्यसलाई चाहिँ हामीले टेम्पररी रिइन्स्टल गरेर चलाइसकेका छौँ. गर्दाखेरि अहिले हाम्रो हिजोदेखि बेत्रावती सेक्सनको कुरा गर्दाखेरि बेत्रावतीमा बेल ब्रिजको लागि हामीले फाउन्डेसनको काम सुरु गरिसकेका छौँ. हाम्रो नेपाली सेनासँग रहेको बारा जिल्ला अवस्थित एक्रो ब्रिज जुन 76 मिटर लम्बाइको छ त्यसलाई ट्रान्सपोर्टेसन काम सुरु गरिसकेका छौँ. र यो गेरको टायरमा चाहिँ 1.5 किलोमिटर बाटो बनाएको ठाउँमा हामी अल्टरनेटिभ कोरिडर बनाएर अल्टरनेटिभ कोरिडरबाट चाहिँ हामी तिरतिरेभिर हुँदै भैँसी हुँदै बेत्रावतीसम्म चाहिँ रोड कनेक्टिभिटीमा पुगिसकेका छौँ. बेत्रावती एरियामा 200 मिटर सडक जोडिसकेपछि र बेत्रावती फलाकु खोलामाथि पुल बनिसकेपछि हाम्रो धुन्चेसम्मको हुन्छ. अनि धुन्चेदेखि स्याप्रोपेसी तल पनि हामीले बेलिब्रिजको डिजाइन तयार गरिसकेका छौँ र त्यहाँ पनि हामीले मेसिन मोबिलाइज गरिसकेका छौँ. स्याप्रोपेसीमा बेलिब्रिज राख्ने बित्तिकै त्यहाँबाट हाम्रो नेक्स्ट टार्गेट चाहिँ रसुवागढीसम्मको चाहिँ बाटो खोल्नेमा हुन्छ.
12: अहिले यो बाढीले सडक सञ्चालन सबै टुटाएको अवस्थामा रसुवामा चाहिँ अलिकति खाद्यान्नको अभाव अनि विभिन्न राहत पुर्याउने पनि समस्या छ भनिएको सुनिन्छ. त्यहाँ मानिसहरू चाहिँ उद्धार तथा राहतको लागि चाहिँ कसरी पुगिरहेका छन् विशेष गरी रसुवामा?
10: खाद्यान्नको अभाव भन्ने चाहिँ होइन, किनभने अहिले समस्या चाहिँ के छ भन्दाखेरि त्यहाँ चाहिँ एकदम मान्छेहरूको भिड बढी छ. जो पनि अब सामान्य एउटा रात बाँध्न जाने भन्ने अनि गाडी के अरे बुक गरेर जाने अनि गाडीको संख्या धेर भएर त्यो समस्या भयो. पहिला जस्तो तल हाइवे क्लियर छैन, हाइवे क्लियर हुँदाखेरि चाहिँ हाइवेबाट जान सक्ने अवस्था हुन्थ्यो. अहिले चाहिँ हाम्रो वैकल्पिक बाटो प्रयोग गरेर जानु परेको छ. त्यसको लागि मेनली चाहिँ हाम्रो एउटा सडक भनेको ढिकुरे, फेदी बेसी चोक, हिरामुनिटार, चोगत्ते, बोरे भन्ज्याङ, सानो खोला रसुवा, धनसुवा र भोरले झिरझिरे बोबरटिटार हुँदै चाहिँ रसुवा जाने एउटा हाम्रो बाटो सञ्चालनमा छ.
12: सडक तथा पक्की पुलहरू कतिपय चाहिँ भत्किएको अवस्थामा यी बेली ब्रिजले चाहिँ यो यातायातको चाप धान्ला कि नधान्ला, यो कतिको दियो होला त?
10: होइन, अहिले हामीले युज गरेको एक्रो ब्रिज भन्ने हो, यो अमेरिकन कम्पनीले बनाएको. यो चाहिँ एकदम इमर्जेन्सी रूपमा इन्स्टल गर्नलाई चाहिँ सिलको मेम्बरहरू हुन्छन्. यसले चाहिँ यसको एउटा सडन लोडिङ क्यापासिटी हुन्छ. त्यो लोडिङ क्यापासिटीमा चाहिँ हाम्रो जसरी जुन ट्राफिक छ हाम्रो अहिले रसुवा जाने, नुवाकोट जाने, त्यसको लागि चाहिँ हामीसँग भएको यो एक्रो ब्रिजहरूले चाहिँ मजाले लङ टर्ममै यसले सर्भिस दिन सक्छ.
12: विशेष गरी भनौँ न सडक तथा पुलहरू चाहिँ अलिकति दिगो रूपमा कहिलेसम्म बनिसक्ला, मुख्य बाटोहरू चाहिँ बाटो र पुलहरू चाहिँ कहिलेसम्म बनिसक्ला?
10: अहिलेको हाम्रो टार्गेट भनेको दसैँ अगाडिसम्म रसुवागढी टच गर्ने मेन हाइवेको सिङ्गल ट्र्याक खोलेर भए पनि भनेर हामी त्यसमा लागिरहेका छौँ. त्यस बाहेक हाम्रो जुन बेत्रावतीदेखि मैलुङ हुँदै स्याप्रोपेसी जोड्ने जुन त्रिशुली कोरिडोरकै अर्को बाटो छ जहाँ हाइड्रो पावरहरू पनि छन् त्यसको लागि चाहिँ सेकेन्ड फेजमा दसैँ पछाडि चाहिँ त्यताको काम सुरु गर्छौँ.
11: उनी थिए सड़क विभागका उपमहानिर्देशक तथा प्रवक्ता सुगराज नेउपाने साथी सागर बुढाथोकीसँग कुरा गर्दै
1: तपाईँ बीबीसी नेपालीद्वारा उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालो सुनिरहनु भएको छ।
11: अब पहिरोबाट जोगिने बारे एउटा जानकारी।
13: बर्खामा घर वरपरको पर्खाल ढलानहरू तथा भूइँमा चिरा पर्ने रूखहरू ढल्न थाल्ने वा भूमिबाट असामान्य आवाज आउने संकेतहरूलाई गम्भीरतापूर्वक लिनुपर्छ। समुदाय स्तरमा समन्वय पूर्व सूचना प्रणाली र नियमित पूर्व अभ्यासहरूले आपतकालीन अवस्थामा सुरक्षा सुनिश्चित गर्छ।
11: पूर्व तयारी जरुरी छ। पहाड़ी वा हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसहरूले मौसम सम्बन्धी आधिकारिक सूचनामा ध्यान पुर्याइरहनुपर्छ।
13: आफ्नो घर कार्यालय वा विद्यालय नजिक पहिरो आउन सक्ने स्थानहरूको पहिचान गर्नु आवश्यक छ। कुनै ठाउँ जाँदा सुरक्षित हुन्छ भनेर पहिले नै तय गरियो भने आपत परिहालेको खण्डमा अलमल हुँदैन।
11: झट्ट जानुपर्दाका लागि आपतकालीन झोला तयारी गर्नुपर्छ, जसमा खाद्यान्न, पिउने पानी, प्राथमिक उपचार सामग्री, कपड़ा, टर्च, ब्याट्री, महत्वपूर्ण कागजातहरू र संचार उपकरणहरू समावेश हुनुपर्छ।
13: पहिरो आउन लागेको वा आइरहेको छ भने तत्काल र शान्तिपूर्ण तरिकाले कार्य गर्नु आवश्यक हुन्छ।
11: जीवनलाई सम्पत्ति भन्दा पहिलो प्राथमिकता दिनुहोस् र सम्झनुहोस् कि एक पहिरोपछि अर्को पहिरो पनि हुन सक्छ।
13: अधिकारीहरूले सुरक्षित भनेपछि मात्र आफ्नो घर फर्किनुपर्छ।
11: घर फर्किँदा घरको संरचना राम्ररी जाँच गर्नुपर्छ। समुदाय स्तरमा क्षतिको यथोचित मूल्याङ्कन गर्नुपर्छ। सुरक्षित स्थानमा पुननिर्माण गर्नुपर्छ र भविष्यमा अझ राम्रो तयारीका लागि जनचेतना अभिवृद्धि गर्नुपर्छ।
1: अब प्रस्तुत छ मानसिक स्वास्थ्यसँग सम्बन्धित विविध विषयमा बीबीसीको ग्लोबल जर्नलिज्मले तयार पारेको एक सामग्री। आज हामी गहिरो आघात पश्चात मनभित्र उब्जने भावना कसरी बुझ्ने भन्ने विषयबारे विजय गजमेरबाट सुनौ।
14: एकछिन रोकिनुहोस्, वरपर हेर्नुहोस्, लामो सास फेर्नुहोस्, आफैलाई सोध्नुहोस्, आज म कस्तो महसुस गरिरहेको छु। कुनै दिन हामी शान्त, सकारात्मक र आशावादी महसुस गर्न सक्छौ। आफ्ना प्रियजनहरूसँग बिताएका दिन हामीलाई आकाश उज्यालो भए जस्तो लाग्छ। हामी त्यस्तै दिनका लागि बाँच्छौ, तर केही दिन त्यति उज्यालो हुँदैनन्। हामीले आफ्ना वरिपरि आकाश खसे जस्तो लाग्ने दिन पनि महसुस गरेका छौ। डर, रिस, असहायपन, दुःख, पीड़ा, यस्ता भावनाले हाम्रो शरीर र मस्तिष्क दुखाउन सक्छन्, पेट दुख्न सक्छ, थकान, अनिद्रा र हामीलाई दुःख लाग्न सक्छ, अनि कहिलेकाहीँ केही महसुस गर्दैनौ, पूरै भाव शून्य। डरले भरिएको संसारमा युवा हुनु सजिलो छैन। त्यहाँ हामीले देख्ने, सुन्ने र महसुस गर्ने कुराहरू स्वीकार गर्न गाह्रो हुन्छ। तपाईँलाई आफू अरू मानिसका लागि बलियो वा साहसी बन्नुपर्छ जस्तो लाग्न सक्छ। आफूलाई किन यस्तो महसुस भइरहेछ वा अरूभन्दा फरक प्रतिक्रिया दिइरहनु भएको छ भनेर बुझ्न गाह्रो हुन सक्छ। त्यस्ता कठिन समयमा सहयोग गर्न र आफूलाई कसरी राम्रो महसुस गर्ने भन्ने बताउन हामी यहाँ छौं। पहिलो, सम्झनुहोस् कि यी सबै भावना सामान्य हो। यस्तो महसुस गर्नेमा तपाईँ एक्लो हुनुहुन्न र तपाईँ सधैँ यस्तो महसुस गरिरहनु हुने छैन। मदद हुन्छ भने आफूलाई कस्तो महसुस भइरहेको छ भनेर बुझ्न केही समय निकाल्नुहोस्। भावनालाई दबाएर व्यवस्था गर्नु सजिलो लाग्न सक्छ, तर तिनीहरूको सामना गर्नु र आफूलाई महसुस भएको कुरा अरूसँग भन्नु उपयुक्त हुन्छ। कसैसँग कुरा गर्नुहोस्, साथी, अभिभावक, विश्वासिलो वयस्क, शिक्षक वा समुदायको अगुवा। कुरा गर्न मन नलागे चित्र बनाउन पनि सक्नुहुन्छ। आफ्नो डर, चिन्ता वा पीड़ा अरूसँग बाँड्दा त्यसको सामना गर्न अनि आशा र विश्वासमा केन्द्रित हुन सकिन्छ। खोज्ने हो भने यी कुरा सधैँ पाउन सकिन्छ। त्यसका लागि आफूलाई सहयोग गर्नेहरू खोज्नुहोस्। खेलिरहेका बालबालिका हेर्नुहोस्। आफूलाई शान्त बनाउने जेसुकै कुरा हुन सक्छन्। पढ्ने, चित्र बनाउने, खेल्ने, प्रार्थना गर्ने कहिलेकाहीँ आफ्नै मनमा शान्ति खोज्नु असम्भव जस्तो लाग्न सक्छ, तर पाउनुहुनेछ। सधैँ सूर्य फेरि उदाउनेछ।
7: आजको लागि बीबीसी हातेमालो कार्यक्रम यति नै। यसमा प्रस्तुत विविध जीवनोपयोगी सामग्री बीबीसी नेपालीको वेबसाइट तथा सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। हाम्रा कार्यक्रमबारे हामीलाई हाम्रो इमेल ठेगाना nepali.letters@bbc.co.uk वा facebook.com/bbcnewsnepalima सल्लाह सुझाव दिन सक्नुहुन्छ। हामी फेरि भोलि उपस्थित हुनेछौ। नमस्कार।

0: स्वरायत्ती प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 98 49 18 57 37।
1: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे। यो योजना मङ्सिर 9 गते सम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।
2: शाओमी किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड होलिडे।
3: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: कुनै पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजार माउले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 9741031429
5: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849518537
6: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ
5: यदि यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ
6: तपाईँको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
5: सम्पर्क नम्बर 010-520-267 010-520-267
1: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
4: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
1: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843062686 र 9810323754
4: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नु होला
7: Xiaomi One Redmi को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा Xiaomi One Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday यो योजना मङ्सिर 9 गतेसम्म मात्र आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस् Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday
8: रेडियो बिहानी 97.6 MHz

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: परीक्षितलाई सुखदेव स्वामीबाट सम्बोधन गरिबक्सेपछि यिनै रुद्र गीत तोत्र पाठ गर्नेवाला दस भाई प्रचिताहरूका पिताजी प्राचीन बरी नामगरेका राजाको राजदरबारमा आज सनक सनन्दन सनातन सनत कुमारका अत्यन्त परम भक्त महाराज प्राचीन बरी नामगरेका राजाका राजदरबारमा नारद नाम गरिएको ऋषि अत्यन्त प्यारसँग उहाँलाई उपदेश गर्न त्यस्त्र पाउँदै हुनुहुन्छ भन्ने सम्मानको कथा यस अध्यायबाट।
1: जय बोलो श्रीमद् भागवत महापुराणको।

महाराज राज परीक्षितलाई सुखदेव स्वामीले बताउनु भयो। सर्वप्रथम राजाहरूको उपाख्यानको वर्णन बताइराखेको छु मैले। पहिलो स्वयम्भू मनुका जेठा छोरा उत्तनपाद महाराज, उत्तनपादका छोरा जब ध्रुवका छोरा उत्कल, उनका छोरा वत्सर, उनका छोरा अंगका छोरा बेनका छोरा राजा पृथुका छोरा विजिताशो, उनका छोरा हविधानका छोरा राजा प्राचीन बरही। तब प्राचीन बरी नाम गरिएका महाराजको अत्यन्त ठूलो तपस्या थियो। यज्ञ गर्थे तर एउटा भूल थियो उनको, यज्ञ चाहिँ गर्ने तर हिंसात्मक दंग गरेर बलि चढाएर मासु खाने।

0: बलिदान दिने यस्तो एक एक गर्थे क्या। अनि त्यो बलिदान दिएको देखेपछि थुप्रोको थुप्रो रास बलिका जब बोका देखिसकेपछि असाध्यै माया लाग्यो नारद ऋषिलाई र नारदले भन्नुभयो, ए महाराज यो तपाईँले के काम गरेको भन्दा एके गरेको अनि एके गरिसकेपछि यी पशुहरू किन वध गर्नुभयो किन मार्नुभयो भन्दा हामी क्षेत्रीहरूले यज्ञ गर्दाखेरिमा रुधिर राख्दैन बढेन मांस या सूर्या नृप भनेको छ महाराज, त्यस कारणले गर्दाखेरिमा हामीहरूले बलिदान चढाउने गरेका छौं भने ओहो यो त हुँदैन नि सरकार, तपाईँलाई एउटा कुरा म निवेदन गरौं है भन्नुभयो नारद ऋषिले। भन्नुहोस् भने राजा प्राचीन वरिले, तपाईँ गरिएको पुण्य पाउने आशावादी हुनुहुन्छ हुनुहुन्न, जसले कसैले पुण्य गरेका छ यज्ञ गर्यो अब यहाँ कर्ता बस्नुभयो यहाँ सुन्न आउनुभयो केही पाम्ला भनेर आइयो नि यहाँ पुण्य कमाइएला भनेर टाढा टाढाबाट खर्च गरेर आइयो नि केही होला भनेर केही सुन्न पाइएला अर्थात त्यसबाट केही पुण्य लाभ होला भनेर आइयो, जस्तो त्यो पुण्य लाभ प्राप्तिको निमित्त तपाईँ आशावादी हुनुहुन्छ भने गरेको पापको पनि पुण्य जसरी पाइन्छ पापको भोग गर्नुपर्छ कि पर्दैन राम्ररी विचार गर्नुहोस् त, पाप पनि त भोग बिहोर्नु पर्यो नि, सबैलाई दिएको पैँचो पाइने आशा गर्नु माछै छैन, कसैले दुई पैसा खाइदियो भने पर्खेस दरगाह लिम्ला भन्ने चलन छ अहिले खा अहिले खा भइगयो मरेपछि तँलाई दरगाह लिम्ला भन्ने चलन छ, एक रुपियाँ दुई रुपियाँ पाँच रुपियाँ खाए पनि त्यो चाहिँ दरगाह लिन पाउनु पर्ने त्यो कुरा भयो, त्यत्रो त्यत्रो बलिदान दिएर अर्काको जीव च्वाट्टै काटेर लप लप मासु खाएको पाप लागेको त्यो दरगाह तिर्न पर्थे पर्दैन, अर्काको चाहिँ जब तिर्न नपर्ने आफ्नो चाहिँ नलिई नछोड्ने कस्तो गजबको कुरो महाराज, यो त गल्ती भयो जो जो भयो भयो आइन्दा उपरान्त यो मासु खाने काम छोडिदिनुहोस् हिंसात्मक दङ्गा छोडिदिनुहोस् गल्तीको काम छोडिदिनुहोस् शिकार नखेल्नुहोस् यो गल्तीको काम नगर्नुहोस् फलफूल खानुहोस् बलिदान फलफूलको दिनुहोस् रीतिथिति नीतिको प्रतिपादन गर्नुहोस् यो बलिदानको पक्षमा लाग्दै नलाग्नुहोस् यो मेरो अनुरोध लागो सरकार, तपाईँ जस्तो धार्मिक व्यक्ति नरकमा गएको देख्न नपरोस् यो सुझाव हो हामी पण्डितको भन्नुभएको थियो। यो प्रकारको वचन सुन्न असाध के भन्छन् त राजा भनेदेखि ए तिमीले भन्दा हुन्छ हाम्रो जातकुलले गर्दै आएको काम मासु नभई हुँदै हुँदैन हामीलाई ल अमूर्खसँग के लाग्छ उसबेदेखि नखाइ नछोड्ने होइन खाने हो भने राजाले, त्यसो भए तिमीलाई म एउटा उपदेश गर्छु राम्रोसँग सुनिरहू त्यति गर्दा पनि मासु खाँदा रहेछौ भनेदेखि गिद्दै र त्यसमा हेरेर हिँडौँला म पनि, नत्र अब तिमीलाई मासु खान नहुने प्रकारको विधान बताइदिन्छु सुन सुनिरहू फेरि मासु भन्ने जतिले यतै ध्यान लगाएर लठ भएर सुन्ने अनि त्यसपछिबाट खान मिल्दो रहेछ रहन्छ त्यो कुरालाई विचार गर्ने हस्त महाराज सुन्न बसे। राजन पहिला नम्बरमा एउटा पुरञ्जन नाम गरेका राजा थिए भन्नुहुन्छ नारद ऋषि, पुरञ्जन नाम गरिएको राजाको अभिज्ञाता भन्ने एउटा मित थिए, त्यो मित मितको बहुत सम्बन्ध थियो पुरञ्जन नाम गरेको राजा अभिज्ञाता नाम गरेको मित अब यहाँ देख्नु प्रान्तको लागि अब सबै प्रकारको कामना सबै प्रकारको विचार सबै प्रकारको भावना सबै प्रकारको ध्येय धारणा यदि राखिसकेपछि राजाले एउटा प्रश्न गर्नुभयो प्राचीन वरि नाम गरेको महाराज तपाईँलाई म उपदेश गर्छु सुन्नुहोस्, त प्राचीन वरि नाम गरिएका एक महाराज हुनुहुन्थ्यो ती प्राचीन वरि नाम गरिएको एक महाराजको उपरमा पुरञ्जनको कथा ल्याएर बताउनुभयो, ती पुरञ्जन नाम गरिएका राजा एक दिन शिकार खेल्न आफ्नो मित अभिज्ञातालाई साह्रै प्यार गर्ने राजा छोडेर गएछन् जंगलमा, यसरी जंगलमा पाल्नु भएपछि जंगलमा शिकार खेल्दै खेल्दै खेल्दै खेल्दै खेल्दै जाँदा जंगलमा पुग्नुभयो, जंगलमा पुगिसकेपछि जंगलमा बडा राम्रो नौ ढोके दरबार राजाले देख्नुभयो असाध्यै राम्रो नौवटा ढोका भएको दरबार, तीन करोड र पचास लाख त त्यो दरबारमा ठेडी भन्नाले अहिलेको जब पेच कसहरू त्यस्तो प्रकारबाट तीन करोड र पचास लाख त्यस्तो पेचकसले पूर्ण भएको ठेडीहरूले पूर्ण भएको ठाउँ त्यति मात्रै हो र पाँचवटा सर्पले त्यसलाई उडाएर बारम्बार धड्कन दिइरहेको त्यो दरबारलाई, अनि अत्यन्त सुन्दर हिराहार मती सुना चाँदीले परिपूर्ण भएको राजाको दरबार। त्यस दरबारभित्र राजाले पाँचवटा घोडा जोतिएको रथलाई जब ओर्लिएर गएर सोधे, यहाँ गेट पास पाइन्छ हजुर भने? पाइन्छ भन्थ्यो दरवाजाको सिपाहीले। अनि राजा भित्र पस्नु भएको त जम्मा 32 कोठा रहेछ दरबार, भने त्यो दरबारभित्र 32 कोठामा सबै ठाउँमा सबै चिजबिजले भण्डारले परिपूर्ण भएको, माझको जब दरबारको ढोकामा माझको कोठामा एउटा सुन्दरी नारीको बसोबास भएको, त्यो सुन्दरी नारी रूपले बलेकी शिलामा ढलेकी 32 लक्षणले युक्त भएकी परम सुन्दरी मुखबाट बरबरा फूल बर्साएर सुन्दरताले पूर्ण भएको नारी त्यहाँ राजाले बसेको देखिसकेपछि राजा भन्नुहुन्छ, ओ नारी तिमी त साह्रै सुन्दरी पो रहेछौ त, तिमी तिम्रो बिहा भएको छैन भन्न थालिहाल्यो। अर्थ के सोध्यो र सन्चो बिसन्चो अरू कुरै भएन, तिम्रो विवाह भएको छ कि छैन भन्न भएको छैन, तिमी कहाँबाट आयो यहाँ भन्न, म यो दरबारमा रखुवारे हुँ। अनि राजा भन्नुहुन्छ मसँग विवाह गर्छौ त भनेर, म विवाह त गर्छु महाराज, मेरो दुईटा प्रतिज्ञा छ। केटी भन्छन् के प्रतिज्ञा? तपाईँको एक नम्बरमा जेठी महारानी घरमा होलिन होइनन् भनेको। राजा के भन्छ भने, जेठी त छन् त भो छोडिदिन्छु म त्यसलाई भन्न थाल्यो, त्यस्तो दिएको कुरा। अनि त्यसदेखि पछाडि ल छोडिदिन्छु भन्यो, ल भइगयो। अनि अर्को कुरा के प्रतिज्ञा छ त भन्दाखेरिमा, मासु बाहेक केही खाने नखाने त्यस्तो पो छ त मेरो त चलन त, तिनै साँझ मासु चाहिन्छ। राजा भन्छन् हो भगवान, केरी झुटाएको ईश्वर मासु नभइकन गाँसै नजाने, मलाई पनि त त्यही हो नि, सिगार फल्न आएको आज भन, लौ त भगवान साह्रै राम्रो भयो, मासु नभई मलाई पनि नहुने तिमीलाई पनि नहुने, अब तिम्रो र मेरो सम्बन्ध प्रगाढ भयो, जेठीलाई छोड्ने राज्य सारा सम्पूर्ण संसार छोड्ने, तिमी पाएपछि मैले घरमा फर्कँदै नफर्कने, हस्त प्रतिज्ञा बस ल विवाह गरौं, सम्बन्ध प्रगाढ भयो पाणिग्रहण भयो विवाह भयो सकियो काम। अब त्यति भएपछि राजा त्यस अवस्थामा रानीको वचनलाई स्वीकार गरेर रहँदा रहँदा रहँदा एक दिन शिकार सकियो, मासु खोज्न त जानु पर्यो। राजा शिकार खेल्न भनेर गएको, जाँदा जाँदा जाँदा जाँदा जाँदा के भाषियो माई विश्व ब्रह्माण्ड सारा सम्पूर्ण गजब यस किसिमबाट, त्यो मैले त्यो दिनभरिको जंगलको यात्रा भयो खोज्यो मासु पाइएन, ढङ्गै रहन्छ राजाको शिकार खेल्न जान्दो रहन्छ, आर्गाल ल्याइदिए खाने अरे मात्रै हो। अनि दिक्क भए राजा घरमा आए, रानी कुर्कुचो उचाली उचाली बसेर हेरिरहेको थिइन् कुन बेला राजा आउलान् र पकाएर खाउँला भनेर, छैन है राजा त आउँदैन, यो त खन्चुवा बोर चाहिँ बर्बाद भयो, यसलाई पर्खेस यहीँ त आउला भनेर बसिरहेको थिइन्। अनि राजा साँझको प्रहर पुग्यो, ठ्याक्क रानी भाटा पुगे, अनि रानी लुकिदिन्, राजा बोलाउन थाले, महारानी साँझको प्रहरमा बत्ती बलेको छैन घरमा, तिमी कहाँ गयौ आज, लौन लौन तिम्रो दास आइपुग्यो, लौन स्वीकार गरे। राजा बारम्बार अनुरोध युक्त प्रार्थना गरे, आफूलाई दास बनाए मालिक नै बनाएका थिए रानीलाई, खोजे पाउन सकेनन्, घर घरमा जब त्यो त 32 कोठा चारे छैन, कहाँ गइन होला, यहीँ बस्थिन् यहीँ खान्थिन् यहीँ रहन्थिन् यहीँ सोत्थिन् हिँड्थिन् मेरो रानी कहाँ गयो। राजा धुरु धुरु धुरु रोएर पल्टिरहनु भएको थियो, र आखिरमा हो मेरो महारानी कहाँ गयो भनेर यसो पलङतिर हेरे त पलङ खाटा मुनि पो खसेर गुज्रो चल्यो, होइन के चल्यो हँ भनेर पलङ मुनि हेरे त रानी त पलङ मुनि लुकेर बसिरहेको थिइन्। ए रानी तिमी यता आऊ भन्दा त रानी त हात फड्काइदिए मान्छे नि छुन पर्दैन, म त फर्दिउँला छिउँडो छिउँडो गरौँ मासु खान नपाएर, त्यस्तो पो छ हेर कट्ठै आए कहाँ गएको थिइस् भने, म सिकार खेल्न गएँ अरे, है त सिकार यस्तै भयो आज के भयो देखे भयो फिस्टो पनि पाइन भन्यो, तँलाई बेमानी त्यत्रो प्रतिज्ञा गर्ने, आज मलाई मासुको बारेमा तैले पहिलो दिनमा यो प्रकारको दुःख दिइसकेपछि आजबाट निक्लेर जा भन्नुभएको थियो, महारानी आजको लागि माफ पाऊ, भोलिबाट गल्ती भएछ भनेदेखि म तिमीबाट जान्छु महारानी क्षमा राख भनेपछि, ठिक छ भोलिबाट गल्ती भएको खण्डमा मेरो घरमा फर्केर नआउने, त्यतिबाट तिम्रो जेठी हो कि के हो त्यति जाने, उतै उतै कहाँ हो कतापट्टि हो चल भनेपछि हस हुन्छ भनेर त्यो दिन बस्यो। अनि रानीले राजाको मूल्याङ्कन गर्न लागिन्, यो राजा साह्रै मसँग लम्पट लायो अथवा यसको मूल्याङ्कन गर्छु भनेर रानीले मूल्याङ्कन गरिन्। कस्तो मूल्याङ्कन? मूल्याङ्कन गर्दाखेरिमा र कस्तो मूल्याङ्कन गरिन् भनेदेखि रानीले कहिले कहिले खितका छोडेर हाँसिदिन्, घातमा विगत। राजा पनि खितकै छोडेर हाँस्यो, रानी हाँसेपछि खुसी हुँदै रहेछन् भनेर हाँसिदियो। रानी डाँको छोडेर रोइन्, राजा पनि रोयो, डाँकै छोडेर रोयो। शोक्न सुर त भोग्न भगाएर त्यसै। अनि रानी जोडसँग दौडिन्, राजा पनि दौडियो, कहाँ जान लाओ थाहा छैन। अनि रानी गजधम्म बसिन्, राजा पनि बस्यो। रानी राम्रो स्वरले गीत गाउन थालिन्, राजा पनि थाल्यो गीत गाउन, स्वर्ण भाका त्यसै। रानी यस्ता कारणबाट बारम्बार कन यत्र त्यत्र सर्वत्र हेर्न लागिन्, राजा पनि यत्र त्यत्र सर्वत्र हेर्न लाग्यो। रहँदै जाँदाखेरिमा महाराज आजका मितिबाट राजाले मासु ल्याउने, रानीले पकाउने खुवाउने र खाने, 50 वर्षको मिति सम्पन्न भयो। सुनौ त महाराज प्राचीन बरी भनेर मासु खाने राजालाई, महाराज प्राचीन बरीको कथा ल्याएर, माने पुरञ्जनको कथा ल्याएर यथार्थ पक्षबाट उनका प्रतिमा चित्त बुझाउने भाषा प्रस्तुत गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट।
1: जय श्रीमद् भागवत महाप्रभु।

सुनबो महाराज परीक्षित श्रीमद भागवत महापुराणांतर्गत अहिले प्राचीन बरी नामरेको राजाका राज दरबारमा नारद ऋषिले मासु खान हुँदैन भन्ने युक्तिको बारेमा ल्याउनु भएको यस कथा। पुरेन्द्र नामरेको एक राजा उनको अभिज्ञाता मितलाई छोडेर जंगलमा गएको शिकार खेल्दै गएको रानीसँग संवाद भएको रानीलाई पाएर राजाले घर दरबार जेठी महारानी छोडेको दरबार छोडेको सम्पत्ति छोडेको मितलाई सम्झना गर्न छोडेको यस किसिमले आज भोलि पर्सी पचासौं वर्ष व्यतीत भइसकेपछि त्यस दरबार भित्र राजाले सम्पूर्ण अगाडि अत्यन्त सुन्दरताले भरिएको दरबार देखेका थिए। तर पछि गएर राजाले यसो हेर्दाखेरिमा दरबारको गतिमा मन्दाएछ, कता कता धमिरो लाए जस्तो भएको, अमिलिसिया पनि देखिसकेको, चारैपट्टिबाट चुवाट भएको, त्यति मात्रै हो र 3,50,00,000 ती ठुए ठेडीहरू सारा फुग्लेर गएको, कोही खैलाएर गएको, त्यति मात्रै होइन महाराज, नमरंगका चन्दुवा सारा च्यातिएको, हिराहार मोतीहरू सारा सम्पूर्ण कन, त्यसका सम्पूर्ण पत्थरका भागहरू सारा झरिसकेको, त्यसको रंग रोकनमा अमिलस्यापना देखिसकेको, त्यति मात्रै होइन 360 काला र सेता मसाले दरबारको ज्वरो भकाभक उखलेको, 360 काला र सेता मुसाको प्रभावबाट दरबारको ज्वरो उखलेको देखिसकेपछि राजा दिग्दार हुनुभयो। ओहो, या त राजाको जब विचार भयो कि या त जब बर्बाद पो भएछ ल, अनि 720 राजाले आक्रमण गरेको, 720 राजाले उतापट्टि आक्रमण गरेको, यतापट्टि 360 काला र सेता मुसाको प्रभावबाट जरा ज्वरो जब भरमभर खोतलेको, त्यति मात्रै हो र, अनि धुरीको ध्वजा पटक्क भाँचिएको, 5 सर्पले टपा डप जब यस किसिमबाट तानिरहेको महाराज परीक्षित, अब राजा एक्लै हुनुभयो, भगवान अब म कहाँ जाने हो, न मेरो आमा न मेरो बाबा न मेरो दाजुभाइ न मेरो बन्धु भ्रगादी कोही छैन, मेरो जीवनमा ठूलो घाटा भयो, अब मैले मरे भयो, मेरो कोही छैन ईश्वर, मलाई ठूलो आपत्ति पर्यो विपत्ति पर्यो, अब 7 समुद्रले दरबारलाई परक्क बेरिसकेका रहेछ, 7 समुद्रले दरबारलाई बेरिसकेछ मेरो महारानी, अब हाम्रो बिचल्ली हुन आँटो, 360 काला र सेता मुसाले दरबारको ज्वरो खोतलिया छ यतापट्टि, अर्कोपट्टि 720 राजाले आक्रमण गरेको छ, त्यति मात्रै होइन कालकन्याले बारम्बार गिज्याएको गिज्याई छ, त्यति मात्रै हो र धडकन दिएको छ 5 सर्पले, धुरीको ध्वजा पटक्क भाँचिसकेको छ, अङ्ग बङ्ग प्रत्यङ्ग सारा गिरिसकेका छन्, लौ न मेरो महारानी अब यस दरबारलाई छोडेर भागौं भन्दा कहाँ भाग्ने, यसो हेर्दा त 7 समुद्रले परक्क बेरिसकेको रहेछ दरबारलाई, 7 समुद्रले बेरिसकेको दरबार भए तापनि अब हाम फाल्छु भनेर राजा लाग्नु भएको थियो, 7 समुद्रले बेरिएको दरबारमा त त्यो जब 7 समुद्रभित्र त माछा कछुवा र भ्याकु तर गोई ठाडो मुन्टो लाएर कहिले राजा झर्ला र खामला भएर टल्लको टल्ल हेरिरहेको, परेन अचम्म, ती बसिरहौं भने दरबारले च्यापेर मार्ने, हाम फालौं भने 7 समुद्रमा पर्ने, 7 समुद्रबाट पनि पार जाम भन्ने कोसिस गर्दाखेरि माछा भ्याकु तर गोईले डसेर मार्ने, लौ न प्रभु मेरो जीवन गो कहाँ जाने भनिकन राजा धुरु धुरु रुँदै रानीपट्टि फर्केर भन्न लाग्नुभयो, रानी अब तिमीदेखि मेरो सहायता कोही छैन, रानी यता फर्क भन्दा फर्कन्न म त हेर्दिन भन्छे, रानी फेरि किन नहेर्ने भन्दा कति गनगनाएको म हिजो त अनुहार हेर्न नि सक्दिनँ, ल त्यस्तो भइसकिछ हौ त, हे रानी त्यसो नभन न, मैले के गल्ती गरी भन्नुभएको थियो राजाले, मासुगान नदिएपछि त्यही भयो नि गल्ती, ल्याउन सक्दैन थोत्रो भइहालिस्, त्यसै कारणले गर्दाखेरि जुन बाटो आएको त्यही बाटो जाने, यहाँ नगनगनाउने कति बोल्न परेको कुनै, म त के रिस उठेको भन्न थाल्छु, अनि राजा दङ्ग पर्नुभयो, रानी तिमी भन्दा म सर्वस्व त्याग गरेको थाहा छैन भन्दा त कुनै मलाई थाहा छैन, मलाई यो धेरै नगनगनाउ, मैले आऊ भने पनि छैन बस भने छैन, तुरन्त जाने जुन बाटो आएको त्यही बाटो जाने, ल त्यस्तो भए चाहिँ अहिले हाल त बडा समस्या पर्यो राजालाई, रुनु सिवाय राजा केही नै, त्यसलाई जेठीको पाप लागेको त्यसलाई मरिजाहन् होइन र, हेर धेरै जसो कान्छी रहेछन् के अरे अँ पनि भन्दैन, कसो र महाराज परीक्षित अब साह्रै समस्या पर्यो, लौ त मेरो भगवान अब म के गरौँ, राजा बडा आत्तिनु भयो, अब मलाई बाटो छैन मेरो घाटो छैन, अब म कहाँ जाउँ, राजा बारम्बार धुरु धुरु धुरु रुँदै रुँदै समस्याको घडीमा परेर राजा भन्न लाग्नुभयो, आज भन्यो भोलि भन्यो जिन्दगी हो बित्यो नि।

देशी सौर पौराणिक प्रतिमा यहाँ गरिबोक्छु सरकार यसरी जब अब यस आज भोलि पर्सि रहँदै जाँदा नौ ढोके दरबार राजाको सुन्दर नगरी अत्यन्त सुन्दरताले पूर्ण भएको धपधप्ती आगो बले झै धपबत्ती बले झै बलिरहेको दरबार आज रानी लेहेरा गर्न थालिन्। राजा एक्लै हुनुभयो, मेरो महारानी तिमी यता फर्केर हेर भन्दा भन्दैमा दरबार गर्लम्म ढल्यो। रानी रानी रानी भनेर राजाले बोलाउँदै बोलाउँदै बोलाउँदै सात समुद्रका तुफानमा मिचिनुभयो राजा। राजालाई रानीले बोलाउँदा बोलाउँदै रानीलाई बोलाउँदा बोलाउँदैमा राजा पानीमा डुबेर मरे। अब आखिरमा राजा मरेको अवस्थामा मर्ने बेलामा रानी रानी रानी भनेर जब जपेको हुनाले राजा दोस्रो जन्ममा त्रिजाति भएर जन्माउनु भयो। अघिल्लो जन्मको मितले फेला पारेर विदर्भ नामगरेको राजाको छोरी भएर जन्मिया थिए। मलाया ध्वज नामगरेको राजासँग विवाह भएको थियो। अघिल्लो जन्मको मितले फेला पारेर मुक्ति बनाउनु भयो। सुन्नुभयो त महाराज परीक्षित कथा? भन्दा सुन्न त सुने प्रभु, तर मैले कति बुझिन भन्नुभयो राजा प्राचीन परीले। नारद ऋषिसँग मैले बुझ्दै बुझिन, यो के भन्नुभयो, के भन्नुभयो हजुरले? भन्दा अब यो गोपनीयताको गर्वमा रहेको कथालाई म तिमीलाई यथार्थमा प्रमाण गरिदिन्छु। सुन, जीवात्मा भनेको पुरञ्जन नाम गरेको राजा भनेको जीवात्मा हो। उनको अभिज्ञाता मित भनेको परमात्मा हो। परमात्माको र जीवात्माको बहुत सम्बन्ध थियो, तर त्यो जीवात्मालाई ले आज परमात्मालाई छोडेर जंगल गयो। जंगल गएको पाँचवटा घोडा भने के हो? आँखा कान नाक जिब्रो र छाला पाँचवटा इन्द्रियका वशमा परेर जंगल गएको। अनि नौढोके दरबार जंगलमा भेटायो भनेको के हो? अज्ञान खोज्न भनेर गएको। नौढोके दरबार भनेको शरीर, नौढोके दरबार भनेको यो शरीर हो। कसरी? दुईटा कानका प्वाल दुई ढोका, नाकका प्वाल दुईले चार ढोका, मुखले पाँच, अनि त्यसदेखि पछाडिबाट आँखा दुईले सात, मलद्वार दुईले जब नौ। नौ ढोके दरबार भनेको यो शरीरलाई भनेको, कतै हवेली र महल होइन, यही हो महल। 3,50,00,000 खेडी भनेको के हो? भन्दाखेरिमा 3,50,00,000 खेडी भनेको आफ्नो शरीरका रौँहरू हुन्। शरीरका रौँहरू हो है त, शरीरभरिका रौँहरू यिनलाई यस किसिमबाट। अनि आखिरको बीचमा पाँचवटा सर्पले जब त्यहाँ धड्कन दिएको थियो भनेको प्राणापान ब्यानोदान समान पाँचवटा वायुले बारम्बार हामीलाई जब धड्कन दिइरहेको छ महाराज, पाँचवटा वायु। अनि त्यसदेखि पछाडिबाट त्यहाँभित्र राजाले जब यस्ता कारणबाट रानी देखे भनेर मैले जो भने, रानी भनेको माया हो, मोह हो, मोह माया र मोह हो। मोहमा राजा अत्यन्त प्रेममा आलुप्त भए। अनि त्यसदेखि पछाडिबाट रानी रूपी मोह कहिले कहिले भङ्ग हुँदा राजा रुन लागे। अनि त्यसपछिबाट आखिरमा महाराज 360 काला र सेता मुसा भनेको, 360 काला मुसा भनेको वर्ष दिनभरिको रात, 360 सेता मुसा भनेको दिन दिनले र रातले ज्वरो खोतलेको खोतलै आयु काटे काटे। त्यो 360 को प्लस 720 त्यसलाई चण्डभेकको राजा त्यसलाई भनिन्छ संवत्सर। संवत्सर भनेको वर्ष वर्ष, आज एक वर्ष काटियो, भोलि वर्ष दिन, पर्सि अर्को वर्ष, अर्को वर्ष हुँदै जाँदाखेरिमा जब आफ्नो फौजले शरीर समाप्ति बनाएको, कालकन्याले गिजियाको भनेर भनौँ। कालकन्या भनेको के हो भन्दाखेरिमा बुढ्याई, कालकन्या चाहिँ बुढ्याई, बुढो र बुढी भएको क्या, जति सिँगारी निकै लाग्छ र बुढो र बुढी भएपछि मुख नदुन्जेल ठिक मुहुदो जस्ता तस्तै, एकछिन हो क्यारे भन्यो मुहुदो जस्ता तस्तै के लाग्छ, मर्नु हुँदैन, कति फेर सिँगारी नि, मुख नदोइकन राखिछोड्नु भएन। र त्यसै कारणले कालकन्या भनेको बुढ्याई, बुढ्याईले गिजियाको। यसदेखि पछाडिबाट महाराज परीक्षित अब अर्को प्रकारको गति के भयो? फेरि शरीरमा बारम्बार कन कुचिष्टहरू तयारी भएको, मनमा अशान्तिका लहरहरू बादलहरू मडारिएको। र अनि त्यसदेखि पछाडि सात जब चण्डवेको राजाले आक्रमण गरेको र सातवटा समुद्रले परक कबेरेको, भनेको सातवटा समुद्रको जाय जथा हाँडो बाँडो तामा कसन श्री सम्पत्तिले परक कबेरेको, त्यसलाई छोडेर जान मन लाग्दैन, कसरी छोड्ने, आफूले कमाएको त्यो छोड्न नसकेको, त्यो सातवटा समुद्रलाई पनि छोडेर पार लागौं भनेको, माछा कछुवा र भ्याकुता र गोही ठाडो मुन्टो लाएर बसेको, कहिले राजा झर्ला र खामला भनेर हेरेको, भनेको चाहिँ त्यो समुद्रमा परेको माछा कछुवा र भ्याकुता र गोही भनेको चाहिँ छोरा बुहारी नाति नातिनी बुहारी पलातिनी परिवार सारा सम्पूर्ण कहिले बुढो र बुढी जालन र तिनका सम्पत्ति लटपट्याम्ला भनेर ट्वल्लको ट्वल्ले हेरिरहेको, त्यही हो।
कल कैली बुढ़ जाला इसको ढुकुटी भरऊ न ते हिमन मछा रसुआ भ्याकू तक बुहारी छोरा बिहा कर छोरा भर कोई हिमन भर फुर्क भाई मैं भाड़ा भाव निज आज पछि तिनीले लटपट था पाला त्यहाँ देख प्रांत का लागि भाइवर का सारा संपूर्ण गण माछा र कछुवा र भ्याकुता सारा संपूर्ण तयारी भएर बसेका खाना का लागि अनि त्यसदेखि पछाडीबाट शरीर रूपी दिए गर्न म ढल्यो संपत्ति रूपी शरीर परिवार सारा संपूर्ण संपत्ति खाए अब रानी रानी भनेर अज्ञानमा परेर राजा मरेको हुनाले अज्ञानका भूमरीमा गएर जन्मेका थिए। विदर्भ भनेको धेरै टाढा मलय भनेको गम पाइन सक्नु ठाउँमा तर त्यसदेखि पछाडिबाट अघिल्लो जन्मको मितृपी परमात्माले फेला पारेर मुक्ति बनाउनु भयो। यसको अर्थ यो महाराज परीक्षित त्यसै कारणले गर्दाखेरि महाराज प्राचीन भरि तपाईलाई मासु खान हुँदैन भन्ने उपदेशको बारेमा मैले प्रमाण गरेको कथा हो। यही कारणबाट राजा प्राचीनवरी तपाई अब यति गर्दामा पनि यस्तो जीवन छ यो जगत छ तैपनि मासु खानुहुन्छ कि भन्दा अब मैले कुरा बुझेँ म खान्न हजुर भने नारदसँग राजा प्राचीनवरीले खानुहुन्न खान्न अब कहाँ जानुहुन्छ त हजुरले जहाँ भन्नुहुन्छ त्यही गंगा सागर जानुहुन्छ कपिल देवको आश्रममा अच्छा जान्छु गंगा सागर कपिल देवको आश्रमपट्टिको प्रस्थान भयो। त्यत्रो राज्य सारा दौलत श्री सम्पत्ति सारा राजा प्राचीनवरीले छोडे र अनि हरिभजन गरेर जब नारद ऋषि विदा हुनुभयो यसै कारणले अब त्यत्रो राज्य छोडेर तिनै साँझ मासु नभइकन गाँसै नजाने राजा त जब मासु खान छोडेर गंगा सागर गए हरिभजन गर्न राज्य छोडेर भने यो कथा सुनिसकेपछि अब हामीले पनि छोड्ने हो कि त सकिएला कसो होला लौ त सके अब कतिले छोडेको छ हात उठाउँ त ए यतापट्टि त एउटा दानै पो रहेछ त्यहाँतिर उठ्यो बा ल बुहारीले खान नदिएर छोडिया भने कि दाँत फुक्लेर हो कर्ताहरू त छानिएरै बसिएर छन् भन्न बस्दछन् र त्यसै कारणबाट लौ त यदि भयो भनेदेखि राम्रै भयो फेरि अब के है अहिले मासु छोडेर दसैँमा है त्यही त नि अब फेरि पछि के उसमा के दसैँमा घेरामा पर्नु छ र अरू सबै खान थाल्छन् आफू के भित्र बाहिर कत्र मनले भयो नि ल भाइ यो बुझियो कुरो र त्यसै कारणले अब यो प्रकारबाट निदो महाराज भर सकिए कुरा नखानु बेस्ट हुन्छ। अब हामी के गर्छौ मासु खाने बेलामा जचाएर त खाँदैनौ नि होइन र एउटा मानिसको रगत अर्को मान्छेलाई लिनु र दिनु पर्यो भने धेरै मान्छेको जब परीक्षा गरेपछि चेकअप गरेपछि मात्रै मिल्छ एउटा मानिससँग तर हामी जब मासु खाने बेलामा जब त्यसरी त जब रगत जचाएर त खाँदैनौ लिँदैनौ त्यस कारणले गर्दाखेरिमा हामीलाई जब बोकाको नि खाछ सुँगुरको नि खाछ बुङ्गुरको नि खाछ अनि त्यो पाहारोको नि खाछ कुखुरोको नि खाछ त्यो सबै खाँदाखेरिमा त्यो शरीरमा पोइजन हुन्छै हुँदैन होला पक्का हुन्छ त्यस कारणले नखानु नै बेस्ट हुन्थ्यो नखाइदिएदेखि तर एक ठाउँमा एउटा बुढाले छोडेछ अरे सबै परिवार मिलाएर छाडेछ छाडेको आखिरमा उही बुढालाई पो खान मन लाग्यो बुढीलाई भन्यो लौ न मासु छोड्ने त भनेको पल्लर गर्ने खान थाल्यो अल्लर गर्ने खान थाल्यो अरे भनेर सुनेको छु ल्याउने भए ल्याओ भन्न थाल्यो बुढो आफैले बुढी कुन्ने उपाम भएर ल्याउला भएर बसेको थियो उत्तिखेर गएर ल्याइहाल्यो पकाउन थालेको थियो बुढो नि भित्र र बाहिर गर्न थाल्यो बास आएर अनि बुढो के भन्न लाग्यो सुट्टुको भनेदेखि हेर पत्नी मैले पनि मासु चाहिँ छोड्या हो झोल छोडेको छैन मलाई पनि दुई डाडु त हालिदिए है भने ल उहाँ हालिदिएको एउटा सानो फिर्को परेछ ओहो पऱ्यो नि त के गर्ने स्वामी भने झुकेर परे केही हुँदैन छोडिदिए भनेर खायो अब खाइहाले हालिदिए भनेर डाडुका डाडु भर्सक्कै उसैले खाइदिएथे त्यो बुढोले मान्छ यसै कारणले कोही कसैले पनि यसरी बासाउँछ भने छोड्नु औचित्य हुँदैन र त्यसै कारणबाट गनाउँछ भनेदेखि छोड्दा बेस हुन्छ कुरा त्यो अब बासाउनै छ भने उल्कै पर्छ भने कसरी छोड्ने त नि त होइन र ल कर्ता जति राम्ररी सुन्ने क्या छानिएर बसेछन् यसपालिका कर्ता सबै चितुवा जस्ता
महाराज परीक्षितलाई सुखदेव स्वामीले यस प्रकार दण्डडे गरिभौसु हस्त मेरो महाराज अब बाँकी अंशका लागि तपाईँ के सुन्न चाहनुहुन्छ। सौनकादिका उपरमा पौराणिक सुत नैमिषारण्य क्षेत्रमा बडा प्रेम साथ श्रद्धाले भरिएको स्वर्माज्ञा गरिभक्छु। यो संसार यस्तो छ मेरो महाराज, यो मैले यहाँहरूलाई प्रस्तुत गरे अनि बाँकी अंश तपाईँ अर्को पनि केही सुनि बक्सन्छु कि भनेर सोद्धाखेरिमा प्राचीन भरि नाम गरेको राजाले मासु छोडेर गए र त्यसै कारणबाट यसबाट लाभ त छैन नि। हेर्नुहोस् हाम्रो यहाँ मासु जचाएर खाने चलन छैन। अब त्यो जब ट्रक तराईतिरका राँगा र भैँसी बिचरा ती बुढा र बुढी भएपछि खाँद खुँद बनाएर ल्याउँछन्। उहाँबाट ल्याउँदाखेरिमा झापाबाट र उहाँ धनगढीबाट ल्याउँदाखेरिमा बाटैमा आधा जसको मरिसकेका हुन्छ अनि त्यही ल्याएर यहाँ ल्याएर मामा बनाउँदै भान्जा भान्जीलाई खुवाउने गरिहाल्छ। त्यस्तो मामा खाएर भान्जा भान्जी फेरि रोग काट्छु भनेर बसिया छन्। त्यस्तो मामा खाएर कताडो उकाल लाग्ने ल खानलाई खानु ल जे भएर जेसुकी गर्नु खाए खानु नखाए नखानु र त्यसै कारणबाट फाइदा चाहिँ छैन। महाराज परीक्षितलाई सुखदेव स्वामीले यस प्रकारबाट नडे गरिबक्छु बाँकी अंशको लागि अब तपाईँ के सुन्न चाहि बक्सन्छ सरकार भनेर सोद्धाखेरिमा लो त प्राचीन भरि नाम गरेको राजाको वर्णन अनि त्यसपछिबाट आखिरमा उनले केवल संसार झूठ छ यसबाट लाभ छैन जीवन जगत व्यर्थ छ परमात्मामा गएर लेन हुनु सिवाय मेरो काम केही रहन्न भन्ने बारेमा सोच गरेर भगवत भक्तिमा चित्तवृत्ति गरी परमधाम सवारी हुनुभयो अनि त्यसपछि गंगा सागरमा गएर परब्रह्म परमात्माको चिन्तन और मनन र भक्ति भाव र श्रद्धा प्रेम राजा प्राचीन बरीको मुक्ति लाभ प्रदान यो मैले यहाँहरूलाई प्रस्तुत गरे। प्राचीन बरी नाम गरेका राजा यसरी पाल्नु भएपछि उहाँको कुनै प्रकारको बाधा अडचन बाँकी रहेकन महाराज। अगाडि गरिएको अपराधको सारा प्रायश्चित भयो अनि प्रायश्चित भइसकेपछि उहाँको जीवन जगत अध्ययन गरेर परमात्मामा गएर लेन हुनुभयो। सरकार अब यो प्रकारको